0: पहिलो पेशी आउँदो सोमबारका लागि तोकिएको छ। ज्ञानसभाको विषयलाई लिएर रासोपा सांसद आशिका तामाङले सरकारमाथि आक्रोश पोख्नु भएको छ। ग्यास माफियाको प्रभावमा परेर मन्त्री फेरेको समेत उहाँको आरोप छ। प्रतिनिधि सभामा तामाङले सरकारमाथि आक्रोश पोख्दा रासोपा सांसदहरूले नै टेबल ठोकेर समर्थन गरेका छन्।
1: मलाई दिनमा हजारौं कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्, यो त लासामा सुन्छ कान मेरो बुच्चै छ जस्तो भएन र सभामुख महोदय, के यो देशमा सरकार भन्दा ठुलो माफिया नै हो त? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नु पर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त? यदि साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो। होइन भने महिने पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय।
0: रासोपाकै अर्का सांसद खगेन्द्र सुनारले समेत सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। पछिल्लो समय नेपाल प्रहरीका आइजिपीमाथि खनिँदै आएका सांसद सुनारले हिजोको बैठकमा प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउनु भएको हो।
2: सामान्य आरोपको भरमा अहिलेसम्म तीनजना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइ राखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
0: रासोपा सांसद अनुष्का श्रेष्ठले राजदूत नियुक्ति गर्दा जलवायु कूटनीतिमा काम गर्न सक्ने क्षमता भएकालाई अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ,
3: हालैको भयानक हिमालयन सुनामीले देखाइसकेको छ कि जलवायु संकट हाम्रो वर्तमानको वास्तविकता बनिसकेको छ। हामीले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको आफ्नो स्ट्यान्ड बलियोसँग राख्ने अप्रोच लिएका छौं र लस एन्ड ड्यामेज फण्डसँगको हाम्रो इंगेजमेन्ट पनि अघि बढ़िरहेको छ। हिजो पनि जवाफ आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउनु राम्रो हो, आवश्यक हो, तर त्यतिमै रोकिनु भने हुँदैन। हामीले वर्षौंको क्लाइमेट एडभोकेसीबाट कमाएको अन्तर्राष्ट्रिय गुडविललाई अब दीर्घकालीन पार्टनरशिप, फाइनान्स, टेक्नोलोजी र रिजिलियन्समा रूपान्तरण गर्नुपर्छ, अर्थात् नेपालले क्लाइमेट एडभोकेसीबाट अब क्लाइमेट डिप्लोमेसीतर्फ जानुपर्छ। यसै सन्दर्भमा अहिले विचाराधीन महत्वपूर्ण राजदूत नियुक्तिहरूमा सम्बन्धित मुलुकसँग क्लाइमेट डिप्लोमेसी अघि बढाउन सक्ने क्षमतालाई पनि ध्यान दिन म सरकारलाई आग्रह गर्न चाहन्छु।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 तारिकमा राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी गराउनु भएको छ। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले उठाउने विषयबारे जानकारी गराउँदै परराष्ट्र सचिव राई,
4: जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्न परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गर्ने, नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई विश्व समक्ष प्रस्तुत गर्ने, यस सन्दर्भमा नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रबन्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनान्स सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन भयो।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चिलिमे र माथिल्लो त्रिशुली एक आयोजनाका सुरुङमा खोजी कार्य जारी राखिएको छ। नेपाली सेनाले माथिल्लो त्रिशुली त्रिवीको संरचना खोजी कार्य पनि चलिरहेको जनाएको छ। भारी गएको आज 18 दिन भइसकेको छ। चिलिमेमा थुनिएका ठानिएका 6 जनाको उद्धारका लागि सुरुङमा ठूला यन्त्र लगेर खन्न थालिएको सेनाले जनाएको छ। चिलिमे सुरुङको अखिलतिर सांसद इन्जिनियर सागर ढकाल हुनुहुन्छ।
4: बाइकहरू कति ल्यायो अब त्यसैले पनि काम गर्न गाह्रो हो। अब यही ह्युमेन अलिकति लामो समय लागे पनि अब यसैले गर्ने भनेर पुरै यो लाइन सर्लकै माथि पुरै लाइन बनाएका छौँ। अब 20-30 जनाको लाइन छ अनि सर्लक यसरी सुई ल्याउँदै फाल्दै गरेका छौँ अब लिएर चाहिँ। अनि अब एकदमै गाह्रो यो काम गर्न सबैभन्दा गाह्रो भनेको चाहिँ अरू ठाउँमा चाहिँ भाग्ने ठाउँ हुन्छ केही आपतै पऱ्यो भने, यहाँ चाहिँ भाग्ने ठाउँै नभएर सबैले काम गर्न गाह्रो।
3: यस्तै त्रिशुली एकको सुरुङभित्र 200 मिटर भागमा ड्रोन उडाएर खोजी गर्दा केही फेला नपरेको उल्लेख गरिएको छ। त्रिवीमा संयुक्त उद्धार टोली खटिएको छ। राष्ट्रसङ्घीय निकाय युएन अपरेसन्सका क्षेत्रीय निर्देशकले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र पानी वितरण पहिलो प्राथमिकतामा रहेको बताएका छन्। क्षेत्रीय निर्देशक सारा निजरले 2015 नेपालमा यति ठूलो विपद पहिलोपटक देखेको बताउनु भएको छ। उहाँले राष्ट्रसङ्घीय निकायहरूले हेलिकप्टर र ड्रोन प्रयोग गरेर खाना ढुवानी र पानी शुद्धिकरणमा काम गरेको बताउनु भएको छ। नेजरका अनुसार सडक सञ्जाल पुनर्स्थापनामा पनि काम गर्नुपर्ने देखिएको छ।
5: But also the roads have washed away in many areas. So we have to look at how do we get these communities reconnected to markets, to economic activity and then also for humanitarian supplies to come and reach them as well to help the rebuilding start. The drones are working to deliver food assistance to remote areas.
3: नेपाल सरकारले विद्यालय पुनर्सञ्चालनका लागि काम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। अध्यागमन विभागले आफ्नो विदेश भ्रमण सम्बन्धी विवरण नागरिक एपमा हेर्न सकिने जनाएको छ। यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिन सेवाग्राहीलाई विभागमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने विभागले जनाएको छ। एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने र व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागका महानिर्देशक रामचन्द्र तिवारीको भनाइ छ। नवलपुरको होप्सेकोट 6 प्लेगाको घाँकी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुवा निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ।
6: प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिमको घाँगी भिरबाट धुवाको मुस्लो निस्किरहेको हो। लामो समयदेखि धुवा निस्किन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले पनि धुवाको अनुगमन गरेको छ। हुप्सेकोट 6 का वडाध्यक्ष छमबहादुर सोमय मगरले 15 वर्ष अघि पनि यस्तै धुवा आउने गरेको र 1.5 वर्ष पछि आफै हराए पनि अहिले फेरि त्यस्तै समस्या देखिएको बताउनु भएको छ। जंगलको बीचमा सानो पहिरो झरेको छ। पहिरो गएको ठाउँबाट करिब 1 किलोमिटर उत्तरतर्फ प्लेगामा 35 घरधुरी रहेको मानव बस्ती छ। गन्ध आउने क्रम नरोकिएपछि जमिन मुनि ग्यास रहेको हुन सक्ने आशंका गरिएको र विस्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनु भएको छ। यसैबीच नवलपुर 1 का सांसद राजन गौतमले सरकारले तत्काल विज्ञ सहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नुपर्ने संसद बैठकमा माग गर्नु भएको छ।
3: खानी तथा भूगर्भ विभागले यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ। विभागका उपमहानिर्देशक डाक्टर गणेश नाथ तिवारीले स्थानीय तहबाट अध्ययनका लागि अनुरोध गरिएमा तयार रहेको बताउनु भएको छ। बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानमा सरकारले 2.34 अर्ब बढी रकम खर्च गर्नुपर्ने सक्ने अनुमान गरेको छ।
7: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 वटा विद्यालयहरू प्रभावित भएका छन्। जसमा 11 वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढीपछि त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थी हरूको पठन पाठन अवरुद्ध भएको छ। संरचना पुननिर्माण तथा पठन पाठन सहज पार्न तत्काल 10 करोड 50 लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ।
3: कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषदको कवाडमा भएको प्ले अफमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो। कर्णाली 25-21, 20 25, 25, 23 र 25, 22ले विजयी भयो। कर्णलीले अब उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्दैछ। अन्नपूर्ण लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनल पुगेको छ। खबर यति नै। नमस्कार।

0: बाढीले धादिङको फुर्के खोला पुल बगाएपछि परेवाटार मास्टार सडकमा आजदेखि एकतर्फी सवारी साधन सञ्चालनको प्रबन्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनको सूचनामा समय निर्धारण गरिएको छ। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फोसरेटार र केउरिनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिनेछ। आज विश्व प्राथमिक उपचार दिवस बसाइँसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराई पर्दै गइरहेको छ। नेपालमा पनि विपद, बाढी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरको खोजीमा मानिस बसाइँसराई गर्ने गरेका छन्। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले जारी गरेको विज्ञप्तिमा सकेसम्म सबैमा प्राथमिक उपचारको पहुँच पुर्याउन प्रयासरत रहेको जनाएको छ। रेडक्रसले प्राथमिक उपचारको ज्ञान शिप र अभ्यासलाई व्यापक बनाउन तथा हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन आह्वान गरेको छ। काठमाडौँ महानगरमा बसोबास गर्ने जलन पीडितले 2,00,000 रुपियाँसम्मको निशुल्क उपचार पाउने भएका छन्।
1: काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच जलन पीडितलाई निशुल्क उपचार गर्ने बारे सम्झौता भएको हो। सम्झौता अनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा किर्तिपुर अस्पतालमा निशुल्क उपचार पाउनेछन्। काठमाडौँ महानगरका स्थायी बासिन्दा कानून बमोजिम बसाई सराई गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले समेत यो सेवा पाउने सम्झौतामा उल्लेख छ। बिरामीको उपचारका लागि काठमाडौँ महानगरले अस्पताललाई 2 करोड रुपियाँ उपलब्ध गराएको छ। यो मध्ये 1 करोड रुपियाँ जलन उपचार कोषका लागि छुट्याइएको छ। बाँकी 1 करोड अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीका लागि प्रदान गरिएको छ। बिरामीले क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषबाट खर्च बिहोरिने छैन।
0: बाढीपछि सो सम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा 233 आचार संहिता उल्लङ्घन भएका छन्।
2: प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। प्रेस काउन्सिलले सार्वजनिक गरेको सञ्चार अनुगमन सम्बन्धी विवरण अनुसार बाढी सम्बन्धी सामग्रीमा पीड़ितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको, अतिरञ्जित ढंगले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य मान्यताको पालना नगरेको लगायतका विषयमा आचार संहिता उल्लङ्घन भएको जनाएको छ। अनुगमनका क्रममा सञ्चार माध्यमसँग सम्बन्धित 91, गैर सञ्चार माध्यम 101 र पत्रकारसँग सम्बन्धित 41 सामग्री आचार संहिता भन्दा विपरीत रहेको भनेर पहिचान गरिएको विवरणमा उल्लेख छ। काउन्सिलले आचार संहिता उल्लङ्घन गर्ने सामग्रीका सम्बन्धमा सम्बन्धित सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवश्यक सुधार तथा सच्याउन निर्देशन दिएको समेत जनाएको छ। आचार संहिता विपरीत देखिएका त्यस्ता सामग्री तत्काल सच्याउन, हटाउन वा आवश्यक सुधार गर्न निर्देशन दिएकामा 207 निर्देशन पालना भएको र 19 निर्देशनको अझै पालना नभएको पनि काउन्सिलले जनाएको छ। काउन्सिलले सम्बन्धित पक्षलाई फोन, सन्देश तथा पत्राचार मार्फत सामग्रीको प्रकृति हेरेर आवश्यक कदम चाल्न निर्देशन दिएको हो।
0: ललितपुर महानगरपालिकाले 2046 पछि बन्द भएको शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ। 2046 जनआन्दोलन अघिसम्म मंगल बजारको तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा पुस्तकालय थियो। बन्द भएको पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा फेरि सञ्चालनमा ल्याएको हो। पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भइसकेको पुस्तकालयको इतिहास 800 वर्षभन्दा लामो रहेको जानकारी दिनुभएको छ। इजरायली सेनाले लेबननमा हिजबुल्लाको भूमिगत संरचना ध्वस्त बनाएको जनाएको छ। अलि तायर रिज मुनि रहेको 2 किलोमिटर लामो सुरुङ भत्काउन 1,000 टन विस्फोटक प्रयोग गरिएको इजरायलको भनाइ छ। अरब गल्फ इन्स्टिच्युटका हुसेन इभिजका अनुसार इजरायलले लेबननमाथिको आक्रमण बढाउन चाहेको देखिन्छ।
3: I think it's yet another confirmation that Israel is digging in for the long haul, that it is intends not only to continue and perhaps if possible expand the war in Lebanon.
0: एसएससी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र युआई भेटिरहेका छन्। तेस्रो संस्करणको प्रतियोगिताको फाइनल क्वालालम्पुरमा सुरु भएकोमा नेपालले पहिलो ब्याटिङ गरिरहेको छ। नेपालले 7 ओभरको खेल खेल्दा विकेट नगुमाइकन 40 रन बनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: एफबीएस गोर्खा रेडियो हो। मूवी एंड मोर।

हेलो नमस्ते, मुभी एन्ड मोरको अर्को एउटा एपिसोड लिएर म संगीता श्रेष्ठ आइसकेको छु। र आजको मेरो एपिसोडले पनि तपाईँलाई बताउनेछ नेपाली सिनेमा इन्डस्ट्रीको पछिल्लो दिनहरूको अपडेट। नेपाली सिनेमालाई पछिल्लो हप्ताहरूलाई खास गरी फर्केर हेर्ने हो भने हामीले कति कुराहरू देख्छौँ, कति कुराहरू थाहा पाउँछौँ, होइन? किनकि हामीले कल्पना गरेका हुन्छ यस्तो हुन्छ तर नहुनसक्छ, कहिलेकाहीँ कल्पना नगरेको कुराहरू पनि हुनसक्छ। ती कुराहरू, ती कलेक्सनहरू के होला त हामी कुरा गर्नेछौँ आजको हाम्रो मुभी एन्ड मोरमा। र मुभी एन्ड मोर यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ BFBS गोर्खा रेडियोमा, म संगीता श्रेष्ठको साथमा। र कार्यक्रमको सुरुवात भइसकेको छ, आउनुहोस् म गीत सुनाउँछु तपाईँलाई सुरुवातमा, त्यसपछि मात्रै म आजको मेरो कलेक्सनहरूको बारेमा तपाईँहरूसँग अफकोर्स कुराकानी गर्नेछु।

आउनु आजको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ मास्टरनीको बारेमा, किनकि मास्टरनी आएर पनि गइसक्यो. किन आज म कुरा गर्दैछु भने, तपाईँले यदि सम्झिनु भएको छ भने, मैले लास्ट टाइम के भनेको थिएँ भने, कुनै पनि सिनेमा रिलिज हुने बित्तिकै त्यसको बारेमा कुरा गर्नु, फिल्म राम्रो छ छैन यो त्यो भनेर कुरा गर्नुले त्यो सिनेमा लागिराखेको बेलामै इफेक्ट गर्छ, होइन? सो हामीले तुरुन्तै जज गरिहाल्नु पनि हुँदैन जस्तो लाग्छ, तर केही समय पश्चात या फिल्म उत्रिसकेपछि त हामी कुरा गर्न सक्छौँ नि त, होइन? सो आज मलाई मास्टरनीको कुरा गर्न मन लाग्यो यस कारणले, किनकि मैले तपाईँसँग प्रमिस गरेको थिएँ. कुरा गरौँ सुरुवातको भने, मास्टरनीको पहिलो पोस्टर जुन बेला सार्वजनिक गरियो त्यो पोस्टरमा के लेखेको थियो भने, बिगेस्ट ब्लकबस्टर अफ 2026 भनेर लेखिएको थियो मास्टरनीको बारेमा. यसले के बुझाउँछ भने, मास्टरनी सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरे लगतै या पोस्टरसँगै प्रियङ्का कार्कीले, जो यो सिनेमाकी एक्ट्रेस पनि हुन्, प्रड्युसर पनि हुन्, होइन, उनले चाहिँ के अनाउन्स गरेकी हुन् भने, मेरो सिनेमा 2026 ब्लकबस्टर फिल्म हुनेछ भनेर त्यो अनाउन्स गरेकी थिइन् जानी नजानी. फर्केर हेर्नुहोस् त, वर्ल्डको कुनै पनि सिनेमाले आई थिङ्क है आफ्नो सिनेमाको पहिलो पोस्टर सार्वजनिक गर्दै यो सिनेमा चाहिँ अबको वर्षको ब्लकबस्टर मुभी हुनेछ भनेर भन्दैन पक्कै पनि, किनकि प्राय जस्तो ब्लकबस्टर भइसकेको सिनेमाको टिमले अर्को सिनेमा बनाउँदा चाहिँ बरुभन्दा फलानु फलानु ब्लकबस्टर फिल्मको चाहिँ टिमले बनाएको यो नयाँ सिनेमा हो भनेर चाहिँ पब्लिसिटी गर्ने गरेका छन्. तर प्रियङ्का कार्की त प्रियङ्का कार्की नै भइहाल्यो, उनलाई थाहा छ राम्ररी कि वे टु हिट, होइन? सो उनको यो दाबी, उनको यो पब्लिसिटीले सुरुमा चाहिँ पोस्टर सार्वजनिक हुँदा, होइन, ओहो केही स्पेसल चिज आउँदैछ मास्टरनी भनेर भनेर अपेक्षा गरिएको थियो. तर बिस्तारै बिस्तारै सबैलाई थाहा छ, जब उनको पब्लिसिटी सुरुवात भयो, पहिलो गीत बाहिर आयो, त्यो गीतले सिनेमालाई यति धेरै इफेक्ट गर्यो, यति धेरै इफेक्ट गर्यो कि उनको सिनेमा 2026 ब्लकबस्टर त होइन, सुपर फ्लप हुन पुग्यो. उनले आफैले अभिनय गरेको सिनेमाको बारेमा धेरै कुराहरू गरेकी थिइन्, धेरै कुराहरू गरेकी थिइन्. फिल्मले हिट पनि टाढोको कुरा, सेमी हिट पनि हुन सकेन. यो सिनेमाको कमाइ, यो सिनेमाले प्रदर्शनमा आइसकेपछि लगभग लगभग 17-18 दिन त सिनेमा चलेकै हो सिनेमा हल. तर यतिका दिनसम्म चल्दा पनि सिनेमाले जम्मा 40,15,000 रुपियाँ मात्रै ग्रस

धेरैले गाली पनि गरेको प्रियङ्का कार्कीलाई. हालको कुरा गर्ने हो भने त यति बेला उनी बाढी पीडितलाई होइन राहत बाँड्नमा व्यस्त छिन्, तर पनि यो मास्टरनीको कुरा हामीले यति बेला गऱ्यौँ किनकि सिनेमाको व्यावसायिक जुन एउटा विवरण छ त्यो सार्वजनिक भयो. तर यसो हेर्ने हो भने मास्टरनीको एक हप्ता पछाडि रिलिज भएको पार्वतीले बरु राम्रो कमाई गरेको देखिन्छ यदि मास्टरनीसँग कम्पेयर गर्ने हो भने. यो सिनेमा पार्वती अटिजम बेस्ड थियो एउटा कुरा, अर्को कुरा चाहिँ नीता ढुङ्गानाको पर्फर्मेन्सलाई अवार्ड दिइनुपर्छ भनेर पनि कुराहरू चल्यो किनकि नीता ढुङ्गानाले सिनेमामा त्यो लेभलको अभिनय गरेको देखियो. प्रियङ्का कार्कीको मास्टरीको कुरा गर्ने हो भने मैले बताइसकेँ किन पनि यो सिनेमा रिजेक्ट भयो, एउटा त गीतको कारणले, अर्को चाहिँ सिनेमा रिलिज भइसकेपछि बलिउडको एकदमै चर्चामा आएको सिनेमा दृश्यमको हुबहु कपी गरिएको सिनेमा भनेर पनि यो सिनेमालाई रिजेक्ट गरियो. बलिउडको कुनै पनि सिनेमा जुन सिनेमा सेमी हिट होइन, हिट होइन, सुपर हिट भएको छ भने त्यस्तो सिनेमाको कपी गरेर नेपाली सिनेमा बनाउनुको अर्थ के हो? हेर्नेहरूले त त्यही सिनेमा हिन्दी भाषामै बलिउडकै सिनेमा हेर्छ नि, होइन नेपालीमा किन हेर्छ? सो यो कुराहरूले गर्दाखेरि पनि भनौँ न यो मास्टरनीले सोचेको जस्तो व्यापार गर्न सकेन मात्रै होइन, धेरै नेगेटिभ कमेन्टहरू पनि पाउनु पऱ्यो. यो त्यो पछि हप्ताको कुराकानी मैले तपाईँसँग सेयर गरेँ मुभी एन्ड मोरमा. यसपछि अब म तपाईँलाई गीत सुनाउँछु, गीतपछि पनि म तपाईँहरूलाई फेरि पनि यस्तै किसिमको अर्को जानकारी दिनेछु हाम्रो मुभी एन्ड मोरमा.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: नेपाली सिनेमामा अत्यन्तै रुचाइएकी नायिका हुन् निरुता सिंह, जसले दर्पण छाया जस्तो सुपर डुपर हिट सिनेमा मात्र होइन अनि थुप्रै सिनेमाहरू दिइन् जसमा धेरै जसो उनलाई चाहिँ अबला नारीको रूपमा प्रेजेन्ट गरिन्थ्यो। एउटा यस्तो इनोसेन्ट फिमेल जसले चाहिँ धेरैको अन्याय अत्याचारहरू सहने गरेको छ टाइप्सको रोल चाहिँ धेरै गरिन् भन्दा चाहिँ फरक पर्दैन। लामो समय बितिसकेको छ निरुता सिंहलाई हामीले त्यसरी सिनेमामा ब्याक टु ब्याक आजभोलि देख्दैनौँ पनि, धेरै ग्याप पनि भएको छ, तर फटाफट कहिलेकाहीँ उनलाई हामी म्युजिक भिडियोमा देख्छौँ होइन, जुन म्युजिक भिडियोले उनलाई चाहिँ निरुता सिंह अझै पनि अभिनयमा छिन् है भन्ने कुरा चाहिँ जानकारी दिने गरेको छ दर्शकहरूलाई। तर यति बेला मलाई निरुता सिंहको कुरा यस कारणले गर्न मन लाग्यो किनकि तिजको माहौल चलिरहेको छ र यो तिजको माहौलमा प्रायः जसो गायक गायिकाहरूले आफ्नो गीतहरू सार्वजनिक गर्छन्। मैले गायक पनि भने तिजको बेलामा, किनकि आजभोलि त्यो ट्रेन्ड पनि देखिएको छ, तिजलाई टार्गेट गरेर गायकहरूले पनि आफ्नो गीत निकाल्ने। यति बेला पनि गायिकाको कुरा गर्छु म, जसको नाम निशा सुनार। निशा सुनारको थुप्रै गीतहरू हामीले सुनेका छौँ रिमिक्समा, उनको आफ्नै आवाजमा, उनको ओरिजिनल भर्जनमा पनि सुनेका छौँ होइन। तर निशा सुनार अनि निरुता सिंह यो मिक्स्ड मैले जुन कुरा गर्दैछु यस कारणले हो किनकि निशा सुनारले तिजलाई टार्गेट गरेर सार्वजनिक गरेको उनको एउटा गीत लाली लपक्कै सारी सपक्कै, र यो गीतको म्युजिक भिडियोमा पनि हामीले निरुता सिंहलाई देखेका छौँ धेरै पछि। लास्ट इयरलाई तपाईँले सम्झिनु भएको छ भने लास्ट इयर एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो निरुता सिंहले अभिनय गरेको यो जुनी यस्तै भयो भनेर होइन, त्यो गीतपछि अहिले आएर उनलाई यो गीतको म्युजिक भिडियोमा देख्यो। हुन त्यो बिचमा उनलाई थुप्रै म्युजिक भिडियोहरू पनि चाहिँ अफर भएकै हो, तर उनले ब्याक टु ब्याक म्युजिक भिडियो पनि गर्न चाहेनन् जस्तो देखिन्छ। सो यो गीत जुन म कुरा गर्दैछु लाली लपक्कै, यो गीत तिजलाई टार्गेट गरेर रिलिज गरेको, जसमा चाहिँ निरुता सिंहलाई डान्स गर्दै गरेको हामी देख्न सक्छौँ रातो साडीमा, हरियो पोतेमा होइन, पुरा तिजको गेटअपमा चाहिँ थुप्रै अरू दिदीबहिनीहरूको साथमा डान्स गर्दै गरेको देख्छौँ हामीले। दिदीबहिनी त दिदीबहिनी भइहाले तिजलाई लिएर होइन, तर यो गीतको म्युजिक भिडियोमा हामीले प्रकाश सपुतलाई पनि देख्छौँ। प्रकाश सपुतको प्रेजेन्सले पनि यो गीतलाई, यो गीतको म्युजिक भिडियोलाई अलिकति विशेष बनाएको छ भन्दा फरक नपर्ला। निशा सुनारको गीत, सुनिल विकको निर्देशन होइन, गम्भीर विष्टको कोरियोग्राफी रहेको यो गीतको म्युजिक भिडियोमा हामीले धेरै पछि भए पनि निरुता सिंहलाई देख्यौँ र मन परायौँ पनि। र एउटा रमाइलो कुरा चाहिँ के भने, यो म्युजिक भिडियोमा फर्स्ट टाइम निरुता सिंह र प्रकाश सपुत चाहिँ जोडी बनेका छन् होइन, तर यो जोडीलाई म्युजिक भिडियोमा देखिसकेपछि यति बेला एउटा अर्को किसिमको डिमान्ड चाहिँ आइरहेको छ मार्केटमा। त्यो के हो भने, तपाईँलाई म्युजिक भिडियोमा त हामीले एकसाथ देख्यौँ निरुता सिंह र प्रकाश सपुतलाई, तर फिल्ममा कहिले देख्नेछौँ? सो तपाईँहरूलाई फिल्ममा पनि हामी चाँडै देख्न चाहन्छौँ भन्ने कुराहरू पनि चलिरहेको छ। सो दर्शकहरूको डिमान्ड हो भने आई थिङ्क फुलफिल पनि होला, चाँडो ढिलो जहिले भए पनि होइन। तर यति बेला भने म यो गीत जुन लागिन पकेको मैले कुरा गरेँ तिजको माहौलमा, यो गीत म तपाईँलाई सुनाउँछु मुभी।

आजको कार्यक्रमको सुरुवातमा हामीले मास्टरनीको कुरा गर्यौँ, कसरी फिल्मले सोचे जस्तो व्यापार गर्न सकेन र फिल्म सुपर फ्लप रह्यो भनेर, होइन? मैले सार्वजनिक बजेट पनि तपाईँहरूमा आज राखेको थिएँ, तर यति बेला पनि मलाई कुरा गर्नु मन लाग्यो एउटा अर्को सिनेमा जुन भनौँ न मास्टरनीभन्दा केही समय अगाडि रिलिज भएको थियो, हाम्रै नेपाली गाउँघरको कथालाई बुनिएको कथा थियो। सिनेमाको नाम गौँथली, अब त भन्नु पनि पर्दैन किनकि यो सिनेमा सुपर हिट सिनेमाको लिस्टमा परिसकेको छ। सिनेमालाई निर्देशन गर्नुभएको थियो कपिल रिजालले, जो डाक्टर भोला रिजालका छोराको रूपमा चिनिनुहुन्छ। उहाँले निर्देशन गर्नुभएको सिनेमा गौँथलीले व्यावसायिक रूपमा असाध्यै राम्रो पर्फर्म गर्यो। श्रावणको 1 गतेबाट रिलिजमा आएको सिनेमा अहिले पनि थुप्रै हलहरूमा प्रदर्शनमै छ। पछिल्लो समयको डाटालाई हेर्ने हो भने सिनेमाले 25 करोड पनि नागिसकेको छ, 25 करोड 80 लाख, होइन, नागिसकेको छ। त्यो देख्दाखेरि खुसी लाग्छ, सिनेमाले 25-26 करोड कमाउने, थोरै बजेट इन्भेस्ट गरेको तर राम्रो कमाइ गर्ने, त्यो देख्दाखेरि खुसी लाग्छ, होइन? नेपाली सिनेमाहरूको यसो समय जर्नीलाई फर्केर हेर्ने हो भने कुनै बेला एक्सन मुभीले यो किसिमको कमाइ गरिरहेको हुन्छ, कुनै बेला कमेडी फिल्मले, कुनै बेला सोसल स्टोरिज, र यति बेला भने आई थिङ्क सोसल स्टोरिजहरूको ट्रेन्ड चलिरहेको कारणले पनि होला। फर्केर हेर्ने हो भने पूर्णबहादुरको सारङ्गीको कुरा गरौँ, परानको कुरा गरौँ, गौँथलीको कुरा गरौँ, होइन, यस्तै यस्तै किसिमको सिनेमाहरूले कमाइ गरिरहेको देखिन्छ। सो हामीले यो टिम, यो सिनेमाको टिमलाई धेरै धेरै धेरै बधाई नदिइरहनै सक्दैनौँ कि, एकदमै आफ्नै फ्लोमा कमाइ गर्दै अगाडि अगाडि अगाडि बढिरहेको यो बेला पनि, जुन हाम्रो भदौ 10 गते भोटेकोसी नदीमा जुन बाढी आयो, होइन, विनाशकारी बाढी, त्यो बाढीले धेरैको धनजनको क्षति भएको छ, भौतिक संरचनाहरूको क्षति भएको छ, मानव क्षति भएको छ, सबै हामीलाई थाहा छ, होइन, यो कुरा। सो यो अवस्थामा यो बाढी पीडितहरूलाई पनि, होइन, प्रभाव भएको क्षेत्रमा पनि आर्थिक सहयोग पनि गरेको छ यो सिनेमाको टिमले। केही दिन अगाडि मात्रै कुरा गर्ने हो भने फिल्मको टिम, विशेष गरी फिल्मका निर्देशक कपिल रिजाल स्वयं नै अर्थ मन्त्रालय पुगेर डाक्टर सोर्नी वाग्लेलाई चाहिँ, अर्थमन्त्री जो हुनुहुन्छ, उहाँलाई 14 लाख रुपियाँ चाहिँ चेक हस्तान्तरण पनि गरेका छन्, यानि सहयोग गरेका छन्। फिल्मको कुरा गर्नुपर्दा हामीले कलाकारहरू अरुण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, होइन, यी सबै कलाकारहरू कुरा गरौँ, लुनी बातुलादरको रविन्द्र झा, ईश्वरी बराल, सबैको पर्फर्मेन्स यति राम्रो बनेको छ, सायद त्यसै कारणले गर्दा पनि फिल्म यसरी सुपरहिट भएको छ। एनिवेज, हाम्रो तर्फबाट, मुभी एन्ड मोरको तर्फबाट गौँथली टिमलाई यो अचिभमेन्ट्सको लागि धेरै धेरै धेरै बधाई।

प्राय जसो कुनै पनि एउटा परिवारमा झै झगडा भयो, लडाई भयो, अझ त्यसमाथि देउरानी जेठानीको बिचमा कपाल बुत्ला बुत्ली भयो भने छिमेकीहरूको अवस्था कस्तो हुन्छ, कहिले सोच्नु भएको छ? प्राय जसो परिवारमा छरछिमेकमा यसरी झगडाहरू हुँदाखेरि चाहिँ के गरिन्छ भने एउटा चाहिँ ओहो उसको घरमा त यस्तो भयो नि भनेर कुरा गर्ने विषय पनि बन्छ। एउटी आमा, दुई छोराहरू, गाउँको घर, सबै कुरा राम्रो चलिरहेको, एकदमै सुख, सबै कुराले सुखी, सबै कुराले। तर जब त्यो घरमा बुहारी भित्रिन्, त्यो पनि एक होइन दुई दुईजना, देउरानी जेठानी, दुवैको बिचमा हुने गरेको लडाई झगडा कपाल बुत्ला बुत्ली, यो कुराले चाहिँ वरिपरिको छिमेकीहरूलाई चाहिँ हुन्छ नि यो घरमा के भएको भनेर एक किसिमले रमाइलो पनि, मजा पनि र क्युरियोसिटी पनि, र जुन घर घरमा हुन्छ, गाउँ घरमा हुन्छ होइन, त्यो कुरा, त्यो कथालाई चाहिँ उतारिएको सिनेमा हो झिङ्गे दाउ। झिङ्गे दाउ हेर्दाखेरि हामीले धेरै कुरामा आफूलाई पनि रिलेट गऱ्यौँ, धेरै कुराहरूलाई लिएर चाहिँ हो यो हामीले त देखेको सुनेको थाहा पाएको कुराहरू हो जस्तो पनि हामीले अनुभव गऱ्यौँ। स्पेसियली आचल शर्मा र केकी अधिकारी दुवैजनाको बिचमा देउरानी जेठानीको जुन टर्सन देखाइएको थियो त्यो सबभन्दा धेरै मन पराइयो। र यति बेला यो सिनेमाको कुरा म यस कारणले गर्दैछु किनकि झिङ्गे दाउको निकै सफलतापछि चाहिँ अब आएर झिङ्गे दाउ 2 पनि रिलिज हुने तयारीमा छ। यो कुरा त मैले सेयर गरिसकेको छु तपाईँहरूलाई कि संविधान दिवसको अवसर पारेर असोजको 2 गते यो सिनेमा रिलिज हुँदैछ, पार्ट 2, झिङ्गे दाउको पार्ट 2। र यो पार्ट 2 रिलिज हुने डेट सँगसँगै सिनेमाको एउटा गीत पनि सार्वजनिक गरियो जुन तिजसँग रिलेटेड थियो, तिजको बारेमा थियो, तिजको छेकोमा रिलिज गरिएको थियो होइन, र गीतलाई पनि मन परायो र गीत हेरेर सबैजनाले झिङ्गे दाउ पार्ट 1 रिलेट पनि गरे। पार्ट 2 अझ धेरै कुराहरू देखिनेछ पक्कै पनि, डाउट छैन। तर सिनेमामा हामीले के अधिकारी, आचल शर्मा मात्रै होइन, सिनेमाका योभन्दा अगाडिका कलाकारहरू महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, वसुन्धरा भूषाल, चैतन्य देवी, सरोज खनाल, सङ्गम भण्डारी, अभयराज बराल, अंशु महर्जन, विजय देवजा सबैलाई देखिनेछौँ फेरि पनि सिनेमामा। ज्ञानेन्द्र देउजाद्वारा निर्देशन गरिएको यो सिनेमाको पार्ट 1 जति रेस्पोन्स पाएको थियो, पार्ट 2 पनि त्यति नै रेस्पोन्स पाउनेछ भनेर अपेक्षा गरिएको छ। सो हामी आशा गरौँ पार्ट 1 छोडेको इफेक्टलाई कन्टिन्यू पार्ट 2 पनि अगाडि लैजानेछ।

0: ಎಸ್ ಗೋರ್ಖಾರ್ವೈಡಿಯೋ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अंगहरू जस्तै तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो। Movie and more.

आउनुहोस् अब हामी एकैछिन कुरा गरौँ एउटा यस्तो सिनेमाको बारेमा जुन सिनेमाले नेपाल मात्र होइन, नेपाली सिनेमा मात्र होइन, नेपालीहरू सबै र नेपाल स्वयंलाई लिएर इन्टरनेसनली एउटा जुन छाप छोड्न सफल रह्यो त्यो सिनेमाको बारेमा कुरा गर्दैछु म। विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अनसर्टन रिगार्ड बिदातर्फको दोस्रो ठुलो पुरस्कार जसलाई मानिन्छ जुरी प्राइज, यो जुरी प्राइज जित्न सफल पहिलो नेपाली फिल्म हो एलिफेन्ट्स इन द फग है, तिनीहरू भनेर नाम दिएको छ नेपालीमा चाहिँ। यो सिनेमाले जब कान्स फिल्म फेस्टिभलमा यो लेभलको अवार्ड जित्यो अनि समथिङ 8 मिनट्सको स्ट्यान्डिङ ओभिएसन पायो, त्यो हेर्दाखेरि हामीले अलिकति कोसिस गर्ने हो भने त राम्रो सिनेमा बनाउन सक्छौँ या यस्तो सिनेमा बनाउन सक्छौँ जसले चाहिँ दर्शकहरूको मन मस्तिष्कमा आफ्नो लागि ठाउँ बनाउन सक्छ भनेर सोच्न सक्छौँ नि त होइन। र यो सिनेमाको कुरा मैले यस कारणले गरेँ किनकि इन्टरनेसनली एउटा राम्रो छाप छोडिसकेको यो सिनेमा यति बेला नेपाली सिनेमा हलहरूमा छ, प्रदर्शनमा आएको छ यो सिनेमा कृष्ण जन्माष्टमीदेखि। सिनेमाले सुरुवातमै लगभग 100+ सोहरू पाएर रिलिजमा आएको, नहोस् पनि कसरी कान्स फिल्म फेस्टिभल जस्तो ठाउँमा स्ट्यान्डिङ ओभिएसन पाउनु भनेको सानो कुरो होइन, कान्स फिल्म फेस्टिभल जस्तो ठाउँमा अवार्ड लिनु भनेको सानो कुरो होइन, त्यो पनि जुरी प्राइज। सो यो सिनेमा जुन सिनेमालाई प्रिमियर पनि गरियो, यहाँ प्रिमियर गरेपछि प्रदर्शनमा ल्याइयो, जुन सिनेमामा हामीले कलाकारको रूपमा पुष्पा थिङ, लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, गौरी मल्ल, माउत्सी गुरुङ जस्ता नयाँ अनुहारहरू होइन, गौरी मल्ल बाहेक अन्य कलाकारहरू प्राय चाहिँ नयाँ अनुहार भन्छौँ, तर यिनै नयाँ कलाकारहरू राखेर बनाइएको सिनेमाले जुन लेभलको प्राइज जित्यो त्यो जति कुरा गरे पनि कम छ। फिल्मलाई प्रिमियर गर्दा पनि लगभग नेपाली सिनेमाका प्राय कलाकारहरू, चाहे मनिषा कोइराला भनौँ, करिश्मा मानन्दर, दिया मास्के, ऋचा शर्मा, केके अधिकारी, गरिमा शर्मा, उषा रजक, नजिर हुसेन या अन्य सबैले सिनेमालाई खुलेर तारिफ गरेको देखियो। अविनाश विक्रम शाहको लेखन अनि उनीको निर्देशनमा बनेको यो सिनेमा एलिफेन्ट्स इन द फग यति बेला नेपाली सिनेमा हलमा लागिरहेको छ, मैले तपाईँलाई बताएँ, सेयर गरेँ होइन। जुन सिनेमाको बारेमा बलिउडका एकदमै नाम चलेका निर्देशक कलाकार अनुराग कश्यपले पनि नेपालले अब यो सिनेमाको साथमा ठुलो फड्को मार्नेछ नेपाली सिनेमा इन्डस्ट्रीमा भनेर भनेका छन्। सो हामीले के भन्न सक्छौँ भने एउटा सानो बजेटमा बनाएको सिनेमाले चाहिँ एउटा त्यो लेभलको इफेक्ट दिन सक्दैन भन्ने चाहिँ होइन है, भनेर एउटा त्यो इक्जाम्पल सेट गरेको सिनेमा हो एलिफेन्ट इन द फग, जसको बारेमा मैले तपाईँहरूसँग सेयर गरेँ। सिनेमा हलहरूमै छ, तपाईँहरूको नजिकै हामीले यस्तो सिनेमा हललाई हेरिदिनुपर्छ, हेर्नुपर्छ, हेरिदिनुपर्छ भन्दा नि हेर्नुपर्छ हाम्रो आफ्नै लागि पनि, हाम्रो आफ्नै लागि पनि अफकोर्स, कि नेपालमा कस्तो सिनेमा बनेछ त जसले यो लेभलको अवार्ड जित्यो भनेर पनि हेर्नुपर्छ, नेपाली सिनेमालाई सपोर्ट गर्नुपर्छ, माया गर्नुपर्छ। मैले यो जानकारी पछि मुभी एन्ड मोरमा फेरि पनि म तपाईँलाई गीत सुनाउँछु किनकि यो कार्यक्रममा हामी कुराकानी मात्र होइन गीत पनि सुन्ने गर्छौँ।

मुभी एन्ड मोरको आजको एपिसोड यति नै, आजको लागि यति नै, किनकि मैले लिएर आएको कलेक्सनहरू जसमा जानकारी थियो, गीत सङ्गीत थियो, सबै कुरा तपाईँलाई दिइसकेको छु, सुनाइसकेको छु, र अब पनि बिदा माग्नुपर्ने समय भइसकेको छ। जाँदा जाँदै एउटा अर्को गीत छोड्छु है तपाईँको लागि, यो गीत पनि सुन्नुहोस् अनि सुन्दै गर्नुहोस् बिएफबिएस गोकर्ण रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: मन्त्री महावीर पुन र गृहमन्त्री सुदन गुरुङले विमानस्थल पुगेर चारवटा डुङ्गा सहितका सामग्री बुझ्नु भएको छ।
4: युएई एयरपोर्टको हवाईजहाजबाट आज यो पाँचौं ट्रिप भयो युएईबाट। हाउ मेनी बोट? थ्री बोट, फोर बोट, ओके,
5: टु जेट स्की, टु बोट।
4: आज चाहिँ झन्नै 45 टन जतिको सामानहरू ल्याएको छ, ड्रोनहरू
3: युएईले सामान पठाउँदा समुलुकका नेपालका लागि राजदूत पनि विमानस्थल पुग्नु भएको छ। चिलिमेर माथिल्लो त्रिशुली एक आयोजनाका सुरुङमा खोजी कार्य जारी राखिएको छ। नेपाली सेनाले माथिल्लो त्रिशुली 3Vको संरचनामा खोजी कार्य पनि चलिरहेको जनाएको छ। बाढी गएको आज 18 दिन भइसकेको छ। चिलिमेमा थुनिएका ठानिएका 6 जनाको उद्धारका लागि सुरुङमा ठूला मसिन लगेर खन्न थालिएको सेनाले जनाएको छ। सिलेमी सुरुङको अघिल्तिर सांसद इन्जिनियर सागर ढकाल हुनुहुन्छ।
6: पम्पहरू पाइपहरू कति ल्याइयो, अब त्यसैले पनि काम गर्न गाह्रो हो। अब यही ह्युमेन अलिकति लामो समय लागे पनि अब यसैले गर्ने भनेर पुरै यो लाइन सर्लकै माथि पुरै लाइन बनाएका छौँ। अब 20-30 जनाको लाइन छ, अनि सर्लक यसरी सुई ल्याउँदै थाल्दै गरेका छौँ अब लिएर चाहिँ। अनि अब एकदमै गाह्रो यो काम गर्न, सबैभन्दा गाह्रो भनेको चाहिँ अरू ठाउँमा चाहिँ भाग्ने ठाउँ हुन्छ, केही आपतै पऱ्यो भने, यहाँ चाहिँ भाग्ने ठाउँै नभएर सबैले काम गर्न गाह्रो।
3: यस्तै त्रिशुली 1 को सुरुङभित्र 200 मिटर भागमा ड्रोन उडाएर खोजी गर्दा केही फेला नपरेको उल्लेख गरिएको छ। मुलुकमा खोप पाउने बालबालिकाको संख्या सुधार भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। बहुआयामिक वञ्चितीकरणमा आएको परिवर्तन सम्बन्धी पहिलो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले 6 वर्ष अघिसम्म प्रत्येक 100 जनामा 70 जनाले मात्रै खोप पाउने गरेकामा अहिले 89 जनाले पाएका उल्लेख गरेको छ। पोषण, आवास, सरसफाई, विद्युतमा पहुँच जस्ता क्षेत्रमा पनि बालबालिकाको अवस्था सुधार भएको कार्यालयको भनाइ छ। कार्यालयका प्रमुख लक्ष्मी कुमारी बस्नेत:
7: हाम्रो तथ्याङ्क कार्यालयबाट यो कामहरू भइरहेको छ है। अब यसमा पनि हाम्रो युनिसेफको सपोर्टबाट हामीले पनि यो सँगसँगै बसेर काम गरिरहेछौँ, र सँगसँगै यो बालबालिकासँग सम्बन्धित सरकारी निकाय ती निकायहरूसँग हामी एकदम क्लोज उसमा बसेर यसको चाहिँ यो कामहरू, यो आई केयरको कामहरू भइरहेछ।
3: लमजुङ र मनाङ जोड्ने बेसी सहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सडक टलान गर्न सडक बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाटको जलविद्युत आयोजनाले 50 मिटर सडक ढलान गर्दैछ। सडक साँगुरो हुनुको साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने उहाँले उल्लेख गर्नुभएको छ। नवलपुरको हुप्सेकुट 6 प्लेगाको घाँकी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुवा निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ।
8: प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिमको घाँगी भिरबाट धुवाको मुस्लो निस्किरहेको हो। लामो समयदेखि धुवा निस्किन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले पनि धुवाको अनुगमन गरेको छ। हुप्सेकोट 6 का वडाध्यक्ष छमबहादुर सोमय मगरले 15 वर्ष अघि पनि यस्तै धुवा आउने गरेको र 1.5 वर्ष पछि आफै हराए पनि अहिले फेरि त्यस्तै समस्या देखिएको बताउनु भएको छ। जंगलको बीचमा सानो पहिरो झरेको छ। पहिरो गएको ठाउँबाट करिब 1 किलोमिटर उत्तरतर्फ प्लेगामा 35 घरधुरी रहेको मानव बस्ती छ। गन्ध आउने क्रम नरोकिएपछि जमिन मुनि ग्यास रहेको हुन सक्ने आशंका गरिएको र विस्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनु भएको छ। यसैबीच नवलपुर 1 का सांसद राजन गौतमले सरकारले तत्काल विज्ञ सहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नुपर्ने संसद बैठकमा माग गर्नु भएको छ। यो विषयमा अनुसन्धानका लागि सरकारले टोली पठाउने बताएको छ। विज्ञान तथा नव प्रवर्तन मन्त्री महावीर पुनले टेलिफोन गरेर अध्ययन टोली पठाउने बताउनु भएको गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ।
3: खानी तथा भूगर्भ विभागले यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ। विभागका महानिर्देशक डाक्टर गणेशनाथ तिवारीले स्थानीय तहबाट अध्ययनका लागि अनुरोध गरिएमा तयार रहेको बताउनु भएको छ। एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा नेपालले युएई विरुद्ध ब्याटिङ गरिरहेको छ। तेस्रो संस्करणको प्रतियोगिताको फाइनल क्वालालम्पुरमा भइरहेकोमा नेपालले 22 ओभर खेल्दा 1 विकेट गुमाएर 105 रन बनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुजन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र आजको नारीले आज पनि एकजना विशेष नारी, एकजना विशेष पाहुना लिएर आएको छ। श्रोताहरू, आज हामीसँग हुनुहुन्छ आजको नारीमा हाम्रो मीरा राणा दिज्यू, वरिष्ठ गायिका तथा सङ्गीतकार उहाँ हुनुहुन्छ र उहाँसँग आज म फोन मार्फत कुराकानी गर्न लागेकी छु। र उहाँ, हाम्रो मीरा दिज्यू फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ, उहाँ एकदमै व्यस्त हुनुहुन्छ, अबेर नगरिकन उहाँलाई स्वागत गरिहालौ। नमस्ते दिज्यू।
1: नमस्ते बा।
0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: अनि जे होस्, व्यस्त हुनुहुन्छ भन्ने चाहिँ सुनेको छु मैले, होइन हजुर? एकदमै अहिले जे होस्, कति व्यस्त हुनुहुन्छ, के कस्ता कामहरूमा, गीत सङ्गीतमा के कस्ता गीत सङ्गीतहरूमा व्यस्त हुनुहुन्छ, कस्तो प्रोग्रामहरूमा व्यस्त हुनुहुन्छ अहिले, आज भोलि भनौँ?
1: अहिले म अब सङ्गीतमा भन्दा पनि यो समाज सेवाको लागि, है, समाज सेवा भने सबै मेरो कला प्रेमी समाज सेवा, मेरो भाइ बहिनीहरू गाउने गायक गायिका भयो, लोक सांस्कृतिक आधुनिक पप सबै गाउने गायक गायिकाहरूको लागि, होइन, एउटा केही गरौँ। आज मेरो गीत गाएको अब चैत्र 20 गते 61 वर्ष पुरा हुन्छ। यो यत्रो जिन्दगी मैले गाएर सिधाएँ, गाएकै त्यति वर्ष भयो, सबै श्रोता दर्शकहरूको मायाले गर्दाखेरि पनि सायद मेरो यो बुद्धि सद्बुद्धि आएको होला त्यो मायाले गर्दा, है, जन्मेर बसी एक दिन त मरेर जानु छ मीरा राणा केही गर भनेर भन्या होला जस्तो लाग्छ मेरो मनले। मैले अहिले एउटा मीरा राणा क्यान्सर समाज स्थापना गरेको छु मैले,
0: हजुर,
1: म यसैमा अहिले अलिकति व्यस्त छु, है, सबै यो मेरा भाइ बहिनीहरूलाई, म जस्तै म पनि क्यान्सर पीडित हो, है,
0: हजुर हजुर,
1: र मेरो श्रीमान पनि भर्खरै स्वर्गीय भयो, एक वर्ष भयो अहिले, होइन,
0: हजुर,
1: पनि क्यान्सरबाटै चाहिँ स्वर्गीय भएको हो। त्यस कारण यो रोग चाहिँ एकदमै डरलाग्दो रोग, नाम सुन बित्तिकै आधी अंशै मर्छ क्या यसमा चाहिँ,
0: हजुर,
1: तर के भने यसमा चाहिँ मलाई लागेको कुरा हुन्छ, म गल्ती पनि हुन सक्छु, सही पनि हुन सक्छु, तर मैले आफूले भोगेको मलाई लागेको कुरा त्यो क्यान्सरबाट बच्नलाई चाहिँ साह्रै गाह्रो रहेछ के, सयजनाले लाग्यो भने 50-50 मर्छ, त्यसले राम्रो ट्रिटमेन्ट भयो, समयमा औषधि पायो, घर फ्यामिलीको माया पायो भने यसलाई मायाको पनि जरुरी छ, समयमा औषधिको पनि जरुरी छ, होइन, त्यस्तो पायो भने केही बाँच्न सक्छ, किनभने म बाँचेर आएँ, किनभने मेरो श्रीमानले मलाई माया गरेर एकदम मेरो सेवा गरेर गरेर म 82 किलो थिएँ, म बिरामी हुँदा क्यान्सर हुँदाखेरि म चाहिँ पछि गएर 45 किलोमा झरेँ कि, त्यति किमोले गाड्यो त्यस्तो भयो, तर मायाले गर्दाखेरि आज मिलाएर फेरि पनि म दर्शकहरू सामु यो बिएफबिएफ मार्फत फेरि उभिन पाएका छु। धेरै धेरै धन्यवाद बाला बहिनीलाई यसरी फेरि उपस्थित गराइदिनु भयो। अनि यसैको सिलसिलामा चाहिँ म किन एउटा नगर्ने, सबैले माया गरेको छु मलाई, म पनि आज मर्ने बेलामा एउटा के संस्था खोलेर जाउँ मेरा भाइ बहिनीहरूको लागि, ए हाम्रो संस्था छ, माया गर्ने संस्था छ, हाम्रो डक्टरहरू छन्, सबै हाम्रो श्रोताहरू माया गर्ने हुनुहुन्छ, यो किन नगरौँ भनेर मैले एउटा स्थापना गरेका छु बहिनी। यसमा चाहिँ डक्टरहरू पनि हुनुहुन्छ सबै, है, हाम्रो यो भक्तपुर हस्पिटलको चाहिँ डक्टर रोशन प्रजापति हुनुहुन्छ, सृष्टि प्रजापति हुनुहुन्छ, डक्टर सृष्टि प्रजापति, त्यस्तै हाम्रो अहिले रजिस्ट्रार हुनुहुन्छ पाटन हस्पिटलको डक्टर अरुण शाही उहाँ पनि हुनुहुन्छ, पूर्णिमा राजको अधिकार उहाँ, सबै डक्टरहरू हाम्रो यो संस्थाको एडभाइजर हुनुहुन्छ, होइन, तर यो संस्था चाहिँ स्थापनाको लागि त अब गाह्रै हुन्छ, किन भन्नुहुन्छ भने पैसा चाहिन्छ, अब मीरा राणाले पैसा लिएर गीत गाएको मीरा राणा परेन, यहाँहरूको मायाले गर्दाखेरि यहाँ माथि पुऱ्याइदिनु, त्यही मायाले मेरो लागि धन सम्पत्ति हो कि, जति अरबौँ खरबौँको सम्पत्ति भने यहाँहरूको माया हो, यहाँहरूको मायाले गर्दाखेरि मैले यो स्थापना गरेको, के लाग्यो भने विचारमा आज मेरो 75 वर्ष मेरो उमेर भयो, मलाई माया गर्ने मेरा दर्शकहरू कति हुनुहुन्छ त मलाई भनेर, त्यो माया फेरि पनि एकचोटि माया दिन पाउँछु कि भनेर मैले यो असोजको 4 गते अर्थात् सेप्टेम्बर 20 मैले नेपाल एकाडेमीमा चाहिँ मेरो प्रोग्राम हुँदैछ र यसैमा म व्यस्त छु, किनभने अब के फन्डहरू कलेक्सन गर्नु पर्यो, चाहिन्छ नि, भोलि बिरामी हुन्छ त्यो कलाकारहरूलाई गर्नु पर्यो, टाढाबाट आउने कलाकार हुनुहुन्छ भने एक दिनको लजमा राखिदिनु पर्यो, उहाँलाई राम्रो माया गरेर खाना खुवाउनु पर्यो, राम्रोसँग डक्टर भेटाउनु पर्यो, होइन, त्यो गर्ने यो संस्था मैले स्थापना गर्नको लागि म यसमा व्यस्त छु बहिनी अहिले,
0: हजुर दिदी। अनि भोलिन्टियर चाहियो भने म पनि छु है त?
1: ठिक छ, एकदमै वेलकम छ सबैलाई, सबै तपाईँको तपाईँ पनि किन जस्तै मलाई तपाईँले प्रशंसा गर्नुपर्छ त्यो संस्थामा तपाईँको पनि भागीदारी हो कि
0: हजुर हजुर
1: त्यो संस्थाको सदस्य बन्नुपर्छ हाम्रो संस्था छ भन्ने हुनु पर्यो नि
0: हजुर हजुर
1: भन्ने कुरा होइन म भन्ने होइन म भएर एक्लो भएर म जस्तै सुकै पिएचडी गरौँ हर कुरा गरौँ तर मलाई सबै माया चाहिन्छ सबैको लागि समूह नभइकन हुँदैन जस्तो लाग्छ मैले फिल गरेँ मेरो फिल्डमा त मैले गीत गाएर मैले एक्लै राम्रो गीत गाए पनि नराम्रो गाए पनि मलाई नराम्रो भन्ने मान्छे पनि चाहियो राम्रो भन्ने मान्छे पनि चाहियो त्यसले गर्दा मिरा राणा बनेको हो नि त म एक्लै बनेको होइन नि
0: सबैले
1: गर्दा बनेको यो संस्थालाई बनाउन र बचाउन राख्नको लागि तपाईँहरू सबैको माया चाहिन्छ म यहाँलाई आग्रह गर्न चाहन्छु आउनु सँगै साथी हातमालो गरौँ अगाडि बढाउँ त्यो म भन्न चाहन्छु बहिनी
0: हजुर श्रोताहरू हाम्रो मिरा दिजी उहाँ पनि क्यान्सर सर्भाइभर हुनुहुन्छ र उहाँले एउटा संस्था खोल्नु भएको रहेछ भर्खरै सुरुवात गर्नुभएको रहेछ मिरा राणा क्यान्सर समाज भनेर त्यहाँ जोडिनु चाहनुहुन्छ भने तपाईँहरूलाई वेलकम छ र तपाईँहरू यसो मिरा राणा दिजीसँग कन्ट्याक्ट गरेर मिरा राणा क्यान्सर समाजमा आउनुहोला हातेमालो गरेर दिदी सँगसँगै अगाडि बढ्ने कोसिस गर्नुहोला 61 वर्षको उहाँको साङ्गीतिक यात्रा है दिजी तपाईँको
1: अब चैत्र 20 गते 61 वर्ष पुरा हुन्छ 62 वर्ष लाग्छ
0: यो त ठुलो साधना हो तपाईँको सङ्गीतको साधना होइन अब जे होस् अब तपाईँको कार्यक्रम हुन लागेको रहेछ त्यसको लागि हामी सबैको तर्फबाट हामी शुभकामना पनि दिन चाहन्छौँ अनि नयाँ गीतहरू के छ भजनहरू गर्दै हुनुहुन्छ दिजी
1: होइन अहिले मैले नयाँ गीत चाहिँ अहिले यो 4-5 महिना झन्डै यता गरेको छैन यो प्रोग्रामतिरकै उता लागेर त्योभन्दा अगाडि चाहिँ रामचन्द्र ढकालले पनि भर्खरै नयाँ गीतको राष्ट्र गीत गाउनुभयो शिव परियारले 2 गीत गाउनु भएको छ अनि मेनुकाले त्यहाँ 5-6 गीत भोलि गाउनु भएको छ है लेटेस्ट गीतहरू छ त्योभन्दा अगाडि त अन्जु पन्तहरू श्री निशा देसारहरू सत्य स्वरूप सबैले गाएको छन्
0: ए हजुर भनेपछि अहिले तपाईँ गीतमा भनौँ न गीतको शब्दहरूलाई सङ्गीतले सजाउने काम गर्दै हुनुहुन्छ भनेपछि कम्पोजर एज अ कम्पोजर हजुर हजुर एज अ कम्पोजर तपाईँ अगाडि बढ्दै हुनुहुन्छ तपाईँ आफू पनि गीत अहिले गाउनु भएको छैन भनेपछि है
1: होइन अहिले त म एकल प्रोग्राम गर्दैछु
0: ए हजुर हजुर
1: टिकट पनि छ टिकट पनि तपाईँ बिक्री भइरहेको
0: छ हजुर
1: एकल प्रोग्राम छ तर मलाई साथ दिने भाइ बहिनीहरू हुनुहुन्छ अहिले जस्तो निशा देसार भयो अनि हाम्रो मान्डवी त्रिपाठी तारा थापा सङ्गीता साक्य अनि इतु जोजेजु राम भक्त जोजेजु अनि शीतल थापा अनि हाम्रो के अरे कपिल लोहनी धेरैजना हुनुहुन्छ मसँग गाउने भाइ बहिनीहरू पनि धेरै छन् गाउने है म मात्रै मेरो गीतहरू सबै उहाँहरू सबैले गाउने हो तर मैले अगाडि मैले पनि गाउने धेरै गीतहरू
0: हजुर जे होस् सबैलाई हातेमालो गरेर

0: होइन, त्यसको लागि समाज गरेको मेरो लागि त होइन, मेरो भाइ बहिनीलाई संरक्षण गरेर राख्नको लागि भोलि केही चिज भयो भने डक्टरहरू भेटाइदिने काम गर्छ, सबै कुरा गर्छन् यो संस्थाले।
1: हजुर दिदी, अनि विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ अहिले हजुरलाई होइन, र अब तयारी पनि हुँदै रहेछ, तपाईँको प्र्याक्टिसहरू पनि हुँदै रहेछ यो प्रोग्रामको लागि। सेप्टेम्बर कति तारिक भन्नुभयो?
0: 20 तारिक
1: सेप्टेम्बर 20 तारिक भन्नुभयो होइन। अनि अब यसो हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको लागि यसो दिदी दुई लाइन गुनगुनाउनु मिल्छ?
0: सानो गीत गाउँछ
1: है हजुर, प्लिज।
0: तर यो गीत चाहिँ कति सालतिर भने 36-37 सालतिर गरेको गीत हो, पुरानो गीत हो, सायद राम्रो पनि लाग्नु सक्छ नराम्रो, तर मलाई मन छ त्यो गीतै है। छोडी गए मलाई आफ्नाहरूले, छोडी गए मलाई

0: त्यो गीत मैले गाउँदैछु. यो पुरानो गीत हो तर श्रोताहरू सुन्नुभएको मलाई मन परेको गीत.
1: हजुर हजुर जे होस् मिठो मार्मिक शब्द भनौँ होइन छोडी गए आफ्नाहरूले. म एक्लो भएँ तर एक आफूले आफूले एक्लो नठान्नुहोला दिदी, हामी छौँ तपाईँको साथमा होइन.
0: मेरो साथमा भन्ने हो भने मेरो श्रीमानले जसरी मलाई चाहिँ 57 इयर्स मलाई सहज गरेर यसरी छोपेर मलाई ल्याएर मिलाएर बनाएपछि आज मलाई छोडेर गइसक्यो. म एक्लो भएको थिएँ नि बाबा, तर एक्लो छैन भन्ने महसुस किन गरेको छु भने तपाईँहरू जस्तो सबै मलाई माया गरेँ, मेरो दर्शक श्रोता भएर मैले अलिकति मन बुझाउने बाटो यताबाट लिएकी छु नि मैले.
1: हजुर हजुर हजुर त्यही त भेनाजू जहाँ जाँदा पनि सँगै हिँड्नुहुन्थ्यो तपाईँसँग होइन, हामीलाई थाहा छ कि यहाँ आउँदा पनि सँगै आउनुहुन्थ्यो. अब त्यो बिछोड अब अनुमान लाउन सकिँदैन कस्तो थियो भन्ने, तर जे होस् दिदी यो संसारको रीत हो होइन, आउने जाने क्रम अघि पछि मात्रै हो रहि नै रहन्छ होइन. कुनै पनि कुराको सुरुवात हुन्छ भने त्यसको अन्त्य निश्चित छ, हाम्रो पनि जिन्दगी त्यही नै त हो दिदी होइन त.
0: त्यो चाहिँ हो बाबा, तर के भने सबै कुरा सम्हाल्न सकिन्छ, मन सम्हाल्न सकिँदैन कि.
1: हजुर
0: भन्नलाई पहिले भने मैले बुझेँ हो, संसार छोडेर जाने आँखा गएर देखाएको म पनि जान्छु, तर पल एउटा मेरो यो शरीरको रौँ रौँमा भिनाजुको माया जुन मैले सिकाएको अर्थी बुद्धि जुन ज्ञानहरू थिए होइन, त्यो चिज त मैले छोड्न सक गएँ, मान्छे त गएँ त्यो चिज म छोड्न सक्छु र सक्दिनँ नि. जति मान्छेले जे गरे पनि त्यो मन चाहिँ मैले सम्हाल्न सक्दिनँ, मलाई सम्हाल्न पनि सक्दैन, मन सम्हाल्न सक्ने कुनै औषधि नै छैन.
1: हजुर हजुर पक्कै पनि.

0: टिएस गोर्खा रेडियो
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौ
2: जे होस् बिनाजुसँग बिताएका ती समयहरू भनौँ होइन मिठा मिठा सम्झनाहरूलाई पनि सम्हाल्दै भनौँ तपाईँ अब यो मीरा राणा क्यान्सर समाजलाई पनि सम्हाल्दै भाइ बहिनीहरूलाई पनि सम्हाल्दै अघि बढ्नु होला त्यो तपाईँको स्ट्रेङ्थ अब आउने दिनहरूमा यही नै होइन त्यतिज्यू हजुर अनि हजुरको आवाज त अझै पनि कस्तो मिठो छ मैले पोहोर पनि त हजुरलाई भनेको थिएँ एउटा स्टेज प्रोग्राम हेरेर होइन हजुरलाई मैले फोन गरेको थिएँ दिदी हजुरको आवाज झन् निखारिएछ भनेर
3: घन्टा रियाज गर्छु किन प्रोग्रामको लागि तयारी हुनु पर्यो नि मैले एकल प्रोग्राम गर्ने हो होइन
2: हजुर
3: मीरा राणा एउटै मात्रै गीत गाएको होइन नि मीरा राणा नेवारी मैथिली भोजपुरी क्लासिकल सेमी क्लासिकल हर प्रकारका गीतहरू लोकगीतदेखि सबै गाएको त्यही चिज एउटा म प्रस्तुत गर्छु नि त्यो दिन
2: हजुर दिजु अनि रियाज म रियाजकै बारेमा सोध्नु आँटेको थिएँ दिनमा चार घन्टा रियाज गर्नुहुन्छ भनेपछि अहिले होइन
3: आठदेखि बाह्र बजीसम्म रियाज गर्छु
2: भनेपछि स्वर त किन नखोले जस्तो झन् तपाईँको त क्लासिकल सिङ्गर हुनुहुन्छ अब त्यसले गर्दा तपाईँको रियाज त अब बिहानको रियाज कति बेला गर्नुहुन्छ
3: बिहान आठ बजी म बिहान साढे चार बजी उठ्छु
2: साढे
3: अनि योगा गर्छु अनि पूजा पाठ गर्छु त्यसपछि बड अनि चिया कालो चिया खान्छु अदुवा हालेर अनि त्यसपछि आठ बजी म हार्बिनमा बस्छु बाह्र बजेसम्म अनि बाह्र बजेपछि म खाना खान्छु अनि माथि कोठामा रेस्ट गर्छु
2: ए हजुर हजुर त्यही कुराहरू हामीले पनि सिक्न पर्छ श्रोताहरू दिनमा चार घन्टा रियाज गर्नु भने त सानो कुरा होइन हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूमा पनि दिजु धेरै गायक गायिकाहरू हुनुहुन्छ गीतकारहरू हुनुहुन्छ होइन यस्तै तपाईँबाट यसरी सोधेर जिज्ञासाहरू राखेर हामीले पनि सिक्न पर्छ हाम्रो श्रोताहरूले पनि सिक्नु पर्छ अनि दिजु हजुरले गाउनुभएको गीतहरू त अब यति गाइसके भन्ने त हजुरलाई थाहा नै छैन होला होइन तापनि आफ्नो आफ्नो गीतहरू मध्ये भनौँ न आफ्नो गीतहरू मध्ये कुन कुन गीतहरू चाहिँ हजुरले प्राय यसो गुनगुनाउने गर्नुहुन्छ
3: मैले खासमा बहिनी मेरो लागि सबै जति मैले मेहनत गरेर गाएँ नि एउटा गीत दुई महिना लागेर सिकेको छु धेरै मेहनत तिन चार घन्टा लागेर रेडियोमा रेकर्डिङ हुन्छ तुरन्त गीत जोडेर गाएको गीत होइन नि त मेरा गीतहरू त रियाज गर्दै त्यतिकै थियो पन्ध्र दिन दुई महिना रियाज गरेर मात्रै गाएको रेकर्डिङ छ र रेडियो नेपालमा रेकर्डै भएका गीतहरू चाहिँ बाहिर छैन रेडियोमा रेकर्ड भएका गीत एउटा गीत चाहिँ चार पाँच घन्टा लागेर रेकर्ड हुन्थ्यो नि माझ्या गीत सबै मेरो लागि त सबै समा एउटै गीत सबै सङ्गीत चार सबै राम्रो छ मलाई त्यो राम्रो यो नराम्रो भन्ने मलाई छैन
2: र
3: अहिले म रियाज यो प्रकारले गरिरहेको छु मेरो दर्शकहरूको लागि मेरो दर्शकहरूको लागि कसरी म माया दिन सक्छु गाएर भन्ने हिसाबले त्यसको लागि मात्रै लड्या छु बहिनी
2: हजुर अनि पहिलाको अब रेकर्डिङ गराइ नै अर्कै खालको थियो होइन एकजनाले कसैले अलिकति बिगार्यो भने फेरि सुरुदेखि रेकर्ड गर्नु पर्थ्यो सुरुदेखि परै सबै भएर गाउनु पर्ने बजाउनु पर्ने त्यो खालको थियो त्यसले गर्दा प्र्याक्टिस त्यही नै हुन्थ्यो होइन दिदी
3: त्यसले गर्दा मीरा राणा मीरा राणा भएको नेपालले गरेर मीरा राणा बनाएको हो मेहनत गरायो सिकायो हर कुरा गर्यो नि त्यति बेला रचना चाहिँ पहिल्यै जाँचेर पास भएको रचना मात्रै गाउनु पर्थ्यो होइन हर कुरोमा बनाएको मीरा राणा हो कि
2: एउटा
3: नेपालले बनाइदिएको एकदम मेहनत गरे दर्शकहरूको मायाले बनाए मीरा राणा म एक्लै भाव होइन
2: हजुर दिजु सबैको सपोर्ट साथ सबैलाई चाहिन्छ किनभने एउटा सङ्गीत कुनै पनि विषयमा भनौँ कुनै पनि काममा भनौँ सङ्गीतको क्षेत्रमा त झन् एउटा माहौल चाहिन्छ सङ्गीतमा सङ्गत चाहिन्छ होइन सबैको माया चाहिन्छ पक्कै पनि र दिजु ती पुराना पुराना गीतहरूमा कहिले काहीँ आफैलाई खोज्नु मनपर्छ तपाईँलाई
3: अहिले मैले अब भनौँ न 20-30 गीत मैले प्रत्येक दिनमा गाइरहन्छु
2: है
3: अब यसमा सेलेक्सन गरेर कुन कुन गाउने भनेर मैले किताब निकाल्दैछु कि
2: हजुर
3: किताब पनि मैले झन्डै 20 30 जति गीतको किताब निकाल्दैछु, लिपि पनि मेरो हातले लेखेको छु, किनभने जति हारिमा बजाउन अलिकति जान्ने मान्छे, सारे गमा सिकेका मान्छे त्यसले गीत बजाउन सक्छ मिरा रानो गीत, त्यो किताब पनि निकालेको छु। त्यो पनि त्यो किताबबाट 500 रुपियाँ भने त्यो किताबबाट आएको पैसा पनि क्यान्सर समाज डोनेसन।
2: ए हजुर हजुर, जे होस् भनेपछि पुराना पुराना गीतहरूमा आफैलाई खोज्ने प्रयास तपाईँको हरदम छ भनेपछि। हजुर हजुर हजुर, अनि रेडियो नेपालमा कति वर्ष काम गर्नुभयो हजुरले?
3: रेडियो नेपालमा 37 वर्ष काम गरे।
2: 37 वर्ष अघि मेरो छेउमा यहाँनिर
3: 37 वर्ष काम गरे। र त्योभन्दा अगाडि म करारमा पनि गरेको थिएँ, एक करार गाउन सुरु त 22 सालदेखि हो, 22 सालबाट अब 24 गते चाहिँ 61 वर्ष पुरा हुन्छ।
2: हजुर हजुर दिदी, हजुर र मेरो कुराकानी यहाँ हाम्रो सूर्य कुमारी दिजीले छेउमा भुइँमा बसेर सुनिराख्नु भएको छ, उहाँ रेकर्डिङको लागि आउनु भएको थियो, हाँस्दै हुनुहुन्छ। हजुर हजुर हजुर, अघि भन्दै हुनुहुन्थ्यो दिदीले, भन्दै हुनुहुन्थ्यो हेर्नु जाने प्रोग्राम हेर्नु जानुपर्छ कुनै गति गते भन्दै हुनुहुन्थ्यो होइन। जे होस् यहाँ बसेर सुनिराख्नु भएको छ तपाईँ र मेरो कुराकानी होइन। जिन्दगी अब यस्तै हो दिदी, जे जस्तो भूमिका लिएर आएका छौँ हामी होइन, निभाएर जानुपर्ने हुन्छ, जे हुनु छ त्यो अब लिखित हो होइन, अलरेडी रिटर्न हुन्छ, हामीले भोग्दै जाने हो, फेस गर्दै जाने मात्र हो होइन। हजुरको पनि भेनाजु, अब भेनाजु 1 वर्ष भयो बित्नु भएको, अनि भेनाजु पनि क्यान्सरले बित्नु भएको रहेछ भनेपछि है?
3: पैसा पनि धेरै महँगो रोग छ नि त, यो महँगो
2: महँगो
3: रोग लाग्छ, घरबारे मान्छे कति ज्यादा घरबारी दिन भनेर चाहिँ मान्छेले सुनतर बाँचिँदैन कि मान्छे, त यसलाई माया बढी चाहिन्छ कि। त्यस कारण म यही तपाईँ चाहिँ रेडियोबाट सबै मेरा दर्शक मलाई माया गर्ने दर्शक श्रोताहरूमा है, तपाईँहरू चाहिँ एउटा टिकट लिदियो भने त्यो अनुदान त्यसमा चाहिँ डोनेसन हुन्छ सम्पूर्ण कलाकार, फेरि त्यो डोनेसनमा बाँच्यो भने फेरि कलाकारी तपाईँहरू त्यसै गरी नचाहिँ हँसाइ गराउँछ, त्यो रङ्नु सक्छ, त्यस कारण मायाको जरुरी छ। म यसबाट यही बिएचबाट यहाँहरूलाई आग्रह गर्न चाहन्छु, आउनुहोस् कार्यक्रममा बस्नु, समावेश हुनुहोस्, मेरो गीतबाट इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस्, र डोनेसन चाहिँ त्यो सम्पूर्ण कलाकारको लागि हात दिनुहोला टिकट किनेर, यो म आग्रह पनि गर्न चाहन्छु बहिनी यहाँबाट।

0: हजुर, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, हाम्रो मिरा राणादीजी हुनुहुन्छ, उहाँ पनि क्यान्सर सर्भाइभर हुनुहुन्छ। वेनाजु पनि क्यान्सरले नै बित्नु भएको रहेछ र उहाँले भर्खरै अब एउटा संस्था सुरुवात गर्नुभएको छ, मिरा राणा क्यान्सर समाज भनेर। जे होस्, सबैजना क्यान्सर जति सक्दो क्यान्सर पीडितहरूलाई चाहिँ सहयोग गरौँ भन्ने हिसाबले भनौँ, होइन दिदी? र तपाईँहरू पनि यसो मिरा राणा क्यान्सर समाजमा जोडिनु होला मेरो आग्रह, विशेष यहाँहरू सबैलाई, हाम्रो मिरा राणा दिजीको पनि आग्रह त्यही छ। र विनाजुको कुरा गर्दाखेरि उहाँलाई चाहिँ के क्यान्सर हो? ए हजुर हजुर, हजुरलाई
1: लास्टमा थियो अरे, चौथो स्टेन्ड यहाँ अब त्यस्तो थिएन, लास्टमा यहाँ त चौथो पुग्दो रहेछ कि, यहाँ त एकैचोटि लास्टमा भयो, त्यस्तो बिच दुनिया पनि थिएन, पेट पनि एकासी जस्तो भयो, धेरै बिरामी पनि भयो, होइन
0: हजुर
1: हजुर, भन्ने रोग थाहै हुँदैन रहेछ कि बाबु।
0: अनि हजुरलाई चाहिँ ब्रेस्ट क्यान्सर भएको थियो होइन दिजु? जे श्रोताहरू, अहिले क्यान्सर यति धेरै सुन्नमा आउँछ, जो पनि क्यान्सर पीडित छ अरे, क्यान्सर लागेको छ अरे भन्ने सुन्नमा आउँछ, किन हुन्छ कसरी हुन्छ त्यो त हामीलाई अब यो थाहा छैन। र मलाई लाग्छ साइन्टिस्टहरू डक्टरहरू पनि यसकै खोजीमै हुनुहुन्छ, जहाँसम्म मलाई लाग्छ केले चाहिँ हुन्छ भन्ने। कसैले भन्छ फास्ट फुडहरू धेरै खानु हुँदैन भन्छन्, कसैले के भन्छ, कसैले के भन्छ, होइन। जे होस्, तपाईँहरू पनि जोगिएर बस्नु होला। अनि दिजु, भेनाजुलाई हजुरको गीत मध्ये सबभन्दा मनपर्ने गीतहरू चाहिँ कुन कुन हो? भिनाजुलाई मनपर्ने तपाईँको गीतहरू?
1: भिनाजुलाई मनपर्ने सबै गीत मनपर्ने हो
0: हजुर,
1: तर मैले स्वर्गीय हुना कति झन्डै झन्डै कति 3 बजेतिर, बिहान 3 बजे मैले भिनाजुलाई गीत सुनाएको थिएँ कि, उहाँलाई सबै भजन मन परायो भने यो गीत गाऊ यो गीत गाऊ भनेर फरमाइस गरेको छ कि, मलाई राम्रो हुन्छ, उसले गीत गाउँदा त्यो गीत दर्शकहरूलाई मनपर्ने कि, नाच्ने उठेर अनि मैले भिनाइदिएको थिएँ। अनि त्यसो आधुनिक गीत भन्दा है, एउटा गीत चाहिँ मैले अब के भन्नु, अब सबैलाई थाहा भएको कुरा, हामी दुईजना लभ म्यारिज हो होइन, हामी पहिलो अघिल्लो दिन भेटेर लभ गरेर भोलिपल्ट हामी फिल्ममा गएको
0: थियौँ,
1: गीत चाहिँ मैले उहाँलाई स्वर्गीय हुने बेला सुनाएको थिएँ, सुनाउँदै आँखा पनि आँसु गरेर रोइस्यो होइन, एकछिन बसी पानी खुवाएँ गइहाले,
0: ओहो त्यति गीत सुनेर है,
1: के भन्ने है, अब भन्न पनि अझै अप्ठ्यारो छ, गर्न पनि गाह्रो छ, उसलाई मनपर्ने गीत चाहिँ यही थियो, स्वर्गीय हुँदा मैले सुनाइदिएँ,
0: अलिकति सुनौ न दिदी, मनलाई दरिलो पारेर एकपल्ट गाइदिनुहोस् त्यो गीत हाम्रो श्रोताहरूको लागि, भिनाजुले लास्टमा सुन्नु भएको गीत
1: बाजा छैन है, अलिक हुन्छ, मलाई हिन्दी गीत मबाट कति गल्ती हुन सक्छ, म हिन्दी बोलिरहन्न नि,
0: हजुर
1: हजुर, लता मङ्गेशकर आफूले मेरो गुरुहरू मान्छे, उहाँको गीत गुनगुनाइरहन्थे कि आवाज बनाउनलाई, त्यही सानो टुक्रा सुनाइ
0: हजुर प्लिज प्लिज,
1: मेरो दर्शक श्रोताहरूलाई मेरो पहिलोचोटि लभ गरेको भोलिपल्ट गएर फिल्म हेर्न गएको थियौँ चिराज, त्यो गीत चाहिँ म यहाँहरूलाई सुनाइदिन्छु है।

0: के सिवा दुनिया में रखा क्या है। ये गीत गाएको
1: बेनजीको अनुहार झलझल आयो यहाँनिर बिएपिएसमा आउँदाखेरि माथि सरको कोठामा तपाईँहरू बसेर कुरा गरेको याद आयो मलाई, होइन। जे होस् यो एउटा सम्झना होइन, र अब भेट भएको भोलिपल्टै सिनेमा हेर्न जानुभएको रहेछ होइन। अनि यी कुराहरूलाई नै स्ट्रेङ्थ बनाउनु होला दिदी, आफ्नो स्ट्रेङ्थ बनाउनु होला अनि अघि बढ्नु होला। जे होस् मिठो गीत गाइदिनु भयो होइन, र अब दिजी सरी दिदी, सरी सरी सरी सरी सरी प्लिज नरुनु होला। हामी छौँ, बेनाजुको सम्झनाहरू छन्, ती सम्झनाहरूलाई स्ट्रेङ्थ बनाएर अघि बढ्नु होला तपाईँ।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: दिजु, अब एकपल्ट दिजु आँसु पुस्नुहोस्। एकपल्ट अब तपाईँको यो मीरा राणा क्यान्सर समाजको बारेमा हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई एकपल्ट फेरि भनिदिनुहोस् न डिटेलमा।
3: त्यही हो, मैले क्यान्सर समाज स्थापना गरेको छु, जसरी मलाई माया गरिदिनु भयो यहाँहरूले, मीरा राणा बनाइदिनु भयो, त्यसै गरेर यो समाजलाई पनि तपाईँहरूले गर्नु होला। कलाकारहरू सबैले डोनेसन गर्नु, केही नभए एउटा एक एक पैसा पर्यो भने पनि सबै कलाकारले एउटा किमो दिँदाखेरि पनि राम्रो हुन्छ, सबैको आशीर्वाद हो। सबैले, मैले त स्थापना मात्रै गरेँ, मैले लिएर जानु के हो, यहाँहरूले माया गरेर मलाई मीरा राणा बनाइदिनु भयो, त्यसै भएर मैले एउटा छोडेर मेरो नाम छोडेर जानेको संसारमा थिएन, र त्यो पनि पुण्य हो नि, त्यो गरेर जान पाउनु पाएँ भने, यहाँहरूको माया पाएँ भने, मैले जसरी मलाई संसारभरि छरिएर यहाँहरूले मेरा दिदी भनेर माया गर्नुभयो दिदी भनेर, त्यही दिदीले गरेकोमा यहाँ सबैलाई सहयोग गरिदिनु म आग्रह गर्न चाहन्छु, धेरै धेरै आग्रह गर्छु। म बाँकी जस्तो यहाँहरूलाई यसै गरेर सेवा गरिरहनेछु।
2: हजुर श्रोताहरू, मीरा राणा क्यान्सर समाज दिजुले भर्खरै स्टार्ट गर्नु भएको छ, त्यसले गर्दाखेरि तपाईँहरू पनि मीरा राणा दिजुसँग जोडिनुहोला। आउँदाखेरि दिजुसँग भेटघाट गरेर यो संस्थाको बारेमा बुझ्नुहोला। तपाईँहरू सबैजना हातै मालो गरेर जोडिनु भयो भने दिदीलाई पनि अलिकति सहज हुन्छ भनौँ, होइन? त्यति मात्र नभएर श्रोताहरू, धेरै क्यान्सर पीडितहरूलाई सपोर्ट हुन्छ, उहाँहरूको ट्रिटमेन्टमा भनौँ, उहाँहरूको मोरल सपोर्टमा भनौँ, त्यसले गर्दाखेरि तपाईँहरू जोडिनु होला भन्ने म विशेष आग्रह गर्छु तपाईँहरू सबै सबैलाई। अब यो त दिजु यो तपाईँको समाजको बारेमा भयो, होइन? अब जाँदा जाँदै अन्तमा हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई दुई शब्द केही भन्नुहुन्छ कि?
3: मेरो शब्द उहाँहरूको गइसक्ने मान्छे क्यान्सर बसेर पनि फेरि पनि यसो बोल्ने साहस दिलाउनु भयो यहाँ, अरू भन्नुभन्दा यसै गरी मलाई माया गरिरहनुहोस्, यहाँहरूको सेवा गर्नु सकु सङ्गीतको माध्यमबाट, सङ्गीत गरेर होस्, मैले गीत गाएर होस्, अब त म यो प्रोग्राम सकेपछि केही बाँकी जस केही नयाँ गीत म गाएर अवश्य पनि म यहाँहरूलाई सुनाउँछु। यहाँहरूको माया नै मेरो लागि मेरो सम्पत्ति हो, यहाँहरूले मलाई माया गरिदिनु होला भन्न चाहन्छु भन्ने मेरो कुरा।
2: हजुर दिदी, अब हामी छुटौँ होला, हजुरलाई मैले रुवाएँ त्यसको लागि सरी, अनि वी अल लभ यु सो मच दिदी है।
3: धेरै धन्यवाद दिए सम्पूर्ण टिमलाई मेरो नमस्कार भनिदिनु होला, यहाँबाट पनि मेरो नमस्कार छ बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद दुई शब्द राख्ने अवसर दिलाइदिनु भएकोमा।
2: तपाईँलाई पनि दिजु समय दिनुभयो, फोन मार्फत भयो भने कुराकानी धेरै कुराकानी गऱ्यौँ, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद, र आउँदो प्रोग्रामहरूको लागि, आउँदो दिनहरूको लागि तपाईँलाई अल द बेस्ट पनि भन्न चाहन्छौँ।
3: थ्याङ्क यू बाबा, थ्याङ्क यू,
2: हस् थ्याङ्क यू सो मच दिजु, बाबाई दिजु। हजुर श्रोताहरू, हाम्रो मीरा राणा दिजुलाई धेरै धेरै धन्यवाद दिँदै अब आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ। आजको निम्ति छोटो कुराकानी, छोटो भलाखुसारी हाम्रो दिजुसँग गऱ्यौँ, र यहाँहरू सबै सबैलाई पनि सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद, र फेरि पनि म आग्रह गर्छु यहाँहरू सबैलाई मीरा राणा क्यान्सर समाजमा यसो तपाईँहरू पनि जोडिनु होला। र आजको निम्ति तपाईँ हामी पनि छुट्ने बेला भयो, छुटौँ, अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई पनि म सुसन बालालाई आँकी दिनुहोस्। नमस्ते, बाई।

0: Te lain pari.
1: On air.
0: Atma.
1: Ani smart speaker ma banhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाल इप्पानका अनुसार अडिट एक क्षेत्रमा खोजी गर्दा लेदो र गेग्रानले भरिएको अवस्थामा सब भेटिएका हुन्। अडिट तिनमा नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी जारी राखेका छन्। उद्धारका लागि कोरियाली टोली, शेर्पा, ड्रोन र तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ। आयोजना स्थलमा 1,433 जना कार्यरत रहेकामा 878 जनाको सकुशल उद्धार भएको छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षा सम्बन्धी सुविधा लेनदेन सम्बन्धी व्यवस्थापन स्वास्थ्यकर्मीलाई आह्वान गरिएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर ओम प्रसाद अर्यालले निर्देशिका पढेर सुविधा लेनदेन गर्न सबैमा अनुरोध गर्नुभएको छ।
4: बच्चा जन्मिएको दिनदेखि 28 दिनभित्र बिरामी भएर स्वास्थ्य संस्थामा भर्ना भई उपचार गराउनु परेमा भर्ना भएको समयदेखि उपचार अवधिसम्मको सेवा निशुल्क हुन्छ। एकपटक उपचारपछि डिस्चार्ज भइसकेको नवजात शिशु पुनः बिरामी भएर फेरि भर्ना हुनु परेमा पनि उपचार निशुल्क हुन्छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाको लागि सरकारले विभिन्न निशुल्क सेवा तथा सुविधाको व्यवस्था गरेको छ, तर यी सेवा उपलब्ध छन् भन्ने जानकारी कतिपय सेवाग्राहीलाई नहुन सक्छ। सरकारले तोकेका निशुल्क सेवा तथा सुविधा स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदाहुँदै पनि सेवाग्राहीलाई सेवा नदिएको वा सेवा प्राप्त गर्नबाट वञ्चित गराइएको पाइएमा सम्बन्धित स्वास्थ्य संस्था तथा जिम्मेवार पक्षमाथि आवश्यक छानबिन गरी कारवाही गरिनेछ। यस निर्देशिकामा भएका व्यवस्थाहरूको पालना गरिदिनु हुन सम्पूर्ण सरकारवालाहरूलाई अनुरोध गर्दछौँ।
3: सप्तरीको राजविराजमा गर्भवतीले अस्पताल बाहिर गर्भाधान गराउन बाध्य भएको घटनामा 6 जना कर्मचारी निलम्बनमा परेका बेला डाक्टर अर्यालको भनाइ आएको छ। अर्यालका अनुसार निर्देशिकामा संस्थागत प्रसूति सेवा लिने बिरामीलाई यातायात खर्चको प्रबन्ध पनि लिपिबद्ध गरिएको छ।
4: गर्भवती महिलाले नियमित गर्भ जाँच अर्थात् एएनसी गराउँदा सरकारले नगद भत्ताको व्यवस्था गरेको छ। गर्भावस्था सुरु भएदेखि भएपछि 4-6, 8, 9 महिनामा गर्भ जाँच गराए बापत 800 रुपियाँ नगद भत्ता पाउने व्यवस्था छ। तर गर्भवती महिलाले बच्चा पेटमा आएपछि कम्तीमा 8 पटक गर्भ जाँच गराउनु भने आवश्यक हुन्छ। देशभर आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क उपलब्ध छ। यस अन्तर्गत हेमोग्लोबिन, ब्लड ग्रुप, पिसाबमा आल्बुमिन, सिफिलिसको लागि भिडिआरएल, एचआइभी परीक्षण तथा हेपाटाइटिसका लागि हेपाटाइटिस बी सर्फेस एन्टिजेन परीक्षणमा समेत निशुल्क हुन्छ। प्रसूतिको सम्बन्धमा कुनै जटिलता देखेमा त्यसको निशुल्क उपचार गर्ने व्यवस्था छ।
3: राष्ट्रसङ्घीय निकाय युएन अपरेसन्सका क्षेत्रीय निर्देशकले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र पानी वितरण पहिलो प्राथमिकतामा रहेको बताएका छन्। क्षेत्रीय निर्देशक सारा निजरले 2015 नेपालमा यति ठूलो विपद पहिलोपटक देखेको बताउनु भएको छ। उहाँले राष्ट्रसङ्घ निकायहरूले हेलिकप्टर र ड्रोन प्रयोग गरेर खाना ढुवानी र पानी शुद्धिकरणमा काम गरेको बताउनु भएको छ। निजरका अनुसार सडक सञ्जाल पुनर्स्थापनामा पनि काम गर्नुपर्ने देखिएको छ।
5: But also the roads have washed away in many areas, so we have to look at how do we get these communities reconnected to markets, to economic activity, and then also for humanitarian supplies to come and reach them as well to help the rebuilding start. The drones are working to deliver food assistance to remote areas.
3: नेपाल सरकारले विद्यालय पुनर्सञ्चालनका लागि काम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। आज विश्व प्राथमिक उपचार दिवस बसाइ सराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइ सराई बढ्दै गइरहेको छ। नेपालमा पनि विपद, बाढी, पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरको खोजीमा बसाइ सराई हुने गरेको छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले जारी गरेको विज्ञप्तिमा सकेसम्म सबैमा प्राथमिक उपचारको पहुँच पुर्याउन प्रयासरत रहेको जनाएको छ। काठमाडौँ महानगरमा बसोबास गर्ने जलन पीडितले 2,00,000 रुपियाँसम्मको निशुल्क उपचार पाउने भएका छन्।
6: काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच जलन पीडितलाई निशुल्क उपचार गर्ने बारे सम्झौता भएको हो। सम्झौता अनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा किर्तिपुर अस्पतालमा निशुल्क उपचार पाउनेछन्।
3: इजरायली सेनाले लेबनानमा हिजबुल्लाहको भूमिगत संरचना ध्वस्त बनाएको जनाएको छ। अलि ताहर रेज मुनि रहेको 2 किलोमिटर लामो सुरुङ भत्काउन 1,000 टन विस्फोटक प्रयोग गरिएको इजरायलको भनाइ छ। अरब गल्फ इन्स्टिच्युटका हुसेन इरिस
2: I think it's yet another confirmation that Israel is digging in for the long haul, that it is intends not only to continue and perhaps, if possible, expand the war in Lebanon.
7: Yo, BFBS, Gorkha Radio.

डर भन्ने कुरा कस्तो हुँदो रहेछ है? डर अनि नकारात्मक सोच त्यसले सदैव मनमा घर बनाउँदो रहेछ। त्यो डरका कारण, त्यो अन्धविश्वासका कारण, त्यो नकारात्मक सोचका कारणले व्यक्तिले जति चाहे पनि आफूलाई त्यसबाट निकाल्नलाई चाहिँ समय लगाउँदो रहेछ र समय लाग्दो पनि रहेछ। यो चाहिँ मेरो आफ्नै कुरा हो, म तपाईँलाई एकैछिनमा यो कुरा बताउँछु होइन, त्यो डरको कुरा के भयो भन्ने कुरा म तपाईँलाई बताउँछु, साथै बस्नुहोला। यति बेला मनको आवाज लिएर तपाईँ समक्ष उपस्थित भएको छु मन्दिरा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको साथमा आज पनि राम्रा राम्रा कुराहरू लिएर हाजिर छु। राम्रा राम्रा गीतहरू छन्, राम्रा राम्रा कुराहरू छन्, तपाईँको र मेरो साथ रहनेछ अनि हामी एकअर्काको मनको कुरा साटासाथ गर्नेछौँ मनको आवाजमा। तपाईँलाई थुप्रै थुप्रै माया तथा सम्झना, तपाईँको जीवन फलोस फुलोस, तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यले पाइला चुमिरहोस्, हर बाधा अडचनहरू हटुन्, यिनै शुभकामना तपाईँका लागि। जति पनि यो अहिले भइरहेको आपत विपदमा दिवंगत हुनुभयो उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आउनुहोस् आजको मनको आवाजलाई सुरु गरौँ।

हजुर मनको आवाजलाई सुनिरहनु भएको छ बीएफ बीएस गोर्खा रेडियोमा, र मैले जुन कुरा सुनाउँछु भनिरहेको छु नि तपाईँलाई, त्यो के हो भन्दाखेरि चाहिँ यो घटना मसँगै घट्यो होइन। अब झसक्क मनमा त्यस्तो कुरा आयो र त्यो कुरा यस्तो गरी घर बस्यो कि मनमा निकाल्नै गाह्रो पर्यो। म क्लास लिएर घर फर्किँदै थिएँ होइन, छिटो पुग्नको लागि ठाडो उकालो बाटो छ कि, अलिकति जम्मा स्कुटरमा त्यो बाटो लगभग 3 मिनट जतिको छ त्यो ठाडो उकालो। चोकबाट चाहिँ म ठ्याक्कै ठाडो उकालो लागे डाँडामा होइन। जब माथि आइपुगेको थिएँ त्यहाँनिर एउटा घर छ, त्यो घरको छेउमा एउटा फुलको बोट रहेछ, त्यो पनि याद थिएन मलाई। अब चाहिँ अलिअलि अँध्यारो हुन थालिसकेको छ, नजिकै गएपछि मात्र नभए प्रष्ट मान्छे देखिँदैन, अँध्यारो अँध्यारो हुन लागेको भएर। अनि घरको गेटभन्दा बाहिरपट्टि बाटोमा जवान मान्छेले त्यहाँ फुल टिपिरहेको, अनि नजिकै पुगेर ठ्याक्क हेलमेटबाट हेर्दाखेरि चाहिँ उनको आँखा देखियो। आँखा पनि कस्तो अलिकति ठुला ठुला होइन, एकदम घुरेर हेरेको जस्तो। त्यो आँखा देख्न साथै मलाई अलिकति चसक्क डर लाग्यो। यस्तो बेला राति साँझमा त फुल टिप्ने अथवा बोट बिरुवामा केही नटिप्नु भनेको हुन्छ। बाँस बसिसकेको बोट बिरुवामा हामीले केही टिप्नु हुँदैन, टिप्नु पर्यो भने पनि सोधेर अनुमति लिएर टिप्नु पर्छ भनेर आमा बुवाले त्यस्तो सिकाएको। अनि त्यति बेला त्यो फुल टिपेको कस्तो कस्तो लाग्यो कि मलाई, त्यो आँखा जुधाइमा चाहिँ मलाई कस्तो एक किसिमको डर पस्यो। म अगाडि बढिहालेँ किनभने स्कुटर त चलिरहेको छ, अगाडि बढेँ तर चसक्क मनमा चाहिँ पसिहालेँ, बिझिहालेँ त्यो डर। भोलिपल्ट पनि पढाएर फर्किने बेलामा ठ्याक्कै त्यही बाटो आएँ। जब त्यही ठाउँमा आएपछि आज पनि ती मान्छेले फुल टिपिरहेका छन् कि भनेर चसक्क डर लाग्यो कि मलाई। त्यो डर यस्तो पस्यो कि आखिर चाहिने कुरा त होइन नि, बाटो हो, अरू मान्छे पनि फाटोफुटो हिँडिरहेका हुन्छन् तर त्यस्तो चल्तीको बाटो चाहिँ होइन। अनि 15 दिन जति भयो त्यो बाटो दिनदिनै आइरहेको छु, बाटोमा चाहिँ मैले तिनलाई पछि देखिनँ, त्यही एक दिन मात्रै देखेको। तर आजको दिनसम्म पनि त्यहाँनिर आइपुग्दाखेरि त्यो फुलको बोटलाई पनि मैले निहालेँ, तर मैले सुनेको चाहिँ त्यो चाहिँ पूजा गर्नलाई चाहिँ प्रयोग गरिँदैन भनेको सुनेको हुँ। तर त्यहाँनिर आइपुगेपछि त्यो फुलनेरि आइपुगेपछि ला ती मान्छे छन् कि ती को होला भनेर मलाई याद आउँछ कि सम्झना आउँछ, अनि कता कता चसक्क डर पनि लाग्छ। आखिर केही पूजा गर्नलाई चाहिएको होला, लिन आए होला नि त, तर नकारात्मक कुराले घर बनाए नि त मनमा, त्यसपछि डर पस्यो के, अनि बिर्सिँदो रहेछु। त्यहाँनिर पुगेपछि ला यो बाटो नआएको भए पनि हुन्थ्यो जस्तो लाग्छ। अनि कहिलेकाहीँ चाहिँ मान्छेहरू भेट्छु, कहिलेकाहीँ चाहिँ कोही पनि नहुँदाखेरि मनमा छसक्क बित्छ। नकारात्मक कुराले घर गऱ्यो भने, यस्तो साधारण कुराले पनि मान्छेको मनमा डर पस्यो भने त्यो डर निकाल्न कति गाह्रो रहेछ। कति किसिमका कति कति कुराहरू होलान्, डरै मान्नु पर्ने कुरा नहोला, शङ्काका कुरा हुन्छन्, कस्ता कस्ता कुरा हुन्छन्। तर त्यस्ता त्यस्ता कुराहरूतिर हामीले मन लगायौँ, हामीले सोच लगायौँ भने हामी अगाडि बढ्न सक्दा रहेनछौँ भन्ने यही घटनाले पनि देखियो। त्यसै कारणले नकारात्मक होइन सकारात्मक कुरा मनमा ल्याउनै पर्ने रहेछ।

एउटा सानो फुल फुलिरहेको रहेछ होइन, साँझको समय थियो, एउटा मान्छे घुम्दै घुम्दै अलिकति जङ्गलको छेउमा पुगेछ। त्यहाँ चाहिँ एउटा सानो फुल फुलिरहेको थियो, जङ्गली फुल, अनि जङ्गलबाट चाहिँ हावा सेर सेर सेर सेर आइरहेको थियो, घाँसहरू हल्लिरहेको थियो, त्यो फुल पनि नाचिरहेको थियो होइन, हल्लिरहेको थियो। अनि त्यो फुल हल्लिरहेको देखेर त्यो मान्छेले भनेछ, ए फुल, कत्रो फुर्ती तेरो, खुब हावासँग नाचिरहेछस्, हाँसिरहेछस्, तेरो जीवन त छोटो छ, एकछिनमा ओइलाइहाल्छस् कि फुर्ती देखाउँछस् भनेर त्यो मान्छेले घमण्ड गरेर त्यो फुललाई भनेछ। फुलले उत्तरै दिएनछ, ऊ आफ्नै मस्तीमा त्यो हावामा झुलिरहेको छ होइन। त्यतिकैमा पुतलीहरू आयो, उसँग खेल्यो, गुनगुनायो, अनि त्यो पुतली पनि गयो। एकछिनपछि फेरि साना साना चराहरू आए, त्योसँग यसो बयली मारेर खेले, अनि त्यसपछि गुनगुनाए, चराचिरबिर गरे, गीत गायो, ऊ पनि गयो। त्यसपछि मौरीहरू आए, त्यो फुलको रस निकाले, उनीहरू पनि भुनभुन भुनभुन गर्दै फुलसँग खेले, हावासँग लहराए, अनि त्यसपछि तिनीहरू पनि गए। अनि ती सबै गइसकेपछि त्यो मान्छेले फेरि सोध्छ, ओइ फुल, कति त मख परेर नाचिरहेको, तेरो जीवन छोटो छ होइन, त भरे ओइलाउँछस्। त्यति बेला त्यो फुलले उत्तर दिन्छ, यतिन्जेलसम्म तिमी यहाँ बसेर कति आनन्दित भयौ, म नाचिरहेँ, गाइरहेँ, हाँसिरहेँ, यो हावा सँगसँगै म पनि झुलिरहेँ। पुतलीहरू आए, उनीहरूसँग खेले, चराहरू आए, उनीहरूसँग गाएँ, नाचेँ, अनि मौरीहरू आए, मेरो रस लिएर गए, उनीहरू मसँग रमाए, म पनि उनीहरूसँग रमाएँ। अब उनीहरूले लगेको मेरो रस त्यसबाट मोह बनाउँछन्, मलाई थाहा छ मेरो जीवन छोटो छ, तर म छोटो जीवन भए पनि यो जीवनको आनन्द उठाएर बाँचिरहेको छु। केही क्षण तिमी मलाई हेरेर पनि हाँसिरह्यौ, खुसी भइरह्यो, मख परेर बाँचिरह्यौ। जीवन कसरी बाँचेको छ भन्ने कुरा हो, जीवनमा आनन्दित भएर बाँच्नु नै सफल जीवन हो, जीवनमा बाँच्न जान्नुपर्छ, हाँस्न जान्नुपर्छ भनेर त्यो सानो फुलले जीवन जिउने कला त्यो मान्छेलाई सिकायो रे। जीवन जस्तो पनि हुन सक्छ, हामीले जे पाएका छौँ त्यसलाई हामीले अनुभव गर्ने हो, त्यसलाई हामीले भोग्ने हो। कसरी भोग्छौँ, के लिन्छौँ, के दिन्छौँ, के कमाउँछौँ भन्ने कुरा हो। जीवन लामो र छोटोको कुरा हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु र यति बेला एउटा एकदमै रोचक, जब मैले सुने नि मेरो मन एकदमै छोयो, त्यही भएर यो एउटा कथा तपाईँको लागि लिएर आएकी छु। एउटा 13-14 वर्षको युवक थियो र अब गरिबीका कारणले चाहिँ उसले बिहान बिहान साइकलमा पत्रिका चाहिँ घर घरमा पुर्याउने काम गर्दो रहेछ अनि दिउँसो स्कुल जाँदो रहेछ। हरेक दिन उसको त आफ्नो ठ्याक्क यो यो घरमा पुर्याउनु पर्छ भन्ने थाहा भएपछि ऊ सर आफ्नै टाइममा जान्थ्यो, पत्रिकाहरू घर घरमा पुर्याउँदै जान्थ्यो। तर एउटा घरमा पुगेपछि चाहिँ ऊ एकछिन त्यहाँ अड्किन्थ्यो, किन भन्दा उसलाई त्यो घर अत्यन्तै मन पर्थ्यो र त्यो घरको आँगनमा पार्किङमा चाहिँ एउटा टिरेक्क टल्किएको यस्तो राम्रो गाडी राखिएको हुन्थ्यो कि, पार्क गरेर सधैँ झैँ ऊ पत्रिका पुर्याउन जान्थ्यो अनि त्यो घर आएपछि एकछिन त्यहाँ अडिएर त्यो घरलाई हेर्ने गर्थ्यो। तर त्यो दिन चाहिँ के भएछ भने ढोका खुल्लै रहेछ र त्यो घरको मालिक जसको चाहिँ कार हो उसले चाहिँ त्यो कारलाई सफा सुग्घर गरेर पुछपाछ गर्दै रहेछन्। त्यसपछि यी युवक चाहिँ हिम्मत गरेर ती कार मालिकको नजिकै पुगेर कारलाई राम्रोसँग हेरे अनि त्यसपछि ती कार मालिकलाई सोधेछन्, हजुर यो गाडीको कति पर्छ? त्यसपछि ती गाडीका मालिकले त्यो बच्चोलाई हेरे, अब 13-14 वर्षको बच्चा छ, अब त्यस्तो राम्रो कारको मूल्य सोधिरहेछ, अब तिनलाई पनि अचम्म लागेछ। शिरदेखि पाउसम्म हेरे अनि भने, यो कार मैले किनेको होइन बाबु, यो कार चाहिँ मेरो दाइले मलाई उपहारमा दिनुभएको हो, गिफ्टमा दिनुभएको हो भनेर ती कारका मालिकले भनेछन्। अनि ती युवकले छक्क परेर त्यो कार मालिकलाई हेरेछ अनि कारलाई हेरेछ। अब उसले के सोच्यो होला, उसले के भन्यो होला, अरू बाँकीको कथा चाहिँ म तपाईँलाई यो गीत सुनाउँछु, त्यसपछि तपाईँलाई सुनाउँछु। अब के हुन्छ होला, त्यो बच्चाले के भन्छ होला, त्यसपछि ती कार मालिकले के भन्छन् होला, यो कथाको एन्डिङ, यो कथा कसरी समाप्त हुन्छ, यो कथाले के सन्देश दिन्छ, म

हजुर, यसरी त्यो बालकले जब त्यो कारको मूल्य सोध्छ अनि कार मालिकले मैले किनेको होइन यो कार, यो चाहिँ मेरो दाजुले मलाई उपहारमा दिनुभएको हो, गिफ्ट दिनुभएको, त्यसपछि एकछिन त्यो बालक मौन हुन्छ। कार गिफ्ट दिन सक्ने कस्तो दाइ होला होइन? त्यो कार मालिक एकछिन मौन बस्छ र उसले भन्छ, तिमीले पनि यही सोच्यौ होला होइन, तिम्रो पनि मेरो जस्तै दाइ भइदिएको भए हुन्थ्यो, उसले तिमीलाई पनि कार दिन्थ्यो भनेर सोच्यौ होला नि होइन भनेर ती कार मालिकले त्यो बच्चोलाई भने। त्यसपछि त्यो बच्चो यानि कि त्यो युवकले चाहिँ भन्यो, होइन हजुर मैले त्यस्तो सोचेको होइन भनेर उसले निडर भएर बतायो। कार मालिक छक्क परे अनि उनले सोधे, त्यसो भए के सोचेको त? त्यति भनिसकेपछि त्यो 13-14 वर्षको अब बच्चा भनौँ कि युवक भनौँ, उसले के भन्यो भन्दाखेरि चाहिँ, होइन हजुर म यति सक्षम हुन सकुँ, म आफूलाई यति निखार्छु, म राम्रोसँग पढ्छु, म मेहनत गर्छु, म चाहिँ तपाईँको दाई जस्तो बन्न सकुँ, ताकि म मेरा भाइ बहिनीलाई र अरू व्यक्तिहरूलाई पनि तपाईँको दाई जस्तै बनेर कसैलाई सहयोग गर्न सकौँ, म तपाईँको दाई जस्तो बन्छु र मेरा कारणले अरूलाई सहयोग पुगोस्, म अरूलाई सहयोग गर्न चाहन्छु जसरी तपाईँको दाईले तपाईँलाई गर्नुभयो, त्यस्तै गरी म आवश्यकता परेकाहरूलाई चाहिँ सहयोग गर्न चाहन्छु भनेर ती आफ्नो जीवनमा अगाडि बढ्दै गरेका युवकले त्यो व्यक्तिलाई यसरी उत्तर दियो। जब यो उत्तर सुने नि मैले, मेरो मन कस्तो छोयो के हो नि, जीवन परिवर्तन यसै गरी हुन्छ, सोच परिवर्तन यसै गरी हुन्छ। एउटा कर्म गर्छु भनेर दृढ विश्वास जब मनमा आउँछ नि, त्यति बेला कर्म पनि सकारात्मक हुन्छ अनि सकारात्मक कर्मको फल पनि हामीले सकारात्मक नै पाउँछौँ। कसैलाई सहयोग गर्यौँ भने त्यो सहयोग फेरि फर्केर हामीलाई एउटा यस्तो सुकर्मको फल दिन्छ कि के भनौँ। फल दिएन भने पनि जुन त्यो सन्तुष्टि हुन्छ नि हामीले पाएको, त्यो सन्तुष्टिको त लेखै जोखै छैन, त्यसको कति आनन्द मिल्छ भनेर। कस्तो राम्रो लाग्यो यो कथा के, प्रेरणाको स्रोत भन्दा फरक नपर्ने कथा। त्यही भएर यो कथा मैले तपाईँलाई सुनाएकी हो। यति बेला मनका आवाजमा यो अर्को असाध्यै सुन्दर गीत छ, यसलाई सुन्नुहोला, यसका शब्दले पनि यहाँको मनलाई छुन सक्छ।

केही दिन यतादेखि म एउटा इन्स्टिट्युटमा गइरहेको छु होइन, जहाँ कलाको पूजा गरिन्छ। अब त्यो कहाँ भन्नुहोला होइन, एउटा इन्स्टिट्युट हो जहाँ चाहिँ सङ्गीतका विधाहरूलाई कलाको विधाहरू समेटिएको छ, त्यहाँ चाहिँ यी चिजहरूको पूजा गरिन्छ भनौँ, अब सिकाइन्छ होइन। त्यहाँ डान्स छ, त्यहाँ गिटार छ, त्यहाँ किबोर्ड छ, त्यहाँ तबला छ, त्यहाँ भोकल छ, त्यहाँ उद्घोषण तालिम छ होइन, धेरै कुरा छ त्यो इन्स्टिट्युटमा। अनि सबैभन्दा राम्रो, सबैभन्दा सकारात्मक कुरा चाहिँ त्यहाँ जाँदाखेरि यति रमाइलो लाग्छ कि आफू बच्चा बनिन्छ। त्यहाँ बच्चादेखि 5 वर्षका बच्चादेखि 60, 70, 75 वर्षसम्मका व्यक्तिहरू त्यहाँ सिक्न आउनुहुन्छ कि, त्यो देखेर मलाई कस्तो रमाइलो लाग्छ। आधा घन्टा म त्यत्तिकै अल्मलिन्छु कि त्यहाँ गएपछि। यति उत्साहका साथ डान्स गरिरहेका हुन्छन् व्यक्तिहरू, सबै 5 वर्षदेखि 50-60 वर्षसम्मका व्यक्तिहरू त्यहाँ डान्स गर्छन्। बिहान एउटा यस्तो ग्रुप छ कि एउटा परिवार भन्दा पनि नजिकको एउटा ग्रुप छ जसले जुम्बा गर्छन् होइन। अनि त्यसपछि एकपछि अर्को, अर्कोपछि अर्को, अर्कोपछि अर्को क्लास भइरहन्छ। त्यो उनीहरू नाचेको, उनीहरूले कम्मर भाँचेको, उनीहरू खुसी भएको, ओहो उनीहरूको त्यो लचकता, त्यो देखेर त्यस्तै मक्ख पर्छु कि म मात्रै होइन, त्यहाँ हेर्ने अरू व्यक्ति पनि त्यस्तै मक्ख पर्नुहुन्छ। उहाँहरू सिकिरहेको हुन्छ, हामी त्यसै दङ्ग पर्छौँ होइन। अनि भोकल क्लास त्यस्तै, उनीहरूले सारेगामा गर्दाखेरि यति रमाइलो के, त्यहाँ पनि 12-13 वर्षदेखि 75 वर्षसम्मको मानिसहरू हुनुहुन्छ, यति राम्रो गाउनुहुन्छ, त्यो देखेपछि त्यतैतिर रमाइलो लाग्छ। अनि किबोर्ड क्लासमा जान्छु, सानो बच्चाहरूले किबोर्ड बजाइरहेको छन्, ठुल्ठुलो बच्चाहरू पनि छन्, अनि एकदमै उमेर पाएको जो रिटायर भएर आउनु भएको छ उहाँहरूले पनि बजाइरहनु भएको छ, त्यही बच्चाहरूसँग बसेर सिकिरहनु भएको छ। यता गिटार क्लास त्यस्तै छ, उतातिर उद्घोषणमा अर्कै छ, जता हेरे त्यतै जाउँ जस्तो। फेरि पेन्टिङ क्लास त्यस्तै छ है, कस्तो रमाइलो। कलाले मान्छेको मनलाई छुन्छ, कलाले मानिसको उमेरलाई हेर्दैन, कलाले त्यो कलालाई सम्मान गर्न जान्दछ, त्यो कलाले आफ्नो जीवनलाई उसले रङ्गीन बनाउन सक्छ, त्यो कलामा एकदम होमिएर, कलामा चुल्लुम्म डुबेर व्यक्तिले आफूलाई निखार्न सक्दो रहेछ। त्यहाँ जाँदाखेरि मलाई त्यस्तै अनुभूति हुन्छ। कोही एक्टिङ क्लास लिइरहेका छन् होइन, कोही ड्रेस लगाएर सुटिङ गरिरहेका छन्, ओहो कति रमाइलो, कति रमाइलो। कला भन्ने चिज, गला भन्ने चिज, आफ्नो त्यो खुबी भन्ने चिज चाहिँ गजबको रहेछ। जसले जानेका छ उनीहरूले आफूलाई निखार्छन् र आफू पनि त्यसमा चुल्लुम्म भएर डुबेर आनन्द लिन्छन्। अनि जसलाई बजाउन, गाउन केही गर्न आउँदैन, उहाँहरूले त्यो कलालाई सुनेर त्यसको प्रशंसा गर्नुहुन्छ, आफूलाई त्यो सङ्गीतमा भिजाउनुहुन्छ। लिने पनि खुसी, दिने पनि खुसी, के कस्तो राम्रो विधा के यो कला भन्ने चिज चाहिँ होइन। र कलाकारहरू भनेपछि हामी हुरुक्क हुने, कलाको पुजारी, कलाको प्रशंसक हामी हौँ, त्यही भएर कलाले हाम्रो

0: ஆர்எஸ் கோர்கா ரேடியோ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio.
4: BFBS Gorkha Radio ma Man ko aawaz.

यति बेला तपाईँले मनका आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। तपाईँको लागि आज मनको डायरीबाट के कुरा ल्याएको छु भन्दाखेरि चाहिँ मान्छेहरूको मन छ नि, ओहो, मान्छेहरूको सोच, मान्छेहरूको मन, मान्छेहरूको विचार, मान्छेहरूको सोच कति अनौठो अनौठो, कति रोचक रोचक, कति नयाँ नयाँ चिजहरू, कस्ता कुराहरू आएका होलान् जस्तो पनि लाग्छ क्या मलाई। अहिले सोसल मिडियामा हेर्नुहोस् न, हरेक मान्छेको सोच बेग्लै छ। कसैले के भनेका छन्, कसैले के गरेका छन्, कसैले के गरेका छन्, कसैले के गरेका छन्, सोच्नै नसकिने कुराहरू पनि गरेका छन्। यस्तै चाहिँ के हुन्छ भन्दाखेरि एउटा हाम्रो विचारलाई फराकिलो पार्नलाई मद्दत गर्दछ, अर्को हामीले नजानेका कुराहरू हामीले त्यहाँबाट सिक्न सक्छौँ, अर्को हामीले ओहो यसरी त हामीले कहिल्यै सोचेनौँ नि भन्ने कुराहरू त्यहाँ देखाइन्छ। ती कुराहरूले चाहिँ हामीलाई अझ धेरै सोच्न पनि बाध्य बनाउँदछ, यसले हामीलाई धेरै कुरा सिकाउँदछ, परिपक्व बनाउँदछ। कैयौँ वर्षहरू चाहिँ हामीले आफूले अनुभूति गरेर, आफूले भोगेर अनि बल्ल कति कुराको जानकारी पाउँछौँ, तर अहिले मानिसहरूको अनुभवले, मानिसहरूको कुराले हामीले ती चिजहरू पहिले नै थाहा पाउँछौँ। राम्रा कुराहरूलाई लिने, आफ्नो जीवनमा अप्लाई गर्न मिल्छ भने अप्लाई गर्ने, नराम्रा कुराहरू छन् भने तिनलाई चटक्कै छोडिदिने। नराम्रो चिज बोकेर, नचाहिने भारी मनभित्र बोकेर किन हिँड्ने भन्नुहोस् न, होइन? डोकोमा नचाहिने चिजहरू बोकेर हिँड्दाखेरि हाम्रो ढाडै कुप्रिन्छ नि त, न्युरीको न्युरी, न्युरीको न्युरी, कति हिँड्नु? तर त्यो नचाहिने भारी हामीले बिसाएर अगाडि बढ्यौँ भने त एउटा ज्यान सजिलोसँग हिँड्न सक्छौँ नि। त्यही हो, नचाहिने विचार, नचाहिने कुराहरू, चाहिने नचाहिने यताउताका असङ्ख्य गुह्य कुराहरू बोकेर हिँड्नुभन्दा त स्वच्छ चाहिने कुरा, राम्रा कुराहरू मात्र बोकेर हिँड्यौँ भने त यो मन पनि त स्वच्छ हुन्छ नि, होइन र? त्यसैले राम्रा कुराहरू सुनौँ, राम्रा कुराहरू हेरौँ, राम्रा कुराहरू पढौँ र राम्रा सोहरू, राम्रा मानिसहरूका राम्रा कुराहरूलाई लिएर आफ्नो जीवनलाई चाहिँ एकदम चम्किलो बनाऊ। केही छन् भने तपाईँले पनि हामीसँग यसो साटमा बाँड्न सक्नुहुन्छ mandira23@gmail.com वा तपाईँले मेरो मेसेन्जरमा पनि आफ्ना कुराहरू लेखी पठाउन

जीवन छोटो छ, पलमै छ, पलमै छैन भन्छन् नि मानिसहरूले। कर्कलाको पातमाथि पानी राखे जस्तै संसारका प्राणीहरू अडेका छन् त्यस्तै। त्यो कर्कलो माथि पानी भयो भने डल्लो डल्लो परेर ढिलिक पिलिक ढिलिक पिलिक ढिलिक पिलिक भइरहन्छ, अनि कतातिरबाट फुलुक्क त्यो पानी चिप्लेर जान्छ सिद्धियो। जिन्दगी पनि त्यस्तै हो अरे कि। अब हेर्नुहोस् न, आपत विपदमा पनि मानिसहरूको जीवन नै गएको छ। बाढी पहिरो आउँदा पनि मानिसको जीवन नै गएको छ। भर्खरै गएको बाढी पहिरोले पनि कति जीव ज्यान जनधनको नाश गर्यो। अब यता भिड पाखाहरू बाटो बिग्रिरहेछ पानीका कारणले, पहिरो गइरहेछ होइन। अब कता के भयो भन्या छ, कता के भयो भन्या छ, आगजनी भयो भन्या छ, पानी सुक्यो भनेको छ, कति कुराहरू आइरहन्छन् नि। यी सबै जति जे जे भइरहेका छन्, कतै युद्ध भएको छ, कतै लडाइँ भइरहेको छ, कतै मनमुटाव भइरहेको छ, कतै कुनै रोगले, कुनै शोकले, कुनै भोगले मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्, कतै महामारी, कतै आग लागी, यस्ता विभिन्न समस्याहरू आपत विपदहरू आइरहेका हुन्छन्। र यिनले के गर्छन् भन्दाखेरि हाम्रो सुख शान्ति यिनले लुटेर लान्छन्। त्यसैले कर्कलाको पातको पानी जस्तै छ जीवन, कति बेर ढलपल ढलपल भएर पोखिन्छ अत्तोपत्तै हुँदैन। आज जीवित छौँ भने आजको दिनको लागि कृतज्ञता व्यक्त गरौँ र आज खेर नजाओस्, आज सफल होस्, आज उत्कृष्ट बनोस्, आज मेरो हृदय सन्तुष्ट बनोस्, आज मेरो दिन सफल बनोस्, कसैको लागि सहयोगी सिद्ध हुन सकौँ, कसैलाई मद्दत गर्न सकौँ, भरपूर खुसी भएर जे छ जस्तो अवस्था छ त्यस्तैमा बाँच्न सकौँ, यही हुनुपर्छ हाम्रो प्रार्थना र आजको दिनमा बाँच्न जान्नुपर्ने रहेछ। के थाहा भोलि त्यही कर्कलाको पानी जस्तो ढलपल ढलपल भएर त्यो पल हामीले पाउलाउँ नपाउलाउँ, भोलिको केही भर छैन। तर आज त हाम्रो हातमा छ नि, आजमा खुसी भएर बाँचौँ। आजलाई मनको आवाजबाट मन्दिरा छुटिन्छु। अर्को साता फेरि आउँला तपाईँका लागि उत्कृष्ट कोसिरीहरू लिएर आउँला। गीतहरू, राम्रा राम्रा कुराहरू, यी सबै कुरा बोकेर म तपाईँलाई भेट्न अवश्य आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: મિલાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફપીએસ
1: યુ બીએફપીએસ ગોરખા રેડિયો
0: રેડિયો ગોરખા રેડિયો
3: હિસ્સા 26% રહેકો જણાએકો છ. जम्मा भएको रकमबाट 1 अर्ब रुपियाँको कोष परिचालन भइसकेको पनि मन्त्रालयले उल्लेख गरेको छ. प्राप्त भएको रकममा कनेक्ट आइपिएस र घरेलु क्युआर पछि धेरै रकम विदेशका कार्डबाट भएको देखिएको छ. सिलिमे र माथिल्लो त्रिशुलीका आयोजनाका सुरुङमा खोजी कार्य जारी राखिएको छ. नेपाली सेनाले माथिल्लो त्रिशुली 3B संरचनामा खोजी कार्य पनि चलिरहेको जनाएको छ. बाढी गएको आज 18 दिन भइसकेको छ. सिलिमेमा थुनिएका ठानिएका 6 जनाको उद्धारका लागि सुरुङमा ठुला मसिन लगेर खन्न थालिएको सेनाले जनाएको छ. सिलिमे सुरुङको अघिल्तिर सांसद इन्जिनियर सागर ढकाल पनि हुनुहुन्छ.
4: बाइकहरू कति ल्याइयो, अब त्यसैले पनि काम गर्न गाह्रो हो. अब यही ह्युमेन अलिकति लामो समय लागे पनि अब यसैले गर्ने भनेर पुरै यो लाइन सर्ट लगे माथि पुरै लाइन बनाएका छौँ. अब 20-30 जनाको लाइन छ अनि सर्ट लगे यसरी चुइँ ल्याउँदै फाल्दै गरेका छौँ अब लिएर चाहिँ. अनि अब एकदमै गाह्रो यो काम गर्न सबैभन्दा गाह्रो भनेको चाहिँ अरू ठाउँमा चाहिँ भाग्ने ठाउँ हुन्छ, केही आपतै पऱ्यो भने यहाँ चाहिँ भाग्ने ठाउँै नभएर सबैले काम गर्न गाह्रो.
3: त्रिशुली 1 को सुरुङभित्र 200 मिटर भागमा ड्रोन उडाएर खोजी गर्दा केही फेला नपरेको उल्लेख गरिएको छ. युएले बाढी पछिको उद्धार तथा राहतका लागि 5 खेपको विमान पठाएको छ. नवप्रवर्तन मन्त्री महावीर पुन र गृहमन्त्री सुदान गुरुङले विमानस्थल पुगेर 4 डुङ्गा सहितका सामग्री बुझ्नु भएको छ.
5: युएई एयरपोर्टको हवाईजहाजबाट आज यो 5 ट्रिप भयो युएईबाट. How many boat? 3 boat?
6: 4.
5: 4 boat, okay.
6: 2 jet ski, 2 boat.
5: आज चाहिँ झन्नै 45 टन जतिको सामानहरू ल्याएको छ. ड्रोनहरू र अन्य सामानहरू आएको छ. हेर्नुहोस्,
3: मुलुकमा खोप पाउने बालबालिकाको संख्या सुधार भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ. बहुआयामिक वञ्चितीकरणमा आएको परिवर्तन सम्बन्धी पहिलो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले 6 वर्ष अघिसम्म प्रत्येक 100 जनामा 70 जनाले मात्रै खोप पाउने गरेकामा अहिले 99 जनाले पाएका उल्लेख गरेको छ. पोषण, आवास, सरसफाई, विद्युतमा पहुँच जस्ता क्षेत्रमा पनि बालबालिकाको अवस्था सुधार भएको कार्यालयको भनाइ छ. कार्यालयका प्रमुख लक्ष्मी कुमारी बस्नेत:
7: हामी तथ्याङ्क कार्यालयबाट यो कामहरू भइरहेछ है. अब यसमा पनि हाम्रो युनिसेफको सपोर्टबाट हामीले पनि यो सँगसँगै बसेर काम गरिरहेछौँ र सँगसँगै यो बालबालिकासँग सम्बन्धित सरकारी निकाय तीन निकायहरूसँग हामी एकदम क्लोज उसमा बसेर यसको चाहिँ यो कामहरू यो आई केयरको कामहरू भइरहेछ.
3: नवलपुरको हुप्सेकोट 6 प्लेगाको घाँगी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुवा निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ.
8: प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिमको घाँगी भिरबाट धुवाँको मुस्लो निस्किरहेको हो. लामो समयदेखि धुवाँ निस्किन थालेपछि स्थानीय त्रसित भएका छन्. जिल्ला प्रहरी कार्यालयको टोलीले पनि धुवाँको अनुगमन गरेको छ. हुप्सेकोट 6 का वडाध्यक्ष छमबहादुर सोमय मगरले 15 वर्ष अघि पनि यस्तै धुवाँ आउने गरेको र 1.5 वर्ष पछि आफै हराए पनि अहिले फेरि त्यस्तै समस्या देखिएको बताउनु भएको छ. जंगलको बीचमा सानो पहिरो झरेको छ. पहिरो गएको ठाउँबाट करिब 1 किलोमिटर उत्तरतर्फ प्लेगामा 35 घरधुरी रहेको मानव बस्ती छ. गन्ध आउने क्रम नरोकिएपछि जमिनमुनि ग्यास रहेको हुन सक्ने आशंका गरिएको र विस्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनु भएको छ. यसैबीच नवलपुर 1 का सांसद राजन गौतमले सरकारले तत्काल विज्ञ सहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नुपर्ने संसद बैठकमा माग गर्नु भएको छ. यो विषयमा अनुसन्धानका लागि सरकारले टोली पठाउने बताएको छ. विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले टेलिफोन गरेर अध्ययन टोली पठाउने बताउनु भएको गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ.
3: खानी तथा भूगर्भ विभागले भने यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ. विभागका उपमहानिर्देशक डाक्टर गणेशनाथ तिवारी स्थानीय तहबाट अध्ययनका लागि अनुरोध गरिएमा तयार रहेको बताउनु भएको छ. एसएससी प्रिमियर कप एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको यही विरुद्धको फाइनलमा नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पुरा गर्नुभएको छ. क्वालालम्पुरमा जारी खेलमा शेखले 103 बलमा 8 चौका र 4 छक्कासहित शतक पुरा गर्नुभएको हो. एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो 2रो शतक हो. यस्तै नेपालका लागि गुलसन झाले अर्धशतक प्रहार गर्नुभएको छ. उहाँले 38 बलमा चारवटा छक्का र तीनवटा चौकाको मद्दतमा 52 रन बनाउनु भएको हो। नेपालले ताजा अवस्थामा 6 विकेट गुमाएर 286 रन बनाएको छ र 47 ओभरको खेल भएको छ। खबर यति नै, नमस्कार।

बिया बिया गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेस परिदालको शुभ प्रभातम। बिया बिया गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता। शनिबार हामी भगवान भोले बाबाका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। भैरवादी देवता शक्ति स्वरूपिणी देवी तथा भक्तराज हनुमानको हामी शनिबार उपासना गर्ने गर्दछौँ। आशुतोष अर्धनारीश्वर भगवान शिवका स्वरूपमा रहनुभएका देवी देवताहरूबाट हामी सदैव संरक्षित र आशीर्वादित हुन सकौँ, यही हाम्रो प्रार्थना छ। यही प्रार्थनाका साथसाथै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा छौँ र हामी यसमा विविध चर्चाहरू गरिरहेका छौँ। त्यसै अन्तर्गत आजको कार्यक्रममा भगवानको स्वभावको विषयमा चर्चा गरौँ, जसलाई शास्त्रले उल्लेख गरेको छ। शास्त्रको व्याख्या गर्ने एकमात्र प्रामाणिक वस्तु अर्थात् प्रतिनिधि भनेको सन्तहरू हुन्। सन्तहरूले शास्त्रलाई नै आफ्नो भाव अथवा ज्ञानद्वारा मनुष्यहरूको लाभका लागि सरलतापूर्वक प्रस्तुत गर्दछन्। समाजमा चलेको भाषामा समाजले रुचाएका विषयवस्तुको रूपमा उनीहरूले मनुष्यको कल्याणका निमित्त त्यस्ता प्रसङ्गहरूलाई प्रस्तुत गर्दछन्, जसको श्रवणबाट अर्थात् जसको श्रवण गायन उच्चारणबाट मनुष्यको कल्याणतर्फको यात्रा अग्रसर हुने गर्दछ। त्यसैले त्यस्ता एकजना महान सन्त जो दरियाबजी हुनुहुन्छ, उहाँ भन्नुहुन्छ भगवानको स्वभाव कस्तो छ भनेर, दोष दास अर्थात् भक्तमा हुन्छ, भगवानमा होइन। भक्तले एक पाइला भगवानतर्फ चाल्यो भने भगवान भक्ततर्फ सय पाइला चाल्दो हुन्छ भनेर, भगवानको यो भक्त वत्सलता रूपी जो गुण छ त्यसलाई उल्लेख गर्दै हुनुहुन्छ, जो स्वभाव छ त्यसलाई बताउँदै हुनुहुन्छ। किनभने भक्त कति हिँड्न सक्छ र जीवमा त्यो सामर्थ्य छैन जो हिँड्दै हिँड्दै भगवान्सम्म पुगोस्, तर भगवान्मा त्यो सामर्थ्य छ जो जीवले जहाँबाट पुकार्छ त्यहीँ पुगेर त्यसको उद्धार गर्ने, त्यसको इच्छा पूर्ति गर्ने र त्यससँगको आफ्नो सम्बन्धको पक्का पक्की अनुमोदन गर्ने। वास्तवमा गजेन्द्र मोक्षको प्रसङ्ग भागवतमा छ। भागवतमा गजेन्द्र जब हजार वर्षसम्मको एउटा गोहीसँगको युद्धमा आफू प्रताडित भएर आफ्नो जीवन समाप्त हुने निश्चित जानेपछि अनेक देवताहरूको पुकार गर्यो, तर हजार वर्षसम्म कसैले त्यसलाई वास्ता गरेनन् र अन्तिममा भगवान हरिको पुकारमा उसले हे हरि भन्न पनि सकेन, ह भन्दा नै भगवान उसको उद्धार गर्न आइपुग्नुभयो र गरुडमा सवार भगवान गरुडको यात्राले चाहिँ शीघ्र गजेन्द्रको उद्धार गर्न पुग्न नसक्ने भएको हुनाले गरुडबाट हाम फालेर अति शीघ्रतापूर्वक गएर गजेन्द्रको उद्धार गर्न पहिले ग्रहको उद्धार गर्नुभयो। गोहीलाई मारेपछि मात्रै आफ्ना भक्त गजेन्द्रको उद्धार गर्नुभयो र त्यसको भक्तहरूले बताए अनुसार भगवानको भक्तको जो भक्त छ त्यसप्रति भगवान एकदमै शीघ्र प्रसन्न हुनुहुन्छ। त्यसैले वास्तवमा गजेन्द्रको नाममा भगवान गोहीको उद्धार गर्न त्यति शीघ्रतापूर्वक आउनुभएको थियो भनेर उल्लेख गरिएको छ। तर वास्तवमा भक्तको दास र भक्तमा के भेद छ र त्यसैले दरियाबजी भन्नुहुन्छ, दरिया दूषण दासमे नहि राममे दोष, जन चाले एक पाबडो हरि चले सौ कोष। त्यसैले भगवानले एक पाइला हामीले यदि भगवान्तर्फ प्रभु भनेर चल्ने हो अथवा भगवान्को शरणमा छु भनेर सकृदेव प्रपन्नाय तवास्मिति त याचते अभयम सर्वभूतेभ्यो ददा मेतत व्रतम मम भनेर भगवानले वाल्मीकि रामायणमा जो विभीषणको भगवान्प्रतिको जो शरणागतिको अवसर छ त्यसमा भगवानले एकचोटि कसैले हे प्रभु म तपाईँको शरणमा छु भनेर भन्छ भने त्यसलाई म सम्पूर्ण भूतहरूबाट सम्पूर्ण प्राणीहरूबाट अभय प्रदान गर्दछु, यो मेरो प्रतिज्ञा हो भनेर, यो मेरो व्रत हो भनेर भगवानले स्पष्ट शब्दमा उल्लेख गर्नुभएको छ। सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज अहं त्वा सर्वपापेभ्यो मोक्ष इष्यामि मा शुच भनेर भगवान्ले गीतामा गीताको सार अर्जुनलाई बताउँदै त केही गर्न पनि सक्दैनस् भने मेरो शरणमा आइज, सम्पूर्ण मनका इच्छाहरूलाई त्याग्ने चेष्टा गर्दै त म कहाँ आइज, मेरो शरणमा आइज, म तेरो उद्धार गर्छु, तेरो सम्पूर्ण पापहरूलाई नाश गरिदिन्छु, यसमा कुनै पनि संशय छैन, चिन्ता नगर, शोक नगर भनेर भगवानले एउटा भक्तलाई भन्नुहुन्छ। तँ तपाईँ पनि हो, तँ त म पनि हो र तँ सारा संसारका प्राणी समुदायलाई नै भगवानले तँ सम्बोधन गर्नुभएको कुरा हो भनेर
उल्लेख गरिएको छ। भगवानको यस्तो स्वभाव छ, तर मनुष्य पैसाको पछि दौडिरहेको छ, सम्पत्तिको पछि दौडिरहेको छ, स्त्रीको पछि दौडिरहेको छ, पुरुषको पछि दौडिरहेको छ। संसार एक अर्कामा सुख खोजेर एक अर्काप्रति द्वेष रागले लिपटिरहेको छ, चिप्टिरहेको छ, टाँसिरहेको छ र आसक्तपूर्वक त्यसमा लागिरहेको छ। यस्तो दृश्यबाट आक्रान्त भएर भगवानका भक्तहरू रोदन गर्दै पुकारिरहेका छन्, भगवानको भजन गर, भगवानको शरण पर, होइन भने 84 चक्करमा तिमीहरू पिसिनेछौ र त्यतिखेर बचाउने कोही हुनेवाला छैन, त्यतिखेर तिमीले भगवानको स्मरण पनि गर्न सक्ने छैनौ। अहिले मनुष्य शरीरमा छौ, मौका छ, अब पनि चेष्टा गर। हरेक मनुष्य शरीरमा रहेको प्राणी जीव भगवानको भक्ति गर्न सामर्थ्यशाली छ, अधिकारी छ, त्यसैले पछुताउने काममा नलाग भन्ने नै सन्तहरूको भाव हो, भगवानको भाव हो भनेर उल्लेख गरिएको छ। भगवानको स्वभावको विषयमा हामी यो बिएफपिएस गोर्खा रेडियोमा शुभजागरण कार्यक्रम अन्तर्गत चर्चा गरिरहेका छौँ र हामी यो बिहानको कार्यक्रममा छौँ। भक्त र भगवानको प्रकार एउटै भए पनि ठुलो अन्तर के छ भने, भगवान भक्तको चालमा चल्नुहुन्न, उहाँ आफ्नै चालमा चल्नुहुन्छ। भगवान सर्वत्र विद्यमान, सर्वसमर्थ, सर्वज्ञ, परम सुहृद र सत्य सङ्कल्प हुनुहुन्छ। भगवान सर्वत्र विद्यमान भनेको

परम सुहृद हुनुहुन्छ र सबैको निरन्तर कल्याण मात्रै चाहनुहुन्छ, मित्र हुनुहुन्छ र सत्य सङ्कल्प जो सङ्कल्प गर्नुहुन्छ भगवान्ले त्यो पुरा गरेरै छाड्नुहुन्छ। सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच। सकृदेव प्रपन्नाय तवास्मिति तयाचते अभयम् सर्वभूतेभ्य ददाम्य तत्व्रतम् मम भनेर जो भगवान्का सङ्कल्पहरू छन् यी पक्का पुरा गर्नुहुन्छ भगवान्ले, त्यसमा कुनै सन्देह छैन। यिनैले आधार मानेर भक्तले आफूलाई भगवान्तर्फ अग्रसर गराउने गर्छ। भक्तले केवल आफ्नो पुरा शक्ति लगाउनुपर्छ, आफूमा रहेको जति शक्ति छ त्यसलाई पुरा लगाउनुपर्छ, भगवान्तर्फ जाने लगाउनुपर्छ। भगवान्तर्फ नभएर संसारतर्फ लगाइयो भने वास्तवमा भगवान् त्यसमा प्रसन्न हुनुहुन्न, त्यसमा भगवान्ले कुनै पनि सहयोग गर्नुहुन्न। सहयोग गर्नुहुन्छ, संसारकै पदार्थहरू दिनुहुन्छ जो क्षणिक छन्, नाशवान छन् र दुःखपूर्ण छन्। त्यसमा भगवान् पनि आफ्नो पुरै शक्ति लगाएर, यदि भक्तले पुरा शक्ति लगाउँछ भने भगवान्ले पुरा शक्ति लगाएर भक्तलाई दर्शन दिने गर्नुहुन्छ र भगवान्को पुरा शक्ति लागेको दिन त्यो जीवको कल्याण हुन के नै बाँकी रहन्छ। र ए यथा माम प्रपद्यन्ते तामस तथैव बजाम्यम, भगवान्ले जो जसरी मलाई भज्छ त्यसै गरी म त्यसको भजन गर्छु भनेर भन्नुभएको छ, यसमा झुटो केही पनि छैन। त्यसैले श्रीमद् भागवत भन्छ, कामात् द्वेषात् भयात् स्नेहात् यथा भक्तेश्वरे मनः आवेश्य तदगम हित्वा बहवस्तद्गतिम गताः। अर्थात् अनेक मनुष्यले कामनाले प्रेरित भएर, द्वेषले प्रेरित भएर, भयले र स्नेहले आफ्नो मनलाई भगवान्मा लगाएर तथा आफ्ना सम्पूर्ण पाप धोएर त्यसरी नै भगवान्लाई प्राप्त गरे जसरी भक्तले भक्तिद्वारा। भगवान्ले आफूलाई भक्तको रूप अगाडि प्रस्तुत गर्नुहुन्छ, प्रकट भएर दर्शन दिनुहुन्छ। अब मनुष्यहरूले कामनाले गरे, द्वेषले गरे, भयले गरे, स्नेहले गरे, तर भगवान्को दर्शन गरे र आफ्नो सम्पूर्ण पापहरूलाई पखालेर भगवान्लाई प्राप्त गरे। त्यसरी नै कसरी भन्दा भक्तले जसरी प्राप्त गरे त्यसै गरी भय डराएर पनि गरे, राम भगवान्सँग रावण डराएको डराए, अन्तिममा राम राम भन्दै प्राण त्यागेको तपाईँ हामी सामान्य नै त्यो इतिहासको रूपमा अङ्कित रहेको छ। हिरण्यकश्यपु भगवान्को त्रासमै जीवन व्यतीत गर्न बाध्य भयो, तर उसले पनि भगवान्लाई प्राप्त गर्यो। त्यसै गरी कंस भगवान्सँग जता फर्के पनि भगवानै देख्थ्यो, जेमा पनि भगवानै देख्ने स्थिति थियो, डरले उसले पनि भगवान्लाई प्राप्त गर्यो। अब भक्तले भगवान्लाई प्राप्त गर्दैन भनेर कसले भन्न सक्छ। र पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

0: आदरणीय श्रोता, यो बिएबिएस गोर्खा रेडियो हो र हामी प्रातकालीन शुभ जागरण कार्यक्रममा छौँ र यसमा हामी भगवान्को स्वभावको विषयमा चर्चा गरिरहेका छौँ। वाल्मीकि रामायणमा भगवान् श्रीराम भन्नुहुन्छ, अमि वचनात् राज्ञ पतेयमपि पावके भक्षयम विषम तीक्ष्णम पतेयमपि चारणवे, अर्थात् म महाराज पिताको आज्ञा भएमा आगोमा पनि प्रवेश गर्न सक्छु, तीक्ष्ण विष पनि खान सक्छु र समुद्रमा पनि हाम फाल्न सक्छु। भगवान् स्वयं अवतरित हुनुभएको पूर्ण परब्रह्ममा परमेश्वर परमात्मा जो श्रीराम रूपमा अर्थात् चार रूपमा श्रीराम, श्री भरत, श्री लक्ष्मण र श्री शत्रुघ्नको रूपमा प्रकट भएर जो लीला गर्नुभयो त्यसमा भगवान् भन्नुहुन्छ, यदि पिताको आज्ञा हुन्छ भने म आगोमा प्रवेश गरेर मर्न तयार छु, तीक्ष्ण विष पिएर मर्न तयार छु र समुद्रमा हाम फालेर डुबेर पनि म मर्न तयार छु, तर आफ्नो पिताको महाराज दशरथको आज्ञा हुनुपर्छ, उहाँको आज्ञा भएमा कुनै कुराको पनि रोकटोक छैन, म सबै कुरा मान्न तयार छु भनेर भगवान्ले आफूलाई एउटा पिताको प्रिय र एउटा राजाको प्रिय नागरिकको रूपमा पनि स्वीकार गर्नुभएको यो भगवान्को स्वभाव हो। त्यसैले भगवान् भक्त वत्सल हुनुहुन्छ, भगवान् सत्कर्मतर्फ अग्रसर हुनेहरूको संरक्षक हुनुहुन्छ। हुन त सबैको संसारमा दुष्ट पापी अपराधी सबैलाई भगवान्ले नै रक्षा गर्नुहुन्छ, तर पनि भक्त अर्थात् भगवान्लाई स्वीकार्ने आफ्ना प्रेमीहरूप्रति त भगवान् अत्यन्तै प्रेम गर्नुहुन्छ। शास्त्र र सन्तहरूले त्यही बताएका छन्। यही भगवान्को स्वभावको चर्चाका साथसाथै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।
1: जनक सुता जग जननी जानकी अतिशय प्रिय करुणा निधानकी ताके जुग पद कमल मनाबौँ जासु कृपा निरमलमति पाबौँ।
0: नमस्कार।

0: Belain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: रसुवा बारीमा परेका व्यक्ति र उनीहरूको आफन्तको करिब 3065 जनाको डिएनए सङ्कलन भएको छ। प्रहरी प्रधान कार्यालयले मृतक 1286 जना र बेपत्ता आफन्तको 1779 जनाको डिएनए सङ्कलन गरिएको जनाएको छ। शव भेटिएका 1386 जनामध्ये 103 जनाको शव मात्रै हस्तान्तरण भएको छ। 1213 शव जमिनमुनि व्यवस्थापन गरिएको छ। माथेलु त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङ तथा हेडवर्क क्षेत्रमा थप 7 जनाको शव फेला परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार अडिट एक क्षेत्रमा खोजी गर्दा लेदो र गेग्रानले भरिएको अवस्थामा शव भेटिएका हुन्। अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी जारी राखेका छन्। आयोजना स्थलमा 1433 जना कार्यरत रहेकोमा 878 जनाको सकुशल उद्धार भएको छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षा सम्बन्धी सुविधा लिन सम्बन्धी व्यवस्था पढ्न स्वास्थ्यकर्मीलाई आह्वान गरिएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर ओमप्रसाद रयालले निर्देशिका पढेर सुविधा लिन गर्न सबैमा अनुरोध गर्नुभएको छ।
4: बच्चा जन्मिएको दिनदेखि 28 दिनभित्र बिरामी भएर स्वास्थ्य संस्थामा भर्ना भए उपचार गराउनु परेमा भर्ना भएको समयदेखि उपचार अवधिसम्मको सेवा निशुल्क हुन्छ। एकपटक उपचारपछि डिस्चार्ज भइसकेको नवजात शिशु पुनः बिरामी भएर फेरि भर्ना हुनु परेमा पनि उपचार निशुल्क हुन्छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाको लागि सरकारले विभिन्न निशुल्क सेवा तथा सुविधाको व्यवस्था गरेको छ, तर यी सेवा उपलब्ध छन् भन्ने जानकारी कतिपय सेवाग्राहीलाई नहुन सक्छ। सरकारले तोकेका निशुल्क सेवा तथा सुविधा स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदाहुँदै पनि सेवाग्राहीलाई सेवा नदिएको वा सेवा प्राप्त गर्नबाट वञ्चित गराइएको पाइएमा सम्बन्धित स्वास्थ्य संस्था तथा जिम्मेवार पक्षमाथि आवश्यक छानबिन गरी कारवाही गरिनेछ। यस निर्देशिकामा भएका व्यवस्थाहरूको पालना गरिदिनु हुन सम्पूर्ण सरकारवालाहरूलाई अनुरोध गर्दछौँ।
3: सप्तरीको राजविराजमा गर्भवतीले अस्पताल बाहिर गर्भाधान गराउन बाध्य भएको घटनामा 6 जना कर्मचारी निर्लोनमा परेका बेला डाक्टर अर्यालको भनाइ आएको छ। अर्यालका अनुसार निर्देशिकामा संस्थागत प्रसूति सेवा लिने बिरामीलाई यातायात खर्चको प्रबन्ध पनि लिपिबद्ध गरिएको छ।
4: गर्भवती महिलाले नियमित गर्भ जाँच अर्थात् एएनसी गराउँदा सरकारले नगद भत्ताको व्यवस्था गरेको छ। गर्भावस्था सुरु भएदेखि भएपछि 4 देखि 4, 6, 8, 9 महिनामा गर्भ जाँच गराए बापत 800 रुपियाँ नगद भत्ता पाउने व्यवस्था छ। तर गर्भवती महिलाले बच्चा पेटमा आएपछि कम्तीमा 8 पटक गर्भ जाँच गराउनु भने आवश्यक हुन्छ। देशभर आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क उपलब्ध छ। यस अन्तर्गत हेमोग्लोबिन ब्लड ग्रुप, पिसाबमा आल्बुमिन, सिफिलिसको लागि भिडिआरएल, एचआइभी परीक्षण तथा हेपाटाइटिसका लागि हेपाटाइटिस बी सर्फेस एन्टिजेन परीक्षणमा समेत निशुल्क हुन्छ। प्रसूतिको सम्बन्धमा कुनै जटिलता देखेमा त्यसको निशुल्क उपचार गर्ने व्यवस्था छ।
3: काठमाडौँ महानगरमा बसोबास गर्ने जलन पीडितले 2 लाख रुपियाँसम्मको निशुल्क उपचार पाउने भएका छन्।
5: काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच जलन पीडितलाई निशुल्क उपचार गर्ने बारे सम्झौता भएको हो। सम्झौता अनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा किर्तिपुर अस्पतालमा निशुल्क उपचार पाउनेछन्। काठमाडौँ महानगरका स्थायी बासिन्दा, कानून बमोजिम बसाई सराई गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले समेत यो सेवा पाउने सम्झौतामा उल्लेख छ। बिरामीको उपचारका लागि काठमाडौँ महानगरले अस्पताललाई 2 करोड रुपियाँ उपलब्ध गराएको छ। यो मध्ये 1 करोड रुपियाँ जलन उपचार कोषका लागि छुट्याइएको छ। बाँकी 1 करोड अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीका लागि प्रदान गरिएको छ। बिरामीले क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषबाट खर्च बिहोरिने छैन।
3: यमनको हुथी लडाकु समूहले मुख्य व्यापार नाका लालसागरको तटीय क्षेत्र कब्जामा लिएको खबर छ। बब अल मन्दाब जलघाटीको पेरिम टापुमा इरान समर्थित समूहले कब्जा जमाएको हो। सो समूहले साउदी समर्थित फौजलाई पराजित गरेर रणनीतिक बन्दरगाह सहर मोखा पनि नियन्त्रणमा लिएको छ। यमन सेनाका अनुसार अब हुथीले सबै तटीय क्षेत्रमा कब्जा जमाएको छ। स्याथम हाउसका फरिया अल मुस्लिमीका अनुसार यी घटनाले धेरै अर्थ राख्नेछन्।
6: I would be very concerned about the Houthis taking over Bab al-Mandab because
2: despite their assurances they should never be trusted. And number two, any attack on the Saudi oil infrastructure and shipment will ultimately cause consequences across the world.
3: Khabar itti nahi, namaskar.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

पीएफबीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय सुनौलो बिहानीको पहिलो घण्टामा र समय हामीसँग 8 बजेको लागि 22 मिनट यसै गरी अपकमिङ ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी राख्न चाहन्छु. अहिलेको समयमा चाहिँ हामी हिजोको दिनदेखि चाहिँ वान अफ दि एकदमै पपुलर यो इभेन्ट पनि हो ब्रिगेडको चाहिँ एक्सर्साइज ट्रेल वोक हिजोदेखि भइरहेको छ र यो चाहिँ लगातार 4 दिनसम्म हुनेछ र 14 सेप्टेम्बरसम्म हुन गइरहेको छ. यसअनुसार अवश्य पनि जानकारी गराउन चाहन्छु र यसै गरी हुन गइरहेको छ 77th QGS birthday pani 19 September ma ra 26 September ma pani QGE birthday huna gaireko cha. र यो केही ब्रिगेड इभेन्ट्सहरू बारेमा पनि जानकारी अझै अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि म जानकारी राख्दै गर्नेछु. अहिलेलाई भने तृष्णा गुरुङको आवाजमा रहेको त्रिशाला गुरुङको आवाजमा रहेको छ सालीमा नदी.

0: ales Gorkan Radio. Gorkan Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

SBS गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता, यो समय सुनौली बिहानीमा हामीसँग अहिले 8 बजेको लागि बाँकी रहेको छ 6 मिनट कार्यक्रम सुनौली बिहानीको। अब पनि यो पहिलो घन्टा पर बिदा लिने समय आएको छ। हामी कार्यक्रमको केही क्षणमा दोस्रो घन्टा पनि भेट्ने नै छौँ। आज कार्यक्रम थ्रु आउट कुनै पनि इन्टरभ्यू फिचर छैन, मात्रै आज भरपूर मनोरञ्जन हुने रहेछ र अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि तपाईँको माझमाझी म जानकारीहरू राख्दै गर्नेछु। र अहिलेलाई भने रहेको छ यो मिठो गीत एन्जोय गर्नुहोस् होला श्रोता, रहेको छ अहिलेलाई भने मखमली सुजन चापकाएर यसरी सुनिता तेहिमको आवाजमा एन्जोय गर्नुहोस्। स्टे ट्युन, भेटौँ कार्यक्रमको सेकेन्ड आवर समाचार पश्चात।

0: हाल फाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ। जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसआईडी विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ। हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए। सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो। यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कङ्क्रिट फेस्ड रकफिल बाँध हो। राष्ट्रसङ्घीय निकाय युएन अपरेसन्सका क्षेत्रीय निर्देशकले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र पानी वितरण पहिलो प्राथमिकतामा रहेको बताएका छन्। क्षेत्रीय निर्देशक सारा निजरले सन्जर 15 नेपालमा यति ठुलो विपद पहिलो पटक देखेको बताउनु भएको छ।
1: But also the roads have washed away in many areas. So we have to look at how do we get these communities reconnected to markets, to economic activity and then also for humanitarian supplies to come and reach them as well to help the rebuilding start. The drones are working to deliver food assistance to remote areas.
0: भोटेकोसे बाढीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ। कृष्णवीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको व्यवसायीले बताएका छन्। बुटवलबाट छवि पाण्डे।
2: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ। भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ।
3: सुनसान छ, यो बाढीले सत्य हान्दियो, धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द। अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त, इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेटहरूले पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर। यो मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र त गाह्रो।
2: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
4: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब 2-4-10 दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ। अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन। तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू, आन्तरिक पर्यटक, बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौँ सर, यो लुम्बिनी सुनसान छ।
2: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ। अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
0: गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलोराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्। पुरातात्विक दृष्टिले महत्त्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलोराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलोराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठुलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। कपिलवस्तु क्षेत्रमा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक महत्त्वका धेरै सम्पदा छन्, तर संरक्षण नहुँदा जीर्ण भएका छन्। केही सम्पदा डिस्कोका रूपमा मात्र अस्तित्वमा छन् भने कतिपयको उत्खनन भइसके पनि व्यवस्थित संरक्षण हुन सकेको छैन। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाशमा निरहेको जोडी स्तूप धाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलोराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। खबर यति नै, नमस्कार।

पीएफबी सरकार भिडियो कार्यक्रमले हामी छौं सुनौलो बिहानीको सेकेन्ड आवरमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ। म सेनीको तर्फबाट गोर्खी खुकुरी शान्तिश्री परियार र निश्चल दावतीको आवाजमा रहेको थियो यो मिठो गीत। कार्यक्रम सुनौलो बिहानी तपाईँले सुन्न सक्नुहुन्छ हरेक शनिबार अनि आइतबारको दिन युके टाइम भनिरहेको छ। यो चाहिँ तपाईँले 7 बजेदेखि 10 बजेसम्म 3 घन्टाको कार्यक्रम सुन्न सक्नुहुन्छ र आजको दिनमा अवश्य पनि मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा रहन सक्नुहुन्छ। कुनै पनि इन्टरभ्यू फिचर्सहरू छैन श्रोता, तपाईँलाई जानकारी गराउन चाहन्छु र यसैको साथमा आउनुहोस् अब अगाडि बढ्नेछौँ। आजको लागि सज्जन राज वैदिक आवाजमा यो मिठो गीत रहेको छ हवाई जहाज, इन्जोय गर्नुहोला।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो

PFBA स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय जसरी सुनौलो बिहानीको सेकेन्ड आवरमा र यो विकेन्ड मर्निङ ब्रेकफास्ट शोमा छौँ त्यसै गरी केही सूचनाहरू तपाईँको माझमा भोलिको दिनमा हुन गइरहेको छ 2G म राइफल्स दिल्ली टाइग्रेस अनि तमान्डुडे र 2G म रेजिमेन्ट्स एन्युअल पार्टी रहेको छ र विभिन्न ठाउँहरूमा छ र पहिलो चाहिँ सेन्ट्रल सेलिब्रेसन यो चाहिँ एम्पायर हल अल्डरसर्टमा हुनेछ र नर्थ 2G मोरिस क्याट्रिक

ग्यारिसन नर्थ युर्कमा हुन गइरहेको छ। त्यसै अनुसार जानकारी तपाईँको माझमा रहेको छ। अहिलेको लागि भने फेरि पनि अर्को एउटा मिठो गीत राखौँ तपाईँको माझमा।

0: हामी एफबिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता, र अहिले हामी कार्यक्रम यो समय छौँ अहिले सुनौली बिहानीमा र दोस्रो घन्टामा। यसरी तपाईँलाई जानकारी गराउन चाहन्छु, जसरी आजको दिन हामीले अगाडिदेखि नै भनेका थियौँ कि आज यो एक्सर्साइज ट्रेल वक भइरहेको छ, सधैँ हरेक वर्ष चाहिँ हुने गर्दछ। र यसै क्रममा चाहिँ अहिले आशा पुन दिदी पनि उहाँ त्यहाँ हुनुहुन्छ, र त्यहाँको बारेमा चाहिँ लाइभ अहिले के कसो भएको छ उहाँबाट पनि हामी हाइलाइट सुन्ने नै छौँ। अहिले हाम्रो साथमा हुनुहुन्छ उहाँ अनलाइन। दिदी हेलो, नमस्ते।
1: हेलो सोनिया, नमस्ते, गुड मर्निङ। अनि हाम्रा सम्पूर्ण श्रोतालाई पनि नमस्ते, गुड मर्निङ भन्न चाहन्छु आज पिटर्स फिल्डबाट।
0: र अवश्य पनि दिदी, त्यहाँको बारेमा के कस्तो भइरहेको छ, र आज फर्स्ट डे पनि यो सेकेन्ड डे पनि भनौँ न, यसको बारेमा पनि अलिकति जानकारी गराइदिनुहोस् न।
1: हजुर, हुन्छ सोनिया, थ्याङ्क यू फर यर टाइम है, स्टुडियोमा टाइम दिनुभएकोमा। र आज चाहिँ म पिटर्स फिल्डमा छु ट्रेल वकरको लागि, तर भाग लिने चाहिँ होइन, आज यहाँ चाहिँ यो कभर गर्न चाहिँ आएको छु, इभेन्ट कभर गर्नलाई। र यहाँनिर आउँदाखेरि चाहिँ के हुन्छ भने, कस्तो हुँदो रहेछ भने, एकदमै यो देखेपछि अरूले भाग लिएको, अरू कुदेको, अरू हिँडेको देख्दाखेरि चाहिँ आफूलाई पनि एकदमै म पनि जाउँ कि क्या हो सँगसँगै टिमसँग जस्तो फिलिङ चाहिँ हुन्छ। सोनिया, नेक्स्ट टाइम सोनिया पनि आएर भाग लिनुपर्छ है। र यस्तै अब यो ट्रेल वकर चाहिँ हरेक वर्ष हुने इभेन्ट हो, एकदम ह्युज इभेन्ट, र एउटा च्यारिटी वक हो यो, र गोर्खा वेलफेयर ट्रस्टको लागि भनेर यो च्यारिटी वक गर्ने गरिन्छ। पहिला अक्सफार्मसम्म जोडिएको थियो, पछि फेरि गोर्खा वेलफेयर ट्रस्टको लागि मात्रै गरिन्छ यो अहिले। र यो सेप्टेम्बर महिनाको चाहिँ 11-13 हुने कार्यक्रम हो, र जसमा चाहिँ यो ट्रेल वकरमा चाहिँ कस्तो हुन्छ भने, एउटा टिममा 4 हुन्छन्, र 4 चाहिँ यो 100 किलोमिटरको दूरी चाहिँ कम्प्लिट गर्नुपर्छ। उनीहरूलाई हेल्प गर्ने सहयोगीहरू चाहिँ साथसाथमा त हुन्छन्, तर उनीहरू कुद्ने चाहिँ होइन कि यो चेक विभिन्न चेक पोइन्टहरूमा गएर हेल्प गर्ने चाहिँ गर्छन्, सपोर्ट गर्ने र टिमलाई चाहिँ आफ्नो। र यो झन्डै 30 सकिने यो ट्रेल वक 100 किलोमिटरको दूरी पार गर्ने गर्छन् यसमा भाग लिनेहरूले। र यो सुरुवात चाहिँ कहाँबाट हुन्छ भने, सुरुवात चाहिँ पिटर्स फिल्डबाट हुने गर्छ हरेक वर्ष। र यो चाहिँ द क्विन्स एलिजाबेथ कन्ट्री पार्क भन्ने एउटा ठुलो पार्क छ, यो पार्कबाट सुरुवात हुन्छ, अनि फिनिसिङ पोइन्ट चाहिँ उता ब्राइटन रेस कोर्समा हो, जहाँ चाहिँ यहाँबाट जान निकै टाइम लाग्छ भनौँ न, झन्डै 2 जति टाइम लाग्छ बिस्तारै जाने हो भने चाहिँ यहाँ यो ठाउँबाट। अब यो ठाउँबाट चाहिँ यो ट्रेल वकरमा भाग लिने, यो च्यारिटी इभेन्टमा भाग लिने टिमहरू हिजोदेखि नै आएर यहाँ बसोबास गर्ने, यहीँ टेन्ट टाँगेर सुत्ने गर्छन्, कति चाहिँ नजिकै होटेलमा बसेर यता आउने पनि गर्छन्। र यहाँ धेरै टेन्टहरू टाँगिएको थियो, बिहान राति नै रातिदेखि नै जो जतिले भाग लिन्छन् यहीँ आएर टेन्ट टाँगेर बस्ने गर्छन्, र उनीहरूले यहाँको इभेन्ट पनि हेर्छन्। हिजो फ्राइडे शनिबार सेप्टेम्बर 11 दिन चाहिँ यहाँ कार्यक्रम थियो, र यो कार्यक्रममा चाहिँ यहाँनिर क्युजी सिग्नल्सले पाइप्स एन्ड ड्रम्सहरू डिस्प्ले गरेको, खुकुरी प्याटर्न डिस्प्लेहरू थियो, र यहाँ डिनर प्रोग्रामहरू पनि थियो, र एडमिन सेफ्टी ब्रिफिङहरू थुप्रै थियो यहाँनिर, र कर्नल अफ द रेजिमेन्ट क्युजी सिग्नल्सबाट एड्रेसहरूदेखि लिएर धेरै प्रोग्राम हिजो थियो साँझ 5:30 अनवर्ड, र त्यसपछि चाहिँ आज बिहान चाहिँ बिहानै 5 नै चहल पहल यहाँ थियो। बिहानै जो पहिलो ग्रुपमा जाने मानिसहरू चाहिँ उठेर पुरा यहाँ ब्रेकफास्ट खाएर है, लाइन लाइन लागेर पुरै टिमले ब्रेकफास्ट खाएर उनीहरू चाहिँ जाने गर्छन्। र बिहानको पहिलो टिम चाहिँ 6 बिहान सुरु गरिसके उनीहरूले, र हरेक वर्ष चाहिँ 1 गरिन्थ्यो, यसपालि चाहिँ आधा घन्टामा गरिएको रहेछ। अर्थात् 6 पहिलो टिम गयो भने सेकेन्ड दोस्रो टिम चाहिँ 6:30 निस्केर गइसकेका छन्, त्यसपछि 7 अनि 7:30 र 8 चाहिँ अन्तिम टिम गइसके यहाँबाट, यो स्टार्टिङ पोइन्टबाट, यो क्विन एलिजाबेथ कन्ट्री पार्कबाट यहाँबाट हिँडिसकेका छन्, र उनीहरू अब विभिन्न चेक पोइन्ट हुँदै उता ब्राइटन पुग्नेछन्। र अब 30 हो, एलिट टिमहरू 6 नै गइसकेका छन्, उनीहरू चाहिँ भरे 5 चाहिँ त्यहाँ पुग्छन् होइन, र ब्राइटनमा भने अरू टिमहरू चाहिँ अब आज यहाँ दिनभरि हिँड्ने, भरे रातभरि हिँड्ने, अनि भोलि पनि हिँडेर भोलिसम्म पुग्ने गर्छन् यो 100 किलोमिटरको दूरी। र अन्तिम टिमहरू चाहिँ अब बिस्तारै बिस्तारै जाने टिमहरू नै परे। र मैले केही टिमहरूसँग कुराकानी गरेको छु, उहाँहरूको आवाजहरू म लिएर आउनेछु, तपाईँहरूले फोटो पनि फेसबुकमा देख्न सक्नुहुन्छ। र अब यहाँ चाहिँ यो क्विन एलिजाबेथ कन्ट्री पार्क पिटर्स फिल्डमा चाहिँ अब यहाँ सबै उठाउन सुरु गरिसकेको छ, टेन्टहरू सबै हटिसकेका छन्, अलमोस्ट गाडीहरू पनि सब गइसकेका छन्। अब अलिअलि केही गाडीहरू छन् बिस्तारै बिस्तारै चेक पोइन्टहरूमा जाने, अनि क्विन्स गोर्खा सिग्नल्सले जुन यो अर्गनाइज गर्छ, हुन त यो चाहिँ क्विन्स गोर्खा सिग्नल्स को एकदम धेरै सहभागिता रहन्छ, यो एउटा एक्सर्साइजको रूपमा उहाँहरूले गर्ने गर्नुहुन्छ भने गोर्खा वेलफेयर ट्रस्टका मेम्बरहरू पनि स्वयं फिल्डमा हुन् आएर उहाँहरूले पनि अर्गनाइजर टिमलाई र अरू धेरै भोलिन्टियरहरूले पनि सहयोग गर्ने गर्छन्। र अहिले यो यहाँबाट छुटेको स्टार्टिङ पोइन्टबाट छुटेपछि विभिन्न चेक पोइन्टहरू जम्मा टोटल 10 चेक पोइन्ट हुन्छ, र यो चेक पोइन्टहरूमा उहाँहरू सबै ठाउँमा चाहिँ आफ्नो आफ्नो म्यानिङहरू छ भनौँ न, सबैले बाँडेर चाहिँ चेक पोइन्टहरूलाई अर्गनाइज गरिराख्नु भएको छ, व्यवस्थापन गरिराख्नु भएको छ। र ती चेक पोइन्टहरूमा पुग्ने अनि त्यहाँनिर एकछिन रेस्ट गर्ने अथवा बिचमा गएर खाना खाने सबै त्यो हुन्छ। र ती चेक पोइन्टहरू हुँदै लास्टमा अन्तिम चेक पोइन्ट चाहिँ उता ब्राइटनमा हो, र त्यहाँनिर चाहिँ अब आज एलिट टिमहरूमा को कति विनर हुनुहुन्छ हामीले यहाँलाई जानकारी गराइहाल्छौँ, भरे त्यहाँको पिक्चरहरू पनि पोस्ट गर्छौँ है। र अहिले चाहिँ धेरै जसो अलमोस्ट सबै गइसक्नु भएको छ कि यहाँबाट, त्यसैले मैले यहाँ प्रायः जसो कुरा गर्ने अवसर चाहिँ अहिले पाएको छैन, किन भन्दाखेरि म पनि यतातिर लागिसकेको छु त्यो स्थान छोडेर। त्यसले गर्दाखेरि आज चाहिँ अहिले यति नै गर्नु पर्ला सोनिया, अहिलेलाई यति नै गर्छु, अब भरे म फेरि बाँकी सबै लिएर आउँछु नि है।
0: अवश्य थ्याङ्क यू सो मच दिदी, त्यहाँको सबै हाइलाइट्सहरू तपाईँले जानकारी गराइदिनु भएको लागि
1: हुन्छ सोनिया, थ्याङ्क यू, ओके, बाई बाई।
0: त श्रोता उहाँ हुनुहुन्थ्यो आशा पुन दिदी, विशेष गरी हिजोको दिनदेखि नै यो एक्सर्साइज ट्रेल वर्क स्टार्ट भएको छ। एभ्री इयर एकदमै सबैजना जो चाहिँ त्यसमा भाग लिनुहुन्छ उहाँहरूले आफूलाई मेन्टली फिजिकली चाहिँ एकदमै ट्रेन गराउनुहुन्छ, र अवश्य पनि सुनि नै सक्नु भएको छ कति लामो डिस्टेन्स उहाँहरूको चाहिँ कभर गर्नुपर्ने हुन्छ भनेर। र अवश्य पनि योको बारेमा चाहिँ उहाँबाट हामीले फिचर्सहरू पाउने नै छौँ। सुन हाम्रो बिएफबिज गोर्खा फेसबुक पेज पनि चेक गर्दै गर्नुहोला, र साथै इन्टरभ्यू फिचर्सहरू पनि सुन फ्युचरमा हुने नै छ। र अहिलेको लागि भने स्वप्न सुमन र त्रिशला गुरुङको आवाजमा मायालु।

0: BFBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?

BFB स्कोरकार्ड भिडियो सुन्ने हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता यो समय सुनौलो बिहानीको सेकेन्ड आवरमा र समय हामीसँग 9 बजेको लागि 11 मिनट बाँकी रहेको छ. यसै क्रममा अपकमिङ इभेन्ट्सहरूको बारेमा आउनुहोस् फेरि पनि केही तपाईँको माझमा जानकारी राखिहालौँ. हुन गइरहेको छ काव्य सन्ध्या 2026 हुनेछ र यो 26 सेप्टेम्बर 2026 हुनेछ. दिउँसोको समय 1:30 बजेदेखि साँचे रहेको छ सुशी मोटो, यो चाहिँ अल्डरसटमा हुनेछ र आयोजक रहेको छ साहित्य सङ्घालु परिवार बेलायत. यस सम्बन्धी कुनै क्वारी छन् भने कल गर्नुहोला 07368315065. र पनि कार्यक्रममा आउनुहोस्, हामी अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा फेरि पनि अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ. रहेको छ यो मिठो गीत पनि पेरिस आर्टिस्ट माइला.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश निर्माणमा निजी क्षेत्रको सहभागिताबारे भइरहेको विवाद अनावश्यक भएको टिप्पणी गर्नुभएको छ। संविधानको धारा 50 सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत अघि बढ्ने स्पष्ट भएकाले अहिले बहस गर्नुको अर्थ छैन नभएको उहाँले बताउनु भएको छ। आर्थिक विकासमा राज्यकी निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलबत्ती चल्ने असाध्य नराम्रो परम्परा बसेको उहाँको भनाइ छ। हाम्रो जस्तो अल्प विकसित देशको मुख्य प्रश्न राज्यकी निजी क्षेत्र नभएर राज्य र निजी क्षेत्रको सहकारी कसरी र कुन रूपमा गर्ने भन्ने हुनुपर्नेमा भट्टराईले जोड दिनुभएको छ। युरोप, अमेरिका, जापान लगायत सबै देशहरूले सुरुको चरणमा राज्यको आड लिएर नै निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता विकास गरेका स्मरण गर्न उहाँले भन्नुभएको छ। पूर्वी एसियाका देशहरू सिङ्गापुर, कोरिया, मलेसिया, चीन, भियतनाम लगायतले राज्यकी आडमा निजी क्षेत्र मौलाउन दिएको साक्षी समेत रहेको उहाँले सम्झाउनु भएको छ। माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङ तथा हेडवर्क क्षेत्रमा थप 7 सफेला परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार अडिट एक क्षेत्रमा खोजी गर्दा लेदो र गेग्रानले भरिएको अवस्थामा सब भेटिएका हुन्। अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी कार्य जारी राखेका छन्। आयोजना स्थलमा 1,433 कार्यरत रहेकोमा 878 सकुशल उद्धार भएको थियो। आज राति देशका धेरै भागमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले बागमती प्रदेशका पहाडी भागमा समेत वर्षा हुन सक्ने बताउनु भएको छ।
4: कोशी प्रदेश, बागमती प्रदेश र यो गण्डकी प्रदेशको केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ भने साथसाथै चाहिँ यो मधेस प्रदेशमा पनि केही स्थानहरूमै मध्यमसम्मको वर्षा हुन सक्ने देखिन्छ र यो पश्चिमी भूभागमा विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली र यो लुम्बिनी प्रदेशमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ र भारी वर्षाका लागि जुन आज रातिको लागि कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरी कोशी प्रदेशको जुन तराई क्षेत्र र पहाडी क्षेत्रको एक स्थानमा चाहिँ भारी वर्षा पनि हुन सक्ने सम्भावना छ।
3: उहाँका अनुसार भोलि पनि देशका कतिपय ठाउँमा वर्षाको पूर्वानुमान छ।
4: पहाडी क्षेत्र छ, त्यो पहाडी क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रहरूको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ र तराई क्षेत्रमा कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रको केही स्थान र बाँकी तराई क्षेत्रमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ।
3: मुलुकमा खोप पाउने बालबालिकाको संख्या वृद्धि भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। बहुआयामिक वञ्चितीकरणमा आएको परिवर्तन सम्बन्धी पहिलो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले 6 अघिसम्म प्रत्येक 100 70 मात्रै खोप पाउने गरेकामा अहिले 89 पाएका उल्लेख गरेको छ। पोषण, आवास, सरसफाई, विद्युतमा पहुँच जस्ता क्षेत्रमा पनि बालबालिकाको अवस्था सुधार भएको कार्यालयको भनाइ छ। कार्यालयका प्रमुख लक्ष्मी कुमारी बस्नेत:
5: हामी तथ्याङ्क कार्यालयबाट यो कामहरू भइरहेको छ है। अब यसमा पनि हाम्रो युनिसेफको सपोर्टबाट हामी पनि यो सँगसँगै बसेर काम गरिरहेछौँ र सँगसँगै यो बालबालिकासँग सम्बन्धित सरकारी निकाय ती निकायहरूसँग हामी एकदम क्लोज उसमा बसेर यसको चाहिँ यो कामहरू, यो आई केयरको कामहरू भइरहेछ।
3: यमनको होती लडाकु समूहले मुख्य व्यापार नाका लाल सागरको तटीय क्षेत्रमा कब्जा लिएको खबर छ। बब अल मन्दाब जलघाँटीको पेरिम टापुमा इरान समर्थित समूहले कब्जा जमाएको हो। सो समूहले साउदी समर्थित फौजलाई पराजित गरेर रणनीतिक बन्दरगाह सहर मोखा पनि नियन्त्रणमा लिएको छ। यमन सेनाका अनुसार अब हुथीले सबै तटीय क्षेत्रमा कब्जा जमाएको छ। च्याथम हाउसका फरिया अल मुस्लिमीका अनुसार यी घटनाले धेरै अर्थ राख्नेछन्।
6: I would be very concerned about the Houthis taking over Bab al-Mandab because despite their assurances they should never be trusted. And number 2, any attack on the Saudi oil infrastructure and shipment will ultimately cause consequences across the world.
3: ACC Premier Cup एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले UAE-लाई 314 रनको जितको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले 9 विकेटको क्षतिमा 313 रन बनाएको हो। जवाबमा युनाइटेड अरब इमिरेट्स UAE पनि ब्याटिङमा उत्रिसकेको छ र UAE-ले ताजा अवस्थामा 30 ओभर 3 बल खेल्दा 5 विकेट गुमाएर 161 रन बनाएको छ। यो प्रतियोगितामा नेपालका ओपनिङ ब्याटर आसिफ शेखले शतक पुरा गर्नुभएको छ। शेखले 103 बलमा 8 चौका र 4 छक्का सहित शतक पूरा गर्नुभएको हो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक रहेको छ। आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। खबर यति नै। नमस्कार, म महेन्द्र।

पीएफपी गोर्खा रेडियो सुन्ने अनुसार कार्यक्रममा हामी छौँ यो समय सुनौलो बिहानीको तेस्रो यानि कि आखिरी घण्टामा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ म सुनेको तर्फबाट समय 9:15 गइसकेको छ र छैन र माया यो गीत रहेको थियो प्रकाश दोषराज र मिलेना राईको आवाजमा र अवश्य पनि तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले सिम्पली बिएफबिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र साथै स्मार्ट स्पिकर मार्फत पनि हामीलाई प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ र कार्यक्रममा अबको लागि भने हामी अगाडि बढ्ने नै छौँ जानकारीहरू पनि केही क्षणमा रहने नै छ अहिलेलाई भने जुनी जाला शरण गुरुङ उषा गुरुङको आवाजमा

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

deal. BFB's Gurkha Radio, Karikra Malami Chonsrata, you Sami Sonoli Bihani Mara, Sami Hamersanga, Sari No Bajikusam, Pahuna Hajurakadu, Asis Mahara, Sunita Tikim Kawasma. It's a good upcoming event, Yuraikusa Kabia Sundia, the Junse, Yusma, Tabinjana Saknunsa, 26 September 2026, Madusukusame, Sarik Bazidikila Kusam, Rastanzi Sushi Moto, Aldershot Mahuna Gurikusam, आयोजक रहेछ साहित्य संगालो परिवार बेलायती युके र यसमा चाहिँ तपाईँले विस्तृत रूपमा केही जानकारी परेको खण्डमा पनि कल गर्नु होला 07368315065 मा चाहिँ कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुन्छ र कार्यक्रममा अहिलेको लागि आउनुहोस् तपाईँको समक्ष फेरि पनि एउटा यो मिठो गीत राखिहालौ एकदेव लिम्बको आवाजमा रहेको छ मनको हाला

BFB's Gorkar Radio, Karikram Eliami Chonsrita, Yusame, Sunoli Bihaniko, third hour. Dos Bazagalagi, Hamersanga Baki Regus up, 25 minute, Isagari, Aunus, Case, which an Arpani, Yusame Maraki, Halong, Hunagarika event, as I see Autumn Tour Regusa, Jun Gorka Nepalese Tennis Club, UK represent Gari Regusa, Pivina Men, a new ladies' go categories up, Ra Venichi Regusa, Aldershot Tennis Center, Prince Avenue, Aldershot Mahunisa, more queries Kulagi, call Granahola, 0742254220254. इसीगरी यहाँ ललित अनि सती आन्टीले पनि हामीलाई सदा चाहिँ सुनेर साथ दिइरहनु भएको छ उहाँले देर सुनेनहरू नमस्कार भन्नुभएको छ नमस्कार आन्टी र आज पनि उहाँले हामी हजुरको मिठो प्रस्तुति सुन्दै आनन्द लिइरहेका छौँ कार्यक्रम रमाइलो भइरहेको छ भन्नुभएको छ धेरै धेरै धन्यवाद र यस बहरी तालीमा तिजको शुभ अवसरमा चाहिँ उहाँले मलाई लगायत सम्पूर्ण दिदीबहिनीहरू छोरीहरू नातिनीहरू तथा सम्पूर्ण बेबिस प्रेमी श्रोतालाई हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ उहाँले विशेष गरी धनु छोरी शिव कुमारी बहिनी मनु बहिनी विमला मुक्तान अञ्जना बहिनी लगायत सम्पूर्ण दिदी बहिनीहरूमा तिजको हार्दिक मङ्गलमय शुभकामना भन्नुभएको छ र यसै अवसरमा चाहिँ उहाँले यो गीत चाहिँ तिजको रहर आयु परिलाई यो गीत सुनाउन हार्दिक अनुरोध गर्नुभएको छ अन्तमा यहाँहरू सबैको सुस्वास्थ्य दीर्घायु सुख शान्ति र समृद्धिको हार्दिक कामना गर्दै पुनः तिजको शुभकामना व्यक्त गर्दछु धन्यवाद सत्य आन्टी भन्नुभएको र अवश्य पनि आन्टीको रिक्वेस्टमा यो गीत छ हामीसँग अहिले यहाँ सिस्टममा भएको चाहिँ रहेको छ यो तिजको रहर आयु बरीलाई र यो गीत चाहिँ हामीसँग रहेको कारणले गर्दाखेरि आन्टीको लागि म यो गीत राख्नेछु इन्जोय गर्नुहोला श्रोता र यसै गरी अहिलेको समयमा लागौँ यो गीत राख्नेतर्फ र पिएफबिएस गोर्खा रेडियो अहिलेको समयमा सुन्दै गर्नुहोला

0: दियो।
1: कसरी पत्ता लाउने होला?
0: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
0: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
0: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
0: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
0: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

BFBS Gorkha Radio. Gorkha Radio. BFBS Gorkha Radio कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय सुनौले बिहानीमा र समय हामीसँग 10 बजेको लागि बाँकी रहेको छ भने 11 मिनट र अब पनि यो सूचना राख्ने छु थर्ड एनआरएनए कप यो हुन गइरहेको छ फुटबल टुर्नामेन्ट 2026 स्प्रिङ वेस्ट एकाडेमी ब्रमवेल लेन फाल्टमा हुन गइरहेको छ र यो चाहिँ बिहानको 8 बजेदेखि हुनेछ विभिन्न टिम्सहरूको क्याटेगोरिजहरू रहेको छ र यस सम्बन्धी आज तपाईँले विस्तृत रूपमा जानकारी परेको खण्डमा भने युथ भाइस कोअर्डिनेटर निशान लिम्बू उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ 0778-897-999 कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुन्छ र कार्यक्रममा रद्द गरौँ अहिलेलाई पनि आउनुहोस् अगाडि बढ्ने नै छौँ फेरि पनि अर्को एउटा मिठो गीतको साथमा रहेको छ अहिलेको लागि भने यो छ डोकुपुने केहर सिंह लिम्बूको आवाजमा

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री उदार कोषमा संकलन भएको रकमको आकार 13.14 अर्ब नागेको छ। अर्थ मन्त्रालयले जम्मा भएको रकम मध्ये वैदेशिक सहयोगका हिस्सा 26% रहेको जनाएको छ। जम्मा भएको रकमबाट 1 अर्ब रुपियाँको कोष परिचालन भइसकेको पनि मन्त्रालयले उल्लेख गरेको छ। प्राप्त भएको रकममा कनेक्ट आइपिएस र घरेलु क्युआर पछि धेरै रकम विदेशका कार्डबाट भएको देखिएको छ। रसुवा बाढीमा परेका व्यक्ति र उनीहरूको आफन्तको गरी 3,065 जनाको डिएनए संकलन भएको छ। प्रहरी प्रधान कार्यालयले मृतक 1,286 जना र बेपत्ता आफन्तको 1,779 जनाको डिएनए संकलन गरिएको जनाएको छ। शव भेटिएका 1,386 जना मध्ये 103 जनाको शव मात्र हस्तान्तरण भएको छ। 1,213 शव जमिन मुनि व्यवस्थापन गरिएको छ। आज राति देशका धेरै भागमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले बागमती प्रदेशका पहाडी भागमा समेत वर्षा हुन सक्ने बताउनु भएको छ।
4: कोशी प्रदेश, बागमती प्रदेश र यो गण्डकी प्रदेशको केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना देखिन्छ भने छाछतै चाहिँ यो मधेस प्रदेशमा पनि केही स्थानहरूमै मध्यमसम्मको वर्षा हुनसक्ने देखिन्छ र यो पश्चिमी भूभागमा विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली र यो लुम्बिनी प्रदेशमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना देखिन्छ र भारी वर्षाको लागि जुन आज रातिको लागि कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरी कोशी प्रदेशको जुन तराई क्षेत्र र पहाडी क्षेत्रको एक दुई स्थानमा चाहिँ भारी वर्षा पनि हुनसक्ने सम्भावना छ।
3: उहाँका अनुसार भोलि पनि देशका कतिपय ठाउँमा वर्षाको पूर्वानुमान छ।
4: पहाडी क्षेत्र छ, त्यो पहाडी क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रहरूको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना छ र तराई क्षेत्रमा कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रको केही स्थान र बाँकी तराई क्षेत्रमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुनसक्ने सम्भावना देखिन्छ।
3: काठमाडौँको धाप ड्याम क्षेत्रमा भाँसिएको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
5: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप स्याटल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल फाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ। जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ। हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए। सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो। यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कङ्क्रिट फेस्ड रक फिल बाँध हो।
3: गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
5: पुरातात्विक दृष्टिले महत्त्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलौराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठुलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाश मुनि रहेको जोडी स्तूप धाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। चौथो शताब्दीमा निर्माण भएको मानिएको ठुलो स्तूप 4 चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्विक अध्ययनबाट पुष्टि भएको छ।
3: एसिसी प्रिमियर कप एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्सलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरमा मासोबलमा आसिफ शेखको शतक र गोलसञ्चारको अर्धशतकमा नेपालले पूरा ओभर खेलेर 9 विकेटको क्षतिमा 113 रन बनाएको हो। आसिफले 103 बलमा आठ चौका र चार छक्का सहित शतक पूरा गर्नुभयो। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। गुलसनले 38 बलमा 3 चौका र 4 छक्का प्रहार गर्दै 52 रन बनाउनु भयो। अर्का ओपनर अर्जुन कुमारले 43, रोहित पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18 र बसिर अहमदले 15 रन बनाउनु भयो। खबर यति नै, नमस्कार।
2: Around the world. 3, 2, 1.

0: सेल्सियस गोर्खा रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछुडौ
2: यो PFBS गोर्खा रेडियो हो।

0: गोर्खा रेडियो,
1: गोर्खा रेडियो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: Nepal Pahari Hospital Maharaj Gonsli Nuwakotma Pat Shaya को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा लागेको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपछि फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा लागेको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ्ग वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण मानवीय र पशु चौपाया क्षतिको पश्चात फैलन सक्ने संक्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो। भोटेकोशी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटारमा स्टार सड़कमा आजदेखि समय तोकिएर एकतर्फी सवारी साधन सञ्चालन गरिने भएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमनमा समस्या भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टारबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ आउने सवारी साधन सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ आउने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्छ। यसै गरी दिउँसो 1 बजेदेखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टार गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेसम्म परेवाटार पार गरिसक्नुपर्नेछ। तोकिएको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार फुसरेटा र केउरिनी हुँदै कल्चीतर्फ आवाजावत गर्न सकिनेछ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षा सम्बन्धी सुविधा लेनदेन सम्बन्धी व्यवस्था पढ्न आह्वान गरिएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर ओम प्रसाद अर्यालले निर्देशिका पढेर सुविधा लेनदेन गर्न सबैमा अनुरोध गर्नुभएको छ।
4: बच्चा जन्मिएको दिनदेखि 28 दिनभित्र बिरामी भएर स्वास्थ्य संस्थामा भर्ना भई उपचार गराउनु परेमा भर्ना भएको समयदेखि उपचार अवधिसम्मको सेवा निशुल्क हुन्छ। एकपटक उपचारपछि डिस्चार्ज भइसकेको नवजात शिशु पुनः बिरामी भएर फेरि भर्ना हुनु परेमा पनि उपचार निशुल्क हुन्छ। आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाको लागि सरकारले विभिन्न निशुल्क सेवा तथा सुविधाको व्यवस्था गरेको छ, तर यी सेवा उपलब्ध छन् भन्ने जानकारी कतिपय सेवाग्राहीलाई नहुन सक्छ। सरकारले तोकेका निशुल्क सेवा तथा सुविधा स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदाहुँदै पनि सेवाग्राहीलाई सेवा नदिएको वा सेवा प्राप्त गर्नबाट वञ्चित गराइएको पाइएमा सम्बन्धित स्वास्थ्य संस्था तथा जिम्मेवार पक्षमाथि आवश्यक छानबिन गरी कारवाही गरिनेछ। यस निर्देशिकामा भएका व्यवस्थाहरूको पालना गरिदिनु हुन सम्पूर्ण सरकारवालाहरूलाई अनुरोध गर्दछौँ।
3: सप्तरीको राजविराजमा गर्भवतीले अस्पताल बाहिर गर्भदान गराउन बाध्य भएको घटनामा 6 जना कर्मचारी निलम्बनमा परेका बेला डाक्टर अर्यालको भनाइ आएको हो। अर्यालका अनुसार निर्देशिकामा संस्थागत प्रसूति सेवा लिने बिरामीलाई यातायात खर्चको प्रबन्ध पनि लिपिबद्ध गरिएको छ।
4: गर्भवती महिलाले नियमित गर्भ जाँच अर्थात् एएनसी गराउँदा सरकारले नगद भत्ताको व्यवस्था गरेको छ। गर्भावस्था सुरु भएदेखि भएपछि 4-6, 8-9 महिनामा गर्भ जाँच गराए बापत 800 रुपियाँ नगद भत्ता पाउने व्यवस्था छ। तर गर्भवती महिलाले बच्चा पेटमा आएपछि कम्तीमा 8 पटक गर्भ जाँच गराउनु भने आवश्यक हुन्छ। देशभर आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क उपलब्ध छ। यस अन्तर्गत हेमोग्लोबिन ब्लड ग्रुप हिसाबमा आल्बुमिन सिफिलिसको लागि भिडिआरएल एचआइभी परीक्षण तथा हेपाटाइटिसका लागि हेपाटाइटिस बी सर्फेस एन्टिजेन परीक्षणमा समेत निशुल्क हुन्छ। प्रसूतिको सम्बन्धमा कुनै जटिलता देखेमा त्यसको निशुल्क उपचार गर्ने व्यवस्था छ।
3: युएईले बाढीपछिको उद्धार तथा राहतका लागि 5 खेपको विमान पठाएको छ। प्रवर्तन मन्त्री महावीर पुन र गृहमन्त्री सुदन गुरुङले विमानस्थल पुगेर 4 डुङ्गा सहितका सामग्री बुझ्नु भएको छ।
5: युएई एयरपोर्टको हवाईजहाजबाट आज यो 5 ट्रिप भयो युएईबाट।
6: हाउ मेनी बोट? 3 बोट
5: फोर बोट ओके
2: टू जेट स्की टू बोट
5: आज चाहिँ झन्ने 45 टन जतिको सामानहरू ल्याएको छ
3: अवस्था अहिलेसम्मका खबर यति नै नमस्कार म कृष्णा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: एसिसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। एसिया कप अर्को वर्ष बङ्गलादेशमा हुनेछ। आयोजक बङ्गलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। आजको यो जितसँगै नेपाल पनि एसिया कप खेल्ने भएको हो। नेपालले युएईलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पक्राउने क्रममा युएई 49.2 ओभरमा सबै विकेट गुमाएर 268 रनमा समेट्यो। यसअघि नेपालले आसिफ शेखको शतकमा 9 विकेट गुमाएर 113 रन बनाएको थियो। नेपालका लागि आसिफले 106 बलमा 8 चौका र 4 छक्काको मद्दतले 104 रन बनाउनु भएको थियो। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। गुलशनले 38 बलमा 3 चौका र 4 छक्का प्रहार गर्दै 52 रनको अर्धशतक बनाउनु भएको थियो। यस्तै गुलशन झाले 38 बलमा 3 चौका र 4 छक्का प्रहार गर्दै 52 रनको अर्धशतक बनाउनु भएको छ। र सहको भोटेकोसी नदीको बाढीले बगाएर ल्याएको गरगहना लुकाएर राखेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ परेमा धादिङको गजुरी गाउँपालिका 6 बन्छेटारका 35 वर्षीय रामबहादुर तामाङ छन्। दशपथ भदौको बाढीमा नुवाकोटको भितुर नगरपालिका 1 त्रिशुली बजारमा लीला बहादुर बोगटी घर बगाउने क्रममा बगेका गरगहना भदौ 11 गते तामाङले फेला पारेको र नियत पस लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी बोगटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि धादिङको आदमघाट अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले गरगहना सहित तामाङलाई पक्राउ गरेको धादिङ प्रहरीले जनाएको छ। बरामद भएका गरगहना सुन जस्तो देखिने 3 थान बाला, 2 थान झुम्का, 2 थान सिक्री, 2 थान औठी, 2 थान मंगलसूत्र र चाँदीको जस्तो देखिने 2 जोर पाउजो छन्। काङ्ग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। काङ्ग्रेसले भोलि आइतबार दिउँसो 2 बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो। ललितपुरको सानेपा केन्द्रीय कार्यालयमा बैठक बस्ने काङ्ग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकका लागि सबै पदाधिकारी, सदस्य र प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। समसामयिक राजनैतिक विषयमा पनि छलफल हुनेछ। गौतम बुद्धको बाल्यकाल र युवा अवस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
1: पुरातात्विक दृश्यले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलौराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठूलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमा यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाशमा निरहेको जोडी स्तूप धाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969मा गरेको थियो। 4th शताब्दीमा निर्माण भएको मानिएको ठूलो स्तूप 4 चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्विक अध्ययनबाट पुष्टि भएको छ।
0: काठमाडौँको धापडाम क्षेत्रमा आवासीयको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
1: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप स्याटल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल फाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ। जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ। हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए। सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो। यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
3: गोर्खामा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। गोर्खाको भत्सेकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा चारजना घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका चार गैरी चौतारामा भत्सेकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खा जाँदै गरेको बस आपसमा ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। एकजना गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहिरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्य मन्त्री समेत रहेका गुरुङ 9 दिन प्रहरी हिरासतमा बसेर रकम बुझाएर छुट्नु भएको हो। तीनजना पीडितको रकम बुझाएर काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङ हिजो छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभएको छ। काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। उहाँ विरुद्ध दोर्जे शेर्पा, रिङ्गु ज्याम्बो शेर्पा र सुनुर्पा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नका लागि 77 वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचन केन्द्रित कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगसिर 21 देखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ। आज राति देशका धेरै भागमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले बागमती प्रदेशका पहाड़ी भागमा समेत वर्षा हुन सक्ने बताउनु भएको छ।
4: कोशी प्रदेश, बागमती प्रदेश र यो गण्डकी प्रदेशको केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ भने छाछाते चाहिँ यो मध्य प्रदेशमा पनि केही स्थानहरूमै मध्यमसम्मको वर्षा हुन सक्ने देखिन्छ। र यो पश्चिमी भूभागमा विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली र यो लुम्बिनी प्रदेशमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ। र भारी वर्षाका लागि जुन आज रातिको लागि कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरी कोशी प्रदेशको जुन तराई क्षेत्र र पहाडी क्षेत्रको एक स्थानमा चाहिँ भारी वर्षा पनि हुन सक्ने सम्भावना छ।
3: उहाँका अनुसार भोलि पनि देशका कतिपय ठाउँमा वर्षाको पूर्वानुमान छ।
4: पहाडी क्षेत्र छ, त्यो पहाडी क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रहरूको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ। र तराई क्षेत्रमा कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रको केही स्थान र बाँकी तराई क्षेत्रमा चाहिँ थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ।
3: काठमाडौँको धापडाम क्षेत्रमा भाषिएको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
5: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप स्याटल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल फाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ। जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ। हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए। सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो। यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफा पानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कंक्रिट फेस ट्रक फिल बाँध हो।
3: एसिसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। एसिया कप अर्को वर्ष बंगलादेशमा हुँदैछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। आजको जितसँगै नेपाल एसिया कप खेल्ने भयो। नेपालले युएईलाई आज 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउने क्रममा युएई 49/2 बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको हो। यसअघि नेपालले आसिफ शेखको शतकमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि आसिफले 106 बलमा 8 चौका र 4 छक्काको मद्दतले 104 रन बनाउनु भएको थियो। खबर यति नै, नमस्कार।

0: अन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: गोर्खामा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। गोर्खाको बच्चिकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा चारजना घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। गण्डकी गाउँपालिका चार गैरे चौतारामा बच्चिकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको बस ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। एकजना गम्भीर घाइतेको घाइतेलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। भोलिकोसी बाढीको प्रभाव लुम्बिनी पर्यटन क्षेत्रमा पनि परेको छ। लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्। त्यसमाथि कृष्णवीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ। पटोलबाट छवि पाण्डे।
4: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ। भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ।
5: सुनसान छ, यो बाढीले सत्य हान्दियो, धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द। अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त। इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेट डेभलप पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर यो मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र भने त गाह्रो।
4: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
6: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब दुई चार दस दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ। अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरोले त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन। तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौँ सर, अहिले लुम्बिनी सुनसान छ।
4: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ। अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
3: गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलोराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
7: पुरातत्व दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलोराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलोराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठुलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाशमा निरहेको जोडी स्तूप धाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलोराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। चौथो शताब्दीमा निर्माण भएको मानिएको ठुलो स्तूप चार चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्विक अध्ययनबाट पुष्टि भएको छ।
3: यमनको हुथी लडाकु समूहले मुख्य व्यापार नाका लाल सागरको तटीय क्षेत्र कब्जामा लिएको खबर छ। बबल मन्दाब जलघाटीको पेरिम टापुमा इरान समर्थित समूहले कब्जा जमाएको हो। सो समूहले साउदी समर्थित फौजलाई पराजित गरेर रणनीतिक बन्दरगाह शहरमा मोखा पनि नियन्त्रणमा लिएको छ। यमन सेनाका अनुसार अब हुथीले सबै तटीय क्षेत्रमा कब्जा जमाएको छ। च्याथम हाउसका फरिया अल मुस्लिमीका अनुसार यी घटनाले धेरै अर्थ राख्छ।
8: I would be very concerned about the Houthis taking over Bab al-Mandab because despite their assurances, they should never be trusted. And number two, any attack on the Saudi oil infrastructure and shipment will ultimately cause consequences across the world.
3: ACC Premier Cup ko upadhi jite sangai Nepal Asia Cup ko कपमा छनौट भएको छ। मलेसियाको कुआलालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: Movie and more.

हेलो नमस्ते, मुभी एन्ड मोरको अर्को एउटा एपिसोड लिएर म संगीता श्रेष्ठ आइसकेको छु। र आजको मेरो एपिसोडले पनि तपाईँलाई बताउनेछ नेपाली सिनेमा इन्डस्ट्रीको पछिल्लो दिनहरूको अपडेट। नेपाली सिनेमालाई पछिल्लो हप्ताहरूलाई खास गरी फर्केर हेर्ने हो भने हामीले कति कुराहरू देख्छौँ, कति कुराहरू थाहा पाउँछौँ, होइन? किनकि हामीले कल्पना गरेका हुन्छ यस्तो हुन्छ तर नहुनसक्छ, कहिले काहीँ कल्पना नगरेको कुराहरू पनि हुनसक्छ। ती कुराहरू, ती कलेक्सनहरू के होला त हामी कुरा गर्नेछौँ आजको हाम्रो मुभी एन्ड मोरमा। र मुभी एन्ड मोर यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ BFBS गोर्खा रेडियोमा, म संगीता श्रेष्ठको साथमा। र कार्यक्रमको सुरुवात भइसकेको छ, आउनुहोस् म गीत सुनाउँछु तपाईँलाई सुरुवातमा, त्यसपछि मात्रै म आजको मेरो कलेक्सनहरूको बारेमा तपाईँहरूसँग अफकोर्स कुराकानी गर्नेछु।

आउनुहोस् आजको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ मास्टरनीको बारेमा, किनकि मास्टरनी आएर पनि गइसक्यो. किन आज म कुरा गर्दैछु भने, तपाईँले यदि सम्झिनु भएको छ भने, मैले लास्ट टाइम के भनेको थिएँ भने, कुनै पनि सिनेमा रिलिज हुने बित्तिकै त्यसको बारेमा कुरा गर्नु, फिल्म राम्रो छ छैन यो त्यो भनेर कुरा गर्नुले त्यो सिनेमा लागिराखेको बेलामै इफेक्ट गर्छ, होइन? सो हामीले तुरुन्तै जज गरिहाल्नु पनि हुँदैन जस्तो लाग्छ, तर केही समय पश्चात या फिल्म उत्रिसकेपछि त हामी कुरा गर्न सक्छौँ नि त, होइन? सो आज मलाई मास्टरनीको कुरा गर्न मन लाग्यो यस कारणले, किनकि मैले तपाईँसँग प्रमिस गरेको थिएँ. कुरा गरौँ सुरुवातको भने, मास्टरनीको पहिलो पोस्टर जुन बेला सार्वजनिक गरियो त्यो पोस्टरमा के लेखेको थियो भने, बिगेस्ट ब्लकबस्टर अफ 2026 भनेर लेखिएको थियो मास्टरनीको बारेमा. यसले के बुझाउँछ भने, मास्टरनी सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरे लगतै या पोस्टरसँगै प्रियङ्का कार्कीले, जो यो सिनेमाकी एक्ट्रेस पनि हुन् प्रड्युसर पनि हुन्, होइन, उनले चाहिँ के अनाउन्स गरेकी हुन् भने, मेरो सिनेमा 2026 ब्लकबस्टर फिल्म हुनेछ भनेर त्यो अनाउन्स गरेकी थिइन् जानी नजानी. फर्केर हेर्नुहोस् त, वर्ल्डको कुनै पनि सिनेमाले आई थिङ्क है आफ्नो सिनेमाको पहिलो पोस्टर सार्वजनिक गर्दै यो सिनेमा चाहिँ अबको वर्षको ब्लकबस्टर मुभी हुनेछ भनेर भन्दैन पक्कै पनि, किनकि प्रायः जस्तो ब्लकबस्टर भइसकेको सिनेमाको टिमले अर्को सिनेमा बनाउँदा चाहिँ बरुभन्दा फलानु फलानु ब्लकबस्टर फिल्मको चाहिँ टिमले बनाएको यो नयाँ सिनेमा हो भनेर चाहिँ पब्लिसिटी गर्ने गरेका छन्. तर प्रियङ्का कार्की त प्रियङ्का कार्की नै भइहाल्यो, उनलाई थाहा छ राम्ररी कि वे टु हिट, होइन? सो उनको यो दाबी, उनको यो पब्लिसिटीले सुरुमा चाहिँ पोस्टर सार्वजनिक हुँदा, होइन, ओहो केही स्पेसल चिज आउँदैछ मास्टरनी भनेर अपेक्षा गरिएको थियो. तर बिस्तारै बिस्तारै सबैलाई थाहा छ, जब उनको पब्लिसिटी सुरुवात भयो, पहिलो गीत बाहिर आयो, त्यो गीतले सिनेमालाई यति धेरै इफेक्ट गर्यो, यति धेरै इफेक्ट गर्यो कि उनको सिनेमा 2026 ब्लकबस्टर त होइन, सुपर फ्लप हुन पुग्यो. उनले आफैले अभिनय गरेको सिनेमाको बारेमा धेरै कुराहरू गरेकी थिइन्, धेरै कुराहरू गरेकी थिइन्. फिल्मले हिट पनि टाढोको कुरा, सेमी हिट पनि हुन सकेन. यो सिनेमाको कमाई, यो सिनेमाले प्रदर्शनमा आइसकेपछि लगभग लगभग 17-18 दिन त सिनेमा चलेकै हो सिनेमा हल. तर यतिका दिनसम्म चल्दा पनि सिनेमाले जम्मा 40,15,000 रुपियाँ मात्रै ग्रस कमाई गरेको छ. सो त्यो अनुसार हामी भन्न सक्छौँ कि प्रियङ्का कार्कीले जति पनि इन्भेस्ट गरिन् यो सिनेमामा, उनले रिटर्न पाउने भनेको लगभग 17-18 लाख मात्रै हो, त्योभन्दा धेरै छैन. भनेपछि जुन दाबीको साथमा उनले सिनेमालाई उतारिन् त्यो कुनै पनि पुरा हुन सकेन. मैले यो जुन आँकडा तपाईँहरू माझ सेयर गरेँ, होइन, 40,15,000 त्यो चाहिँ चलचित्र विकास बोर्ड जसले हरेक सिनेमाको कमाइको बारेमा चाहिँ, होइन, सार्वजनिक गर्ने गरेको छ डाटा, त्यो डाटा अनुसार भने. तर फिल्म रिलिजको केही हप्ता अगाडिलाई सम्झिने हो भने, स्पेसियली सिनेमाको एउटा गीत सार्वजनिक गरियो जुन दुर्गेश थापाको साथमा, त्यो गीतपछि चाहिँ धेरैले सिनेमालाई नहेर्ने, बाइकट गर्ने, यस्तो किन गर्यो, होइन, भनेर धेरैले गाली पनि गरेको प्रियङ्का कार्कीलाई. हालको कुरा गर्ने हो भने त यति बेला उनी बाढी पीडितलाई, होइन, राहत बाँड्नमा व्यस्त छिन्. तर पनि यो मास्टरनीको कुरा हामीले यति बेला गऱ्यौँ किनकि सिनेमाको व्यावसायिक जुन एउटा विवरण छ त्यो सार्वजनिक भयो. तर यसो हेर्ने हो भने, मास्टरनीको एक हप्ता पछाडि रिलिज भएको पार्वतीले बरु राम्रो कमाइ गरेको देखिन्छ, यदि मास्टरनीसँग कम्पेयर गर्ने हो भने. यो सिनेमा पार्वती अटिज्म बेस्ड थियो एउटा कुरा, अर्को कुरा चाहिँ नीता ढुङ्गानाको पर्फर्मेन्सलाई अवार्ड दिइनुपर्छ भनेर पनि कुराहरू चल्यो, किनकि नीता ढुङ्गानाले सिनेमामा त्यो लेभलको अभिनय गरेको देखियो. प्रियङ्का कार्कीको मास्टरीको कुरा गर्ने हो भने, मैले बताइसकेँ किन पनि यो सिनेमा रिजेक्ट भयो, एउटा त गीतको कारणले, अर्को चाहिँ सिनेमा रिलिज भइसकेपछि बलिउडको एकदमै चर्चामा आएको सिनेमा दृश्यमको हुबहु कपी गरिएको सिनेमा भनेर पनि यो सिनेमालाई रिजेक्ट गरियो. बलिउडको कुनै पनि सिनेमा जुन सिनेमा सेमी हिट होइन, हिट होइन, सुपर हिट भएको छ भने, त्यस्तो सिनेमाको कपी गरेर नेपाली सिनेमा बनाउनुको अर्थ के हो? हेर्नेहरूले त त्यही सिनेमा हिन्दी भाषामै बलिउडकै सिनेमा हेर्छ नि, होइन, नेपालीमा किन हेर्छ? सो यो कुराहरूले गर्दाखेरि पनि भनौँ न, यो मास्टरनीले सोचेको जस्तो व्यापार गर्न सकेन मात्रै होइन, धेरै नेगेटिभ कमेन्टहरू पनि पाउनु पर्यो. यो त्यो पछि हप्ताको कुराकानी मैले तपाईँहरूसँग सेयर गरेँ मुभी एन्ड मोरमा. यसपछि अब म तपाईँहरूलाई गीत सुनाउँछु, गीतपछि पनि म तपाईँहरूलाई फेरि पनि यस्तै किसिमको अर्को जानकारी दिनेछु हाम्रो मुभी एन्ड मोरमा.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध

किन आएका हुन् निरुता सिंह, जसले दर्पण छाया जस्तो सुपर डुपर हिट सिनेमा मात्र होइन अनि थुप्रै थुप्रै थुप्रै सिनेमाहरू दिइन् जसमा धेरै जसो उनलाई चाहिँ अबला नारीको रूपमा प्रेजेन्ट गरिन्थ्यो। एउटा यस्तो इनोसेन्ट फिमेल जसले चाहिँ धेरैको अन्याय अत्याचारहरू सहने गरेको छ टाइप्सको रोल चाहिँ धेरै गरिन् भन्दा चाहिँ फरक पर्दैन। लामो समय बितिसकेको छ निरुता सिंहलाई हामीले त्यसरी सिनेमामा ब्याक टु ब्याक आजभोलि देख्दैनौँ पनि, धेरै ग्याप पनि भएको छ, तर फटाफट कहिलेकाहीँ उनलाई हामी म्युजिक भिडियोमा देख्छौँ होइन, जुन म्युजिक भिडियोले उनलाई चाहिँ निरुता सिंह अझै पनि अभिनयमा छिन् है भन्ने कुरा चाहिँ जानकारी दिने गरेको छ दर्शकहरूलाई। तर यति बेला मलाई निरुता सिंहको कुरा यस कारणले गर्न मन लाग्यो किनकि तिजको माहौल चलिरहेको छ र यो तिजको माहौलमा प्रायः जसो गायक गायिकाहरूले आफ्नो गीतहरू सार्वजनिक गर्छन्, मैले गायक पनि भने तिजको बेलामा किनकि आजभोलि त्यो ट्रेन्ड पनि देखिएको छ, तिजलाई टार्गेट गरेर गायकहरूले पनि आफ्नो गीत निकाल्ने। यति बेला भने गायिकाको कुरा गर्छु म जसको नाम निशा सुनार, निशा सुनारको थुप्रै गीतहरू हामीले सुनेका छौँ रिमिक्समा, उनको आफ्नै आवाजमा, उनको ओरिजिनल भर्जनमा पनि सुनेका छौँ होइन। तर निशा सुनार अनि निरुता सिंह यो मिक्स्ड मैले जुन कुरा गर्दैछु यस कारणले हो किनकि निशा सुनारले तिजलाई टार्गेट गरेर सार्वजनिक गरेको उनको एउटा गीत लाली लपक्कै सारी सपक्कै, र यो गीतको म्युजिक भिडियोमा पनि हामीले निरुता सिंहलाई देखेका छौँ धेरै पछि। लास्ट इयरलाई तपाईँले सम्झिनु भएको छ भने लास्ट इयर एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो निरुता सिंहले अभिनय गरेको यो जुनी यस्तै भयो भनेर होइन, त्यो गीतपछि अहिले आएर उनलाई यो गीतको म्युजिक भिडियोमा देख्यो हुन, त्यो बिचमा उनलाई थुप्रै म्युजिक भिडियोहरू पनि चाहिँ अफर भएकै हो तर उनले ब्याक टु ब्याक म्युजिक भिडियो पनि गर्न चाहेनन् जस्तो देखिन्छ। सो यो गीत जुन म कुरा गर्दैछु लाली लपक्कै, यो गीत तिजलाई टार्गेट गरेर रिलिज गरेको जसमा चाहिँ निरुता सिंहलाई डान्स गर्दै गरेको हामी देख्न सक्छौँ रातो साडीमा हरियो पोतेमा होइन, पुरा तिजको गेटअपमा चाहिँ थुप्रै अरू दिदी बहिनीहरूको साथमा डान्स गर्दै गरेको देख्छौँ हामीले। दिदी बहिनी त दिदी बहिनी भइहाले तिजलाई लिएर होइन, तर यो गीतको म्युजिक भिडियोमा हामीले प्रकाश सपूतलाई पनि देख्छौँ, प्रकाश सपूतको प्रेजेन्सले पनि यो गीतलाई, यो गीतको म्युजिक भिडियोलाई अलिकति विशेष बनाएको छ भन्दा फरक नपर्ला। निशा सुनारको गीत, सुनिल विकको निर्देशन होइन, गम्भीर विष्टको कोरियोग्राफी रहेको यो गीतको म्युजिक भिडियोमा हामीले धेरै पछि भए पनि निरुता सिंहलाई देख्यौँ र मन परायौँ पनि। र एउटा रमाइलो कुरा चाहिँ के भने यो म्युजिक भिडियोमा फर्स्ट टाइम निरुता सिंह र प्रकाश सपूत चाहिँ जोडी बनेका छन् होइन, तर यो जोडीलाई म्युजिक भिडियोमा देखिसकेपछि यति बेला एउटा अर्को किसिमको डिमान्ड चाहिँ आइरहेको छ मार्केटमा, त्यो के हो भने तपाईँलाई म्युजिक भिडियोमा त हामीले एकसाथ देख्यौँ निरुता सिंह र प्रकाश सपूतलाई, तर फिल्ममा कहिले देख्नेछौँ? सो तपाईँहरूलाई फिल्ममा पनि हामी चाँडै देख्न चाहन्छौँ भन्ने कुराहरू पनि चलिरहेको छ। सो दर्शकहरूको डिमान्ड हो भने आई थिङ्क फुलफिल पनि होला, चाँडो ढिलो जहिले भए पनि होइन, तर यति बेला भने म यो गीत जुन लागिन पकेको मैले कुरा गरेँ तिजको माहौलमा, यो गीत म तपाईँलाई सुनाउँछु मुभी।

आजको कार्यक्रमको सुरुवातमा हामीले मास्टरनीको कुरा गर्यौँ, कसरी फिल्मले सोचेसो व्यापार गर्न सकेन र फिल्म सुपर फ्लप रह्यो भनेर, होइन? मैले सार्वजनिक बजेट पनि तपाईँहरू माझ राखेको थिएँ, तर यति बेला पनि मलाई कुरा गर्न मन लाग्यो एउटा अर्को सिनेमा जुन भनौँ न मास्टरनीभन्दा केही समय अगाडि रिलिज भएको थियो, हाम्रै नेपाली गाउँघरको कथालाई बुनिएको कथा थियो। सिनेमाको नाम गौँथली, अब त भन्नु पनि पर्दैन किनकि यो सिनेमा सुपरहिट सिनेमाको लिस्टमा परिसकेको छ। सिनेमालाई निर्देशन गर्नुभएको थियो कपिल रिजालले, जो डाक्टर भोला रिजालका छोराको रूपमा चिनिनुहुन्छ। उहाँले निर्देशन गर्नुभएको सिनेमा गौँथलीले व्यावसायिक रूपमा असाध्यै राम्रो पर्फर्म गर्यो। श्रावणको 1 गतेबाट रिलिजमा आएको सिनेमा अहिले पनि थुप्रै हलहरूमा प्रदर्शनमै छ। पछिल्लो समयको डाटालाई हेर्ने हो भने सिनेमाले 25 करोड पनि नागिसकेको छ, 25 करोड 80 लाख, होइन, नागिसकेको छ। त्यो देख्दाखेरि खुसी लाग्छ, सिनेमाले 25-26 करोड कमाउने, थोरै बजेट इन्भेस्ट गरेको तर राम्रो कमाइ गर्ने, त्यो देख्दाखेरि खुसी लाग्छ, होइन? नेपाली सिनेमाहरूको यसो समय जर्नीलाई फर्केर हेर्ने हो भने कुनै बेला एक्सन मुभीले यो किसिमको कमाइ गरिरहेको हुन्छ, कुनै बेला कमेडी फिल्मले, कुनै बेला सोसल स्टोरिज, र यति बेला भने आई थिङ्क सोसल स्टोरिजहरूको ट्रेन्ड चलिरहेको कारणले पनि होला। फर्केर हेर्ने हो भने पूर्णबहादुरको सारङ्गीको कुरा गरौँ, परानको कुरा गरौँ, गौँथलीको कुरा गरौँ, होइन, यस्तै यस्तै किसिमको सिनेमाहरूले कमाइ गरिरहेको देखिन्छ। सो हामीले यो टिम, यो सिनेमाको टिमलाई धेरै धेरै धेरै बधाई नदिइरहनै सक्दैनौँ कि, एकदमै आफ्नै फ्लोमा कमाइ गर्दै अगाडि अगाडि अगाडि बढिरहेको यो बेला पनि, जुन हाम्रो भदौ 10 गते भोटेकोसी नदीमा जुन बाढी आयो, होइन, विनाशकारी बाढी, त्यो बाढीले धेरैको धनजनको क्षति भएको छ, भौतिक संरचनाहरूको क्षति भएको छ, मानव क्षति भएको छ, सबै हामीलाई थाहा छ, होइन, यो कुरा। सो यो अवस्थामा यो बाढी पीडितहरूलाई पनि, होइन, प्रभाव भएको क्षेत्रमा पनि आर्थिक सहयोग पनि गरेको छ यो सिनेमाको टिमले। केही दिन अगाडि मात्रै कुरा गर्ने हो भने फिल्मको टिम, विशेष गरी फिल्मका निर्देशक कपिल रिजाल स्वयं नै अर्थ मन्त्रालय पुगेर डाक्टर सोर्नी वाग्लेलाई चाहिँ, अर्थमन्त्री जो हुनुहुन्छ, उहाँलाई 14 लाख रुपियाँ चाहिँ चेक हस्तान्तरण पनि गरेका छन्, यानि सहयोग गरेका छन्। फिल्मको कुरा गर्नुपर्दा हामीले कलाकारहरू अरुण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, होइन, यी सबै कलाकारहरू कुरा गरौँ, लुनी बातुलादरको रविन्द्र झा, ईश्वरी बराल, सबैको पर्फर्मेन्स यति राम्रो बनेको छ, सायद त्यसै कारणले गर्दा पनि फिल्म यसरी सुपरहिट भएको छ। एनिवेज, हाम्रो तर्फबाट, मुभी एन्ड मोरको तर्फबाट गौँथली टिमलाई यो अचिभमेन्ट्सको लागि धेरै धेरै धेरै बधाई।

प्राय जस्तो कुनै पनि एउटा परिवारमा झै झगडा भयो, लडाई भयो, अझ त्यसमाथि देउरानी जेठानीको बिचमा कपाल भुत्ला भुत्ली भयो भने छिमेकीहरूको अवस्था कस्तो हुन्छ, कहिले सोच्नु भएको छ? प्राय जस्तो परिवारमा छरछिमेकमा यसरी झगडाहरू हुँदाखेरि चाहिँ के गरिन्छ भने एउटा चाहिँ ओहो उसको घरमा त यस्तो भयो नि भनेर कुरा गर्ने विषय पनि बन्छ। एउटी आमा, दुई छोराहरू, गाउँको घर, सबै कुरा राम्रो चलिरहेको, एकदमै सुख, सबै कुराले सुखी, सबै कुराले। तर जब त्यो घरमा बुहारी भित्रिन्, त्यो पनि एक होइन दुई दुईजना, देउरानी जेठानी, दुवैको बिचमा हुने गरेको लडाई झगडा कपाल भुत्ला भुत्ली, यो कुराले चाहिँ वरिपरिको छिमेकीहरूलाई चाहिँ हुन्छ नि यो घरमा के भएको भनेर एक किसिमले रमाइलो पनि, मजा पनि र क्युरियोसिटी पनि, र जुन घर घरमा हुन्छ, गाउँ घरमा हुन्छ होइन, त्यो कुरा, त्यो कथालाई चाहिँ उतारिएको सिनेमा हो झिङ्गे दाउ। झिङ्गे दाउ हेर्दाखेरि हामीले धेरै कुरामा आफूलाई पनि रिलेट गऱ्यौँ, धेरै कुराहरूलाई लिएर चाहिँ हो यो हामीले त देखेको सुनेको थाहा पाएको कुराहरू हो जस्तो पनि हामीले अनुभव गऱ्यौँ। स्पेसियली आचल शर्मा र केकी अधिकारी दुवैजनाको बिचमा देउरानी जेठानीको जुन टर्सन देखाइएको थियो त्यो सबभन्दा धेरै मन पराइयो। र यति बेला यो सिनेमाको कुरा म यस कारणले गर्दैछु किनकि झिङ्गे दाउको निकै सफलतापछि चाहिँ अब आएर झिङ्गे दाउ 2 पनि रिलिज हुने तयारीमा छ। यो कुरा त मैले सेयर गरिसकेको छु तपाईँहरूलाई कि संविधान दिवसको अवसर पारेर असोजको 2 गते यो सिनेमा रिलिज हुँदैछ, पार्ट 2, झिङ्गे दाउको पार्ट 2। र यो पार्ट 2 रिलिज हुने डेट सँगसँगै सिनेमाको एउटा गीत पनि सार्वजनिक गरियो जुन तिजसँग रिलेटेड थियो, तिजको बारेमा थियो, तिजको छेकोमा रिलिज गरिएको थियो होइन, र गीतलाई पनि मन परायो र गीत हेरेर सबैजनाले झिङ्गे दाउ पार्ट 1 रिलेट पनि गरे। पार्ट 2 अझ धेरै कुराहरू देखिनेछ पक्कै पनि, डाउट छैन। तर सिनेमामा हामीले केकी अधिकारी, आचल शर्मा मात्रै होइन, सिनेमाका योभन्दा अगाडिका कलाकारहरू महेश त्रिपाठी, कुशल विष्ट, हिउँबाला गौतम, आर्यन सिग्देल, वसुन्धरा भूषाल, चैतन्य देवी, सरोज खनाल, सङ्गम भण्डारी, अभयराज बराल, अंशु महर्जन, विजय देवजा सबैलाई देखिनेछौँ फेरि पनि सिनेमामा। ज्ञानेन्द्र देउजाद्वारा निर्देशन गरिएको यस सिनेमाको पार्ट 1 जति रेस्पोन्स पाएको थियो, पार्ट 2 पनि त्यति नै रेस्पोन्स पाउनेछ भनेर अपेक्षा गरिएको छ। सो हामी आशा गरौँ पार्ट 1 छोडेको इफेक्टलाई कन्टिन्यू पार्ट 2 पनि अगाडि लैजानेछ।

0: ಎಕ್ಸ್ಪ್ರೆಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio. Movie and more.

आउनुहोस् अब हामी एकैछिन कुरा गरौँ एउटा यस्तो सिनेमाको बारेमा जुन सिनेमाले नेपाल मात्र होइन, नेपाली सिनेमा मात्र होइन, नेपालीहरू सबै र नेपाल स्वयंलाई लिएर इन्टरनेसनली एउटा जुन छाप छोड्न सफल रह्यो त्यो सिनेमाको बारेमा कुरा गर्दैछु म विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अनसर्टन रिगार्ड बिनातर्फको दोस्रो ठुलो पुरस्कार जसलाई मानिन्छ जुरी प्राइज. यो जुरी प्राइज जित्न सफल पहिलो नेपाली फिल्म हो एलिफेन्ट्स इन द फग है, तिनीहरू भनेर नाम दिएको छ नेपालीमा चाहिँ. यो सिनेमाले जब कान्स फिल्म फेस्टिभलमा यो लेभलको अवार्ड जित्यो अनि समथिङ 8 मिनट्सको स्ट्यान्डिङ ओभिएसन पायो त्यो हेर्दाखेरि हामीले अलिकति कोसिस गर्ने हो भने त राम्रो सिनेमा बनाउन सक्छौँ या यस्तो सिनेमा बनाउन सक्छौँ जसले चाहिँ दर्शकहरूको मन मस्तिष्कमा आफ्नो लागि ठाउँ बनाउन सक्छ भनेर सोच्न सक्छौँ नि त होइन. र यो सिनेमाको कुरा मैले यस कारणले गरेँ किनकि इन्टरनेसनली एउटा राम्रो छाप छोडिसकेको यो सिनेमा यति बेला नेपाली सिनेमा हलहरूमा छ, प्रदर्शनमा आएको छ यो सिनेमा कृष्ण जन्माष्टमीदेखि. सिनेमाले सुरुवातमै लगभग 100 बढी सोहरू पाएर रिलिजमा आएको, नहोस् पनि कसरी कान्स फिल्म फेस्टिभल जस्तो ठाउँमा स्ट्यान्डिङ ओभिएसन पाउनु भनेको सानो कुरो होइन, कान्स फिल्म फेस्टिभल जस्तो ठाउँमा अवार्ड लिनु भनेको सानो कुरा होइन, त्यो पनि जुरी प्राइज. सो यो सिनेमा जुन सिनेमालाई प्रिमियर पनि गरियो, यहाँ प्रिमियर गरेपछि प्रदर्शनमा ल्याइयो, जुन सिनेमामा हामीले कलाकारको रूपमा पुष्पा थिङ, लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, गौरी मल्ल, माउत्सी गुरुङ जस्ता नयाँ अनुहारहरू होइन, गौरी मल्ल बाहेक अन्य कलाकारहरू प्रायः चाहिँ नयाँ अनुहार भन्छौँ, तर यिनै नयाँ कलाकारहरू राखेर बनाइएको सिनेमाले जुन लेभलको प्राइज जित्यो त्यो जति कुरा गरे पनि कम छ. फिल्मलाई प्रिमियर गर्दा पनि लगभग नेपाली सिनेमाका प्राय कलाकारहरू चाहे मनिषा कोइराला भनौँ, करिश्मा मानन्दर, दिया मास्के, ऋचा शर्मा, केके अधिकारी, गरिमा शर्मा, उषा रजक, नजिर हुसेन या अन्य सबैले सिनेमालाई खुलेर तारिफ गरेको देखियो. अविनाश विक्रम शाहको लेखन अनि उनीको निर्देशनमा बनेको यो सिनेमा एलिफेन्ट्स इन द फग यति बेला नेपाली सिनेमा हलमा लागिरहेको छ. मैले तपाईँलाई बताएँ, सेयर गरेँ होइन, जुन सिनेमाको बारेमा बलिउडका एकदमै नाम चलेका निर्देशक कलाकार अनुराग कश्यपले पनि नेपालले अब यो सिनेमाको साथमा ठुलो फड्को मार्नेछ नेपाली सिनेमा इन्डस्ट्रीमा भनेर भनेका छन्। सो हामीले के भन्न सक्छौँ भने एउटा सानो बजेटमा बनाएको सिनेमाले चाहिँ एउटा त्यो लेभलको इफेक्ट दिन सक्दैन भन्ने चाहिँ होइन है, भनेर एउटा त्यो इक्जाम्पल सेट गरेको सिनेमा हो एलिफेन्ट इन द फग, जसको बारेमा मैले तपाईँहरूसँग सेयर गरेँ. सिनेमा हलहरूमै छ, तपाईँहरूको नजिकै हामीले यस्तो सिनेमा हललाई हेरिदिनुपर्छ, हेर्नुपर्छ, हेरिदिनुपर्छ भन्दा नि हेर्नुपर्छ हाम्रो आफ्नै लागि पनि, हाम्रो आफ्नै लागि पनि अफकोर्स, कि नेपालमा कस्तो सिनेमा बनेछ त जसले यो लेभलको अवार्ड जित्यो भनेर पनि हेर्नुपर्छ, नेपाली सिनेमालाई सपोर्ट गर्नुपर्छ, माया गर्नुपर्छ. मैले यो जानकारी पछि मुभी एन्ड मोरमा फेरि पनि म तपाईँलाई गीत सुनाउँछु किनकि यो कार्यक्रममा हामी कुराकानी मात्र होइन गीत पनि सुन्ने गर्छौँ.

मुभी एन्ड मोरको आजको एपिसोड यति नै, आजको लागि यति नै, किनकि मैले लिएर आएको कलेक्सनहरू जसमा जानकारी थियो, गीत सङ्गीत थियो, सबै कुरा तपाईँलाई दिइसकेको छु, सुनाइसकेको छु, र अब पनि विदा माग्नुपर्ने समय भइसकेको छ। जाँदा जाँदै एउटा अर्को गीत छोड्छु है तपाईँको लागि, यो गीत पनि सुन्नुहोस् अनि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
3: प्रतिनिधिको छाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगसिर 21 देखि 23 गतेसम्मका लागि तोकेको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट बडा अधिवेशन थाल्न निर्देशन दिएको छ। हामीले यसै विषयमा देउबार निकट केन्द्रीय सदस्य कुन्दन राज काफ्रेसँग कुरा गरेका छौं। तपाईँहरूले बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र
4: हामी विभाजनको पक्षमा छैनौँ, हामी एकताको पक्षमा छौँ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो, त्यो मिलाउनु पर्ने नेतृत्वले हो। हामीले अदालतमा मुद्दा हाल्यौँ, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका छौँ। अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो। यो हामी दुई थरी काङ्ग्रेस भएको, विशेष महाधिवेशन पछि हो, विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो। त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो भने पछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ। यो अदालत बिन अदालत बिना हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो, त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो। सानेपा नेतृत्वले कसैलाई क्रियाशील सदस्य दिन्छु, व्यक्तिको नैसर्गिक अधिकारमा लडेको काङ्ग्रेस, कसैलाई क्रियाशील सदस्य दिन्छु, कसैलाई काङ्ग्रेस बनाउँछु, कसैलाई बनाउँदिन, तँलाई क्रियाशील दिन्छु, तँलाई दिन्न, तँलाई नेता बनाउँछु, तँलाई बनाउँदिन भनेर नेतृत्वले भन्छ भने त्यो मण्डलीकरण मानिन्छ त्यसलाई। त्यही भएर सानेपा नेतृत्वले नेपाली काङ्ग्रेसको जस्तो व्यवहार नगरेको कारणले हामी बाध्य भएर छुट्टै महाधिवेशन गर्न बाध्य भयो।
3: यो भनेको त सरासर अब फुटेको हो भनेर बुझ्न सक्यो नि त।
4: यो चाहिँ फुटाउने नफुटाउने चाहिँ सानेपाको नेतृत्वकोमा भर पर्छ, यो हामीमा भर पर्दैन। अहिले त सर्वोच्च अदालतले निस्ता दिएको छ नि त, होइन र उहाँहरू कसरी काङ्ग्रेसको नेतृत्व हुनुभयो, होइन? त्यही भएर अदालतले हामीले उहाँहरूले तोकेको अधिवेशन क्यान्सल गर भन्यो, तर अदालतले पार्टीको प्रक्रिया अगाडि बढा भनेपछि त हामीलाई जिम्मेवारी दिएको हो नि त। पार्टी त हामीले होइन, सानेपाको नेतृत्वले पो फुटाउन कोसिस गरिरहेछ।
3: त्यही अब संस्थापन पक्षसँग संवाद र सहमतिको सबै ढोका बन्द भएको भनेर पनि बुझ्न सकिन्छ कि फेरि किन हतार गर्दै हुनुहुन्छ तपाईँहरू महाधिवेशनमा?
4: हतार होइन, हतार भन्दा नि राजनीतिमा संवाद कहिले अन्त्य हुँदैन, संवाद जतिखेर नि गर्न सकिन्छ र सँगसँगै राजनीतिमा कुनै पनि कुराले छेकावट पनि गर्दैन। त्यो कुरा चाहिँ नेतृत्व हुँ भन्ने साथीहरूले त्यो जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ। नेपाली काङ्ग्रेसलाई किता काट गर्न जब कोसिस गरिन्छ, काङ्ग्रेसभित्र स्वाभाविक रूपमा विद्रोह हुन्छ। अहिले विशेष महाधिवेशनको नेतृत्वले काङ्ग्रेसभित्र किता काट गर्ने, काङ्ग्रेसभित्र चाहिँ क्रियाशील सदस्य यसलाई दिन्छु यसलाई दिन्न भन्ने, काङ्ग्रेसभित्र यो नेता बन्छ यो नेता बन्दैन भन्ने, काङ्ग्रेसभित्र जुन किसिमको एउटा बन्दीकरणको अवस्था सिर्जना गरेको छ, त्यसको विरुद्ध त स्वाभाविक रूपमा ऊर्जाशील काङ्ग्रेसका कार्यकर्ता, चेतनशील काङ्ग्रेसका कार्यकर्ता त स्वाभाविक रूपमा अगाडि बढिहाल्छन् नि। यो कुरा नौलो कुरा होइन।
3: तपाईँहरूले हामी आधिकारिक भन्नुहुन्छ, उहाँहरूले हामी आधिकारिक भन्नुहुन्छ, सबै अलमलका बिचमा चाहिँ अब नेता कार्यकर्ता तल्लो तहका कार्यकर्तामा चाहिँ अलिकति निराशा पैदा भएको छ, यसको जिम्मेवारी कसले लिने हो?
4: यो चाहिँ सानेपा जसले विशेष महाधिवेशन गरायो, काठमाडौँ जिल्लाको सभापतिले गरेको त काठमाडौँ जिल्लाको अधिवेशन पो हुन्छ, केन्द्रीय महाधिवेशन हुन्छ र तपाईँले शनाखत बिना पनि कुनै तपाईँले म महाधिवेशन प्रतिनिधि भएँ भनेर कोही आएर लाइनमा बसेर भन्दाखेरि महाधिवेशन हुन्छ कि? शनाखत गर्नुपर्छ, शनाखत बिनाको महाधिवेशन हुन्छ? यस्तो जाल झेम छल कपट गरेर अगाडि नेतृत्व अगाडि जान सक्छ र सबै त्यो कुरा चाहिँ सबै देशभरिका कार्यकर्ताले स्वीकार्छन् भन्ने मूर्खता हो। त्यही भएर यो कुरा इन्डिभिजुअल लिबर्टी व्यक्तिको नैसर्गिक अधिकारका बारेमा बिपीले व्याख्या गर्नुभएको छ। काङ्ग्रेसभित्र धेरै चेतनशील कार्यकर्ताहरू छन्, उहाँले प्रक्रियाको कुरा सिद्धान्तको कुरा, नीतिको कुरा, विधानको कुरालाई प्रष्ट ढङ्गले बुझ्नुभएको छ। यो कुरा चाहिँ यदि तपाईँले भने समस्यै छैन त म भन्दिनँ, तर समस्या जसले निम्तायो त्यसले नै समस्याको समाधानको दिशामा अगाडि बढ्नुपर्छ। उहाँहरू अगाडि नबढेको कारणले गर्दा नेपाली काङ्ग्रेसको ओरिजिनल कुरालाई अगाडि नेतृत्वले लानुपर्ने बाध्यात्मक परिस्थिति भएर हामीले 77 जिल्लामा प्रतिनिधि पठाएका हौ।
3: नेपाली सेनाले बाढी पहिरो प्रभावित क्षेत्रबाट विभिन्न क्षेत्रबाट आज 20 जनाको हवाई उद्धार गरेको छ। नेपाली सेनाका अनुसार आज 5:30 बजेसम्म गरिएको उद्धारसँगै हालसम्म हवाई साधन मार्फत उद्धार हुनेको संख्या 4157 पुगेको छ। उद्धार गरिएका मध्ये 3874 जना स्वदेशी र 283 जना विदेशी नागरिक छन्। भोटेघुसी बाढीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ। लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्। त्यसमाथि कृष्णवीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ। बुटवलबाट छवि पाण्डे।
2: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ। भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ।
5: सुनसान छ, यो बाढीले सत्तै हान्दियो, धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द, अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त। इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेटले पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर, यो मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र भने त गाह्रो।
2: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
6: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब 2-4-10 दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ। अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन। तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू, आन्तरिक पर्यटक, बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौँ सर, अहिले लुम्बिनी सुनसान छ।
2: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ। अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
7: रसुवा बाढीपछिको राहत र उद्धारमा ड्रोन बन्यो वरदान। बाढीले जमिनको बाटो बन्द गरिदिएपछि ड्रोन हिँड्ने आकाश नै दुर्गम बस्तीका लागि राहतको आशा। आमा छोदिङमो गाउँपालिकामा सामान ढुवानी हुन नसक्दा महँगी भने अचाक्ली। रसुवा र नुवाकोट जोड्न फड्के निर्माण हुँदै बेत्रावतीमा वारपार गर्न सुरक्षा निकाय र स्थानीयको पहलमा संरचना बन्ने। नाप जाँच भएको 5 वर्षपछि धनुषाको सबैला नगरका 385 परिवारलाई जग्गा धनी पूर्जा। जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता भएपछि पूर्जा वितरण। धनकुटा निशान मन्दिर परिसरमा रहेको महाघण्टी हेर्न आउने पर्यटकको संख्या वृद्धि। साना साना घण्टीलाई जोडेर बनाइएको महाघण्टीमा 500 बढी घण्टी। घण्टीकै तौल 150 किलो। महाघण्टीमा 1931 सालभन्दा अघिका घण्टी समेत संग्रहित। भोजपुरमा उत्पादित अकबरे खुर्सानीले बजार पाउँदै भोजपुरका खुर्सानीको स्वाद लिँदै काठमाडौँ, धरान, विराटनगर र झापाका बासिन्दा किसानले प्रति किलो 200 रुपियाँसम्म मूल्य पाउँदै भोजपुरमा गएको वर्ष 5,232 मेट्रिक टन अकबरे खुर्सानी उत्पादन। म्याग्दीका स्थानीय रातो च्याउको खोजीमा जङ्गलतर्फ। प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको मुख्य स्रोत बन्दै ताजा रातो च्याउको बजार मूल्य प्रति केजी 1,000 रुपियाँसम्म।
3: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको छ। एसिया कप अर्को वर्ष बंगलादेशमा हुँदैछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। सोही अनुसार नेपाल एसिया कप खेल्ने भएको हो। आज भएको खेलमा नेपालले युएईलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछाएको युएई 19 ओभर 2 बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको थियो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
8: यो PFBS गोर्खा रेडियो हो।

0: बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुजन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, र आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र आजको नारीले आज पनि एकजना विशेष नारी, एकजना विशेष पाहुना लिएर आएको छ। श्रोताहरू, आज हामीसँग हुनुहुन्छ आजको नारीमा हाम्रो मीरा राणा दिज्यू, वरिष्ठ गायिका तथा संगीतकार उहाँ हुनुहुन्छ, र उहाँसँग आज म फोन मार्फत कुराकानी गर्न लागेकी छु। र उहाँ, हाम्रो मीरा दिज्यू, फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ। उहाँ एकदमै व्यस्त हुनुहुन्छ, अबेर नगरिकन उहाँलाई स्वागत गरिहालौ। नमस्ते दिज्यू।
1: नमस्ते
0: बा। सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: अनि जे होस्, व्यस्त हुनुहुन्छ भन्ने चाहिँ सुनेको छु मैले, होइन हजुर? एकदमै अहिले जे होस्, कति व्यस्त हुनुहुन्छ, के कस्ता कामहरूमा, गीत सङ्गीतमा, के कस्ता गीत सङ्गीतहरूमा व्यस्त हुनुहुन्छ, कस्तो प्रोग्रामहरूमा व्यस्त हुनुहुन्छ अहिले, आज भोलि भनौँ?
1: अहिले म अब सङ्गीतमा भन्दा पनि यो समाज सेवाको लागि है, समाज सेवा भने सबै मेरो कला प्रेमी समाज सेवा, मेरो भाइ बहिनीहरू गाउने गायक गायिका भयो, लोक सांस्कृतिक आधुनिक पप सबै गाउने गायक गायिकाहरूको लागि होइन एउटा केही गरौँ। आज मेरो गीत गाएको अब चैत्र 20 गते 61 वर्ष पुरा हुन्छ। यो यस्तो जिन्दगी मैले गाएर सिधाएँ, गाएकै त्यति वर्ष भयो। सबै श्रोता दर्शकहरूको मायाले गर्दाखेरि पनि सायद मेरो यो बुद्धि सद्बुद्धि आएको होला त्यो मायाले गर्दा है। जन्मेर बसी एक दिन त मरेर जानु छ मीरा राणा, केही गर भनेर भन्या होला जस्तो लाग्छ मेरो मनले। मैले अहिले एउटा मीरा राणा क्यान्सर समाज स्थापना गरेको छु मैले।
0: हजुर,
1: म यसैमा अहिले अलिकति व्यस्त छु है। सबै यो मेरा भाइ बहिनीहरूलाई, म जस्तै म पनि क्यान्सर पीडित हो है।
0: हजुर हजुर।
1: र मेरो श्रीमान पनि भर्खरै स्वर्गीय भयो, 1 वर्ष भयो अहिले होइन।
0: हजुर।
1: म पनि क्यान्सरबाटै चाहिँ स्वर्गीय भएको हो। त्यस कारण यो रोग चाहिँ एकदमै डरलाग्दो रोग, नाम सुन्दै बित्तिकै आधी अंशै मर्छ क्या यसमा चाहिँ।
0: हजुर दिदी, हजुर।
1: तर के भने यसमा चाहिँ मलाई लागेको कुरा हुन्छ, म गल्ती पनि हुन सक्छु, सही पनि हुन सक्छु, त मैले आफूले भोगेको मलाई लागेको कुरा त्यो क्यान्सरबाट बच्नलाई चाहिँ साह्रै गाह्रो रहेछ के। 100 जनाले लाग्यो भने 50 जना मर्छ। त्यसले राम्रो ट्रिटमेन्ट भयो, समयमा औषधि पायो, घर फ्यामिलीको माया पायो भने यसलाई मायाको पनि जरुरी छ, समयमा औषधिको पनि जरुरी छ होइन। त्यस्तो पायो भने केही बाँच्न सक्छ, किनभने म बाँचेर आएँ, किनभने मेरो श्रीमानले मलाई माया गरेर एकदम मेरो सेवा गरेर गरेर म 82 किलो थिएँ म बिरामी हुँदा, क्यान्सर हुँदाखेरि म चाहिँ पछि गएर 45 किलोमा झरेँ कि। त्यो त्यति किमोले गाड्यो, त्यस्तो भयो। तर मायाले गर्दाखेरि आज मीरा राणा फेरि पनि म दर्शकहरू सामु यो बिएफबिएस मार्फतमा फेरि उभिन पाएका छु। धेरै धेरै धन्यवाद बाला बहिनीलाई यसरी फेरि उपस्थित गराइदिनु भयो। अनि यसैको सिलसिलामा चाहिँ म किन एउटा नगर्ने, सबैले माया गरेको छु मलाई, म पनि आज मर्ने बेलामा एउटा केही संस्था खोलेर जाउँ मेरा भाइ बहिनीहरूको लागि। ए, हाम्रो संस्था छ, माया गर्ने संस्था छ, हाम्रो डक्टरहरू छन्, सबै हाम्रो श्रोताहरू माया गर्ने हुनुहुन्छ, यो किन नगरौँ भनेर मैले एउटा स्थापना गरेका छु बहिनी। यसमा चाहिँ डक्टरहरू पनि हुनुहुन्छ सबै है, हाम्रो यो भक्तपुर हस्पिटलको चाहिँ डक्टर रोशन प्रजापति हुनुहुन्छ, सृष्टि प्रजापति हुनुहुन्छ, डक्टर सृष्टि प्रजापति। त्यस्तै हाम्रो अहिले रजिस्ट्रार हुनुहुन्छ पाटन हस्पिटलको डक्टर अरुण शाही, उहाँ पनि हुनुहुन्छ, पूर्णिमा राज कर्णिकार, उहाँ सबै डक्टरहरू हाम्रो यो संस्थाको एडभाइजर हुनुहुन्छ होइन। तर यो संस्था चाहिँ स्थापनाको लागि त अब गाह्रै हुन्छ, किन भन्नुहुन्छ भने पैसा चाहिन्छ। अब मीरा राणाले पैसा लिएर गीत गाएको मीरा राणा परेन, यहाँहरूको मायाले गर्दाखेरि यहाँ माथि पुऱ्याइदिनु, त्यही मायाले मेरो लागि धन सम्पत्ति हो कि, जति अरबौँ खरबौँको सम्पत्ति भने यहाँहरूको माया हो, यहाँहरूको मायाले गर्दाखेरि मैले यो स्थापना गरेको। के लाग्यो भने विचारमा, आज मेरो 75 वर्ष मेरो उमेर भयो, मलाई माया गर्ने मेरा दर्शकहरू कति हुनुहुन्छ त मलाई भनेर, त्यो माया फेरि पनि एकचोटि माया दिन पाउँछु कि भनेर मैले यो असोजको 4 गते अर्थात् सेप्टेम्बर 20 मैले नेपाल एकाडेमीमा चाहिँ मेरो प्रोग्राम हुँदैछ र यसैमा म व्यस्त छु, किनभने अब के फन्डहरू कलेक्सन गर्नु पर्यो, चाहिन्छ नि, भोलि बिरामी हुन्छ त्यो कलाकारहरूलाई गर्नु पर्यो, अब टाढाबाट आउने कलाकार हुनुहुन्छ भने एक दिनको लजमा राखिदिनु पर्यो, उहाँलाई राम्रो माया गरेर खाना खुवाउनु पर्यो, राम्रोसँग डाक्टर भेटाउनु पर्यो होइन, त्यो गर्ने यो संस्था मैले स्थापना गर्नको लागि म यसैमा व्यस्त छु बहिनी अहिले।
0: हजुर दिदी, अनि भोलिन्टियर चाहियो भने म पनि छु है त?
1: ठिक छ, एकदमै वेलकम छ, सबैलाई सबै तपाईँको तपाईँ पनि किन जस्तै मलाई तपाईँले प्रस्तुति गर्नुपर्छ त्यो संस्थामा तपाईँको पनि भागीदारी हो कि
0: हजुर हजुर
1: त्यो संस्थाको सदस्य बन्नुपर्छ हाम्रो संस्था छ भन्ने हुनु पर्यो नि भन्ने कुरा होइन म भन्ने होइन म भएर एक्लो भएर म जस्तै सुकै पिएचडी गरौँ हर कुरा गरौँ तर मलाई सबै माया चाहिन्छ सबैको लागि समूह नभइकन हुँदैन जस्तो लाग्छ मैले फिल गरेँ मेरो फिल्डमा त मैले गीत गाएर मैले एक्लै राम्रो गीत गाए पनि नराम्रो गाए पनि मलाई नराम्रो भन्ने मान्छे पनि चाहियो राम्रो भन्ने मान्छे पनि चाहियो त्यसले गर्दा मिरा राणा बनेको हो नि त म एक्लै बनेको होइन नि
0: मायाले
1: गर्दा बनेको यो संस्थालाई बनाउन र बचाउन राख्नको लागि तपाईँहरू सबैको माया चाहिन्छ म यहाँलाई आग्रह गर्न चाहन्छु आउनु सँगै साथी हातमालो गरौँ अगाडि बढाउँ त्यो म भन्न चाहन्छु बहिनी
0: हजुर श्रोताहरू हाम्रो मिरा दिजी उहाँ पनि क्यान्सर सर्भाइभर हुनुहुन्छ र उहाँले एउटा संस्था खोल्नु भएको रहेछ भर्खरै सुरुवात गर्नुभएको रहेछ मिरा राणा क्यान्सर समाज भनेर त्यहाँ जोडिनु चाहनुहुन्छ भने तपाईँहरूलाई वेलकम छ र तपाईँहरू यसो मिरा राणा दिजीसँग कन्ट्याक्ट गरेर मिरा राणा क्यान्सर समाजमा आउनुहोला हाती मालो गरेर दिदी सँगसँगै अगाडि बढ्ने कोसिस गर्नुहोला 61 वर्षको उहाँको साङ्गीतिक यात्रा है दिजी तपाईँको
1: वर्ष पुरा हुन्छ 62 वर्ष लाग्छ
0: यो त ठुलो साधना हो तपाईँको सङ्गीतको साधना होइन अब जे होस् अब तपाईँको कार्यक्रम हुन लागेको रहेछ त्यसको लागि हामी सबैको तर्फबाट हामी शुभकामना पनि दिन चाहन्छौँ अनि नयाँ गीतहरू के छ भजनहरू गर्दै हुनुहुन्छ दिजु
1: होइन अहिले मैले नयाँ गीत चाहिँ अहिले यो 4-5 महिना झन्डै यता गरेको छैन यो प्रोग्रामतिरकै उता लागेर त्योभन्दा अगाडि चाहिँ रामकृष्ण ढकालले पनि भर्खरै नयाँ गीतको राष्ट्रिय गीत गाउनुभयो शिव परियारले 2 गीत गाउनु भएको छ अनि मेनुकाले त्यहाँ 5-6 गीत भोलि गाउनु भएको छ है लेटेस्ट गीतहरू छ त्योभन्दा अगाडि त अन्जु पन्तहरू श्री निशा देसारहरू सत्य स्वरूप सबैले गाएको छन्
0: ए हजुर भनेपछि अहिले तपाईँ गीतमा भनौँ न गीतको शब्दहरूलाई सङ्गीतले सजाउने काम गर्दै हुनुहुन्छ भनेपछि कम्पोजर एज अ कम्पोजर हजुर हजुर एज अ कम्पोजर तपाईँ अगाडि बढ्दै हुनुहुन्छ तपाईँ आफू पनि गीत अहिले गाउनु भएको छैन भनेपछि है
1: होइन अहिले त म एकल प्रोग्राम गर्दैछु
0: ए हजुर हजुर
1: टिकट पनि छ टिकट पनि त माझ बिक्री भइरहेको
0: छ हजुर
1: एकल प्रोग्राम छ तर मलाई साथ दिने भाइ बहिनीहरू हुनुहुन्छ अहिले जस्तो निशा देसार भयो अनि हाम्रो मान्डवी त्रिपाठी थापा सङ्गीता साख्य अनि इतु जोजेजु राम भक्त जोजेजु अनि शीतल थापा अनि हाम्रो के अरे कपिल लोहनी धेरैजना हुनुहुन्छ मसँग गाउने भाइ बहिनीहरू पनि धेरै छन् गाउने है म मात्रै मेरो गीतहरू सबै उहाँहरू सबैले गाउने हो तर मैले अगाडि मैले पनि गाउने धेरै गीतहरू
0: हजुर जे होस् सबैलाई हातेमालो गरेर लैजानु पर्यो हजुरले होइन क्यान्सर समाजलाई पनि अघि बढाउँदै अहिलेको भाइ बहिनीहरूलाई सिङ्गर्सहरूलाई पनि अघि बढाउँदै हातेमालो गरेर सबैलाई सम्हाल्दै आफ्नो संस्थालाई पनि सम्हाल्दै अघि बढ्ने हजुरको सपना देखियो अहिले होइन त दिजु
1: हो मेरो किनभने अहिले जति पनि गाउने भाइ बहिनीहरू मेरा छोरी जस्तै हुन् किनभने मेरो उमेर पुगेका मान्छे त कोही पनि छैन अहिले गाउने त मेरो छोरीकै उमेरका छन् नि संरक्षण गर्नको लागि म एउटा गायिका मिया राणा मात्रै होइन म एउटा समाज सेवा पनि म यहाँहरूको माया गर्न चाहन्छु आमाको भूमिका म यहाँलाई दिन चाहन्छु म मरेर गए पनि एउटा घरको सिर्जना गर्दै पनि आफ्नो घर छ भन्ने कुरा हुन्छ नि त होइन त्यसको लागि समाज गरेको मेरो लागि त होइन मेरो भाइ बहिनीलाई संरक्षण गरेर राख्नको लागि भोलि केही चिज भयो भने डक्टरहरू भेटाइदिने काम गर्छ सबै कुरा गर्छन् यो संस्थाले
0: हजुर दिदी अनि विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ अहिले हजुरलाई होइन र अब तयारी पनि हुँदै रहेछ तपाईँको प्र्याक्टिसहरू पनि हुँदै रहेछ यो प्रोग्रामको लागि सेप्टेम्बर कति तारिक भन्नुभयो
1: 20
0: सेप्टेम्बर 20 भन्नुभयो होइन अनि अब यसो हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको लागि यसो दिजु 2 लाइन गुनगुनाउनु मिल्छ
1: सानो गीत गाउँछ है
0: हजुर प्लिज
1: मेरो गीत हो तर यो गीत चाहिँ त्यही कति सालतिर भने 36-37 सालतिर गरेको गीत हो पुरानो गीत हो सायद राम्रो पनि लाग्नु सक्छ नराम्रो तर मलाई मन छ त्यो गीतै है सानो
0: प्लिज
1: छोडी गई मलाई आफ्नाहरूले छोडी गए मलाई

0: प्लिज गोर्खा रेडियो
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
2: जे होस् भिनाजुसँग बिताएका ती समयहरू भनौँ होइन मिठा मिठा सम्झनाहरूलाई पनि सम्हाल्दै भनौँ तपाईँ अब यो मीरा राणा क्यान्सर समाजलाई पनि सम्हाल्दै भाइ बहिनीहरूलाई पनि सम्हाल्दै अघि बढ्नु होला त्यो तपाईँको स्ट्रेङ्थ अब आउने दिनहरूमा यही नै होइन त्यतिज्यू हजुर अनि हजुरको आवाज त अझै पनि कस्तो मिठो छ मैले पोहोर पनि त हजुरलाई भनेको थिएँ एउटा स्टेज प्रोग्राम हेरेर होइन हजुरलाई मैले फोन गरेको थिएँ दिदी हजुरको आवाज झन् निखारिएछ भनेर
3: घन्टा रियाज गर्छु किन प्रोग्रामको लागि तयारी हुनु पर्यो नि मैले एकल प्रोग्राम गर्ने हो होइन
2: हजुर
3: मीरा राणा एउटै मात्रै गीत गाऊ होइन मीरा राणा नेवारी मैथिली भोजपुरी क्लासिकल सेमी क्लासिकल हर प्रकारका गीतहरू लोकगीतदेखि सबै गाजु त्यही चिज एउटा म प्रस्तुत गर्छु नि त्यो दिन
2: हजुर दिजु अनि रियाज म रियाजकै बारेमा सोध्नु आँटेको थिएँ दिनमा चार घन्टा रियाज गर्नुहुन्छ भनेपछि अहिले होइन
3: बिहान 8-12 बजेसम्म रियाज गर्छु
2: भनेपछि स्वर त किन नखोले जस्तो झन् तपाईँको त क्लासिकल सिङ्गर हुनुहुन्छ अब त्यसले गर्दा तपाईँको रियाज त अब बिहानको रियाज कति बेला गर्नुहुन्छ
3: बिहान 8 बजे म बिहान 4:30 बजे उठ्छु
2: 4:30 बजे
3: अनि योगा गर्छु अनि पूजा पाठ गर्छु त्यसपछि बड अनि चिया कालो चिया खान्छु अदुवा हालेर अनि त्यसपछि 8 बजे म हार्बिनमा बस्छु 12 बजेसम्म अनि 12 बजेपछि म खाना खान्छु अनि माथि कोठामा रेस्ट गर्छु
2: ए हजुर हजुर त्यही कुराहरू हामीले पनि सिक्न पर्छ श्रोताहरू दिनमा 4 घन्टा रियाज गर्नु भने त सानो कुरा होइन हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूमा पनि दिजु धेरै गायक गायिकाहरू हुनुहुन्छ गीतकारहरू हुनुहुन्छ होइन यस्तै तपाईँबाट यसरी सोधेर जिज्ञासाहरू राखेर हामीले पनि सिक्न पर्छ हाम्रो श्रोताहरूले पनि सिक्नु पर्छ अनि दिजु हजुरले गाउनुभएको गीतहरू त अब यति गाइसके भन्ने त हजुरलाई थाहा नै छैन होला होइन तापनि आफ्नो आफ्नो गीतहरू मध्ये भनौँ न आफ्नो गीतहरू मध्ये कुन कुन गीतहरू चाहिँ हजुरले प्रायः यसो गुनगुनाउने गर्नुहुन्छ
3: मैले खासमा बहिनी मेरो लागि सबै जति मैले मेहनत गरेर गाएँ नि एउटा गीत 2 महिना लागेर सिकेको छु धेरै मेहनत 3-4 घन्टा लागेर रेडियोमा रेकर्डिङ हुन्छ तुरुन्त गीत जोडेर गाएको गीत होइन नि त मेरा गीतहरू त रियाज गर्दै त्यतिकै थियो 15 दिन 2 महिना रियाज गरेर मात्रै गाएको रेकर्डिङ छ र रेडियो नेपालमा रेकर्डै भएका गीतहरू चाहिँ बाहिर छैन रेडियोमा रेकर्ड भएका गीत एउटा गीत चाहिँ 4-5 घन्टा लागेर रेकर्ड हुन्थ्यो नि माझ्या गीत सबै मेरो लागि त सबै समा एउटै गीत सबै सङ्गीत चाडिजाएको सबै राम्रो छ मलाई त्यो राम्रो यो नराम्रो भन्ने मलाई छैन
2: र
3: अहिले म रियाज यो प्रकारले गरिरहेको छु मेरो दर्शकहरूको लागि मेरो दर्शकहरूको लागि कसरी म माया दिन सक्छु गाएर भन्ने हिसाबले त्यसको लागि मात्रै लड्या छु बहिनी म रियाज त्यसरी मेहनत गरेका छु
2: हजुर अनि पहिलाको अब रेकर्डिङ गराइ नै अर्कै खालको थियो होइन एकजनाले कसैले अलिकति बिगार्यो भने फेरि सुरुदेखि रेकर्ड गर्नुपर्थ्यो सुरुदेखि परे सबै भएर गाउनुपर्ने बजाउनु पर्ने त्यो खालको थियो त्यसले गर्दा प्र्याक्टिस त्यहीँ नै हुन्थ्यो होइन दिदी
3: त्यसले गर्दा मीरा राणा भएको नेपालले गरेर मीरा राणा बनाएको हो मेहनत गरायो सिकायो हर कुरा गर्यो नि त्यति बेला रचना चाहिँ पहिल्यै जाँचेर पास भएको रचना मात्रै गाउनु पर्थ्यो होइन हर कुरोमा बनाएको मीरा राणा हो कि
2: रेडियो
3: नेपालले बनाइदिएको एकदम मेहनत गरे दर्शकहरूको मायाले बनाए मीरा राणा म एक्लै भाव होइन
2: हजुर दिजु सबैको सपोर्ट साथ सबैलाई चाहिन्छ किनभने एउटा सङ्गीत कुनै पनि विषयमा भनौँ कुनै पनि काममा भनौँ सङ्गीतको क्षेत्रमा त झन् एउटा माहौल चाहिन्छ सङ्गीतमा सङ्गत चाहिन्छ होइन सबैको माया चाहिन्छ पक्कै पनि र दिजु ती पुराना पुराना गीतहरूमा कहिले काहीँ आफैलाई खोज्नु मनपर्छ तपाईँलाई
3: अहिले मैले अब भनौँ न 20-30 गीत मैले प्रत्येक दिनमा गाइरहन्छु
2: है
3: अब यसमा सेलेक्सन गरेर कुन कुन गाउने भनेर मैले किताब निकाल्दैछु कि
2: हजुर
3: किताब पनि मैले झन्डै 20-30 जति गीतको किताब निकाल्दैछु लिपि पनि मेरो हातले लेखेको छु किनभने जति हारिमा बजाउन अलिकति जान्ने मान्छे सारेगामा सिकेका मान्छे त्यसले गीत बजाउन सक्छ मिरा रानो दिप. त्यो किताब पनि निकालेर त्यो पनि त्यो किताबबाट 500 रुपियाँ भने त्यो किताबबाट आएको पैसा पनि क्यान्सर समाज डोनेसन.
2: ए हजुर हजुर. जे होस् भनेपछि पुराना पुराना गीतहरूमा आफैलाई खोज्ने प्रयास तपाईँको हरदम छ भनेपछि. हजुर हजुर हजुर. अनि रेडियो नेपालमा कति वर्ष काम गर्नुभयो हजुरले?
3: रेडियो नेपालमा 37 वर्ष काम गरे.
2: 37 वर्ष अघि मेरो छेउमा यहाँनिर
3: 37 वर्ष काम गरे. त्योभन्दा अगाडि म करारमा पनि गरेको थिएँ. एक करार गाउन सुरु त 22 सालदेखि हो. 22 सालबाट अब चैत्र 20 गते चाहिँ 61 वर्ष पुरा हुन्छ.
2: हजुर हजुर दिदी. हजुर र मेरो कुराकानी यहाँ हाम्रो सूर्यकुमारी दिज्यूले छेउमा भुइँमा बसेर सुनिराख्नु भएको छ. उहाँ रेकर्डिङको लागि आउनु भएको थियो. हाँस्दै हुनुहुन्छ. हजुर हजुर हजुर. अघि भन्दै हुनुहुन्थ्यो दिदीले भन्दै हुनुहुन्थ्यो हेर्नु जाने प्रोग्राम हेर्नु जानुपर्छ कुनै गति गते भन्दै हुनुहुन्थ्यो होइन. जे होस् यहाँ बसेर सुनिराख्नु भएको छ तपाईँ र मेरो कुराकानी होइन. जिन्दगी अब यस्तै हो दिदी. जे जस्तो भूमिका लिएर आएका छौँ हामी होइन निभाएर जानुपर्ने हुन्छ. जे हुनु छ त्यो अब लिखित हो होइन अलरेडी रिटर्न हुन्छ. हामीले भोग्दै जाने हो फेस गर्दै जाने मात्र हो होइन. हजुरको पनि भेनाजु अब भेनाजु एक वर्ष भयो बित्नु भएको
3: हो.
2: अनि भेनाजु पनि क्यान्सरले बित्नु भएको रहेछ भनेपछि है.
3: पैसा पनि धेरै महँगो रोग छ नि त. यो महँगो रोग लाग्छ घरबारे मान्छे कति ब्याज घरबारे दिन भनेको मान्छेले सुनत्तर बाँचिँदैन कि मान्छे. तर यसलाई माया बढी चाहिन्छ कि. त्यस कारण म यही तपाईँ चाहिँ रेडियोबाट सबै मेरा दर्शक मलाई माया गर्ने दर्शक श्रोताहरूमा है तपाईँहरू चाहिँ एउटा टिकट लिँदै पनि त्यो अनुदान त्यसमा चाहिँ डोनेसन हुन्छ सम्पूर्ण कलाकार. फेरि त्यो डोनेसनमा बाँच्यो भने फेरि कलाकारी तपाईँहरू त्यसै गरी नचाहिँ हँसाइ गराउँछ त्यो रङ्नु सक्छ. त्यस कारण मायाको जरुरी छ. म यसबाट यही बिएचबाट यहाँहरूलाई आग्रह गर्न चाहन्छु. आउनुहोस् कार्यक्रममा बस्नु समावेश हुनुहोस् मेरो गीतबाट इन्जोय गर्नुहोस् रमाइलो गर्नुहोस् र डोनेसन चाहिँ त्यो सम्पूर्ण कलाकारको लागि हात दिनुहोला टिकट किनेर. यो म आग्रह पनि गर्न चाहन्छु बहिनी यहाँबाट.

0: हजुर, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, हाम्रो मिरा राणादीजी हुनुहुन्छ, उहाँ पनि क्यान्सर सर्भाइभर हुनुहुन्छ। वेनाजी पनि क्यान्सरले नै बित्नु भएको रहेछ र उहाँले भर्खरै अब एउटा संस्था सुरुवात गर्नुभएको छ, मिरा राणा क्यान्सर समाज भनेर। जे होस्, सबैजना क्यान्सर जति सक्दो क्यान्सर पीडितहरूलाई चाहिँ सहयोग गरौँ भन्ने हिसाबले भनौँ, होइन दिदीज्यू? र तपाईँहरू पनि यसो मिरा राणा क्यान्सर समाजमा जोडिनु होला मेरो आग्रह, विशेष यहाँहरू सबैलाई हाम्रो मिरा राणा दिदीजीको पनि आग्रह त्यही छ। र विनाजीको कुरा गर्दाखेरि उहाँलाई चाहिँ के क्यान्सर हो?
1: ए
0: हजुर हजुर हजुरलाई
1: लास्टमा थियो अरे, चौथो स्ट्यान्ड यहाँ अब त्यस्तो थिएन, लास्टमा यहाँ त चौथो पुग्दो रहेछ कि, यहाँ त एकैचोटि लास्टमा भयो, त्यस्तो दुखिया पनि थिएन, पेट पनि एकासी जस्तो भयो, धेरै बिरामी पनि भयो होइन
0: हजुर,
1: क्यान्सर भन्ने रोग थाहा नै हुँदैन रहेछ कि बाबु।
0: अनि हजुरलाई चाहिँ ब्रेस्ट क्यान्सर भएको थियो होइन दिजु? जे श्रोताहरू, अहिले क्यान्सर यति धेरै सुन्नमा आउँछ, जो पनि क्यान्सर पीडित छ अरे, क्यान्सर लागेको छ अरे भन्ने सुन्नमा आउँछ, किन हुन्छ कसरी हुन्छ त्यो त हामीलाई अब यो थाहा छैन। र मलाई लाग्छ साइन्टिस्टहरू डक्टरहरू पनि यसकै खोजीमै हुनुहुन्छ, जहाँसम्म मलाई लाग्छ केले चाहिँ हुन्छ भन्ने। कसैले भन्छ फास्ट फुडहरू धेरै खानु हुँदैन भन्छन्, कसैले के भन्छ कसैले के भन्छ होइन। जे होस्, तपाईँहरू पनि जोगिएर बस्नु होला। अनि दिजु, भेनाजुलाई हजुरको गीत मध्ये सबभन्दा मनपर्ने गीतहरू चाहिँ कुन कुन हो? भेनाजुलाई मनपर्ने तपाईँको गीतहरू?
1: नातिलाई मनपर्ने सबै गीत मनपर्ने हो
0: हजुर,
1: तर मैले स्वर्गीय हुना कति झन्डै झन्डै कति 3 बजेतिर बिहान 3 बजे मैले भिनाजीलाई गीत सुनाएको थिएँ कि, उहाँलाई सबै भजन मन परायो भने यो गीत गाऊ भनेर फरमाइस गरेको थियो कि, मलाई राम्रो हुन्छ उसले गीत गाउँदा त्यो चाहिँ दर्शकहरूलाई मनपर्ने कि, नाच्ने उठेर
0: हजुर
1: मैले भेटाइदिएको थिएँ। अनि त्यसो आधुनिक गीत भन्दा एउटा गीत चाहिँ मैले अब के भन्नु, अब सबैलाई थाहा भएको कुरा, हामी दुईजना लभ म्यारिज हो होइन, हामी पहिलो अघिल्लो दिन भेटेर लभ गरेर भोलिपल्ट हामी फिल्ममा गएको
0: थियौँ,
1: किराँत फिल्मको गीत चाहिँ मैले उहाँलाई स्वर्गीय हुने बेला सुनाएको थिएँ, सुनाउँदै आँखा पनि आँसु गरेर रोइस्यो होइन, एकछिन पछि पानी खुवाए गइहाल्यो।
0: ओहो, त्यति गीत सुनेर है
1: के भन्ने है, अब भन्न पनि अझै अप्ठ्यारो छ, गर्न पनि गाह्रो छ, उसलाई मनपर्ने गीत चाहिँ यही थियो, स्वर्गीय हुँदा पनि मैले सुनाइदिएँ, भजन पनि सुनाइदिएँ।
0: अलिकति सुनौँ न दिदी, मनलाई दरिलो पारेर एकपल्ट गाइदिनुहोस् त्यो गीत हाम्रो श्रोताहरूको लागि। भिनाजुले लास्टमा सुन्नु भएको गीत
1: बाजा छैन है, अलिक त मलाई हिन्दी गीत मबाट कति गल्ती हुनसक्छ, म हिन्दी बोलिरहन्न नि, लता मङ्गेशकर आफूले मेरो गुरुहरू मान्छे उहाँको गीत गुनगुनाइरहन्छ कि, आवाज बनाउनलाई त्यही सानो टुक्रा
0: सुनाइदिन्छु
1: दर्शक श्रोताहरूलाई, मेरो पहिलोचोटि लभ गरेको भोलिपल्ट गएर फिल्म हेर्न गएको थियौँ चिराज, त्यो गीत चाहिँ म यहाँहरूलाई सुनाइदिन्छु है।

0: के सिवा दुनिया में रखा क्या है।
1: बेनाजुको अनुहार झलझल आए यहाँनिर बिएपिएसमा आउँदाखेरि माथि सरको कोठामा तपाईँहरू बसेर कुरा गरेको याद आयो मलाई, होइन जे होस् यो एउटा सम्झना होइन। र अब भेट भएको भोलिपल्टै सिनेमा हेर्न जानु भएको रहेछ होइन, अनि यी कुराहरूलाई नै स्ट्रेङ्थ बनाउनु होला दिदी, आफ्नो स्ट्रेङ्थ बनाउनु होला अनि अघि बढ्नु होला। जे होस् मिठो गीत गाइदिनु भयो होइन, र अब दिजु सरी दिदी, सरी सरी सरी सरी सरी प्लिज नरुनु होला, हामी छौँ, बेनाजुको सम्झनाहरू छन्, ती सम्झनाहरूलाई स्ट्रेङ्थ बनाएर अघि बढ्नु होला तपाईँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: दिजु अब एकपल्ट दिजु आँसु पोस्नुहोस्। एकपल्ट अब तपाईँको यो मीरा राणा क्यान्सर समाजको बारेमा हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई एकपल्ट फेरि भनिदिनुहोस् न डिटेलमा।
3: त्यही हो, मैले क्यान्सर समाज स्थापना गरेको छु। जसरी मलाई माया गरिदिनु भयो यहाँहरूले, मीरा राणा बनाइदिनु भयो, त्यसै गरेर यो समाजलाई पनि तपाईँहरूले गर्नुहोला। कलाकारहरू सबैले डोनेसन गर्नु, केही नभए एउटा एक एक पैसा पर्यो भने पनि सबै कलाकारले एउटा किमो दिँदाखेरि पनि राम्रो हुन्छ। सबैको आशीर्वाद हो। सबैले, मैले त स्थापना मात्रै गरेँ, मैले लिएर जानु के हो, यहाँहरूले माया गरेर मलाई मीरा राणा बनाइदिनु भयो, त्यसै भएर मैले एउटा छोडेर मेरो नाम छोडेर जानेको संसारमा थिएन। त्यो जे पनि पुण्य हो नि, त्यो गरेर जान पाउनु पाए भने, यहाँहरूको माया पाएँ भने, मैले जसरी मलाई संसारभरि छरिएर यहाँले मेरा दिदी भनेर माया गर्नु दिदी भनेर त्यही दिदीले गरेकोमा यहाँ सबैलाई सहयोग गरिदिनु म आग्रह गर्न चाहन्छु। धेरै धेरै आग्रह गर्छु म बाँकी जस्तो यहाँहरूलाई यसै गरेर सेवा गरिरहनेछु।
2: हजुर श्रोताहरू, मीरा राणा क्यान्सर समाज दिजुले भर्खरै स्टार्ट गर्नुभएको छ, त्यसले गर्दाखेरि तपाईँहरू पनि मीरा राणा दिजुसँग जोडिनुहोला। आउँदाखेरि दिजुसँग भेटघाट गरेर यो संस्थाको बारेमा बुझ्नुहोला। तपाईँहरू सबैजना हातै मालो गरेर जोडिनुभयो भने दिदीलाई पनि अलिकति सहज हुन्छ भनौँ, होइन? त्यति मात्र नभएर श्रोताहरू, धेरै क्यान्सर पीडितहरूलाई सपोर्ट हुन्छ, उहाँहरूको ट्रिटमेन्टमा भनौँ, उहाँहरूको मोरल सपोर्टमा भनौँ, त्यसले गर्दाखेरि तपाईँहरू जोडिनुहोला भन्ने म विशेष आग्रह गर्छु तपाईँहरू सबै सबैलाई। अब यो त दिजु यो तपाईँको समाजको बारेमा भयो, होइन? अब जाँदा जाँदै अन्तमा हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई दुई शब्द केही भन्नुहुन्छ कि?
3: मेरो शब्द उहाँहरूको मायाले निरालालाई बाँचिरहेको छ। गइसक्ने मान्छे क्यान्सर बसेर पनि फेरि पनि यसो बोल्ने साहस दिलाउनु भयो यहाँ। अरू भन्नुभन्दा यसै गरी मलाई माया गरिरहनुहोस्, यहाँहरूको सेवा गर्नु सक्छु सङ्गीतको माध्यमबाट। सङ्गीत गरेर होस्, मैले गीत गाएर होस्, अब त म यो प्रोग्राम सकेपछि केही बाँकी जसमा केही नयाँ गीत म गाएर अवश्य पनि म यहाँहरू सुनाउँछु। यहाँहरूको माया नै मेरो लागि बडो सम्पत्ति हो, यहाँहरूले मलाई माया गरिदिनु होला भन्न चाहन्छु बहिनी मेरो कुरा।
2: हजुर दिजु, अब हामी छुटौँ होला, हजुरलाई मैले रुवाएँ त्यसको लागि सरी, अनि वी अल लभ यु सो मच दिजु है।
3: धेरै धन्यवाद दिए सम्पूर्ण टिमलाई, मेरो नमस्कार भनिदिनु होला, यहाँबाट पनि मेरो नमस्कार छ बहिनी। तपाईँलाई धेरै धेरै धन्यवाद
2: तपाईँलाई पनि दिजु, समय दिनुभयो, फोन मार्फत भयो भने कुराकानी धेरै कुराकानी गऱ्यौँ, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। र आउँदो प्रोग्रामहरूको लागि, आउँदो दिनहरूको लागि तपाईँलाई अल द बेस्ट पनि भन्न चाहन्छौँ। हस् थ्याङ्क यू सो मच दिजु, बाई बाई दिजु। हजुर श्रोताहरू, हाम्रो मीरा राणा दिजुलाई धेरै धेरै धन्यवाद दिँदै अब आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ। आजको निम्ति छोटो कुराकानी, छोटो भलाखुसारी हाम्रो दिजुसँग गऱ्यौँ र यहाँहरू सबै सबैलाई पनि सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र फेरि पनि म आग्रह गर्छु यहाँहरू सबैलाई, मीरा राणा क्यान्सर समाजमा यसो तपाईँहरू पनि जोडिनुहोला। र आजको निम्ति तपाईँ हामी पनि छुट्ने बेला भयो, छुटौँ। अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई पनि म सुसन बालालाई आँकिदिनुहोस्। नमस्ते, बाई बाई।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: दुर्गा समूहले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगसिर 21 देखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट बडा अधिवेशन थाल्न निर्देशन दिएको छ। हामीले यसै विषयमा देउबा निकट केन्द्रीय सदस्य कुन्दन राज काप्रेसँग कुरा गरेका छौं। तपाईँहरूले बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र
4: हामी विभाजनको पक्षमा छैनौ, हामी एकताको पक्षमा छौ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो, त्यो मिलाउनु पर्ने नेतृत्वले हो। हामीले अदालतमा मुद्दा हाल्यौं, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका छौँ। अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो। यो हामी दुई थरी काङ्ग्रेस भएको विशेष महाधिवेशन पछि हो, विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो। त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो पछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ। यो अदालत बिन अदालत बिना हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो, त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो।
3: नेपाली सेनाले बाढी पहिरो प्रभावित क्षेत्रबाट विभिन्न क्षेत्रबाट आज 20 जनाको हवाई उद्धार गरेको छ। नेपाली सेनाका अनुसार आज 5:30 बजेसम्म गरिएको उद्धार सँगै हालसम्म हवाई साधन मार्फत उद्धार हुनेको संख्या 4157 पुगेको छ। उद्धार गरिएका मध्ये 3874 जना स्वदेशी र 283 जना विदेशी नागरिक छन्। बाढीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ। लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्। त्यसमाथि कृष्णवीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ। बुटवलबाट छवि पाण्डे।
5: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ। भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ।
6: सुनसान त यो बाढीले सत्तै हानिदियो, धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द। अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेटहरूले पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर हाल्यो। मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र
5: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
6: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब 2-4-10 दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ। अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन। तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौँ सर, अहिले लुम्बिनी सुनसान छ।
5: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ। अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
3: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको छ। एसिया कप अर्को वर्ष बंगलादेशमा हुँदैछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। सोही अनुसार नेपाल एसिया कप खेल्ने भएको हो। आज भएको खेलमा नेपालले युएईलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 19 ओभर 2 बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको थियो। हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्ण.
2: यो BFBS गोर्खा रेडियो हो.

0: DFB scorecard videos in the end when Sarah Gary Crumgar son Sarah Caramba by Gusada by Sampernale Diri Swagat Gurnajan. So as a guess, I can't go Gary Crumma, Moss and Ekatar for Bata. Ra Abishabini, BFB's Gorkar Radio Group Prostity Gari Krum Kar, Sansar Masi, Mosalase, Tabiko Mazama, Asabini, Ami Karko, Sansar Tikosiri Sundar Bonona Saginsa, Beni Bishaima, Tabiko Mazama Jankari Rakni Sura, Yuta Kar, Kosansar Swastonokaragizi, Ra Pariwarni, Swastarano Jari Udasa, Ra Abishabini, Yusami Mazi, Kotipotok Hami Orko, Barima Sosta Sosta, Afno Barima Beni, Susna Bisi Reka Udasa, Tarahunapani Hami, कस्ता खालको व्यक्तिहरू हुनुपर्छ भन्दाखेरि एकदमै निस्वार्थ भावनाको परिपूर्ण हुनुपर्दछ तर आफू पनि स्पिरिचुअली मेन्टली फिजिकली स्ट्रङ छ भने चाहिँ हामी घरको परिवारलाई स्वस्थ बनाउन सक्दछौँ र समटाइम्स वी फर्गेट टु आस्क आवरसेल्फ निश्चित समयमा आफूलाई सोध्छौँ कि सोध्दैनौँ यी कुराहरू यी प्रश्नहरू भन्ने कुरा पनि आउँदछ र त्यसै कारणले गर्दाखेरि चाहिँ आज निश्चित समयमा आफूलाई सोध्नुपर्ने यी पाँच प्रश्नको बारेमा चाहिँ आज यो अलिकति इन्ट्रेस्टिङ टपिक पनि म तपाईँको माझमा राख्ने नै छु घर संसारमा र कार्यक्रम सुन्दै गर्नुहोला अहिलेको लागि आउनुहोस् हामी लागौँ अगाडि यो मिठो गीतको साथमा
1: BFB

0: Radio.
1: PFP स्कोरकार्ड रेडियो कार्यक्रमघर संसारमा सौरा पवनीमा चर्चा गर्ने नै छु. निश्चित समयमा आफूलाई सोध्नुपर्ने यी पाँच प्रश्न बारेमा रहेको छ आज. कहिलेकाहीँ बाहिरबाट हेर्दा केही पनि बिग्रेको देखिँदैन, त्यही पनि भित्रभित्रै केही कुरा नमिलेको जस्तो वा बिचारेको महसुस हुन सक्छ. तपाईँ बिहान उठ्नुहुन्छ, काममा जानुहुन्छ, मान्छेहरूसँग भेट्नुहुन्छ, आफ्ना जिम्मेवारीहरू पुरा गर्नुहुन्छ र जे जे गर्नुपर्ने हो ती सबै गर्नुहुन्छ. बाहिरबाट हेर्दा तपाईँको जीवन एकदमै सही र व्यवस्थित देखिन पनि सक्छ, तर मनको कुनै कुनामा एउटा शान्त आवाजले भनिरहेको हुनसक्छ केही पनि ठिक चलेको छैन. यो भावना अल्मलाउने खालको हुनसक्छ किनकि दोष तिनका लागि कुनै एउटा ठुलो समस्या नहुन पनि सक्छ. कहिलेकाहीँ यो एउटा यस्तो अनुभूति मात्र बन्न जान्छ जुन जीवन तपाईँले एक समय चाहनुभएको थियो, अब त्यो जीवन बाँचिरहन मन लागिरहेको छैन. त्यस्तोमा तुरुन्तै सबै कुरा सुधार्नतिर लाग्नुको सट्टा छोटो विश्राम लिएर आफूलाई केही इमान्दार प्रश्नहरू सोध्नु फाइदाजनक हुनसक्छ. पहिलो रहेको छ, के म आफ्नो जीवनसँग दुखी छु वा यसभन्दा अघि पढिसकेको छु. हरेक असहज चरणको अर्थ केही कुरा बिग्रिएको छ भन्ने हुँदैन. कहिलेकाहीँ तपाईँ परिपक्व नभएको हुनुभएको हुन्छ वा परिवर्तन हुनुभएको हुन्छ, तर तपाईँको दिनचर्या, सम्बन्धहरू, महत्वाकाङ्क्षाहरू वा वातावरण उस्तै रहन्छन्. एक समय रोमाञ्चक लाग्ने कुरा पनि साधारण लाग्न थाल्छन्. जुन लक्ष्यले एक समय उत्साह दिन्थ्यो त्यसको अर्थ अब पहिले जस्तो नरहन सक्छ. यही नै सेल्फ रिफ्लेक्सनको महत्त्व हो. आफूलाई सोध्नुहोस्, वास्तवमा के परिवर्तन भएको छ? के तपाईँको जीवनले तपाईँलाई दुःखी बनाइरहेको छ वा तपाईँ फरक आवश्यकता, प्राथमिकता र सपनाहरू भएको व्यक्ति बन्दै हुनुहुन्छ? कुनै कुरामा अघि बढ्नु वा हुर्कनुको अर्थ तपाईँले पहिले गलत निर्णय गर्नुभएको थियो भन्ने होइन. यसको अर्थ यति हुनसक्छ कि त्यो निर्णय तपाईँको पुरानो रूप वा अवस्थाका लागि सही थियो. त्यसै गरी यदि कसैले मबाट केही आशा नराख्ने हो भने के म के रोज्ने थिएँ, यो बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता. तर त्योभन्दा अगाडि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: एस गोर्खा रेडियो।
1: तपाई पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाई घर निर्माण गर्न सक्नुहुन्छ, तपाई गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

FB Skogar Bidis and the end and Sara Kerkramelami, Tons for that car, San Sarma, Rayu Samima Tarsa Guririk, Sadapiko Mazama, Nishit Samima, Afula Sunduparni, Patch, Prasna Kobarima Tarsa Guririkusu, Rodustroma Rekusa, Yidikosele, Mobata, K Asana Raknu Benik, Mo Kiros Nati, U Prasna, Sudna Suche Banda, Garuna Saksa, Hamadiri Nina Rohamili, Borso Diki Angalika Samajik Opicharu Dwara, Rupantarit, Paikahunsan. एउटा सफल करियर कस्तो हुनुपर्छ एउटा स्थिर सम्बन्धका कस्तो महसुस हुनुपर्छ राम्रो जीवन केलाई भनिन्छ भन्ने कुरा हामीले सिकेका हुन्छौँ एकछिनका लागि कल्पना गर्नुहोस् व्यवस्थापन गर्नुपर्ने कुनै विचार प्रतिक्रियाहरू छैनन् र प्रभाव पार्नुपर्ने कोही पनि छैन अब तपाईँ आफ्नो समय के गरेर बिताउनुहुन्थ्यो यस्तो उत्तर एकदमै ठुलो वा नाटकीय हुनुपर्छ भन्ने छैन सायद तपाईँ अलि शान्त र सुस्त जीवन चाहनुहुन्छ होला सायद तपाईँ केही नयाँ सिक्न कतै फरक ठाउँमा सर्न एक्लै बढी समय बिताउन वा आफूलाई अब आकर्षित नगर्ने कुराको पछि लाग्न छोड्न चाहनुहुन्छ होला तपाईँको उत्तरले के कुरा छुटिरहेको छ भन्ने स्पष्ट पार्न सक्छ त्यसैगरी तेस्रोमा रहेको छ म परिवर्तन भए के होला भन्ने डर मलाई लाग्छ भन्ने कुरामा कहिलेकाहीँ के परिवर्तन गर्नुपर्छ भन्ने कुरा हामीलाई ठ्याक्कै थाहा हुन्छ तर

पढे गर्दा हामी जहाँको त्यहीँ रोकिन्छौँ, हामी मान्छेहरूलाई निराश बनाउने चिन्ता गर्छौँ, हामीलाई आर्थिक अनिश्चितताको डर हुन्छ, परिचित कुरा छोड्दा पछि पछुताउनु पर्छ कि भन्ने सोच्छौँ। कुनै स्थिति अवश्य नलाग्दा पनि अपरिचित बाटोभन्दा परिचित अवस्था नै सुरक्षित महसुस हुन्छ। आफूलाई सोध्नुहोस् तपाईँले वास्तवमा के गुमाउने डर तपाईँलाई छ। त्यसपछि अर्को प्रश्न सोध्नुहोस्, म जहाँ छु ठ्याक्कै त्यही बसिरहँदा मैले के गुमाउँछु। परिवर्तनको अर्थ सधैँ जागिर छोड्नु, सम्बन्धको अन्त्य गर्नु वा अन्त्यै कुराबाट कतैबाट नयाँ सुरुवात गर्नु मात्र हुँदैन, कहिलेकाहीँ यसको अर्थ एउटा सीमा तयार गर्नु, एउटा बानी बदल्नु वा आफूले केही फरक कुरा चाहेको स्वीकार गर्नु मात्र पनि हुनसक्छ। एउटा इमान्दार कदम चाल्नको लागि तपाईँले आफ्नो सिङ्गो भविष्य पहिले नै त्यही गरिसक्नुपर्छ भन्ने छैन। त्यस गरी मैले अन्तिम पटक कहिले वास्तवमै आफ्नै वास्तविक रूपमा महसुस गरेको थिएँ भन्ने प्रश्न पनि गर्नु जरुरी हुन्छ। यो बारेमा पनि जानकारी रहने नै छौँ, तर त्योभन्दा अगाडि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

पीएफपी स्कोरका बिडी सुन्ने हुनुहुन्छ र कार्यक्रम अहिले घर संसारमा छौ श्रोता र म तपाईँको माझमा चर्चा गरिरहेको छु अहिलेको समयमा निश्चित समयमा आफूलाई सोध्नुपर्ने पाँच प्रश्नको बारेमा रहेको छ र यसै गरी चौथोमा रहेको छ हामीले चाहिँ सोध्नुपर्ने मैले अन्तिम पटक कहिले वास्तवमै आफ्नै वास्तविक रूप महसुस गरेको थिएँ तपाईँ सफल हुनुभएको वा अरूबाट प्रशंसा पाउनुभएको क्षणहरूभन्दा पर गएर सोच्नुहोस् त्यो समयको बारेमा सोच्नुहोस् जब तपाईँ आफूभित्रै सहज र सन्तुष्ट महसुस गर्नुहुन्थ्यो सायद तपाईँ कसैसँग हाँसिरहनु भएको थियो एक्लै यात्रा गर्दै हुनुहुन्थ्यो केही सिर्जना गर्दै हुनुहुन्थ्यो राति अबेरसम्म पढ्दै हुनुहुन्थ्यो प्रकृतिमा समय बिताउँदै हुनुहुन्थ्यो वा अरूले के सोच्लान् भनी चिन्ता नगरी सहजै केही गरिरहनुहुन्थ्यो त्यति बेला तपाईँ के फरक थियो त्यो प्रश्नले जिम्मेवारीहरूको बोझ मुनि बिस्तारै हराएका तपाईँका ती पाठहरूलाई औल्याउन सक्छ पुनः आफै वास्तविक रूपमा फर्कन विगतमै फर्कनुपर्छ भन्ने छैन यसको अर्थ अहिलेको जीवनमा आफ्ना ती जीवित र सक्रिय पाठहरूलाई पुनः समावेश गर्नु हुन सक्दछ र कार्यक्रममा रद्द गर्नु श्रोता अहिलेको लागि आउनुहोस् फेरि पनि लागौँ यो मिठो गीत सुन्ने क्रम रहेछ।

पीएफपीएच कुर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम घर संसारमा हुनुहुन्छ श्रोता. यस समय र म चर्चा गरिरहेको छु अहिलेको यस समयमा चाहिँ निश्चित समयमा आफूलाई सोध्नुपर्ने यी पाँच प्रश्नको बारेमा. र आज पाँचौँ यानि कि अन्तिम प्रश्न सोध्नु जरुरी चाहिँ यो सहज जीवनले मलाई के सिकाउन खोजिरहेको छ त. आध्यात्मिक र मानसिक वृद्धि सधैँ शान्ति र स्पष्टताका साथ मात्र आउँदैन, कहिलेकाहीँ यो बेचिनीका रूपमा आउँछ. अब सही नलाग्ने जीवन आफूभित्र चिहाउने एउटा निमन्त्रणा बन्न सक्छ. यसले तपाईँलाई ती विश्वास बानी र पहिचानहरूमाथि प्रश्न उठाउन बाध्य पार्छ जुन तपाईँले एक समय नसोचिकनै स्वीकार गर्नुभएको थियो. म यो भावनाबाट कसरी बाहिर निस्कु भनेर मात्र सोध्नुको सट्टा यो भावनाले मलाई के देखाइरहेको छ भनेर सोध्ने प्रयास गर्नुहोस्. सायद यसले तपाईँलाई गति धिमा गर्न सिकाउँदैछ. सायद यसले तपाईँलाई धेरै जसो आफ्नै चेन गर्न भनिरहेको छ. सायद यसले सफलताको पुरानो परिभाषा अब तपाईँको लागि उपयोगी छैन भन्ने देखाइरहेको छ. तपाईँले हरेक गाह्रो भावनालाई यसै ब्रह्माण्डको सङ्केतका रूपमा लिनै पर्छ भन्ने छैन, तर तपाईँ यसलाई आफ्नो मनको आवाज अझ ध्यानपूर्वक सुन्ने अवसरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ. र अवश्य पनि कार्यक्रम बिएफबिएसको प्रस्तुति घर संसारमा हुनुहुन्छ श्रोता. आशा गर्दछु आज कार्यक्रममा तपाईँले अब घरको संसार कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा सुनिसक्नु भएको छ. र आज चाहिँ विशेष गरी हामी अरूलाई कसरी परिवारको सदस्यलाई कसरी हामी असल बनाउन सकिन्छ भन्ने कुरा गर्दछौँ. तर हामी आफै स्वयं पनि आफ्नो सेल्फ केयर पनि गर्नुपर्छ, त्यो स्पिरिचुअल रूपमा, त्यो फिजिकल रूपमा, त्यो मेन्टल रूपमा. र निश्चित यी समयमा चाहिँ आफूलाई सोध्नुपर्ने पाँच प्रश्नहरू आजको लागि रहेको थियो. र पनि यसैको साथमा श्रोता कार्यक्रम घर संसारबाट बिदा लिनेछु. आशा गर्दछु आज निकै फाइदाजनक भएको छ भने म बुझ्दछु. र अवश्य पनि यस्तै जानकारीमूलक कुराहरू म कार्यक्रम घर संसारमा अर्को हप्ता पनि ल्याउने नै छु. र जाँदा जाँदै एउटा मिठो गीत पनि तपाईँको समक्षमा राख्ने नै छु. इन्जोय गर्न सक्नुहुनेछ श्रोता कार्यक्रम घर संसार यो एक घन्टाको कार्यक्रम. नेक्स्ट विक पनि ल्याउने नै छु भन्दै म सुने पनि अहिलेको लागि बिदा लिनेछु. र बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला 105.4 मेगाहर्ज फोक्सटन बासी अथवा तपाईँले आफ्नो एप्पल डिभाइसमा एन्ड्रोइड पिएफबिएस पनि हामीलाई स्मार्ट स्पिकर मार्फत सुन्न सक्नुहुन्छ भन्दै म सुने बिदा लिने छु अहिलेको लागि. नमस्ते, बाई बाई.

0: काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद गुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगसिर 21 देखि 23 गतेसम्मका लागि तोकेको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट बडा अधिवेशन थाल्न निर्देशन दिएको छ। हामीले यसै विषयमा देउबा निकट केन्द्रीय सदस्य कुन्दन राज काप्रेसँग कुरा गरेका छौं। तपाईँहरूले बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र
1: हामी विभाजनको पक्षमा छैनौ, हामी एकताको पक्षमा छौँ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो, त्यो मिलाउनु पर्ने नेतृत्वले हो। हामीले अदालतमा मुद्दा हाल्यौँ, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका छौँ। अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो। यो हामी दुई थरी काङ्ग्रेस भएको, विशेष महाधिवेशन पछि हो, विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो। त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो पछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ। यो अदालत बिन अदालत बिना हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो, त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो।
0: नेपाली सेनाले बाढी पहिरो प्रभावित क्षेत्रबाट विभिन्न क्षेत्रबाट आज 20 जनाको हवाई उद्धार गरेको छ। नेपाली सेनाका अनुसार आज 5:30 बजेसम्म गरिएको उद्धार सँगै हालसम्म हवाई साधन मार्फत उद्धार हुनेको संख्या 4157 पुगेको छ। उद्धार गरिएका मध्ये 3874 जना स्वदेशी र 283 जना विदेशी नागरिक छन्। बाढीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ। लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्। त्यसमाथि कृष्णवीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ। बुटवलबाट छवि पाण्डे।
2: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो, तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ। भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ।
3: सुनसान छ, यो बाढीले सत्य हान्दियो, धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो, त्यसले गर्दा पुरै बन्द। अनि अर्को हल्ला पनि बढी भयो, धेरै बुकिङ क्यान्सल भयो नि त, इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेटहरूले पठाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर हाल्यो। मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र
2: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो।
4: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो, अब 2-4-10 दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ। अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ, तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन। तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौँ सर, अहिले लुम्बिनी सुनसान छ।
2: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ। अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
0: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको छ। एसिया कप अर्को वर्ष बंगलादेशमा हुँदैछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। सोही अनुसार नेपाल एसिया कप खेल्ने भएको हो। आज भएको खेलमा नेपालले युएईलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 19 ओभर 2 बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: प्रदेशको सन्देश कार्यक्रममा शुरू भयो सञ्चालक विनोद. यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु. केही हप्ताको विश्रामपछि समस्त अध्ययन श्रोताहरू जो नेपालमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत अनि दर्शन नमस्ते पनि होइन त बहिनी.
1: दुई हप्ता पछि आउनु भएको छ होइन. हजुर बिदा हुनुहुन्थ्यो र हाम्रा श्रोताले सोध्दै हुनुहुन्थ्यो विनोद दाजु कहाँ जानुभयो भनेर सोध्दै हुनुहुन्थ्यो दाजु.
0: अब यस्तै छ, यही बेलामा देश दुखेको छ, हामीलाई पनि असाध्यै पीर लागेको छ बहिनी
1: होइन.
0: अलिअलि छुट्टी पनि थियो, घर परिवार साथीभाइहरूसँग बसेँ भन्नु पर्यो होइन. टिभी हेरेँ, अब जहाँ हेरे पनि विरहका आँसुहरू आइरहेका छन् होइन. धेरै कुराकानी गर्नु मन लागेको छैन पक्का भन्नु पर्दाखेरि, किनभने अहिलेको स्थितिमा आजको दिनसम्म भन्नुपर्दा हुन त यो सङ्ख्या बढ्छ नै भन्छन् होइन एक्सपर्टहरू. मृत्यु भएका झन्डै 1350 भन्नु पर्यो होइन. अनि त्यो पनि अब उद्धार गरेका चाहिँ 13,583, हराइरहेकाहरू 5,326 आदिको सङ्ख्या आएको छ आजको यो कार्यक्रम रेकर्ड गर्ने दिनसम्म. र घाइतेहरूमा चाहिँ 6,887 हुनुहुन्छ. र अर्को महत्त्वपूर्ण कुरा, यो बेलामा विपदको बेलामा बहिनी उद्धार कर्मीहरूको पनि हामीले सम्मान गर्नुपर्छ होइन. उहाँहरूले पुऱ्याएको योगदानको कदर गर्नुपर्छ, आफ्नो ज्यानलाई जोखिममा राखेर गरिरहनु भएको छ होइन. खोजी तथा उद्धार कार्यमा परिचालन गरिएका नेपाली सेना प्रहरी तथा सशस्त्र परेको जनशक्ति र कति कति भोलन्टियर्सहरू बहिनी होइन, उहाँहरूलाई हाम्रो सलाम छ यो दुःखद घडीमा. र उहाँहरूको सङ्ख्या पक्का भन्नु पर्दाखेरि झन्डै 22,000 पुगिसकेको छ बहिनी होइन. किनभने देशमा मात्र होइन विदेशबाट आउनुभएका भोलन्टियर्सहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले धन्यवाद दिनै पर्छ बहिनी होइन.
1: एकदमै हजुर धन्यवाद. र हामीले गत हप्ताको कार्यक्रम पनि श्रद्धाञ्जलि स्वरूप नै मृत आत्माहरूप्रति समर्पित गरेका थियौँ होइन. घाइतेहरूप्रति चाहिँ हामीले शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका थियौँ.
0: थ्याङ्क यू सो मच. मैले त्यो कार्यक्रम सुन्न पाइनँ, म बाहिर थिएँ होइन. एनिवे त्यो दिन भदौ 10 होइन त, त्यो दिनको कुरा गर्दाखेरि त्यो दिन हामीले नसोचेको कुरा भयो. त्यही दिनै बेलायतमा बहिनी हाम्रो निम्स दाई निम्स पूर्जाको अन्त्येष्टि पनि थियो नि, तपाईँलाई थाहा छ नि होइन.
1: 10 गते
0: नै थियो. अनि हामीले त्यहाँतिर ध्यान दिइरहेका थियौँ, अचानक यता आयो होइन, ठुलो बाढी विपद पर्यो. हामीले हाम्रा भनौँ न अब कन्ट्याक्टमा भएका भन्नुपर्छ, रसुवामा भएको कोही पनि हुनुहुन्थेन, तर रेडियो रसुवामा हुने गीता न्यौपानेजीलाई कन्ट्याक्ट गरेर अपडेट दिएका थियौँ. उहाँको पनि परिवारमा दुःखद घटना भएछ होइन. तर पनि एउटा रेडियोकर्मी सञ्चारकर्मीको नाताले उहाँले आफ्नो जिम्मेवारी वहन गर्नुभयो होइन. सबैलाई आफ्नो रेडियोको माध्यमबाट सकेसम्मलाई सबैलाई चाहिँ एकदम बस्नको लागि, आफ्नो ज्यान जोगाउनको लागि, जे गर्नुभएको छ त्यो ठाउँबाट भाग्नको लागि आह्वान गर्नुभएको रहेछ. धेरैको ज्यान बचेछ कि बहिनी होइन. रेडियो भनेको चाहिँ यस्तो पावरफुल मिडिया हो, त्यसले गर्दाखेरि आजकल यो चाहिँ अनलाइन मिडिया भन्ने छ के छ होइन, तर पनि रेडियो इज रेडियो के बहिनी होइन. अनि मैले पछि बहिनी गीता न्यौपानेजी त्यहाँको रेडियो लाङटाङको म्यानेजर हुनुहुन्छ होइन, प्रस्तुता पनि उहाँलाई पछि सोद्धाखेरि कतैबाट तपाईँलाई आयो धन्यवाद अथवा चाहिँ हो तपाईँले गर्दाखेरि हामीले थाहा पायौँ भनेर भन्दाखेरि यति धेरै इन्फर्मेसन आयो भनेर भन्नुभयो कि बहिनी होइन. किनभने स्थानीय रेडियोको त्यत्रो पार हुँदो रहेछ क्या बहिनी
1: होइन.
0: कतिले उहाँहरूले भनेको कुराहरूलाई सुने, कतिले सुनेनन्, कति चाहिँ सेल्फीतिर लागे, त्यो कुरा अर्कै हो. तर जो जोले चाहिँ पक्का रेडियोको इन्फर्मेसन पाएर आफ्नो ज्यान बचाउनु भयो नि होइन, उहाँहरूले चाहिँ एकदम धन्यवाद दिनुभएको रहेछ. त्यस कारणले कुनै पनि यो वार्निङ साइन सिग्नलहरूलाई चाहिँ हामीले सधैँ मान्नुपर्छ भन्ने कुरा त्यही हो कि बहिनी होइन. एनिवे अब आजको यो बसाइमा दिवंगत आत्माको चिर शान्तिको कामना. अब हामी त्यसतर्फ अझ सजग हुनुपर्छ. सरकारले हरेक निकायले स्थानीय पालिकादेखि लिएर भनेका कुराहरू, रेडियो टेलिभिजनले भनेको कुरालाई चाहिँ मानेर अगाडि बढे, आफ्नो ज्यान बचिन्छ होइन. अनि साथसाथमा परिवार र गाउँ सबै हामी तयार भएर बस्नुपर्छ भन्ने पनि सन्देश हो. यति भन्दै अब हामी अगाडि बढौँ, ठेगानातर्फ लागौँ होइन बहिनी.
1: हजुर हजुर, ठेगाना भन्नुपर्छ. ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बी बीएफबीएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल। बीएफपीओ ठेगाना छ बीएफबीएस नेपाल एचक्यू बिजिएन बीएफपीओ 4। इमेल आइडी छ बीएफबीएस गोर्खा एट द रेट बीएफबीएस डट कम।
0: ठेगाना पाउनुभयो, कन्ट्याक्ट गर्ने तरिका थाहा पाउनुभयो। र यसपालिको हरेक चाडबाड त खल्लो हुने नै भयो होइन, तपाईँहरूको चाहिँ तिजको कार्यक्रमहरू पनि सर्यो भन्नु पर्यो। कतिले पोस्टपोन गर्ने मात्रै होइन, सर्ने मात्रै क्यान्सलै गर्नुभएको छ। बरु त्यहाँ खर्च हुने पैसा बाढी पीडितलाई दिउँ भनेर लाग्नु भएको छ होइन। र हाम्रो पनि धेरै कार्यक्रमहरू चाहिँ अब हामीले क्यान्सल पनि गऱ्यौँ होइन, र तपाईँहरूले चाहिँ यतिखेर नभए तिजका गीतहरू खन्किरहेका हुन्थ्यो नि त बहिनी होइन।
1: हजुर, काठमाडौँको सौगात लगायत परदेशीको सन्देशमा पनि हाम्रो तिजको गीत एक महिना अगाडिदेखि नै घन्काउँथ्यौँ
0: हो नि। अलिकति मनसँग छैन, भारी मनले कार्यक्रम पनि सञ्चालन गर्नु परेको छ। त्यसले गर्दाखेरि हाम्रो यो रेडियो अथवा यो कार्यक्रमको माध्यमबाट रसुवा, नुहाकोट, धादिङ र वरपर त्यहाँका बासिन्दा मात्र होइन, त्यहाँ काम गर्ने पूर्वदेखि पश्चिमसम्मका हाम्रा दाजुभाइहरू जो टनेलमा काम गर्नुभयो होइन, उहाँहरूले आफ्नो ज्यान गुमाउनु पर्ने अवस्था आयो र कति त्यहीँ थुनिएर बस्नुपर्ने अवस्था छ उहाँहरूको परिवारमा। त्यही हो हाम्रो चाहिँ भगवान्ले ईश्वरले धैर्य धारणा गर्ने उहाँको परिवारलाई, र चाहिँ अझै पनि आशा भएर आशावादी भएर उहाँहरूको घर फर्कने एउटा चाहिँ भनौँ न संयोग मिलोस्, त्यो परिस्थिति मिलोस् भन्ने कामना गर्दै कार्यक्रम अगाडि बढाउँ है बहिनी।
1: ओके,
0: अब सबभन्दा पहिला आजको कार्यक्रममा चाहिँ हामीले कसको पत्र राख्दैछौँ बहिनी?
1: हजुर, सबैभन्दा पहिला राजाराम राय माझीजीको पत्र हामी राख्दैछौँ। उहाँ थाहा नगरपालिका 3 तिस्टुङबाट आउनु भएको छ है। उहाँले आफ्नो पत्रमा छोटो मिठो लेख्नु भएको छ।
0: ओके, राजाराम राय माझीजी परैबाट लेख्नुहुन्छ नि होइन, काठमाडौँको भेग भनेर भनौँ होइन। अहिले त्यो बाटो त असाध्य बिजी छ नि।
1: हजुर है,
0: किनभने बाहिरको बाटो त्रिभुवन राजपथ पनि त्यही हो बहिनी। मैले पहिले बेला बेलामा टिस्टुङ पालुङको कुरा गर्छु नि होइन, तर किनभने यो धेरै वैकल्पिक बाटोहरू चाहिँ लाई प्रयोग गर्न पर्ने भएको हुनाले त्यो बाटो असाध्यै बिजी छ। सायद अर्को पत्रमा फेरि पनि ठुल्ठुला मालबाहक यो चाहिँ भनौँ न गाडीहरू गुडेको अथवा चाहिँ पेसेन्जर गाडी गुडेको जानकारी उहाँले गराउनुहुन्छ होला। कता कता पुरानै शैलीमा फेरि त्रिभुवन राजपथ अथवा चाहिँ बाहिरको बाटो आयो आएन उहाँले हामीलाई चाहिँ जानकारी गराउनुहुन्छ होला भन्दै उहाँको पत्रतर्फ लागौँ है त। यो बाढी आइसकेपछिको पत्र हो कि पहिलाको हो बहिनी?
1: ओके
0: ओके, र उहाँ लेख्नुहुन्छ बिएबिएस गोर्खा रेडियोका सञ्चालक विनोद सर, सुजन बालाजी, मिना र सबै नमस्कार छ भनेर तपाईँलाई पनि भन्नुभएको छ है बहिनी।
1: हजुर हजुर, राजरामजी नमस्कार छ, कार्यक्रममा स्वागत छ।
0: लेख्नुहुन्छ वर्षाको समय छ, सजग र सचेत रहन आग्रह गर्दछु। अहिलेको बाढीले धेरै व्यक्तिको मृत्यु भएको छ, ती मृत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु अनि घाइते सबैको स्वास्थ्य त्यो पनि शीघ्र रूपमा होस् भनेर कामना गर्न चाहन्छु भनेर भन्नुभएको छ बहिनी उहाँले।
1: हजुर हजुर, उहाँले करिब 1300 भन्दा बढीले ज्यान गुमाइसकेको कुरा पनि गर्नुभएको थियो दाजु, यसमा उल्लेख गर्न नगरे पनि।
0: ओके, कुराकानीमा धेरै कुरा आदान प्रदान पनि हुन्छ नि होइन त। भन्नुहुन्छ सोच्दै नसोच्ने कुरा भएको छ, यस्तो विपत्तिमा हामी सबैले हातेमालो गर्दै एकअर्कामा सहयोग गर्नुपर्छ भनेर सुझाव पनि दिनुहुन्छ
1: हो
0: नि। अनि म हजुरहरूको नियमित श्रोता राजाराम रायमाझी पालुङ शिखरकोटबाट हुँ, मलाई बाढी पहिरो सम्बन्धित गीत बजाइदिनु होला भन्नुभएको छ बहिनी होइन। र यो बज्ने जुन गीत बज्छ त्यो गीतबाट मेरो जीवनसाथी किशोर रायमाझी, लभली छोरा राम राजा रायमाझी अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, रामबहादुर खड्का, शुक्राम लामा, ओममणि सापकोटा, राजेन्द्र बान्धव राई, सूर्य लामा, रामपुकार राय अनि मुना मुखिया, रविना राई लगायत मलाई राजा राम रायमाझी भनेर चिन्ने सबै सबैलाई मिठो मिठो सम्झना गर्दै सुन्न पनि चाहन्छु सुनाउन पनि चाहन्छु भनेर भन्नुभएको छ बहिनी।
1: हजुर हजुर, उहाँले अब समय सान्दर्भिक गीत रोज्नु भएको छ दाजु है। अहिले हामीले सपना हो कि विपना हो बोलको गीत राखिदिएका छौँ, थारेश्वर गौतम र शान्ति श्री परियाले गाउनु भएको छ होइन, निकै चर्चित गीत छ दाजु।
0: ओके, अनि यो बेलामा धेरैले चाहिँ एआई जेनेरेटेड गीतहरू पनि बनाउनु भएको छ नि बहिनी होइन,
1: धेरै बनाउनु भएको छ।
0: ओके, अब यस्तो छ एआई जेनेरेटेड गीत बज्ने नबज्ने नेपालको कानुन के हो मलाई थाहा छैन, तर हामीले यसो बुझ्दाखेरि यदि कसैले त्यसमा कन्ट्रिब्युट गर्नुभएको छ क्रिएटिभिटीमा त म लाग्नु भएको छ भने त्यो उहाँको नाम राखेर बजाउँदा पनि हुन्छ भनिएको सुनेको छु होइन, किनभने अब क्रेडिटको कुरा आयो होइन, त्यसले गर्दाखेरि फेरि नयाँ टेक्नोलोजीसँग हामी अभ्यस्त पनि हुनुपर्छ. पहिला पहिला के थियो भने हाते चिठी थियो, त्यसपछि इमेल बिस्तारै आयो, फ्याक्सिमली अथवा फ्याक्सहरू आयो, मान्छेले कतिले प्रयोग गर्न जानेका थिएनन्. पहिला नै हस्तलिखित नै ठिक थियो भन्ने थियो, होइन बहिनी?
1: अन्त
0: हुँदा हुँदा हुँदा आजकल त केमा आयो, व्हाट्सएप, होइन? अनि मैले ड्रप गरेको छु त्यहाँ, हेर्नुहोस् न, भन्नुहुन्छ, होइन?
1: गर्दाखेरि
0: यदि हामीले समय अनुसार परिवर्तन हामी पनि भएन भने हामी पनि फेरि उही घैतालिस साल भनिन्छ नि, होइन?
1: त्यस्तो हुन्छ,
0: जहाँको त्यही हुन्छौँ. त्यस कारणले आजकल यो बदलिँदो परिस्थितिमा अगाडि बढ्नै पर्छ. एलन मस्कले भनेको कुरा मलाई सम्झना ठ्याक्कै आयो कि बहिनी. अबको 5 वर्षभित्र, धेरै पनि होइन, 5 वर्षभित्रमा 2-4 मान्छेले गर्ने काम बाहेक धेरै चाहिँ एआईले गर्छ भनेर भन्दा त म त तर्सेँ कि बहिनी, होइन? आजकल तपाईँले टेलिभिजनमा देख्नु भएको छ नि, वेदर रिपोर्ट भनेर एउटा राम्री बहिनी आउनुहुन्छ, होइन? राम्रो लुगा लगाएर, ओके, हेर्दा मान्छे नै हो, हात पनि चल्छ, आँखा पनि चल्छ, आँखी भुइँ पनि चल्छ, आँखा नानी पनि चल्छ, मुख पनि चल्छ, स्वर पनि कति मिठो, होइन? गर्दाखेरि त्यो वेदर रिपोर्ट भन्ने महिलाको ठाउँमा प्रतिस्थापन गरेर उहाँ यस्ता आइसक्नु भएको छ. आज तकमा प्रेजेन्टरको साथसाथमा मेरो एआई भर्सन भनेर फेरि उहाँलाई दिनुहुन्छ, होइन त? त्यसले गर्दाखेरि अञ्जना ओम कश्यप भन्ने हुनुहुन्छ कि आज तकमा, अनि उहाँले आफ्नो कार्यक्रम सञ्चालन गर्दाखेरि नाउ माई एआई भर्सन भनेर फेरि गर्दाखेरि उहाँ भन्दा राम्री हुनुहुन्छ कि बहिनी, इन अ सेन्स चाहिँ कार्यक्रम सञ्चालन गर्ने, होइन? त्यसले गर्दाखेरि जमाना परिवर्तित छ, हामी पनि पर्यो. मैले गीतको कुरा गर्दै त्यता लगियो, होइन? एनिवे उहाँले फेरि फेट्ने बाचा गर्दै अर्को पत्रमा आउँछु भन्नुभएको छ, र राजनामजी अर्को पत्रमा आउँदाखेरि यो बाटो, होइन, कसरी सञ्चालन भएको छ फेरिदिनु राजपथ, तपाईँहरू कति व्यस्त हुनुहुन्छ, पुरानो बाटो हो, त्यसले साथ दियो, होइन? किनभने त्यो धरोहर के बहिनी, इन्फ्रास्ट्रक्चर भने त्यस्तो हुँदो रहेछ, कहिले पनि त्यसलाई भत्काइहाल्नु हुँदो रहेछ के बहिनी, होइन? कस्तो यो बेला दुःखको बेलामा वैकल्पिक बाटोको रूपमा हामीले प्रयोग गर्न पायौँ, त्यसलाई मेन्टेन गरेर राख्नु पर्दो रहेछ भन्ने पनि एउटा जानकारी भयो नि, होइन बहिनी? ओके, अब लागौँ यो गीततर्फ, जुन गीत तपाईँले छानिदिनु भएको छ यो दुःखको घडीमा.

0: सपना हो कि विपना हो, थानेश्वर गौतमको मन छिया छिया पार्ने गीत रहेछ त, होइन बहिनी? शान्ति श्री परियार पनि हुनुहुन्छ साथमा. यो गीत तपाईँले हाम्रो आजको प्रथम श्रोता हुनुहुन्छ नि, होइन? राजा राम रायमाझीलाई राखिदिनु भयो, असल छ, उहाँले सुन्नुभयो होला. अब यो बेलामा गीत मन पर्यो मन परेन भन्दा पनि नि बहिनी, होइन, गीत त अहिलेको सिचुएसन अनुसार मिल्यो भने उहाँहरूले चाहिँ मन एकछिन बहलाउनुहुन्छ भन्नु पर्यो. गीतको महत्त्व पनि त्यही हो नि, होइन, त्यसको उद्देश्य पनि त्यही होला जस्तो लाग्छ मलाई.
1: हो नि दाइ, यो समय सान्दर्भिक भए पनि जे पनि राम्रै हुन्छ, होइन, र अहिलेको सिचुएसनमा सबैले रुचाउनु भएको पनि छ.
0: ओके, अब हामी यो बसाइमा फेरि पनि राजा राम रायमाझीलाई अनुरोध गरौँ. उहाँको घरको बाटोमा कतिको अब ट्राफिक छ भनेर सोध्नु होइन तपाईँ, के हल्का पत्रमा लेख्नुहुन्छ होला भन्दै अब अगाडि बढौँ. आजको दोस्रो श्रोता ल्याउँ बहिनी, को हुनुहुन्छ?
1: हजुर, उहाँ हुनुहुन्छ राजेन्द्र बान्तवराई पोखरी कान्छ दाजु हुनुहुन्छ. उहाँले हामीले फेल्थ अफ लन्डनबाट गत हप्ता पनि लेख्नु भएको थियो र आज पनि लेख्नु भएको छ. यो बाढीकै विषयमा उहाँले गत हप्ताको पत्र पनि एकदमै हुन्छ नि यो भावुक पत्र लेख्नु भएको थियो दाजु,
0: र
1: आज पनि त्यही पत्रको फलोअप गर्नु भएको छ
0: उहाँले.
1: है, सुरुवात
0: सुनौ, मैले मिस गरेछु उहाँको पहिलो अर्को पत्रलाई, आज होस् फलोअप के छ त.
1: उहाँले लेख्नु भएको छ, सर्वसन्त चेलीद्वय निशा गुरुङ र मिना थापाप्रति हार्दिक आभार व्यक्त गर्दछु, किनभने भदौ 10 गतेको काली लाग्दो हिमाली सुनामी भनेर चाहिँ उहाँले नाम दिनु भएको थियो. है, हिमाली सुनामीको बारेमा टाइप गर्नुपर्ने हातहरू कामदै अनि आँसु पनि बग्दै दिवंगत हुनुभएका हरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पठाएको पत्र प्रसारण गरिदिनु भयो भनेर भन्नुभएको छ. हामीलाई धन्यवाद दिनुभएको छ. धन्यवादको पात्र त हाम्रो दाजु पनि हुनुहुन्छ. म आफैले त्यो पत्र सुन्दा आज फेरि पनि भावुक भएँ र बहिनीहरूलाई धन्यवाद दिँदै यो पत्र कोरेको छु. निशा बहिनी, मैले सन्देश पठाउने हप्ता त होइन, तर पनि गत हप्ताको सन्देश सुनेर आफै भावुक भएँ र बहिनीले सन्देशको फिल अनुसार डुबेर वाचन गरिदिनु भएकोमा एकदमै आभारी छु भनेर भन्नुभएको छ. र यो वाचनले मलाई मन पनि छोयो र फेरि मैले लेखिहालेँ भन्नुभएको छ.
0: अर्को पत्र लेख्ने उहाँलाई एउटा भनौँ न अब इन्करेजमेन्ट भएको छ.
1: हजुर,
0: के लेख्नु भएको छ अरू?
1: फेरि पनि हृदय विदारक भिडियो हेर्दा मुटु छिया छिया हुन्छ, किनभने हाम्रो सुन्दर देशमा मात्र हरेक प्राकृतिक प्रकोप धेरै हुन्छ र यस प्रकारको अकल्पनीय घटना विश्वमा पहिलो हो भनेर चाहिँ भनिएको छ. होइन, त्यस्तै गरी बाढी पहिरो भूकम्प ज्वालामुखी र डुबाउहरू त भइ नै रहेको छ, तर यो जुन भयो यो चाहिँ विश्वमा पहिलो पटक भएको
0: हुन त क्षति अपूरणीय छ, तर पनि विदेशमा बसेर पनि हाम्रो नेपालीले एक नेपाली चेली आमा बुवा परिवार गाउँलेलाई चाहिँ दुई शब्दले त त्यसको

0: व्यक्तिहरूलाई थाहा हुन्छ कत्तिको गाह्रो हुन्छ भनेर। र ती सबै सबै सहयोग गर्ने हातहरू जीवन प्रभार नगरी जानुहुने नेपाली सेना लगायत नेपाल सरकारका सशस्त्र प्रहरी, नेपाल जनपद प्रहरी, गृह मन्त्री साथै सरकारलाई पनि म सलाम गर्छु र नतमस्तक हुन्छु भनेर भन्नुभएको छ।
1: एउटा फौजीले भनौँ न डिसिप्लिन सर्भिसमा भएका दाजुभाइहरूको मर्म बुझ्नु स्वाभाविक हो, होइन? उद्गार पनि गर्नुभयो, थ्याङ्क यू सो मच राजेन्द्रजी। र हामी पल्टन आउँदाखेरि यस्ता कामहरूमा हङकङमा पनि ठुलो ठुलो टाइफुनहरू आउँथ्यो कि बहिनी, होइन, हावाहुरी, त्यसले चाहिँ धेरै तहस नहस गर्थ्यो अनि हामी स्ट्यान्ड बाई हुन्थ्यौँ, कहिले चाहिँ स्ट्यान्ड बाईमै सकिन्थ्यो, त्यो मत्थर भएर जान्थ्यो, कहिले चाहिँ त्यसको वेग बढ्दै गएर त्यसको चाहिँ डिग्री बढेर ठुलो धनजनको क्षति हुन्थ्यो कि बहिनी, अनि हामी मध्यरातमै डिप्लोइ भएर उहाँहरूलाई बचाउन जानु पर्थ्यो, त्यतिखेरको बिजोग देखिन्थ्यो, होइन बहिनी? अब फार्म ल्यान्डहरू हुन्थ्यो, होइन, चाइनिजहरूको हङकङका चिनाहरू सबैजना सहरमा बस्दैनन् नि त, होइन, उनीहरू फार्म ल्यान्डमा आफ्नो चिकन फार्मदेखि लिएर आफ्नो खेतीपाती गरेर बस्ने सुँगुरको फार्महरू हुन्थ्यो, एकदम तहस नहस गर्दाखेरि हामी उहाँहरूलाई बचाउन जानु पर्थ्यो कि बहिनी, त्यो पनि एउटा प्रकारको उद्धार हो, एक प्रकारको विध्वंस पनि हो, होइन? अनि उहाँले त्यो कुरा पनि सम्झाउनु गर्नुभयो होला। र अर्को चाहिँ के भन्छ, यो अर्बन एरियामा अर्को प्रब्लम के हुन्छ भने तहस नहस भयो, यस्तो चाहिँ भनौँ न विपत्ता आयो भने घरहरू भत्किने, माथि राखेका गमलाहरू खसेर तल मान्छेलाई लागेर मान्छेको मृत्यु हुने अनेक अनेक हुन्थ्यो, गाडी पल्टाइदिने त्यस्तोहरू हुन्थ्यो कि बहिनी, आगो लागि त्यस्तै हो, होइन? गर्दाखेरि हामी पल्टनमा हुँदाखेरि यस्तो यस्तोमा डिप्लोय हुनु पर्थ्यो कि बहिनी, होइन, क्याटास्ट्रोफी र अरू चिजमा चाहिँ हामी जानु पर्थ्यो, उहाँले त्यही अनुभव पनि सेयर गर्नुभएको जस्तो लाग्यो मलाई।
0: हो हजुर, अब उहाँ अन्ततिर आइसक्नु भएको छ दाजु, र अन्तमा 23 गते जेएनजी शहीद दिवस परेको छ र यो त हामीले अब परिसकेको छ, होइन, उहाँ यो प्रसारण हुन्जेलसम्म गइसकेको हुन्छ, त्यसै गरी 29 गते 30 र असोज 3 गते संविधान दिवस परेको छ। बहिनी फेरि पनि दुःखकै गीत सुनाउन चाहन्छु, अब यो गीत छ सङ्गीत श्रोता र अन्जान बाबुको आवाजमा रहेको चरी लैजा समाचार। यस गीत मार्फत शोक सन्तप्त परिवार र घाइतेहरूलाई सम्झन चाहन्छु। सम्पूर्ण मेरा आफन्तहरू परदेशीको सन्देशमा सधैँ सम्झिराख्नुहुने मित्रहरू उहाँहरूलाई भने अर्को सन्देशमा म सम्झनेछु। हवस् त, यति भन्दै कार्यक्रमबाट बिदा चाहन्छु। नमस्कार भन्नुभएको छ राजेन्द्र बान्दव राई दाजुले, उहाँले हामीलाई फेल्थमबाट यो पत्र लेख्नु भएको थियो।
1: ओके राजेन्द्रजी, फेरि पनि तपाईँलाई धन्यवाद छ। पल्टनेले पल्टनेको कुरा सजिलै बुझ्नुहुन्छ, होइन भाइले गर्दाखेरि आज 2 शब्द लेख्नुभयो, त्यो तपाईँका शब्द मलम रूपी अब शब्दहरू चाहिँ अब अति पीडित व्यक्ति परिवारहरूले नेपालमा बसेर सुन्नुभयो होला, देश विदेशमा बसेर सुन्नुभयो होला, किनभने घाइते र मृतकका परिवारजनहरू विदेशमा पनि हुनुहुन्छ नि बहिनी, होइन? गर्दाखेरि हाम्रो कार्यक्रम सुन्नुभयो होला भन्ने आशा गरौँ। र अब तपाईँले छानिदिएको गीत अथवा चाहिँ उहाँले छान्नुभएको गीततर्फ हामी लागौँ है बहिनी। मलाई चाहिँ एउटा मनमा लागेको कुरा भनिहालौँ है बहिनी, होइन, अब यस्तो विपदमा मर्ने त मरिहाल्छ नि कि बहिनी, होइन, थाहा नै हुँदैन कि विदिन अ फ्र्याक्सन अफ अ सेकेन्ड फ्ल्यासमा जीवन कहाँ पुग्छ पुग्छ, त्यसपछि तर त्यहाँ बसेर स्ट्रगल गर्ने व्यक्ति के बहिनी, मानिलिउँ त्यो टनलमा भएर बाँचिएको छ, न बत्ती छ, न खानेकुरा छ, न पानी छ, न लुगा छ, त्यो हिलो दलदलमा यतिका दिनसम्म बाँच्ने, कहिले मर्ने हो त्यो पनि थाहा छैन, कहिले उद्धार हुने त्यो पनि थाहा छैन बहिनी, होइन, कम्प्लिटली कटअप भएर बस्नु बाँच्नेहरूको लागि कस्तो भयो होला, होइन, केले उहाँहरूलाई बचायो होला, कुन आत्मविश्वास, यो भनौँ न भगवान्प्रतिको आस्था होला, कति पुकारे होलान्, होइन, कति रोए होलान्, कति कराए होलान् आफूलाई बचाउनको लागि, त्यो व्यक्तिलाई सम्झे जस्तो भयो
0: नि। अब हामीले त्यो ठाउँमा हामीलाई राखेर हेर्दा, होइन, कस्तो हुन्छ, पानी बिना, होइन, प्रकाश बिना, खाना बिना, र त्यो पनि हिलोको दलदल भित्र फस्यो,
1: त्यो पनि, त्यसले गर्दाखेरि त्यसमा हौसला राखेर म बाँच्छु भनेर सङ्कल्प लिने व्यक्तिलाई सलाम गर्नुपर्छ, किनभने कति त त्यो मन नै उभाएर पनि बित्न सक्छन् क्या बहिनी, कमजोर भएपछि, होइन, तर होइन, हाम्रो साथीहरूले देशले सुरक्षाकर्मीले हामीलाई बचाउँछन् बचाउन आउँछन् भनेर त्यो आशामा बसेकाहरूलाई पनि हामीले सलाम गर्नुपर्छ क्या बहिनी, होइन, गर्दाखेरि एकजना भाइ शाहजी, होइन त, होइन, अनि अर्को एउटा आमा
0: दिनपछि
1: हो, त्यसले गर्दाखेरि उहाँलाई पनि हामीले सम्झना गर्नुपर्छ बहिनी।

0: परदेशीको सन्देश।
1: हजुर, बिएबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशको सन्देश सुन्दै हुनुहुन्छ। सञ्चालक विनोद आज धेरै दिनपछि आएको छु, साथमा हुनुहुन्छ
2: निशा गुरुङ
1: र तपाईँलाई मन हुँदा साथ दिनेको हुनुहुन्थ्यो
2: मीना थापा।
1: उहाँलाई पनि नमस्कार होइन, मीनाजी घर बसेर सुन्दै हुनुहुन्छ होला। एनिवे, फेरि पनि हाम्रा श्रोतालाई कार्यक्रममा स्वागत छ भने अब आजको यो विषयमा चाडपर्व छ बहिनी, होइन? चाडपर्वलाई पनि केही न केही मान्यता दिनु पर्यो नि, के कसो
2: होइ?
1: अब जितेर कोही पुरस्कार थाप्न आउँछु भन्नेलाई पनि निराश गर्नु भएन बहिनी। आज एउटा प्रश्न राख्ने कि नराख्नेलाई भन्नुहोस्, तपाईँ भन्नुहोस्।
2: हजुर हुन्छ, आज हामी प्रश्न राख्छौँ। हामीले योभन्दा अगाडि नै प्रमिस गरेका थियौँ, खेल सम्बन्धी नै राख्छौँ हामी आज।
1: मैले झन्डै एक डेढ महिना अगाडि नै आज एकजना व्यक्ति जो अस्ति नै हामीले भनौँ न माइकल जोर्डनको प्रसङ्गमा प्रश्न राख्यौँ होइन, धेरैले भाग पनि लिनुभयो, त्यस्तै प्रकारको सानो एउटा इभेन्ट भनेर प्रश्न राख्छु भनेको थिएँ नि, सम्झना आयो, त्यही प्रश्न राखौँ। ओके, कथा यस्तो छ, अन्त जीवनलाई अगाडि बढाउनु पर्छ कि बहिनी, होइन? दुःख त आउँछ तर त्यसलाई जित्न पनि सक्नु पर्यो, भारी मनले भए पनि अगाडि बढौँ त है। एकजना यस्तो एथलिट अथवा खेलाडी होइन धावक जो चाहिँ 1912 स्टकहोम यानि कि स्विडेनको ओलम्पिक जहाँ चाहिँ आयोजना भयो, उहाँ चाहिँ म्याराथन कुद्नुभयो के बहिनी, होइन? कुद्नुभयो तर हराउनु भयो के उहाँ, होइन? हराउनु भयो, कसरी हराउनु भयो भन्ने चाहिँ म अलिकति कथा भन्छु है। त 1912 पहिलो विश्वयुद्ध अगाडिको कुरा हो, जापानले त्यो ओलम्पिकमा भाग लिएको थियो होइन, अनि उहाँ चाहिँ मैले उहाँको नाम लिन्न होइन, के भएछ भने उहाँ चाहिँ कुद्नुभयो तर हराउनु भयो। 18 दिनको यात्रापछि खासमा के भयो भने एकदम गर्मी भएछ के बहिनी, होइन? त्यो गर्मीमा चाहिँ एकदम उहाँ चाहिँ अलि बेहोसै हुनुभएछ होइन। त्यतिखेरको त्यो दिनको तापक्रम चाहिँ झन्डै 32 डिग्री सेन्टिग्रेडसम्म पुगेको रहेछ। बेहोस भएपछि उहाँ एक ठाउँमा बसिरहनु भएको थियो, त्यसपछि यसो दाहिने बायाँ हेरेको एउटा सानो घरमा पुग्नु भएछ, एउटा परिवारले उहाँलाई आश्रय दिए होइन, आफ्नो घरमा लगाएर आराम गराएछन्, जुस पनि खुवाएछन् र खाना पनि दिएछन् होइन। उहाँलाई के भएछ भने लाज भएछ के भने, ला मैले त दौड पुरा गरिनँ भनेपछि पुरा गर्न नसकेकोमा उहाँ एकदम लज्जित पनि भएछन् होइन। अनि दौडकै बिचमा उहाँ केही नभनेर आफ्नो त्यो भनौँ न आफ्नो दौड पुरा नगरेर होटेलमा पनि चेकआउट नगरेर उहाँ चाहिँ 81 जापानतर्फ पानी जहाज चढेर फर्किनु भएछ क्या बहिनी, होइन? अब कुरा के आयो भने त्यहाँ त गाह्रो पर्यो अधिकारीहरूलाई होइन, विदेशबाट आएको खेलाडी हरायो कहाँ गयो, गो थाहा छैन होइन। त्यसपछि उनी हराएको व्यक्तिको रूपमा सूचीबद्ध भएछन् होइन, होटेलमा पनि औपचारिक रूपमा चेकआउट नगरेको त्यसले गर्दाखेरि उहाँहरू हराएको हराइ हुनुभयो होइन। त्यसपछि के भएछ भने 1967 एउटा पत्रकारले उनलाई खोजेछ कि बहिनी, होइन? उनी आफ्नो देश जापान फर्किए, अनि टिचर भएछन् होइन, र झन्डै 50 वर्षसम्म हराएको व्यक्ति 81 फेला पर्यो होइन। अनि कुराकानी गरेपछि हो त्यही व्यक्ति जो चाहिँ एउटा धावकको रूपमा जापानबाट कुद्न गएको त्यही व्यक्ति हो भने थाहा भएपछि उनको नाम चाहिँ आयो। त्यसपछि त्यो देशले यानि कि स्विडेनले उनलाई 50 वर्षपछि 75 वर्षको उमेरमा उनलाई त्यो म्याराथन दौडलाई कम्प्लिट गर्न लगायो के बहिनी,
2: होइन?
1: अनि उहाँले चाहिँ त्यो म्याराथन दौड कम्प्लिट गरे। अब कुरा आयो, हामीले चाहिँ सबभन्दा छिटो समयमा भनेर भन्छौँ नि होइन, छिटो समयमा पुरा रेस गरेको 100 मिटर 200 मिटर 500 मिटर भन्छौँ होइन, उहाँको रेकर्ड चाहिँ अहिलेसम्मको सबैभन्दा आधिकारिक है बहिनी, अफिसियल रूपमा चाहिँ सबभन्दा लामो आधिकारिक समय भएको छ। यो चाहिँ कति घन्टा कति दिन भनेर चाहिँ हाम्रो अथवा कति वर्ष भनेर चाहिँ हाम्रो श्रोताले खोज्नु पर्यो है, वर्षमा छ भनेर चाहिँ म त्यही छनक दिउँ है। र उहाँको नाम के हो, 1912 कुदेको यो रेस 1967 गएर 75 वर्षको उमेरमा उहाँले सक्नुभयो, तर अहिलेसम्मको रेकर्ड यो चाहिँ लङ्गेस्ट म्याराथन रेस हो के बहिनी अफिसियल र त्यो व्यक्तिको नाम के हो ज्यापानिज हुनुहुन्छ भनेर थाहा पाउनुभयो व्यक्तिको नाम के हो कति वर्ष त्यही सन्दर्भमा अब अहिलेसम्मको पुरुषको म्याराथनको टाइम चाहिँ 1:59:30 छ के बहिनी होइन यो चाहिँ कीर्तिमान केनियाका सेबास्टियन सावेले राख्नु भएको छ 26 अप्रेलमा 2026 लन्डनको म्याराथनमा हामी हेर्दै थियौँ पुरुषतर्फको कीर्तिमान त्यो छ भने महिलातर्फको कीर्तिमान चाहिँ अहिले चाहिँ इथियोपियाको टिगस्ट सेफाको छ उहाँले पनि 26 अप्रेलमै गर्नुभयो लन्डन म्याराथनमै 2:15:41 होइन त अब भन्नु पर्यो सबभन्दा लङ्गेस्ट म्याराथन मेन साइडको कसले पुरा गरेको र कति समय लाग्यो त स्टकहोम स्विडेन त भनिसकेँ खोज्न गाह्रो होइन होला छैन होला है बहिनी ओके इन्ट्रेस्टिङ छ कथा होइन त बहिनी
2: एकदमै त्यो त इन्ट्रेस्टिङ त्यति बेला पनि मलाई लागिरहेको थियो दाजु यो मान्छे कस्तो होला त होइन भनेर के होला नाम
1: उहाँको पछि चाहिँ निधन चाहिँ भयो के बहिनी 83 सालतिर उहाँको निधन भयो तर उहाँले दौड पुरा गरेपछि उहाँले भनेको भनाइ पनि प्रसिद्ध छ के बहिनी उहाँले हाँस्दै भन्नुभएको रहेछ मुस्कुराउँदै भन्नुभएको रहेछ यो निकै लामो यात्रा थियो यस क्रममा मेरो विवाह पनि भयो मेरो 6 जना सन्तान पनि भए र 10 जना नाति नातिना पनि भएका छन् भनेर उहाँले आफ्नो ओलम्पिक यात्रा पुरा गरेको यो दौड पुरा गरेको दिन चाहिँ धेरै दिनपछि उहाँले सम्पन्न गर्नुभयो कति वर्ष कति समय कति घन्टा कति दिन कति मिनट चाहिँ हाम्रो श्रोताले भन्नु पर्यो होइन ओके ल त आजको कथाको साथसाथ प्रश्न पनि छ यस्तो प्रश्न मनपर्छ भने मनपर्छ नभए त छोट छोट पनि राखे हुन्छ भने पनि हुन्छ क्या बहिनी है ओके
2: फोन पनि गर्नुपर्ने हुन्छ हजुर यसको लागि हाम्रा सम्पर्क नम्बर छन् 54-28-055-54-37-364 र 54-33-930 अब हामी अन्ततिर पनि आइसकेका छौँ दाजु है

0: थ्याङ्क यू ह्याङ बिएस बिएसमा मैले फोन गरिरहेको छु. सबै दाजुभाइ तथा दिदीबहिनीहरू, आर्मीको दाजुभाइ तथा दिदीबहिनी, उहाँहरू धेरै धेरै धेरै खट्नु भएको छ. विदेशमा बस्नुहुनेहरूले पनि यस्तो चोटपटक पर्दाखेरि उहाँ धेरै खट्नु भएको छ. हाम्रो यहाँ अहिले पिसुलीमा परेको दाजुभाइ तथा दिदीबहिनीहरू, पुलिस, आर्मीहरू सबैले खटेका छन्. उहाँहरूको धेरै धेरै स्वास्थ्य लाभको कामना गर्छु. भगवान बसेर नाच्नु, सबैलाई सबैको रक्षा गर्नु, सबैको कामना होस् भन्दै भगवान्सँग प्रार्थना गर्छु म्याम. मेरो नाम निशा थापा, म सीतापाइलाबाट बोल्दैछु. बिएस बिएसमा मैले सबै सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई भगवान बसेर नाचले रक्षा गरून्, बितेर गइसकेकाहरूको पनि आत्माको राम्रो होस् भन्दै छुटिन्छु म्याम.
1: हामीलाई केही दिन अगाडि भीम प्रसाद तिवारीजीले स्टुडियोमा भेट्न आउनु भएको थियो. उहाँ विजय श्रोता पनि हुनुहुन्थ्यो र पुरस्कार लिन पनि आउनु भएको थियो. त्यही समयमा हामीले चाहिँ उहाँलाई कार्यक्रममा राखेका थियौँ.
2: कहाँको हुनुहुन्छ?
1: उहाँ चाहिँ सूर्य विनायक भक्तपुर बस्नुहुन्छ, दृष्टिविहीन हुनुहुन्छ.
2: ए, त्यही बेलामा मैले उहाँलाई पुरस्कार दिन पनि मौका पाएँ नि त बहिनी.
1: हजुर हो.
2: ओके, उहाँले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नु हुँदो रहेछ, तर कुरा के भने यहाँसम्म आउन होला उहाँलाई निकै कठिन पनि भएछ क्यारे, होइन? अनि कसले यहाँसम्म बाटो देखाइदिएको भन्दा पनि हुन्थ्यो, होइन?
1: दुईजना बहिनीहरू आउनु भएको रहेछ. उहाँलाई चाहिँ यो ब्रिटिस क्याम्प अगाडि आएपछि कहाँ जाने भनेर चाहिँ उहाँ अलमल्ल पढ्नु भएको रहेछ. त्यहाँ दुईजना बहिनीहरूले कहाँ जाने अङ्कल भनेर सोध्नु भएको रहेछ. ब्रिटिस गोर्खा रेडियो जाने भनेर भन्नुभएछ र बहिनीहरूले त्यहाँ गार्ड रुममा सोध्नु भएछ र गार्ड रुममा चाहिँ हाम्रो दाजुभाइहरू हुनुहुन्छ, होइन? उहाँहरूले चाहिँ हाम्रो रेडियो जाने बाटो देखाइदिनु भएको रहेछ. अनि डोराउँदै दुईजना बहिनीहरूले भीमजीलाई चाहिँ यहाँसम्म ल्याउनु भएको थियो दाजु.
2: ओके, अब भीमजीलाई पनि यहाँसम्म आउनु भएकोमा धन्यवाद छ. त्यति दुःख गर्नुभयो, होइन? साथसाथमा अब बाटो देखाने यति अननोन बहिनीहरू, होइन, नाम भए त भनिन्थ्यो, नामै थाहा छैन, होइन? अननोन बहिनीहरूलाई पनि, व्यक्तिलाई यहाँसम्म दोहोऱ्याइदिनु भयो, दिदीले अनि मद्दत गर्नुभयो, धन्यवाद छ. र हाम्रो गार्ड रुमका टिम मेम्बर्सहरू, होइन, गार्ड दाजुभाइहरूलाई पनि एकदमै धन्यवाद छ भन्दै अब भीमजीले तपाईँसँग कुरा गर्नुभएको राखिहालौँ है त.
1: ओके, कार्यक्रम परदेशीको सन्देशमा यहाँहरू सबै सबैलाई पुनः स्वागत गर्दै आज हाम्रो स्टुडियोमा हामी स्वागत गर्न गइरहेका छौँ हाम्रा नियमित श्रोता हुनुहुन्छ भीम प्रसाद तिवारीजी. उहाँ सूर्य विनायक भक्तपुरबाट आज हामीलाई भेट्न आउनु भएको छ. नमस्कार भीमजी.
3: नमस्कार.
1: सन्चै हुनुहुन्छ?
3: सन्चै छु.
1: हजुर, भीम प्रसादजी विजय श्रोता हुनुहुन्छ, कस्तो लाग्यो पुरस्कार हातमा पर्दाखेरि?
3: पुरस्कार हातमा पर्दा रमाइलो लाग्यो म्याडम.
1: हजुर,
3: जो आफूले एउटा मेहनत गरे अनुसार त्यो हातमा प्राप्त गर्नु पनि एउटा स्वाभाविक हो. अनि फेरि मलाई यो सामान्य ज्ञानमा बढी रुचि हुन्छ क्या. पहिला पहिला हामी पोखरामा पढ्दाखेरि जिल्ला स्तरीय हामी जफमा फर्स्ट हुन्थ्यौँ, त्यो जिल्लामा हुन्थ्यो. त्यो भएर मलाई यो सामान्य ज्ञानमा धेरै इन्ट्रेस्ट भएको, म त्यसमा बढी रुचि राख्छु कि. त्यो भएर मैले यो बारम्बार रेडियोहरूमा पनि अब पोखरा हुँदाखेरि पनि पोखराको एफएमहरूमा पनि यस्तो सामान्य ज्ञान सम्बन्धी सोध्थ्यो, त्यसमा पनि विनर भएको छु म.
1: भनेपछि तपाईँलाई सामान्य ज्ञानमा एकदमै रुचि छ है?
3: हजुर, मलाई
1: कतिपय श्रोतालाई थाहा छैन, होइन? जस्तै हाम्रो भीम प्रसाद तिवारीजी दृष्टिविहीन हुनुहुन्छ. कतिपय श्रोताले के गर्छन् भन्दाखेरि उत्तर खोज्नको लागि गुगल सर्च गर्छन् कि भीमजी, तर तपाईँ त अब गुगल पनि सर्च गर्न सक्नुहुन्न, होइन? तपाईँले कसरी पत्ता लगाउनुहुन्छ?
3: अहिले यो गुगल सर्च गर्न सक्नुहुन्छ सिक्यो भने, होइन? मेरो मिसेस इन्टरनेट चलाउँछ, त्यसमा अहिले टकब्याक हुँदो रहेछ, त्यो मोबाइल टकब्याक अन गरेपछि यो सबै थाहा पाउन सकिन्छ. मैले त सिकेको छैन, अब मैले सिक्नु पर्ला बिस्तारै बिस्तारै भन्ने सोचेको छु. हाम्रो धेरै जसो अहिले यो यङ जेनेरेसनका ब्लाइन्ड साथीहरूले यस्तो मोबाइल धेरै चलाउनु, गुगललाई सोध्यो भने गुगलले टक्कै भनिदिने रहेछ.
1: ए, ओके, भनेपछि एकदम सजिलो भयो.
3: सजिलो भयो.
1: ओके, हजुर. अब भीमजी तपाईँ पुरस्कार पनि जितिसक्नु भएको छ, होइन, नियमित रूपमा भाग लिनुहुन्छ तपाईँ, अब तपाईँलाई के लाग्छ कार्यक्रममा कस्तो खालको प्रश्न राखिदिए हुन्थ्यो?
3: अब यो जस्तो अहिले समसामयिक घटनाहरू हुन्छन् नि अहिले देशमा, होइन, त्यसमा सबैले जानकारी पाउने किसिमको त्यस्तो किसिमको घटनाहरू सम्बन्धी प्रश्नहरू राख्दा पनि हुन्छ, अथवा अब इतिहास सम्बन्धी, होइन, खेलकुद सम्बन्धी, त्यो समयअनुसार जस्तो अस्ति नै खेलकुद सम्बन्धी राख्नुभयो नि, त्यो समयअनुसार अहिले जस्तो अहिले अहिले देशमा ठुलो प्राकृतिक प्रकोप भयो नि त, त्यो सम्बन्धी त्यस्तो घटना सम्बन्धी प्रश्नहरू राख्नुभयो भने अझ राम्रो हुन्थ्यो कि भन्ने लाग्यो मलाई.
1: एकदमै समय सान्दर्भिक हुन्छ, होइन?
3: हजुर.
1: अब भीमजी कार्यक्रम परदेशीको सन्देशमा सन्देश रेकर्ड गर्छु भनेर आउनु भएको छ, होइन, र यहाँसम्म आउन तपाईँलाई कतिको गाह्रो भयो त भीमजी?
3: अब यहाँसम्म आउनलाई अब यो म फर्स्टचोटि आयो पहिलोपटक आउँदाखेरि अलिकति गाह्रो त गाह्रो रहेछ अलिक भित्रभित्रै रहेछ सोद्धै सोद्धै सोद्धै सोद्धै अब कतिपय नानीहरूले पनि हेल्प गरेर मलाई यहाँसम्म ल्याइदिन सहयोग गर्नुभयो
1: हजुर
3: देख्ने मान्छेले त सोध्नुपर्छ भने हामीले सोध्नुपर्ने त कुनै अप्ठ्यारो मान्ने कुरै भएन अन्त सोद्धै सोद्धै आएर यहाँसम्म आउनु सफल भए
1: हजुर अब अहिले इन्ड्राइभ पठाओ याङ्गो छ है भीमजी तपाईँले ती साधनहरू चलाउनु भएको भए त सजिलो हुन्थ्यो है अब तपाईँ फेरि लोकल गाडीमा आउनुभयो त्यो कारणले गर्दा अलिकति गाह्रो भयो तपाईँलाई
3: है ए होइन हो इन्ड्राइभ याङ्गोमा आयो त सजिलो हुन्थ्यो फेरि म हस्पिटल आउनु पर्यो घरैबाट आउनु पर्यो त्यसरी आउँथ्यो होला होइन
1: हजुर हजुर
3: हस्पिटलबाट त्यहाँ ठ्याक्कै यहाँ रत्नबार आएपछि त त्यहाँ त धेरै लाउँदैन बिर हस्पिटलबाट यहाँसँग त्यति टाइम लाउँदो रहन्छ अनि त्यो भएर त्यहाँ ठ्याक्क माइक्रो पायो भने माइक्रो पाएपछि आउनु सजिलो भयो त अलिक भित्र आउनेलाई अलिक सोध्दै सोध्दै आउनु पर्यो
1: हो हो हजुर अब यति दुःख गरेर आउनु भएको छ होइन अब यो मौका त हामीले गुमाउनु भएन होइन भीमजीसँगको यो समयलाई खेर फाल्नु भएन भनेर चाहिँ आज मैले तपाईँलाई स्टुडियोमा बोलाएर रेकर्ड गराएँ है भीमजी त्यसको लागि तपाईँलाई धेरै धन्यवाद छ तपाईँको परिवारमा को हुनुहुन्छ
3: मेरो परिवारमा दुईवटा छोरा छन् मिसेस भयोलिन अनि बुहारी छन् नाति एउटा छ बाबु चाहिँ अहिले बाहिर छ क्यानाडामा एउटा घरै छ
1: भनेपछि सबैजना ठुल्ठुला भइसक्यो
3: नाति पनि पाँच वर्षको भयो
1: ओके नाति पनि हुनुहुन्छ पाँच वर्षको भनेपछि अहिले नातिसँगै समय बित्छ होला हजुरको होइन
3: नाति अब दिउँसो इसु गइहाल्छ
1: हजुर
3: अब बिहान बेलुका यसो कहिले पसल जाम भन्छ कहिले यसो चक्लेट खाने बुवा भन्छ है अनि लिएर गयो अनि पसलतिर यसो घरको नजिकै पछाडि पसलहरू छन् लिएर गयो यसो भुला कहिले कहिले चाहिँ बाहिर खेल्छु तपाईँले झेरिदिनु पर्छ भन्छ है त्यस्तै त क्रिकेट त्यस्तै त हुने
1: त्यही त जस नातिले डोड्याए डोड्याए भए पनि तपाईँलाई पसलसम्म लग्छ
3: लग्छ तर हुन त म धेरैसम्म आफ्नै हुन्छु होइन
1: हजुर हजुर
3: अब प्रायः सुक्नु सबै कलकली तरकारी ल्याउने यताउति गर्ने त आफै गर्छु कलकली बुहारीहरूले पनि गर्छन् नभ्याए होला म आफै पनि लिएर आउँछु
1: जुन तपाईँले टेक्नुहुन्छ नि यो लौरी होइन यसले पनि निकै मद्दत गर्छ होइन भीमजी
3: यसले धेरै मद्दत गर्छ यो गुड आएको छ यहाँ त बल छ बल छ
1: हजुर हजुर
3: यो बलले टक्क चाहिँ गुडाउँदै बस्यो कहाँ खाल्डो छ कहाँ उकालो छ भनेको ठ्याक्कै पत्ता लगाउँछ
1: सेन्सर पनि छ यसमा
3: सेन्सर त छैन
1: छैन ओके हजुर
3: सेन्सर नभएको यो सेन्सर भएको नेपालमा आउनु पाउनु यो पनि नेपालमा पाउनु त पाउँदैन म्याडम है
1: हजुर हजुर
3: विदेशबाटै मगाउनु पर्छ अब मेरो बाबुको साथीहरू छन् क्या विदेशमा यो घडी पनि विदेशबाट बाबुले मगाइदिया हो
1: हजुर हजुर
3: यो अस्ति बर्थडे भनेर पोहोरको वर्ष रिटायर भएको र बर्थडेको दिन भनेर एउटा गिफ्ट पनि पठाइदिएको
1: तपाईँलाई गिफ्ट पठाउनु भएको छ छोराले चाहिँ त्यो त मैले अघिबाट हेरिरहेको थिएँ तपाईँको घडी होइन यो घडी चाहिँ अलिक अचम्म खालको लाग्यो मलाई कसरी हेर्नुहुन्छ समय यसमा
3: यसरी ठ्याक्क छानेपछि पत्ता लगाउँछ
1: ओके तपाईँले टच गरेपछि तपाईँले थाहा पाउनुहुन्छ अनि मोबाइलमा नि त्यसै गर्नुहुन्छ टच गरेर नै
3: मोबाइलमा बोलिन्छ
1: हजुर हजुर
4: Time is
1: 1553. ए ओके भनेपछि त्यो सेट गरेको छ अलरेडी
3: अलरेडी सेट भएरै आएको हुन्छ
1: ए तपाईँहरूकै लागि भनेर भनेको हो
3: यो त अब यो चाहिँ त होला तर अहिले यो मोडलको मोबाइल पाइँदैन म्याडम अहिले त पहिलो त पाइन्थ्यो
1: हजुर
3: अहिले यो 52-50 यो आरटिएल कम्पनीको हो यस्तो खालको पाउँदैन
1: हजुर ओके अब यतिका वर्ष भइसके होइन तपाईँले तपाईँको उमेर पनि मैले सोधेको थिएँ 60 वर्ष पुग्यो भन्दै हुनुहुन्थ्यो सुरु सुरुमा त एकदमै दुःख भयो होला होइन जे काम गर्दा पनि
3: सुरु सुरुमा त अलिअलि दुःख भइहाल्छ म्याडम
1: हजुर
3: तर पछि काम गर्दै गएपछि सबै बानी परिँदो रहेछ
1: अहिले त अब एकदमै हुन्छ नि एज युजुअल नै भइसक्यो है तपाईँको यस्तै त हो नि टाइपको भइसक्यो होला होइन
3: त्यस्तै भइसक्यो म्याडम
1: अब यहाँ घरमा तपाईँले जस्तै अब यहाँ यो सामान छ यहाँ यो बाथरुम छ यहाँ यो कोठा सुत्ने कोठा हो भनेर सबै कुरा त्यो भिजुअलाइजेसन गरेर नै हिँड्नुहुन्छ होला है
3: त्यो सबै हामीले त्यस्तै किसिमले बनाऊ त्यो सजिलो छ हामीलाई
1: ए हो भनेपछि यो के भन्छ मोबाइल चार्ज गर्ने ठाउँ भयो त्यो सबै तपाईँले आफूले एकदम फाइक पर्ने ठाउँमै गर्नु भएको छ
3: त्यो सबै सबै त्यस्तै किसिमले बनाऊ हामीले
1: अनि खाना पकाउने त हजुरको मिसेसले गर्नुहुन्छ होला होइन पकाउने काम चाहिँ
3: पहिलो पहिलो अब बाबुको बिहा नहुँदाखेरि चाहिँ मिसेसले पनि पकाउँथेँ मैले पनि पकाउँथेँ
1: हजुर हजुर
3: अब अहिले बुहारी भएपछि हामीले पकाउनु पर्दैन पकाउँदैनौँ
1: बुहारीले गर्नुहुन्छ
3: सबै बुहारीले गर्नुहुन्छ
1: अनि त्यो बेला कसरी पकाउनुहुन्थ्यो तपाईँ त अलिकति फेरि दृष्टिबिन होइन वाइफ पनि दृष्टिबिनै भनेर लायो हो
3: म त अहिले बत्ती बलेको देख्छु होइन पहिलो लाइट पहिलो के अरे कलर पनि देख्थेँ, अहिले कलर त देख्दिनँ। पछि पछि हुँदै गएपछि त्यो भिजन कम हुँदै जाँदो रहेछ, त्यसरी अहिले लाइट मात्र देखिन्छ, कलर देख्दैन है। अनि त्यो म्याडमको चाहिँ अब मिसेसको चाहिँ केही पनि आउँदैन, त्यो उनको लाइट पनि आउँदैन, कलर पनि आउँदैन।
1: उहाँ पनि जन्मजातै दृष्टिहीन हुनुहुन्छ?
3: होइन, उहाँको 2 वर्षमा टाइफाइड बिग्रिएर भएर छ।
1: ए हजुर, अनि खाना कसरी पकाउनुहुन्थ्यो तपाईँहरू त्यति बेला चाहिँ?
3: खाना पकाउनु त अब सुरु सुरुमा अब अहिले त अहिले पो कुकरहरू आयो होइन, तर पकाउनु केही गाह्रो हुँदैन म्याम। पहिले हामीले स्टोभमा पकाउँथ्यौँ, अहिले ग्यास आयो होइन, स्टोभमा चाहिँ त्यो ठ्याक्क वरिपरि त्यो निप्पलको वरिपरि घुमाइदिएपछि पिन लाउनु सजिलो, सट्टै पसिहाल्दो रहेछ। त्यसर्थ त्यसरी हामीले पकाउनु त सजिलो भयो, स्टोभमा पनि पकायौँ हामीले। अब अहिले त ग्यासै भयो, ग्यासमा चाहिँ अटोमेटिक खोलिदिएपछि आइहाल्यो
1: आइहाल्यो। अनि त्यो खानेकुराहरू जस्तै चामल होइन अड्कलेर राख्ने, अनि फेरि पानी यति राख्नुपर्छ भन्ने सबै कुरा अन्दाज गरेरै गर्नुहुन्थ्यो?
3: हामी सबै अन्दाजै गरेर गर्थ्यौँ,
1: त्यही त है।
3: अब अहिले देख्नेले चाहिँ के अरे त्यही धारामै थापेर गर्नुहुन्छ, हामी त जस्तो कति चामल हाल्छ कति ग्लास पानी हाल्ने भन्ने त्यही अनुसार एउटा बनाएर गर्छौँ क्या हामीले। त्यसरी पकाउँदाखेरि हाम्रो सजिलो हुँदो रहेछ।
1: भनेपछि बाबुहरू जन्मिए अनि बाबुहरू हुर्काउनको लागि त अलिक गाह्रै भयो होला दुवैजनालाई है?
3: अब यसो भयो म्याडम, हाम्रो दुवैजना हामी सर्भिस होल्डरमा पऱ्यौँ, एउटा मान्छे हुन त देख्नेलाई एउटा मान्छे त जसेर राख्नुपर्छ, दुईजना जाहिर भएपछि त होइन।
1: हजुर,
3: हाम्रो चाहिँ के भयो भन्दाखेरि मेरो पनि जाहिर, मिसेस पनि जाहिर, त्यसपछि घरबाट पनि मान्छेले सहयोग गर्नुभयो, अनि यता ससुरालीबाट पनि सहयोग भयो।
1: हजुर हजुर,
3: त्यसरी गरेर दुइटा बच्चाहरू हुर्काउन सजिलो भयो,
1: सजिलो भयो। ओके, अब ठुलो बाबु त क्यानाडामा पढ्दै हुनुहुन्छ भन्नुभयो होइन?
3: ठुलो होइन, सानो
1: सानो बाबु। ओके, कान्छो बाबु चाहिँ अहिले क्यानाडामा पढ्दै हुनुहुन्छ भनेर भन्नुभयो है। अब मम्मी र बाबालाई चाहिँ क्यानाडा घुम्न पनि लानुहुन्छ होला ग्रेजुएसनमा?
3: ग्रेजुएसनमा लानलाई कोसिस गरेको छु
1: हजुर,
3: तर त्यो अलिकति अलिक त्यो आर्थिक कारणले गर्दा अलिकति
1: उनीहरू
3: स्टुडेन्ट भिसामा अलिक मिल्दो रहन्छ क्या।
1: ए हजुर हजुर,
3: वर्किङ भिसामा भयो मिल्ने रहेछ।
1: हजुर हजुर,
3: स्टुडेन्ट भिसामा बस्यो किन चाहिँ उसले कसरी व्यवस्थापन गर्छ, उसले कसरी म्यानेजमेन्ट हुन्छ, बच्चा खुवाउनलाई यसो राख्नलाई भन्ने कुरा हुँदो रहेछ, त्योहरू त नमिल्या हो। अब अर्कोपल्ट चाहिँ म कोसिस गर् फेरि कोसिस गर्छु भनेको छ।
1: ए भनेपछि अब जोस् बुवा मुवा होइन दुवैजनालाई लग्ने चाहिँ उहाँले कोसिस गरिराख्नु भएको छ?
3: कोसिस गरेर
1: हजुर। अनि अहिले ठुलो छोराले चाहिँ के गर्नुहुन्छ, काम गर्नुहुन्छ?
3: ठुलो छोराले पहिला ठेकापट्ट गर्छ, घर बिहारमा
1: हजुर हजुर,
3: त्यो ठेकापट्ट 12 महिना त हुँदैन, कहिले कहीँ हुने यसो मेसो त्यसो पऱ्यो होला, त्यस्तै काम गर्छ उसले।
1: ए ठिक छ, अहिले त पठाउहरू पनि ड्राइभ गर्न सकिन्छ नि होइन, धेरै धेरै अहिले त मौकाहरू छ नि त होइन भीमजी। ल अब कार्यक्रम पढेको सन्देश मार्फत सन्देश दिन चाहनुहुन्छ होइन, तपाईँका आफन्तजन हुनुहुन्छ, मित्रजन, अब यतै रेडियोबाट नै कतिपय साथीहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
3: म सबभन्दा पहिला मेरो घरमा भएको आमा हुनुहुन्छ, 86 वर्षको आमा, उहाँलाई पनि सम्झिन चाहन्छु, अनि पोखरामा भाइ बुहारी छन् तिनीहरूलाई पनि सम्झिन्छु, अनि जापानमा मेरो भाइको छोरी छ उसलाई पनि सम्झिन्छु, ज्वाइँलाई पनि सम्झिन चाहन्छु, र अरू घरमा अब यहाँ सुरुबिनामा त अब बुहारी नाति 2 छोराहरू भइहाल्यो, एउटा बाबु क्यानाडामा छ उसलाई पनि सम्झिन चाहन्छु, उसको पनि अब उत्तर उत्तर प्रगति हुँदै जाओस्, उसले पनि अब पिएचडीकोलाई पिएचडी सुरु गरेको लगभग 1 वर्ष हुनलाई छ हो, त्यसमा पनि उसले सफलता हासिल गर्दै जाओस् भन्न चाहन्छु।
1: अनि हाम्रा यहाँबाट परिचय भएका मित्रहरू होइन रेडियो मार्फत परिचय भएका मित्रहरू हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ त?
3: यहाँ सबभन्दा पहिला त अब यो यो कार्यक्रम चलाउने हजुर निशा म्याडम, अनि सुसन बाला, अनि मिना थापा, विनोद दास खड्का, उहाँहरूलाई पनि सम्झिन चाहन्छु, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने यस्तो कार्यक्रममा आएर मैले यसरी भाग लिन पाउँदा, आफ्नो कुराहरू व्यक्त गर्न पाउँदा मलाई पनि खुसी लागेको छ।
1: हजुर, र अहिले हाम्रा जति पनि ब्रिटिस आर्मीमा कार्यरत दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होइन, उहाँको परिवारहरू हुनुहुन्छ, त्यसै गरी अहिले रिटायर्ड लाइफ बिताइराख्नु भएका हाम्रा आमा बुवाहरू हुनुहुन्छ, युकेतिर धेरै हुनुहुन्छ, त्यसै गरी ब्रुनाई र विभिन्न ठाउँमा छरेर बस्नुभएका हाम्रा ब्रिटिस आर्मीका परिवारजनहरूलाई पनि के सन्देश दिन चाहनुहुन्छ?
3: जति पनि ब्रिटिसमा आर्मीमा काम गर्दै हुनुहुन्छ उहाँहरूको चाहिँ सफलताको कामना गर्न चाहन्छु, दाजुभाइ दिदीबहिनीहरूलाई सम्झिन चाहन्छु, त्यही
1: फेरि पनि तपाईँलाई विजय हुनुभएकोमा धेरै धेरै बधाई छ।
3: ल धन्यवाद,
1: थ्याङ्क यू सो मच, बाई बाई
3: बाई बाई।
2: हजुर भीमप्रसाद तिवारीजी, सूर्यबे नायकबाट आउनुभयो होइन, उहाँको कुराकानी सुनियो, खुसी लाग्यो, फेरि फेरि आउनुहोला, कार्यक्रम सुन्नुहोला भन्दै अब हामी आजको लागि अन्तिम श्रोतालाई पनि स्थान दिउँ र हामी पनि बिदा मागौँ है त।
1: हजुर हुन्छ।
2: र आदरणीय श्रोताहरू, अब तपाईँ नेपालमा बसेर सुन्नुभएको छ भने तिजको अघिल्लो दिन सुन्दै हुनुहुन्छ होइन, दर खाने दिन हो क्यारे होइन त, जन्न खानु होला है, किनभने भोलि निलाहार होइन निर्जला व्रत बस्नुपर्ने होला। जुन म चाहिँ करिब 16-17 वर्षदेखि बसिरहेको छु, मलाई पनि स्ट्रेन्थ आउँछ होइन, म पनि टन्नै खान्छु नि बहिनी होइन, त्यसले गर्दाखेरि इन्जोय गर्नुहोला। एउटा चाहिँ कटिबद्धता हो, एउटा समर्पण हो, एउटा साथ हो, सहयोग हो र टिमवर्क हो के बहिनी, होइन श्रीमती मात्रै बस्नुपर्छ, दिदी बहिनी मात्रै बस्नुपर्छ भन्ने छैन, शास्त्रमा पनि लेखेको छैन क्या बहिनी होइन। मैले सोधेको थिएँ गुरुलाई, सोधेको थिएँ होइन सबैले बस्नुपर्छ, म पनि बस्छु भनेर भन्नुभयो अनि म पनि बस्न थालेको, त्यसले गर्दाखेरि हामी दुवैजना मिलेर बस्छौँ। तपाईँहरू पनि त्यसै गर्नुहोला, किनभने रथका दुई पाङ्रा भनेपछि त भार पनि त सँगै भोग्नु पर्यो नि होइन। जे होस् आफ्नो विचार हो, तपाईँले जे गर्नुहुन्छ, नबसे पनि भयो बसे पनि भयो होइन त, माया प्रेम र साथ र सहयोग हुन्छ भने जीवन त अगाडि बढिहाल्छ नि। यति भन्दै सञ्चालक विनोद, फेरि पनि दिदीबहिनी सबैलाई चाहिँ ह्याप्पी तिज भन्दै बिदाको आज्ञा चाहन्छु। हस्त, फेरि अर्को हप्ता भेटौँ, बा बाई, नमस्ते।
1: सम्पूर्ण दिदीबहिनीहरूलाई हरितालिका तिजको धेरै शुभकामना, यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, ह्याप्पी तिज।
4: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् BFBS, यो BFBS गोर्खा रेडियो हो।
5: तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंगसिर 21 23 गतिसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिइएको छ। हामीले देउबा निकट केन्द्रीय सदस्य कुन्दन राज काफ्लेसँग यसै विषयमा कुरा गरेका छौँ।
6: तपाईँहरूले बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र?
7: हामी विभाजनको पक्षमा छैनौ, हामी एकताको पक्षमा छौ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो, त्यो मिलाउनु पर्ने नेतृत्वले हो। हामीले अदालतमा मुद्दा हाल्यौँ, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका छौँ। अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो। यो हामी दुई थरी काङ्ग्रेस भएको, विशेष महाधिवेशन पछि हो, विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो। त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो भने पछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ। यो अदालत बिन अदालत बिना, हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो, त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो। सानेपा नेतृत्वले कसैलाई क्रियाशील सदस्य दिन्छु, व्यक्तिको नैसर्गिक अधिकारमा लडेको काङ्ग्रेस, कसैलाई क्रियाशील सदस्य दिन्छु, कसैलाई काङ्ग्रेस बनाउँछु, कसैलाई बनाउँदिन, तँलाई क्रियाशील दिन्छु, तँलाई दिन्न, तँलाई नेता बनाउँछु, तँलाई बनाउँदिन भनेर नेतृत्वले भन्छ भने त्यो मण्डलीकरण मानिन्छ त्यसलाई। त्यही भएर सानेपा नेतृत्वले नेपाली काङ्ग्रेसको जस्तो व्यवहार नगरेको कारणले हामी बाध्य भएर छुट्टै महाधिवेशन गर्न बाध्य भएको।
6: यो भनेको त सरासर अब फुटेको हो भनेर बुझ्न सक्यो नि त।
7: यो चाहिँ फुटाउने नफुटाउने चाहिँ सानेपाको नेतृत्वकोमा भर पर्छ, यो हामीमा भर पर्दैन। अहिले त सर्वोच्च अदालतले निस्ता दिएको छ नि त, होइन र? उहाँहरू कसरी काङ्ग्रेसको नेतृत्व हुनुभयो, होइन? त्यही भएर अदालतले हामीले उहाँहरूले तोकेको अधिवेशन क्यान्सल गर भन्यो, तर अदालतले पार्टीको प्रक्रिया अगाडि बढा भनेपछि त हामीलाई जिम्मेवारी दिएको हो नि त। पार्टी त हामीले होइन, सानेपाको नेतृत्वले पो फुटाउन कोसिस गरिरहेछ।
6: अब संस्थापन पक्षसँग संवाद र सहमतिको सबै ढोका बन्द भएको भनेर पनि बुझ्न सकिन्छ कि फेरि किन हतार गर्दै हुनुहुन्छ तपाईँहरू महाधिवेशनमा?
7: हतार होइन, हतार भन्दा नि राजनीतिमा संवाद कहिले अन्त्य हुँदैन, संवाद जतिखेर नि गर्न सकिन्छ र सँगसँगै राजनीतिमा कुनै पनि कुराले छेकावट पनि गर्दैन। त्यो कुरा चाहिँ नेतृत्व हुँ भन्ने साथीहरूले त्यो जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ। नेपाली काङ्ग्रेसलाई किता काट गर्न जब कोसिस गरिन्छ काङ्ग्रेसभित्र स्वाभाविक रूपमा विद्रोह हुन्छ। अहिले विशेष महाधिवेशनको नेतृत्वले काङ्ग्रेसभित्र किता काट गर्ने, काङ्ग्रेसभित्र चाहिँ क्रियाशील सदस्य यसलाई दिन्छु यसलाई दिन्न भन्ने, काङ्ग्रेसभित्र यो नेता बन्छ यो नेता बन्दैन भन्ने, काङ्ग्रेसभित्र जुन किसिमको एउटा बन्दीकरणको अवस्था सिर्जना गरेको छ त्यसको विरुद्ध त स्वाभाविक रूपमा ऊर्जाशील काङ्ग्रेसका कार्यकर्ता, चेतनशील काङ्ग्रेसका कार्यकर्ता त स्वाभाविक रूपमा अगाडि बढिहाल्छन् नि, यो कुरा नौलो कुरा होइन।
6: तपाईँहरूले हामी आधिकारिक भन्नुहुन्छ, उहाँहरूले हामी आधिकारिक भन्नुहुन्छ, सबै अलमलका बीचमा चाहिँ अब नेता कार्यकर्ता तल्लो तहका कार्यकर्तामा चाहिँ अलिकति निराशा पैदा भएको छ, यसको जिम्मेवारी कसले लिने हो?
7: यो चाहिँ सानेपा जसले विशेष महाधिवेशन गरायो, काठमाडौँ जिल्लाको सभापतिले गरेको त काठमाडौँ जिल्लाको अधिवेशन पो हुन्छ, केन्द्रीय महाधिवेशन हुन्छ र तपाईँले शनाखत बिना पनि कुनै तपाईँले म महाधिवेशन प्रतिनिधि भएँ भनेर कोही आएर लाइनमा बसेर भन्दाखेरि महाधिवेशन हुन्छ कि? शनाखत गर्नुपर्छ, शनाखत बिनाको महाधिवेशन हुन्छ? यस्तो चाल झेम छल कपट गरेर अगाडि नेतृत्व अगाडि जान सक्छ र सबै त्यो कुरा चाहिँ सबै देशभरिका कार्यकर्ताले स्वीकार्छन् भन्ने मूर्खता हो। त्यही भएर यो कुरा इन्डिभिजुअल लिबर्टी व्यक्तिको नैसर्गिक अधिकारका बारेमा बिपीले व्याख्या गर्नुभएको छ। काङ्ग्रेसभित्र धेरै चेतनशील कार्यकर्ताहरू छन्, उहाँले प्रक्रियाको कुरा, उहाँहरूले प्रक्रियाको कुरा, सिद्धान्तको कुरा, नीतिको कुरा, विधानको कुरालाई प्रष्ट ढङ्गले बुझ्नुभएको छ। यो कुरा चाहिँ यदि तपाईँले भने समस्यै छैन त म भन्दिनँ, तर समस्या जसले निम्तायो त्यसले नै समस्याको समाधानको दिशामा अगाडि बढ्नुपर्छ।
5: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
4: यो BFBS गोर्खा रेडियो हो।

बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र सङ्गीत सागर हजुर श्रोताहरू सङ्गीत सागर आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र आज पनि हामी सङ्गीत सागरको छालहरूमा रमाउनेछौँ श्रोताहरू, सङ्गीत सागरको यी लहरहरूमा तपाईँ हामी रमाउनेछौँ, मिठा मिठा गीत सङ्गीतमा रमाउनेछौँ श्रोताहरू। कार्यक्रमको थालनीमा सुनिहाल्नुभयो जगदीश समाल भन्दै हुनुहुन्थ्यो, आधा उमेर निन्द्रामा बित्यो आधा चाहिँ हाँस खेलाइमा। हजुर श्रोताहरू, शब्द जया प्रकाश केरुङको थियो भने सङ्गीत यसमा पारस मुकारुङको रहेको थियो। आजको सङ्गीत सागरले यस्तै मिठा मिठा गीत सङ्गीत बोकेर ल्याएको छ श्रोताहरू तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटसम्म भनौँ होइन, तपाईँसम्म भनौँ। आशा छ, विश्वास छ तपाईँहरू इन्जोय गर्नुहुन्छ होला भन्ने। आज मैले चुनेर ल्याएको गीतहरू सबै मन पराइदिनु हुनेछ भनेर आशा राखेकी छु भन्दै अब दोस्रो गीततर्फ लागौ श्रोताहरू। सितु खरेल हजुर, चर्चित गायिका सितु खरेल आउनु भएको छ। सुमन खरेलले लेख्नु भएको शब्दहरू छन् भने सङ्गीत यसमा प्रभुराज ढकालले दिनुभएको छ। बैरी बनेछ यो कर्म मेरो, न दुखाए मन कसैको, न बिराए बाटो कतैको भनेर उहाँ भन्दै हुनुहुन्छ। उहाँको मन बैरी भइदिएको रहेछ आज श्रोताहरू। जे होस् हामी महसुस गरौँ उहाँको भनाइहरूलाई, उहाँको दुखाइहरूलाई, हाम्रो सितु खरेलको दुखाइहरूलाई, पीडाहरूलाई भनौ होइन, के कसो रहेछ उहाँको मनको अवस्था। आउनुहोस् अब हामी उहाँलाई स्वागत गरौँ।

चर्चित गायिका सितु खरेलले गाउनु भएको गीत भनौ यो सुमधुर मिठो गीत पश्चात भनौ मन्चुने शब्दहरू पश्चात भनौ होइन मिठो संगीतले भरिएको गीत सुन्ने पश्चात भनौ होइन अब हामी अर्को गीततर्फ लागौ चिसो बतासले मलाई सन्देश के ल्यायो आज फेरि मलाई जिउन मन लाग्यो मायालु तिम्रो याद आयो हजुर श्रोताहरू सुकमित गुरुङ हजुर गायिका चर्चित गायिका सुकमित गुरुङले गाउँदै हुनुहुन्छ यो गीत अब तपाईँको निम्ति श्रोताहरू मेरो तर्फबाट सङ्गीत सागरको तर्फबाट स्वीकार्नुहोस्

0: गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: छोटो विश्राम पश्चात यहाँहरू सबैलाई म स्वागत गर्न चाहन्छु। श्रोताहरू, आजको सङ्गीत सागरको इशालहरूमा, आजको सङ्गीत सागरको यी लहरहरूमा भनौँ होइन, तपाईँहरू सबैलाई स्वागत पनि गर्दै म यहाँ गायक महेश सेवालाई पनि स्वागत गरिहाल्छु। तपाईँ हामी सबैजना भएर स्वागत गरौँ। कसको माया कसको मोह लाग्यो मलाई भनेर उहाँ आउनु भएको छ, निकै गहिरो कुरा छ जस्तो छ। श्रोताहरू, बालकृष्ण थामीले लेख्नु भएको शब्दहरू भने सङ्गीत, यसमा चर्चित सङ्गीतकार हाम्रो राजु सिंहले सङ्गीत दिनुभएको रहेछ। कसको माया कसको मोह लाग्यो मलाई, हजुर आउनुहोस् महेश सेवालाई स्वागत गरौँ।

गायक महेश सेवाले गाउनु भएको गीत पश्चात यहाँ गायिका बानीका प्रधान आउनु भएको छ। श्रोताहरू, जानी नजानी तिमीसँग कुनै रात मागे भनेर उहाँ भन्दै हुनुहुन्छ। हाम्रो चर्चित गायिका बानीका प्रधान शब्द राखी गौचन, हजुर गीतकार राखी गौचनले लेख्नु भएको छ भने संगीत यसमा दिनेश सुब्बाको रहेको छ। स्वागत गरौं गायिका बानीका प्रधानलाई।

Serious Gorkha Radio. Gorkha Radio. यो छोटो विश्राम पश्चात फेरि पनि यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छौँ. आजको सङ्गीत सागरको मध्यान्तर भनौँ होइन श्रोताहरू, यो मध्यान्तर पश्चात यहाँहरू सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्न चाहन्छु. र यहाँहरू सबैलाई स्वागत पनि गर्दै म यहाँ गायक प्रताप दास र गायिका अनु चौधरीलाई निम्त्याएकी छु. श्रोताहरू, उहाँहरू आउनु भएको छ र एउटा युगल गीत बोकेर दुईजना आउनु भएको छ. मन दियो, मुटु दियो, माया दियो मलाई भनेर उहाँहरू एक अर्कासँग भन्दै हुनुहुन्छ. आउनुहोस् अब हामी यो युगल जोडीलाई पनि स्वागत गरिहालौँ आजको सङ्गीत सागरमा.

हजुर, श्रोता र संगीत सागरको इछालहरूमा, संगीत सागरको यी लहरहरूमा अब भने गायक कर्णदास आउनु भएको छ, गीतकार उन्नति बोहराको गीत शब्दहरू बोकेर आउनु भएको छ भने संगीत यसमा वरिष्ठ संगीतकार दीपक जंगमले दिनुभएको छ। कसले पो देख्छ र यो चोट मेरो छातीमा लागेको भनेर गायक कर्णदास भन्दै हुनुहुन्छ अबको प्रस्तुतिमा। आउनुहोस् अब उहाँलाई पनि हामी स्वागत गरिहालौं।

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
2: गायक कर्णदासले गाउनुभएको मिठो गीत सुन्नुभयो श्रोताहरू। कसले पो देख्छ र यो चोट मेरो छातीमा लागेको भनेर भन्दै हुनुहुन्थ्यो भने, अब यहाँ गायिका पार्वती राय पहिले हुन्थ्यो हाम्रो आँखा तानी तानी भन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा हेमकुमार राईले लेख्नु भएको, हाम्रो गीतकार हेमकुमार राईले लेख्नु भएको शब्दहरू छन् भने सङ्गीत यसमा शान्तिराम राईले दिनुभएको छ।

हजुर श्रोताहरू, मिठा मिठा गीत संगीत सुन्दा सुन्दै आजको संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता भनौँ फेरि यस्तै मिठा मिठा गीत संगीत बोकेर म आउने नै छु तपाईँहरू माझ, तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। आजलाई भने म सुजन बालालाई आज्ञा दिनुहोस्। नमस्ते, बाई।

0: The Lion Buddy. On air. Atma. On a smart speaker, my bun host. Play BFBS. You, BFBS Gorkha Radio. Gorkha Radio.
1: नेपालगञ्जबाट दिल बहादुर केसीको रिपोर्ट।
2: चाड पर्वको रौनक सँगै गाउँघरमा मादलको माग बढ्थ्यो। काठका ठेका र छालाको तालमा गाउँमा आँगन गुन्जिन्थ्यो। तर समय फेरिएको छ। आधुनिक बाजा र प्रविधिको बढ्दो प्रयोग सँगै नेपाली मौलिक बाजा मादलको आवाज बिस्तारै ओझेलमा पर्दै गएको छ। 80 वर्षीय मोहन केसीलाई पनि चाड पर्वको रौनकता क्रमशः हराउँदै गएको अनुभव पाएको छ।
3: रमाइलो अब छैन, अब यो मादल बजाउने छमछमे नाच्ने अब त के बजाउने के हारो मात्रै गर्छन्। गर हाओ गरे तल भइगयो, गर माथि भइगयो दौड्दै।
2: कुनै बेला चाडपर्वको अभिन्न अङ्ग बनेको थियो मादल। अहिले मादल संरक्षणको पर्खाइमा छ। कच्चा पदार्थको अभावका कारण पनि मादल बनाउने सिपले काम नपाएको मादल व्यवसायी दिलबहादुर नेपालीको भनाइ छ।
4: मेन त यिनी काठहरूका छालाहरूका समस्या छ कि, ओरिजिनल काठ पाइन्न, छाला यहाँ उत्पादन छैन, बाहिर लिन पर्यो।
2: बजारमा आधुनिक बाजा र डिजिटल संगीतको सहज पहुँचका कारण मौलिक बाजा प्रतिको आकर्षण कम हुँदै गएको मादल व्यवसायहरू बताउँछन्। नयाँ तमा मादल बनाउने सिप हस्तान्तरण हुन नसक्दा पनि यसको संरक्षणमा थप चुनौती देखिएको छ।
1: पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिन्डर ग्यास बिक्री भएको छ।
5: पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल अल निगमको समन्वयमा तराईका उद्योगमा सिलिन्डर रिफिल गरेर वैकल्पिक बाटोबाट ती सिलिन्डर काठमाडौँ ल्याएर बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र शुक्रबार 40,636 स्थान सिलिन्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन्। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रे पलान चोकका उद्योगका सिलिन्डर बारा पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ। अब खबर फटाफट।
6: रसुवा बाढीपछिको राहत र उद्धारमा ड्रोन बन्यो वरदान। बाढीले जमिनको बाटो बन्द गरिदिएपछि ड्रोन हिँड्ने आकाश नै दुर्गम बस्तीका लागि राहतको आशा। आमा छोदिङमो गाउँपालिकामा सामान ढुवानी हुन नसक्दा महँगी भने अचाक्ली। रसुवा र नुवाकोट जोड्न फड्के निर्माण हुँदै बेत्रावतीमा वारपार गर्न सुरक्षा निकाय र स्थानीयको पहलमा संरचना बन्ने। नाप जाँच भएको 5 वर्षपछि धनुषाको सबैल्या नगरका 385 परिवारलाई जग्गा धनी पूर्जा। जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता भएपछि पूर्जा वितरण। धनकुटा निशान मन्दिर परिसरमा रहेको महाघण्टी हेर्न आउने पर्यटकको संख्या वृद्धि। साना साना घण्टीलाई जोडेर बनाइएको महाघण्टीमा 500 बढी घण्टी। घण्टीकै तौल 150 किलो। महाघण्टीमा 1931 सालभन्दा अघिका घण्टी समेत संग्रहित। भोजपुरमा उत्पादित अकबरे खुर्सानीले बजार पाउँदै भोजपुरका खुर्सानीको स्वाद लिँदै काठमाडौँ धरान विराटनगर र झापाका बासिन्दा किसानले प्रति किलो 200 रुपियाँसम्म मूल्य पाउँदै भोजपुरमा गएको वर्ष 5,232 मेट्रिक टन अकबरे खुर्सानी उत्पादन। म्याग्दीका स्थानीय रातो च्याउको खोजीमा जङ्गलतर्फ। प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको मुख्य स्रोत बन्दै ताजा रातो च्याउको बजार मूल्य प्रति केजी 1,000 रुपियाँसम्म। प्रस्तावित पोखरा बसपाक क्षेत्रका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया महानगरले अघि बढाउने। नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित जिल्ला समिति निर्णयमा पुग्दै। र स्याङ्जाको गलाङ नगरपालिका 7 र 11 जोड्ने गरी आँधी खोलामाथि झोलङ्गे पुल निर्माण। 444 मिटर लम्बाइको पुल बनेपछि 1 घण्टाको बाटो 10 मिनटमा।
1: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ। मलेसियाको क्वालालम्पुरमा भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो। जितसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो। एसिया कप अर्को वर्ष बंगलादेशमा हुनेछ। आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन्। एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ। सोही अनुसार नेपाल एसिया कप खेल्ने भएको हो। नेपालले युएलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछि आएको युए 49 ओभर दुई बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको हो। हवस् त, खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

डर भन्ने कुरा कस्तो हुँदो रहेछ है, डर अनि नकारात्मक सोच त्यसले सदैव मनमा घर बनाउँदो रहेछ। त्यो डरका कारण, त्यो अन्धविश्वासका कारण, त्यो नकारात्मक सोचका कारणले व्यक्तिले जति चाहे पनि आफूलाई त्यसबाट निकाल्नलाई चाहिँ समय लगाउँदो रहेछ र समय लाग्दो पनि रहेछ। यो चाहिँ मेरो आफ्नै कुरा हो, म तपाईँलाई एकैछिनमा यो कुरा बताउँछु होइन, त्यो डरको कुरा के भयो भन्ने कुरा म तपाईँलाई बताउँछु, साथै बस्नुहोला। यति बेला मनको आवाज लिएर तपाईँ समक्ष उपस्थित भएको छु मन्दिरा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको साथमा आज पनि राम्रा राम्रा कुराहरू लिएर हाजिर छु। राम्रा राम्रा गीतहरू छन्, राम्रा राम्रा कुराहरू छन्, तपाईँको र मेरो साथ रहनेछ अनि हामी एकअर्काको मनको कुरा साटासाट गर्नेछौँ मनको आवाजमा। तपाईँलाई थुप्रै थुप्रै माया तथा सम्झना, तपाईँको जीवन फलोस फुलोस्, तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यले पाइला चुमिरहोस्, हर बाधा अडचनहरू हटुन्, यिनै शुभकामना तपाईँका लागि। जति पनि यो अहिले भइरहेको आपत विपदमा दिवंगत हुनुभयो उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आउनुहोस् आजको मनको आवाजलाई सुरु गरौँ।

हजुर मनको आवाजलाई सुनिरहनु भएको छ बीएफ बीएस गोर्खा रेडियोमा, र मैले जुन कुरा सुनाउँछु भनिरहेको छु नि तपाईँलाई, त्यो के हो भन्दाखेरि चाहिँ यो घटना मसँगै घट्यो होइन। अब झसक्क मनमा त्यस्तो कुरा आयो र त्यो कुरा यस्तो गरी घर बस्यो कि मनमा निकाल्नै गाह्रो पर्यो। म क्लास लिएर घर फर्किँदै थिएँ होइन, छिटो पुग्नको लागि ठाडो उकालो बाटो छ कि, अलिकति जम्मा स्कुटरमा त्यो बाटो लगभग 3 मिनट जतिको छ त्यो ठाडो उकालो। चोकबाट चाहिँ म ठ्याक्कै ठाडो उकालो लागेँ डाँडामा होइन। जब माथि आइपुगेको थिएँ त्यहाँनिर एउटा घर छ, त्यो घरको छेउमा एउटा फुलको बोट रहेछ, त्यो पनि याद थिएन मलाई। अब चाहिँ अलिअलि अँध्यारो हुन थालिसकेको छ, नजिकै गएपछि मात्र नभए प्रष्ट मान्छे देखिँदैन, अँध्यारो अँध्यारो हुन लागेको भएर। अनि घरको गेटभन्दा बाहिरपट्टि बाटोमा जवान मान्छेले त्यहाँ फुल टिपिरहेको, अनि नजिकै पुगेर ठ्याक्क हेलमेटबाट हेर्दाखेरि चाहिँ उनको आँखा देखियो। आँखा पनि कस्तो अलिकति ठुला ठुला होइन, एकदम घुरेर हेरेको जस्तो। त्यो आँखा देख्न साथै मलाई अलिकति चसक्क डर लाग्यो। यस्तो बेला राति साँझमा त फुल टिप्ने अथवा बोट बिरुवामा केही नटिप्नु भनेको हुन्छ, बाँस बसिसकेको बोट बिरुवामा हामीले केही टिप्नु हुँदैन, टिप्नु पर्यो भने पनि सोधेर अनुमति लिएर टिप्नु पर्छ भनेर आमा बुवाले त्यस्तो सिकाएको। अनि त्यति बेला त्यो फुल टिपेको कस्तो कस्तो लाग्यो कि मलाई, त्यो आँखा जुधाइमा चाहिँ मलाई कस्तो एक किसिमको डर पस्यो। म अगाडि बढिहालेँ किनभने स्कुटर त चलिरहेको छ, अगाडि बढेँ तर चसक्क मनमा चाहिँ पसिहालेँ, बिझिहालेँ त्यो डर। भोलिपल्ट पनि पढाएर फर्किने बेलामा ठ्याक्कै त्यही बाटो आएँ। जब त्यही ठाउँमा आएपछि आज पनि ती मान्छेले फुल टिपिरहेका छन् कि भनेर चसक्क डर लाग्यो कि मलाई। त्यो डर यस्तो पस्यो कि आखिर चाहिने कुरा त होइन नि, बाटो हो, अरू मान्छे पनि फाटोफुटो हिँडिरहेका हुन्छन् तर त्यस्तो चल्तीको बाटो चाहिँ होइन। अनि 15 दिन जति भयो त्यो बाटो दिनदिनै आइरहेको छु, बाटोमा चाहिँ मैले तिनलाई पछि देखिनँ, त्यही एक दिन मात्रै देखेको। तर आजको दिनसम्म पनि त्यहाँनेरि आइपुग्दाखेरि त्यो फुलको बोटलाई पनि मैले निहालेँ, तर मैले सुनेको चाहिँ त्यो चाहिँ पूजा गर्नलाई चाहिँ प्रयोग गरिँदैन भनेको सुनेको हुँ। तर त्यहाँनेरि आइपुगेपछि त्यो फुलनेरि आइपुगेपछि ला ती मान्छे छन् कि ती को होला भनेर मलाई याद आउँछ कि सम्झना आउँछ, अनि कता कता चसक्क डर पनि लाग्छ। आखिर केही पूजा गर्नलाई चाहिएको होला, लिन आयो होला नि त, तर नकारात्मक कुराले घर बनाए नि त मनमा, त्यसपछि डर पस्यो के, अनि बिर्सिँदो रहेछु त्यहाँनेरि पुगेपछि ला यो बाटो नआएको भए पनि हुन्थ्यो जस्तो लाग्छ। अनि कहिलेकाहीँ चाहिँ मान्छेहरू भेट्छु, कहिलेकाहीँ चाहिँ कोही पनि नहुँदाखेरि मनमा छसक्क बित्छ। नकारात्मक कुराले घर गर्यो भने यस्तो साधारण कुराले पनि मान्छेको मनमा डर पस्यो भने त्यो डर निकाल्न कति गाह्रो रहेछ। कति किसिमका कति कति कुराहरू होलान्, डरै मान्नुपर्ने कुरा नहोला, शङ्काका कुरा हुन्छन्, कस्ता कस्ता कुरा हुन्छन्, तर त्यस्ता त्यस्ता कुराहरूतिर हामीले मन लगायौँ, हामीले सोच लगायौँ भने हामी अगाडि बढ्न सक्दा रहेनछौँ भन्ने यही घटनाले पनि देखियो। त्यसै कारणले नकारात्मक होइन सकारात्मक कुरा मनमा ल्याउनै पर्ने रहेछ।

एउटा सानो फुल फुलिरहेको रहेछ होइन, साँझको समय थियो, एउटा मान्छे घुम्दै घुम्दै अलिकति जङ्गलको छेउमा पुगेछ। त्यहाँ चाहिँ एउटा सानो फुल फुलिरहेको थियो, जङ्गली फुल, अनि जङ्गलबाट चाहिँ हावा शिर शिर शिर शिर आइरहेको थियो, घाँसहरू हल्लिरहेको थियो, त्यो फुल पनि नाचिरहेको थियो होइन, हल्लिरहेको थियो। अनि त्यो फुल हल्लिरहेको देखेर त्यो मान्छेले भनेछ, ए फुल, कत्रो फुर्ती तेरो, खुब हावासँग नाचिरहेछस्, हाँसिरहेछस्, तेरो जीवन त छोटो छ, एकछिनमा ओइलाइहाल्छस् कि फुर्ती देखाउँछस् भनेर त्यो मान्छेले घमण्ड गरेर त्यो फुललाई भनेछ। फुलले उत्तरै दिएनछ, ऊ आफ्नै मस्तीमा त्यो हावामा झुलिरहेको छ होइन। त्यत्तिकैमा पुतलीहरू आयो, उसँग खेल्यो, गुनगुनायो, अनि त्यो पुतली पनि गयो। एकछिनपछि फेरि साना साना चराहरू आए, त्योसँग यसो बयली मारेर खेले, अनि त्यसपछि गुनगुनाए, चराचुरबिर गरे, गीत गायो, ऊ पनि गयो। त्यसपछि मौरीहरू आए, त्यो फुलको रस निकाले, उनीहरू पनि भुनभुन भुनभुन गर्दै फुलसँग खेले, हावासँग लहराए, अनि त्यसपछि तिनीहरू पनि गए। अनि ती सबै गइसकेपछि त्यो मान्छेले फेरि सोध्छ, ओइ फुल, कति त मख परेर नाचिरहेको, तेरो जीवन छोटो छ होइन, त भरे ओइलाउँछस्। त्यति बेला त्यो फुलले उत्तर दिन्छ, यतिन जेलसम्म तिमी यहाँ बसेर कति आनन्दित भयो, म नाचिरहेँ, गाइरहेँ, हाँसिरहेँ, यो हावा सँगसँगै म पनि झुलिरहेँ। पुतलीहरू आए, उनीहरूसँग खेले, चराहरू आए, उनीहरूसँग गाए, नाचे, अनि मौरीहरू आए, मेरो रस लिएर गए, उनीहरू मसँग रमाए, म पनि उनीहरूसँग रमाए। अब उनीहरूले लगेको मेरो रस त्यसबाट मोह बनाउँछन्। मलाई थाहा छ मेरो जीवन छोटो छ, तर म छोटो जीवन भए पनि यो जीवनको आनन्द उठाएर बाँचिरहेको छु। केही क्षण तिमी मलाई हेरेर पनि हाँसिरह्यो, खुसी भइरह्यो, पक्क परेर बाँचिरह्यो। जीवन कसरी बाँचेको छ भन्ने कुरा हो, जीवनमा आनन्दित भएर बाँच्नु नै सफल जीवन हो। जीवनमा बाँच्न जान्नुपर्छ, हाँस्न जान्नुपर्छ भनेर त्यो सानो फुलले जीवन जिउने कला त्यो मान्छेलाई सिकायो रे। जीवन जस्तो पनि हुन सक्छ, हामीले जे पाएका छौँ त्यसलाई हामीले अनुभव गर्ने हो, त्यसलाई हामीले भोग्ने हो। कसरी भोग्छौँ, के लिन्छौँ, के दिन्छौँ, के कमाउँछौँ भन्ने कुरा हो। जीवन लामो र छोटोको कुरा होइन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

पछि से ऊ एकछिन त्यहाँ अड्किन्थ्यो। किन भन्दा उसलाई त्यो घर अत्यन्तै मन पर्थ्यो र त्यो घरको आँगनमा पार्किङमा चाहिँ एउटा टिरेक्क टल्किएको यस्तो राम्रो गाडी राखिएको हुन्थ्यो कि पार्क गरेर सधैँ झैँ ऊ पत्रिका पुर्याउन जान्थ्यो अनि त्यो घर आएपछि एकछिन त्यहाँ अडिएर त्यो घरलाई हेर्ने गर्थ्यो। तर त्यो दिन चाहिँ के भएछ भने ढोका खुल्लै रहेछ र त्यो घरको मालिक जसको चाहिँ कार हो उसले चाहिँ त्यो कारलाई सफा सुग्घर गरेर पुछपाछ गर्दै रहेछन्। त्यसपछि यी युवक चाहिँ हिम्मत गरेर ती कार मालिकको नजिकै पुगेर कारलाई राम्रोसँग हेरे अनि त्यसपछि ती कार मालिकलाई सोधेछन्, हजुर यो गाडीको कति पर्छ? त्यसपछि ती गाडीका मालिकले त्यो बच्चोलाई हेरे, अब 13-14 वर्षको बच्चा छ, अब त्यस्तो राम्रो कारको मूल्य सोधिरहेछ, अब तिनलाई पनि अचम्म लागेछ। शिरदेखि पाउसम्म हेरे अनि भने, यो कार मैले किनेको होइन बाबु, यो कार चाहिँ मेरो दाइले मलाई उपहारमा दिनुभएको हो, गिफ्टमा दिनुभएको हो भनेर ती कारका मालिकले भनेछन्। अनि ती युवकले छक्क परेर त्यो कार मालिकलाई हेरेछ अनि कारलाई हेरेछ। अब उसले के सोच्यो होला, उसले के भन्यो होला, अरू बाँकीको कथा चाहिँ म तपाईँलाई यो गीत सुनाउँछु, त्यसपछि तपाईँलाई सुनाउँछु। अब के हुन्छ होला, त्यो बच्चाले के भन्छ होला, त्यसपछि ती कार मालिकले के भन्छन् होला, यो कथाको एन्डिङ, यो कथा कसरी समाप्त हुन्छ, यो कथाले के सन्देश दिन्छ म

किनेको होइन यो कार, यो चाहिँ मेरो दाजुले मलाई उपहारमा दिनुभएको, गिफ्ट दिनुभएको। त्यसपछि एकछिन त्यो बालक मौन हुन्छ। कार गिफ्ट दिन सक्ने कस्तो दाइ होला, होइन? त्यो कार मालिक एकछिन मौन बस्छ र उसले भन्छ, तिमीले पनि यही सोच्यौ होला होइन, तिम्रो पनि मेरो जस्तै दाइ भइदिएको भए हुन्थ्यो, उसले तिमीलाई पनि कार दिन्थ्यो भनेर सोच्यौ होला नि होइन भनेर ती कार मालिकले त्यो बच्चोलाई भने। त्यसपछि त्यो बच्चो यानि कि त्यो युवकले चाहिँ भन्यो, होइन हजुर, मैले त्यस्तो सोचेको होइन भनेर उसले निडर भएर बतायो। कार मालिक छक्क परे अनि उनले सोधे, त्यसो भए के सोचेको त? त्यति भनिसकेपछि त्यो 13-14 वर्षको अब बच्चा भनौँ कि युवक भनौँ, उसले के भन्यो भन्दाखेरि चाहिँ, होइन हजुर, म यति सक्षम हुन सकूँ, म आफूलाई यति निखार्छु, म राम्रोसँग पढ्छु, म मेहनत गर्छु, म चाहिँ तपाईँको दाई जस्तो बन्न सकूँ, ताकि म मेरा भाइ बहिनीलाई र अरू व्यक्तिहरूलाई पनि तपाईँको दाई जस्तै बनेर कसैलाई सहयोग गर्न सकूँ, म तपाईँको दाई जस्तो बन्छु र मेरा कारणले अरूलाई सहयोग पुगोस्, म अरूलाई सहयोग गर्न चाहन्छु जसरी तपाईँको दाईले तपाईँलाई गर्नुभयो, त्यस्तै गरी म आवश्यकता परेकाहरूलाई चाहिँ सहयोग गर्न चाहन्छु भनेर ती आफ्नो जीवनमा अगाडि बढ्दै गरेका युवकले त्यो व्यक्तिलाई यसरी उत्तर दियो। जब यो उत्तर सुने नि मैले, मेरो मन कस्तो छोयो के, हो नि, जीवन परिवर्तन यसै गरी हुन्छ, सोच परिवर्तन यसै गरी हुन्छ। एउटा कर्म गर्छु भनेर दृढ विश्वास जब मनमा आउँछ नि, त्यति बेला कर्म पनि सकारात्मक हुन्छ अनि सकारात्मक कर्मको फल पनि हामीले सकारात्मक नै पाउँछौँ। कसैलाई सहयोग गर्यौँ भने त्यो सहयोग फेरि फर्केर हामीलाई एउटा यस्तो सुकर्मको फल दिन्छ कि के भनौँ। फल दिएन भने पनि जुन त्यो सन्तुष्टि हुन्छ नि हामीले पाएको, त्यो सन्तुष्टिको त लेखै जोखै छैन, त्यसको कति आनन्द मिल्छ भनेर। कस्तो राम्रो लाग्यो यो कथा, के प्रेरणाको स्रोत भन्दा फरक नपर्ने कथा। त्यही भएर यो कथा मैले तपाईँलाई सुनाएकी हो। यति बेला मनका आवाजमा यो अर्को असाध्यै सुन्दर गीत छ, यसलाई सुन्नुहोला। यसका शब्दले पनि यहाँको मनलाई छुन सक्छ।

केही दिन यतादेखि म एउटा इन्स्टिट्युटमा गइरहेको छु होइन, जहाँ कलाको पूजा गरिन्छ। अब त्यो कहाँ भन्नु होला होइन, एउटा इन्स्टिट्युट हो जहाँ चाहिँ सङ्गीतका विधाहरूलाई कलाको विधाहरू समेटिएको छ, त्यहाँ चाहिँ यी चिजहरूको पूजा गरिन्छ भनौँ, अब सिकाइन्छ होइन। त्यहाँ डान्स छ, त्यहाँ गिटार छ, त्यहाँ किबोर्ड छ, त्यहाँ तबला छ, त्यहाँ भोकल छ, त्यहाँ उद्घोषण तालिम छ होइन, धेरै कुरा छ त्यो इन्स्टिट्युटमा। अनि सबैभन्दा राम्रो, सबैभन्दा सकारात्मक कुरा चाहिँ त्यहाँ जाँदाखेरि यति रमाइलो लाग्छ कि आफू बच्चा बनिन्छ। त्यहाँ बच्चादेखि, 5 वर्षका बच्चादेखि 60, 70, 75 वर्षसम्मका व्यक्तिहरू त्यहाँ सिक्न आउनुहुन्छ कि, त्यो देखेर मलाई कस्तो रमाइलो लाग्छ। आधा घन्टा म त्यत्तिकै अल्मलिन्छु कि त्यहाँ गएपछि। यति उत्साहका साथ डान्स गरिरहेका हुन्छन् व्यक्तिहरू, सबै 5 वर्षदेखि 50-60 वर्षसम्मका व्यक्तिहरू त्यहाँ डान्स गर्छन्। बिहान एउटा यस्तो ग्रुप छ कि एउटा परिवार भन्दा पनि नजिकको एउटा ग्रुप छ जसले जुम्बा गर्छन् होइन। अनि त्यसपछि एकपछि अर्को, अर्कोपछि अर्को, अर्कोपछि अर्को क्लास भइरहन्छ। त्यो उनीहरू नाचेको, उनीहरूले कम्मर भाँचेको, उनीहरू खुसी भएको, ओहो उनीहरूको त्यो लचकता, त्यो देखेर त्यस्तै मक्क पर्छु क्या। म मात्रै होइन, त्यहाँ हेर्ने अरू व्यक्ति पनि त्यस्तै मक्क पर्नुहुन्छ। उहाँहरू सिकिरहेको हुन्छ, हामी त्यसै दङ्ग पर्छौँ होइन। अनि भोकल क्लास त्यस्तै, उनीहरूले सारेगामा गर्दाखेरि यति रमाइलो के, त्यहाँ पनि 12-13 वर्षदेखि 75 वर्षसम्मको मानिसहरू हुनुहुन्छ, यति राम्रो गाउनुहुन्छ, त्यो देखेपछि त्यतैतिर रमाइलो लाग्छ। अनि किबोर्ड क्लासमा जान्छु, सानो बच्चाहरूले किबोर्ड बजाइरहेछन्, ठुल्ठुलो बच्चाहरू पनि छन्, अनि एकदमै उमेर पाएको जो रिटायर भएर आउनु भएको छ उहाँहरूले पनि बजाइरहनु भएको छ, त्यही बच्चाहरूसँग बसेर सिकिरहनु भएको छ। यता गिटार क्लास त्यस्तै छ, उतातिर उद्घोषणमा अर्कै छ, जता हेरी त्यतै जाउँ जस्तो। फेरि पेन्टिङ क्लास त्यस्तै छ है, कस्तो रमाइलो। कलाले मान्छेको मनलाई छुन्छ, कलाले मानिसको उमेरलाई हेर्दैन, कलाले त्यो कलालाई सम्मान गर्न जान्दछ, त्यो कलाले आफ्नो जीवनलाई उसले रङ्गीन बनाउन सक्छ, त्यो कलामा एकदम होमिएर, कलामा चुर्लुम्म डुबेर व्यक्तिले आफूलाई निखार्न सक्दो रहेछ। त्यहाँ जाँदाखेरि मलाई त्यस्तै अनुभूति हुन्छ। कोही एक्टिङ क्लास लिइरहेका छन् होइन, कोही ड्रेस लगाएर सुटिङ गरिरहेका छन्, ओहो कति रमाइलो, कति रमाइलो। कला भन्ने चिज, गला भन्ने चिज, आफ्नो त्यो खुबी भन्ने चिज चाहिँ गजबको रहेछ। जसले जानेका छ उनीहरूले आफूलाई निखार्छन् र आफू पनि त्यसमा चुर्लुम्म भएर डुबेर आनन्द लिन्छन्। अनि जसलाई बजाउन, गाउन केही गर्न आउँदैन, उहाँहरूले त्यो कलालाई सुनेर त्यसको प्रशंसा गर्नुहुन्छ, आफूलाई त्यो सङ्गीतमा भिजाउनुहुन्छ। लिने पनि खुसी, दिने पनि खुसी, के कस्तो राम्रो विधा के यो कला भन्ने चिज चाहिँ होइन। र कलाकारहरू भनेपछि हामी हुरुक्क हुने, कलाको पुजारी, कलाको प्रशंसक हामी हौँ, त्यही भएर यो कलाले हाम्रो

0: ಎಸ್ ಗೋರ್ಖಾರ್ವೈಟಿಯೋ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
4: EFBS गोर्खा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। तपाईँको लागि आज मनको डायरीबाट के कुरा ल्याएको छु भन्दाखेरि चाहिँ मान्छेहरूको मन छ नि, ओहो, मान्छेहरूको सोच, मान्छेहरूको मन, मान्छेहरूको विचार, मान्छेहरूको सोच कति अनौठो अनौठो, कति रोचक रोचक, कति नयाँ नयाँ चिजहरू, कस्ता कुराहरू आएका होलान् जस्तो पनि लाग्छ कि मलाई। अहिले सोसल मिडियामा हेर्नुहोस् न, हरेक मान्छेको सोच बेग्लै छ। कसैले के भनेका छन्, कसैले के गरेका छन्, कसैले के गरेका छन्, कसैले के गरेका छन्, सोच्नै नसकिने कुराहरू पनि गरेका छन्। यस्तै चाहिँ के हुन्छ भन्दाखेरि एउटा हाम्रो विचारलाई फराकिलो पार्नलाई मद्दत गर्दछ। अर्को हामीले नजानेका कुराहरू हामीले त्यहाँबाट सिक्न सक्छौँ। अर्को हामीले ओहो यसरी त हामीले कहिले सोचेनौँ नि भन्ने कुराहरू त्यहाँ देखाइन्छ। ती कुराहरूले चाहिँ हामीलाई अझ धेरै सोच्न पनि बाध्य बनाउँदछ। यसले हामीलाई धेरै कुरा सिकाउँदछ, परिपक्व बनाउँदछ। कैयौँ वर्षहरू चाहिँ हामीले आफूले अनुभूति गरेर, आफूले भोगेर अनि बल्ल कति कुराको जानकारी पाउँछौँ, तर अहिले मानिसहरूको अनुभवले, मानिसहरूको कुराले हामीले ती चिजहरू पहिले नै थाहा पाउँछौँ। राम्रा कुराहरूलाई लिने, आफ्नो जीवनमा अप्लाई गर्न मिल्छ भने अप्लाई गर्ने, नराम्रा कुराहरू छन् भने तिनलाई चटक्कै छोडिदिने। नराम्रो चिज बोकेर, नचाहिने भारी मनभित्र बोकेर किन हिँड्ने भन्नुहोस् न, होइन? डोकोमा नचाहिने चिजहरू बोकेर हिँड्दाखेरि हाम्रो ढाडै कुप्रिन्छ नि त, न्युरीको न्युरे, न्युरेको न्युरे, कति हिँड्नु। तर त्यो नचाहिने भारी हामीले बिसाएर अगाडि बढ्यौँ भने त एउटा ज्यान सजिलोसँग हिँड्न सक्छौँ नि। त्यही हो, नचाहिने विचार, नचाहिने कुराहरू, चाहिने नचाहिने यताउताका असङ्ख्य गुह्य कुराहरू बोकेर हिँड्नुभन्दा त स्वच्छ चाहिने कुरा, राम्रा कुराहरू मात्र बोकेर हिँड्यौँ भने त यो मन पनि त स्वच्छ हुन्छ नि, होइन र? त्यसैले राम्रा कुराहरू सुनौँ, राम्रा कुराहरू हेरौँ, राम्रा कुराहरू पढौँ र राम्रा सोहरू, राम्रा मानिसहरूका राम्रा कुराहरूलाई लिएर आफ्नो जीवनलाई चाहिँ एकदम चम्किलो बनाऊ। केही छन् भने तपाईँले पनि हामीसँग यसो साटमा बाँड्न सक्नुहुन्छ, mandira@gmail.com वा तपाईँले मेरो मेसेन्जरमा पनि आफ्ना कुराहरू लेखी पठाउन

जीवन छोटो छ, पलमै छ, पलमै छैन भन्छन् नि मानिसहरूले। कर्कलाको पात माथि पानी राखे जस्तै संसारका प्राणीहरू अडेका छन् त्यस्तै। त्यो कर्कलो माथि पानी भयो भने डल्लो डल्लो परेर ढिलिक पिलिक ढिलिक पिलिक ढिलिक पिलिक भइरहन्छ, अनि कतातिरबाट फुलुक्क त्यो पानी चिप्लेर जान्छ सिद्धियो। जिन्दगी पनि त्यस्तै हो अरे कि। अब हेर्नुहोस् न, आपत विपदमा पनि मानिसहरूको जीवन नै गएको छ। बाढी पहिरो आउँदा पनि मानिसको जीवन नै गएको छ। भर्खरै गएको बाढी पहिरोले पनि कति जीव ज्यान जनधनको नाश गर्यो। अब यता भिड पाखाहरू बाटो बिग्रिरहेछ पानीका कारणले, पहिरो गइरहेछ होइन। अब कता के भयो भन्या छ, कता के भयो भन्या छ, आगजनी भयो भन्या छ, पानी सुक्यो भनेको छ, कति कुराहरू आइरहन्छन् नि। यी सबै जति जे जे भइरहेका छन्, कतै युद्ध भएको छ, कतै लडाइँ भइरहेको छ, कतै मनमुटाव भइरहेको छ, कतै कुनै रोगले, कुनै शोकले, कुनै भोगले मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्, कतै महामारी, कतै आग लागि, यस्ता विभिन्न समस्याहरू आपत विपदहरू आइरहेका हुन्छन्। र यिनले के गर्छन् भन्दाखेरि हाम्रो सुख शान्ति यिनले लुटेर लान्छन्। त्यसैले कर्कलाको पातको पानी जस्तै छ जीवन, कति बेर ढलपल ढलपल भएर पोखिन्छ अत्तोपत्तै हुँदैन। आज जीवित छौँ भने आजको दिनको लागि कृतज्ञता व्यक्त गरौँ र आज खेर नजाओस्, आज सफल होस्, आज उत्कृष्ट बनोस्, आज मेरो हृदय सन्तुष्ट बनोस्, आज मेरो दिन सफल बनोस्, कसैको लागि सहयोगी सिद्ध हुन सकौँ, कसैलाई मद्दत गर्न सकौँ, भरपूर खुसी भएर जे छ जस्तो अवस्था छ त्यस्तैमा बाँच्न सकौँ, यही हुनुपर्छ हाम्रो प्रार्थना र आजको दिनमा बाँच्न जान्नुपर्ने रहेछ। के थाहा भोलि त्यही कर्कलाको पानी जस्तो ढलपल ढलपल भएर त्यो पल हामीले पाउलाउँ नपाउलाउँ, भोलिको केही भर छैन। तर आज त हाम्रो हातमा छ नि, आजमा खुसी भएर बाँचौँ। आजलाई मनको आवाजबाट म दिरा छुटिन्छु। अर्को साता फेरि आउँला तपाईँका लागि उत्कृष्ट कोसिरीहरू लिएर आउँला। गीतहरू, राम्रा राम्रा कुराहरू, यी सबै कुरा बोकेर म तपाईँलाई भेट्न अवश्य आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: उनीहरूको गुनासो छ बुटवलबाट छवि पाण्डे
4: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ भोटेकोसी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ
5: सुनसान त यो बाढीले स्वात्तै हान्दियो धेरै जस्तो टुरिस्ट अब होइन इन्डियन चल्ने हो इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो त्यसले गर्दा पुरै बन्द अनि अर्को हल्ला पनि बढी भयो धेरै बुकिङ क्यान्सल भयो नि त इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेटहरूले पठाउँछ त्यो ग्रुप पनि क्यान्सल गरेर हाल्यो मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो नत्र
4: भोटेकोसीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन् लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माका अनुसार भोटेकोसी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो
6: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो अब दुई चार दस दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ ठुलादेखि साना होटलसम्म होइन तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू आन्तरिक पर्यटक बाह्य पर्यटक एकदम जिरो अवस्थामा छ सर यो लुम्बिनी सुनसान छ
4: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्
3: काठमाडौँको धाप ड्याम क्षेत्रमा भाँसिएको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ
7: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप स्याटल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल भाँसिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ जल स्रोत तथा सिंचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली नेपाली सेना राष्ट्रिय निकुञ्ज स्थानीय तह तथा एसआईडी विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल पत्किन थालेको भनिएको थियो यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कंक्रिट फेस्ड रकफिल बाँध हो
3: रसुवाको भोटेकोसीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज 1 गते हुने भएको छ
8: आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर विश्व कुमार भूषालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज 1 गते गरिने जानकारी दिनुभएको छ करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत सो उपहार कार्यक्रम घोषणा गरिएको थियो साउन 1 गतेदेखि सञ्चालनमा आएको प्रोत्साहन कार्यक्रम अन्तर्गत यही भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोसी बाढीका कारण देशमा विपदा आएपछि स्थगन भएको थियो महानिर्देशक भूषालले पहिलो चरणमा भदौ 1 देखि 15 गतेसम्म बिल बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिनको 1 जनाका दरले 15 जनालाई 1,33,334 रुपियाँका दरले विजेता छनौट गरिने बताउनु भएको छ भदौ 1 देखि 15 गतेसम्म कारोबारमा संलग्न उपभोक्ता मध्येबाट 1 जनालाई 10 लाख रुपियाँ राशिको करदाता बम्पर पुरस्कारका लागि छनौट गरिनेछ त्यसपछि दोस्रो चरणमा भदौ 16 देखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ भदौ महिनाको दोस्रो 16 दिनका उपभोक्ता मध्येबाट 1 जना 10 लाख राशिको बम्पर विजेता छनौट हुनेछन् असोज 1 गते भदौ महिनाका 1,33,334का 31 जना विजेता र 10 लाखका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ
3: पहिलो संस्करणको नेपाल भलिबल लिग उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद कवर्ड हलमा सम्पन्न फाइनलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो उपाधिसँगै अन्नपूर्णले 20 लाख पाएको छ फाइनल खेलमा अन्नपूर्णले पहिलो सेट 25-15 दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 जित्दै इतिहास रचेको हो। हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

सुकमित गुरुङका आवाजमा रहेको यस गीतमा शब्द भने नरेन्द्र राज प्रसाईको रहेको थियो भने सङ्गीत बोलु मुकारुङको। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। नमस्कार सम्पूर्ण श्रोतामा म धनजङ गुरुङको तर्फबाट, र अब भने लागौं सधैँ यस्तो कार्यक्रममा प्रस्तुत हुने विषयवस्तुमा। रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ तपाईँलाई जोड्न चाहन्छु।

0: हेलो, अ भेरी गुड आफ्टरनुन एन्ड नमस्ते सम्पूर्ण श्रोता, यहाँलाई स्वागत छ कार्यक्रम यस दिस इज चिल्ड्रन्स क्लब. र कार्यक्रम चिल्ड्रन्स क्लब लिएर म तपाईँकै आरजी प्रियङ्का उपस्थित भइसकेकी छु. यस कार्यक्रम चिल्ड्रन्स क्लबमा हामी बालबालिकाको सर्वाङ्गीण विकासलाई लिएर विभिन्न विषयलाई केलाउने गर्छौँ र उहाँहरूसँग भएका प्रतिभाहरू पनि यस कार्यक्रममा सुन्ने गर्छौँ. तपाईँ हाम्रो छेउछाउमा हुनुभएका साना साना भाइ बहिनीहरू, स्पेसली भनौँ ग्रेड टेनसम्म पढ्ने भाइ बहिनीहरूसँग सम्बन्धित उहाँहरूको मेन्टल, फिजिकल, इमोसनल डेभलपमेन्टका कुराहरूलाई यस कार्यक्रममा उठाउँदै आइरहेका छौँ. विभिन्न व्यक्तित्व जसले चाहिँ बालबालिकाको विकास अथवा बालबालिकासँग एकदम नजिकसँग जोडिएर कार्य गर्दै आउनुभएको छ, उहाँहरूसँगको एक्सक्लुसिभ इन्टरभ्यूका साथ पनि हामीले धेरै कुराहरू सिक्ने प्रयास गरिरहेका हुन्छौँ. र साथसाथै श्रोता, यस कार्यक्रम हाम्रो प्यारो प्यारो भाइ बहिनीहरूकै हो, सो विभिन्न स्कुलबाट पनि आउने गर्नुहुन्छ आफ्नो प्रतिभा लिएर. आज चाहिँ मसँग एकजना यस्तो व्यक्तित्व हुनुहुन्छ जोसँगको कुराकानी सुन्दै गर्दाखेरि डेफिनेटली तपाईँ हामीले धेरै कुरा सुन्न पनि पाउँछौँ, बुझ्न पनि पाउँछौँ र सिक्न पनि पाउँछौँ. उहाँको अनुभवले जसरी उहाँलाई ग्रुम अप गर्दै गइरहेको छ, ती अनुभवका कुराहरू हामी सुन्दै जाँदाखेरि अभिभावक यदि तपाईँ सुन्दै हुनुहुन्छ अथवा कुनै पनि स्कुलसँग रिलेटेड टिचर्स ओर लाइक कोअर्डिनेटर हुनसक्छ अथवा भनौँ बालबालिकासँग सम्बन्ध राख्ने खालका कार्य गरिरहनुभएका जो पनि व्यक्तित्व हुनुहुन्छ, सबैजनाको लागि चाहिँ फ्रुटफुल हुनसक्छ. सो आजको कार्यक्रम नछुटाइकन सुन्नुहोला. र आज हामी अलिकति कार्यक्रममा जुन भाद्र 10 गते गएको बाढी थियो, बाढी पश्चात हामीले देखिरहेका थियौँ कि कति भाइ बहिनी बालबालिकाहरू पनि त्यस नराम्रो घटनामा पर्नु भएको छ. कतिजनाले आफ्नो ज्यान जोगाउन सफल हुनुभएको छ भने कतिजनालाई हामीले गुमाउनु पनि परेको छ. र जो त्यो एउटा डिजास्टरबाट बस्नु भएको छ, बालबालिकाको मस्तिष्कले कस्तो कुरा सोच्छ, यो बेलामा उहाँहरूलाई हामीले कस्तो खालको गाइडेन्स दिनुपर्छ, अथवा हामीले यो बेलामा चाहिँ अभिभावकको रूपमा अथवा एउटा गार्जियनको रूपमा चाहिँ कस्तो भूमिका निर्वाह गर्नुपर्छ ट्रमेटिक सिचुएसनमा, यो पनि थोरै हामी जोड्नेछौँ. र आज हामीसँग यी विषयमा कुरा गर्नको लागि हुनुहुन्छ एकजना यस्तो व्यक्तित्व जसले 2062 आफ्नो करियर सुरु गर्नुभयो एज अ भनौँ न टिचिङ फटर्निटी फिल्डमा चाहिँ टिचर्सको रूपमा. इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि उहाँले आफ्नो टिचिङ जर्नी अगाडि बढाउँदै बढाउँदै जाँदाखेरि हामीले निरन्तर रूपमा लागि पऱ्यौँ भने पक्कै पनि अगाडि बढ्छौँ भन्ने एउटा प्रमाण पनि हो. टिचर्स हुँदै, कोअर्डिनेटर हुँदै, भाइस प्रिन्सिपल हुँदै आज प्रिन्सिपल हुन सफल हुनुभएको छ. आइजे पाइनर हाई स्कुलका प्रिन्सिपल हाम्रो साथमा हुनुहुन्छ, जसले चाहिँ अहिले प्यारेन्टल इन्भल्भमेन्ट इन चिल्ड्रेन्स लर्निङ टपिकमा चाहिँ थिसिस पनि गर्दै हुनुहुन्छ. एन्ड वी आर सो लक्की टु ह्याभ हिम. उहाँ रोटरी क्लब पशुपतिमा चाहिँ एज अ सेक्रेटरी पोजिसनमा पनि कार्यरत हुनुहुन्छ, एज अ सोसियल सर्भिस त्यसरी पनि गर्दै हुनुहुन्छ. सो वी लाइक टु वेलकम, उहाँ हुनुहुन्छ रामु पाण्डे सर. सर, यहाँलाई कार्यक्रममा स्वागत छ.
1: थ्याङ्क यू सो मच.
0: सुरुवातमा त यहाँको जर्नी लाइक मोर देन 2 decades होइन, यो बच्चासँग एकदम नजिक भएर यहाँ अगाडि बढ्दै जानुभएको छ. अब हुन त हामी लाइक यो कार्यक्रममा तपाईँसँग इन्टरभ्यू लिँदै जाँदाखेरि तपाईँको अनुभवको कुरा त हामी सुन्छौँ नै, बट स्टार्टिङ अलिकति फरक तरिकाले मलाई गर्न मन लागेको छ. बच्चासँग धेरै घुलमिल भइरह्यो भने मान्छे पनि बच्चा जस्तो हुन्छ अरे भन्छन् होइन, इज द्याट ट्रु?
1: इट्स अप टु द पर्सन. तर यो पेसागत हिसाबले नै तपाईँ हामी जहाँ इन्भल्भ छौँ त्यसको इन्फ्लुएन्स त डेफिनेटली पर्नु पनि पर्छ, पर्छ नै होइन. एन्ड अब स्वभाव आफ्नो मानवीय रूपमा आफूसँग भएका स्वभावहरू त सधैँ रहिरहन्छन् नि, बट यु हेभ अ डिफ्रेन्ट अफेक्सन टु अस द इस्युज. इस्युजहरू विषयमा अरू कुनै पनि बच्चा बच्चीको केसमा काहीँ केही झट्ट समाचार सुन्ने बित्तिकै या कुनै केस पर्ने बित्तिकै या ए यो त बच्चाको केस हो नि भन्दा तपाईँलाई अलि बढी सेन्सिटिभ हुने अथवा त्यो खालको फरकपन चाहिँ वन्स यु आर अ टिचर द्याट डेफिनेटली कम्स अप. र त्यति आएन भने त फेरि टिचर हुनुको मजा पनि त आएन.
0: जर्नी पनि यहाँको इन्ट्रेस्टिङ छ है. अब टिचिङबाट सुरु गर्नुभयो, हामी अफेयरमा कुरा गरिरहेको थियो एज अ इङ्ग्लिस टिचरको रूपमा होइन, गर्दै गर्दै कोअर्डिनेटर, भाइस प्रिन्सिपल हुँदै अहिले प्रिन्सिपलसम्म हुनुभएको छ. अनि यो स्टुडेन्टहरूले एउटा ट्याग लगाउने चलन हुन्छ क्या, कडा प्रिन्सिपल, रिसा प्रिन्सिपल होइन, फ्रेन्डली प्रिन्सिपल, ओर लाइक टिचर्समा पनि त्यो हुन्छ क्या, एकदम फ्रेन्डली टिचर होइन, उहाँ सर चाहिँ एकदम होइन एकदम कडा हुनुहुन्छ. इभन लाइक कलेजमा पनि त्यो हुन्छ होइन, स्टुडेन्टले कस्तो ट्याग दिनुभएको छ यहाँलाई?
1: म सायद त्यो तपाईँले भनेको सबै क्याटेगोरीभित्र चाहिँ म सायद त्यसो पढ्दिनँ होला लाइक जो अलिकति एकदमै स्ट्रिक्ट छ होइन एकदमै त्यो हार्ड एन्ड टफ छ त्यो होइन विषयवस्तु अलिक फरक हो फरक कसरी हो भने मैले वान क्लास देखेको बच्चा पढाएको अनुभव छ मसँग
0: होइन
1: मैले वेन आई वाज टिचिङ इन 2062 BS एन्ड बालुवाटा एन्ड द्याट इज माई फर्स्ट स्कुल एन्ड आई सुड प्राउडली टेक द नेम अफ द्याट स्कुल चिल्ड्रेन्स मोडल हाई स्कुल भन्ने थियो एन्ड त्यसमा मैले वानदेखि सिक्स क्लाससम्मको बच्चाहरूलाई मैले इङ्ग्लिस पढाएको अनुभव मसँग छ एन्ड टु बी भेरी फ्रेङ्क विथ यु मैले आजसम्म कुनै पनि बच्चाले मेरो आफ्नो प्रस्तुतिले या मेरो आफ्नो बिहेभियरले अफेन्डेड भएको या बच्चा रिसाएको या यो भएको मसँग त्यो खालको अनुभव चाहिँ छैन बिकज एज अ टिचर इट्स युर रेस्पोन्सिबिलिटी टु लिसन दम टु अन्डरस्ट्यान्ड दम होइन उहाँहरूको कुरा सुन्दिने कुरा बुझ्दिने कुरा तपाईँले कसरी व्यवहार गर्नुहुन्छ बच्चाले तपाईँलाई त्यसै गरी रियाक्सन राख्ने हो सो अलिकति पछि पदीय रूपमा अलिकति माथि आइसके पछाडि चाहिँ कहिलेकाहीँ हार्ड एन्ड टफ डिसिजनहरू पनि हुन्छन् यस अब त्यो कहिलेकाहीँ मनले गर्ने निर्णय हुन्छ हेर्नुहोस् धेरै टिचिङ फिल्डमा टिचर एज अ टिचरको रूपमा रहँदाखेरि चाहिँ मनले गर्नुपर्ने निर्णयहरू हुन्छन् कतिपय माथि माथि आइसके पछाडि फेरि कतिपय लिगल इस्युजका केसेसहरू पनि हुन्छन् कानुनका पाटोहरू अथवा कुनै डिसिप्लिनरी एक्सनहरू अरू चिजहरूमा पनि जानुपर्ने हुन्छ सो त्यो त एउटा सर्टेन ब्याकग्राउन्डमा सेट भएर जाने कुरा हो सो तथापि जत्रो जे जे भए पनि तपाईँलाई के एज अ प्रिन्सिपल मलाई चाहिँ आफ्नो के अनुभव छ भने फर्स्ट मेक द पिपल कन्भिन्स देन टेक द एक्सन वाट एभर यु क्यान डु इट वाट एभर यु हेभ टु डु इट ताकि त्यो गल्ती गरेकै मान्छेलाई पनि सरले भन्न त भन्नुभयो बडा मजासँग कन्भिन्स गरेरै भन्नुभयो भन्ने हिसाबमा पुग्यो भने द्याट विल बी लङ लास्टिङ टाइप अफ द्याट विल बी सस्टेनेबल टाइप अफ जस्तो लाग्छ मलाई चाहिँ
0: मलाई होइन यो कन्भिन्सिङको पार्टमा चाहिँ एकैछिनपछि पनि म आउँछु अलिकति मलाई यो कुरा चाहिँ साइकोलोजीसँग किन कन्भिन्सिङ भनेको चाहिँ टु कन्भिन्स समवन इज समथिङ रिलेटेड टु साइकोलोजी होइन यो कुरामा पनि आउँछु सरलाई एउटा सोध्नै मन लागेको दुई दशक लगभग 21 वर्ष भइसक्यो 62 पढाउँदाखेरिको अनुभव त्यो बेलाको विद्यार्थी अहिलेको विद्यार्थी
1: अलिकति कुरा गरौँ न यसको तपाईँ हामी भ्याली बाहिरको एउटा परिदृश्य छ होइन मफसलका सहरहरूमा अर्को खालको परिदृश्य छ ग्रामीण ठाउँहरूमा अर्कै खालको परिदृश्य छ र काठमाडौँका विद्यालयहरूमा चाहिँ अर्कै खालको परिदृश्य छ देश त देश नै हो नेपाल नै हो तर तपाईँले पाउने इन्भाइरोमेन्ट चाहिँ तपाईँ इट डिपेन्ड्स अपन प्लेसेस त्यो कस्तो कस्तो ठाउँहरूमा हुनुहुन्छ त्यस अनुसार भर पर्ने कुरा हो पुस्ता त फेरि पुस्ता नै हो नि त होइन अब 62 र 82 83 आइपुग्दाखेरि चाहिँ बच्चामा केही चेन्जेसहरू छ कि छैन अथवा कस्तो फरक पाउनुहुन्छ भन्ने भन्दा 62 रिसोर्सेस वाइज डेफिनेटली त्यो त 20-22 वर्ष अगाडिको कुरा हो नि त होइन 20-21 वर्ष अगाडिको कुरा हो रिसोर्सेस वाइज आज जस्तो यस्तो थिएन होइन ती बच्चाहरू अलिकति अब त्यो समयमा जन्मेका बच्चाहरूले पाउने रिसोर्स र आज नर्सरी क्लासमा जाने बच्चाले पाउने रिसोर्सेस त आफैमै फरक छ आज इङ्ग्लिस सङ्गको लिरिक्सहरू अरू चिजहरू सानो नर्सरीको पनि पठाएको त्यो के अरे लिरिक्स भन्दा छिटो भइसकेको छ तर त्यो 20 वर्ष अगाडिको बच्चाले सायद त्यो चिज पायो या पाएन भन्नेमा चाहिँ अलिक फरक होला अझै तपाईँलाई सहज रूपमा भनिदिँदाखेरि आज जसरी बच्चाको हात हातमा ग्याजेट जसरी सजिलो गरी उपलब्ध छ सायद त्यो बेलामा चाहिँ प्रभावली प्यारेन्ट्सहरू अल्सो स्ट्रगलिङ अर हुन त आज पनि स्ट्रगलिङ हुनु होला कति ठाउँमा त बट आज चाहिँ त्यो कन्ट्री वाइज नै सोसियल वेमै सजिलरी पाएको छ क्या रिसोर्सेस वेमा तपाईँ के चाहिँ खोज्ने तपाईँले हामीले 20 वर्ष अगाडि त च्याट जिपिटीको कल्पना गराएको थिएन
0: होइन
1: या अरू कुनै चिजहरूको गराएको थिएन होला भने आज त त्यो तपाईँलाई समयले पनि अगाडि ल्याएको छ रिसोर्सेसले पनि अगाडि ल्याएको छ धेरै चिजले अगाडि छ नि आजको बच्चा त धेरै हिसाबमा लक्की नै अब लक्की इन द सेन्स कि दे हेभ गट रिसोर्सेस बट इट्स अलवेज ए च्यालेन्ज कि दे विल हेभ टु प्रुभ मच मोर यो अहिलेको पुस्ताले फेरि जति तपाईँ हाम्रो पुस्ताले चाहिँ जसरी पढ्दाखेरि अलिकति कुनै स्किल जान्दाखेरि 5-6 वर्ष 10 वर्षलाई काम लाग्थ्यो भने आजको पुस्ताले चाहिँ फेरि त्यो 2 वर्षभन्दा अगाडि चाहिँ टिक्दैन फेरि सो दे विल हेभ टु प्रुभ इट आउट एज पर द टाइम त्यो आफ्नो समयअनुसार चाहिँ बच्चाले प्रुभ गर्नुपर्छ अब हजुरबाहरू आफ्नो समयमा जन्मिनु भयो भाग्यमानी मान्छ हामीले किन रोगै लागेन क्यान्सरै लागेन अर्को भएन होइन भनौँला आज जन्मिनेलाई क्यान्सर पनि होला, टिबी त इराडिकेटेड भइसकेको होला, अरू कुनै नयाँ नयाँ रोगहरू लाग्ला भने नयाँले प्रब्लम पनि नयाँ झेल्नुपर्छ होइन, त्यसको कन्सिक्वेन्सेस पनि नयाँ झेल्नुपर्छ. अब पुरानोले त्यो खालको रिसोर्सेस थियो थिएन, आफ्नो समयको कुरा भयो. सो आई थिङ्क अब बच्चा त बच्चा हो, फेरि इमोसनको कुरामा र अरू कुरामा त कुनै जेनेरेसनको कुरै हुँदैन. इमोसनको चिजमा भन्नुहुन्छ भने बरु टिचरप्रतिको लभ एन्ड एफेक्सन आज चाहिँ बिस्तारै बिस्तारै यी अरू ग्याजेट्सहरूका कारणले या प्यारेन्ट्सहरूप्रति या टिचरहरूप्रति चाहिँ भावनात्मक चिजहरू चाहिँ अलिकति कम हुँदै गएको हो कि होइन, या टिचर पनि थोरै त्यो ग्याजेटको असर बच्चामा मात्रै होइन है, यो चाहिँ वी क्यानट ब्लेम ओन्ली अन द चिल्ड्रन, दिस हेज बिन एफेक्टिङ ओभर दि टिचर्स अल्सो. त्यसले हामीलाई पनि त डिस्टर्ब गरेको छ नि. तपाईँ हामी कति समय मोबाइल बिना बस्न सक्छौँ, कति समय घरमा इन्टरनेट भएन भने चाहिँ कति चिडचिडाट पनि हुन्छ तपाईँ हामीलाई. सो आई थिङ्क वी हेभ टु अन्डरस्ट्यान्ड फ्रम द्याट पोइन्ट अफ भ्यू. सो बट बच्चा त बच्चा हो, इमोसनको पाटोमा हुर्काएको कुरामा भोगाएको कुरामा त प्रक्रिया त उस्तै हो नि त, स्ट्रगलको तरिका त उस्तै हो नि त. सो आई थिङ्क सो.
0: यसमा मलाई अलिकति सोध्नु मलाई जस्तै चिल्ड्रेन्स पर्सपेक्टिभबाट त यहाँले भन्नुभयो होइन, नयाँ जेनेरेसन, नयाँ टाइम, नयाँ रिसोर्सेस, नयाँ च्यालेन्जेस, लाइक स्किल क्यान लास्ट टिल टु इयर्सदेखि पछाडि कि उनीहरूले अपग्रेड गर्नु पऱ्यो, स्किल नै चेन्ज गर्नु पऱ्यो. पेरेन्टल साइडबाट पनि च्यालेन्जहरू, चिल्ड्रेनले कस्तो खालको च्यालेन्ज भोग्नुपर्नेछ भन्ने छ. अब पहिले एउटा काम सिक्दाखेरि त्यही काम गरिरहन्छु भन्दाखेरि जिन्दगी नै चल्थ्यो होइन, जीविकोपार्जन हुन्थ्यो. अब अहिले त्यो नहुन सक्ने खालको चान्सेस आइसक्यो. द्याट्स वाट दिस जेनेरेसन हेभ टु फेस. अब पेरेन्टल च्यालेन्जको पनि कुरा गरौँ, अहिलेको बच्चाहरूलाई हुर्काउँदाखेरि चाहिँ यो प्यारेन्टल च्यालेन्जहरू पनि के हुन्छ यो पनि कुरा गरौँ. तर एकैछिन हामी कमर्सियल ब्रेकतिर जाउँ, अनि तपाईँको थिसिसको स्टडी पनि समथिङ योसँग रिलेटेड भएकोले आई वन्ट टु डिग मोर. सो रेडियो कान्तिपुर सुन्दै गर्नुहोस्, आज हामीले बालबालिकासँग सम्बन्धित रहेर प्यारेन्टिङका कुरादेखि उहाँहरूको अहिले स्कुलमा जस्तो तरिकाले पेरेन्ट्स अथवा टिचर्सहरूको रिलेसन अथवा चिल्ड्रेनसँगको रिलेसन छ यसमा डिटेल्स कुराहरू गर्ने नै छौँ. अहिलेको लागि कार्यक्रममा छोटो विश्रामको
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु.
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो. यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको

0: Science Club ma hununcha IJ Pioneer High School ka principal Mr. Ramu Pandey sir. Sir feri pani halai swagat cha karyakram ma.
1: Thank you so much.
0: Okay, hami break agadi kura gardai thiyau haina. Jasari aile ko generation lai dherai challenges haru cha. Parents haru lai pani अहिले बालबालिका हुर्काउनलाई धेरै च्यालेन्जेस छ होइन कसैको एकजना मात्र कसैको दुईजना मात्र बिरलै तिन चारजना बच्चा पाउने त अहिले कमै हुनुहुन्छ होइन पहिले त दुईवटा पढायो भने एउटा फ्री पनि हुने चलन थियो स्कुलमा अहिले त त्यो पनि छैन होइन
1: स्टिल ट्रेडिसन इज देयर छ
0: होइन स्कुलमा ट्रेडिसन त छ तर के हुनु न ओके त्यो पर्सपेक्टिभले हेर्ने भने अहिलेको पेरेन्ट्सहरूलाई हजुरले टप फाइभ च्यालेन्ज भन्नु पऱ्यो भने है के चाहिँ च्यालेन्ज छ
1: Okay, so you have asked a very important question. You are sadde abstract, vague, and depending question. That's why I am a parent, and I am a parent. That's why I am a parent. But I am a very strong group. I am a teacher. I am a teacher. I am a parental involvement. I am a teacher. I am a teacher. I am a teacher. I am a teacher. I am a teacher. I am a teacher. I am a teacher. I am a teacher. पुरानो समयमा जो आमाहरूले हुर्काउनु भयो पाँचजना छजना बच्चाहरू हुर्काउनु भयो त्यही आमाहरूले त प्यारेन्टल इन्भल्भमेन्टको थ्योरी त पढ्नु भएको थिएन होइन अनि त्यहाँ फेरि बिहेभियर त आमाको छुट्टै युनिभर्सिटी त आमाको युनिभर्सिटी नै छुट्टै थियो बुवाहरूले गर्ने व्यवहार नै छुट्टै थियो होइन अनि अब आजका त्यो समयदेखि तपाईँ हामी हुर्किँदाखेरिको समय कस्तो थियो तपाईँ हामीले उस्तै पऱ्यो भने नयाँ टिसर्ट एकैचोटि पाएनौँ होला त्यो दाई दिदीबाट पास ओभर हुँदै हुँदै तेस्रो बच्चा थर्ड रहेछ भने त्यसले त्यति धेरै नयाँ कि त कान्छो भनेर पायो कि त कान्छो भनेर पायो होइन भने चाहिँ माथिबाट सर्दै सर्दै आउने हो बट आजको चिजमा तपाईँले सोधेको चिजमा टप फाइभ च्यालेन्जेस आजका प्यारेन्ट्सहरूलाई के छ भन्नुहुन्छ भने फर्स्ट प्यारेन्ट्स आर नट वेयर द्याट मच वेल अवेर अबाउट द सिचुएसन्स अहिलेको नयाँ ट्रेन्ड बल्दैदो उस अनुसार बच्चा कहाँनिर के गर्दैछ भन्ने इन्फर्मेसन नै प्यारेन्ट्ससँग छैन क्या तपाईँ एउटा सर्टेन उमेरसम्म चाहिँ बच्चा तपाईँको हो जस्तो तपाईँले पाउनु भएको हो तपाईँलाई मेरो बच्चा हो भन्ने लाग्छ बट बिलिभ इट चिल्ड्रन आर फ्रम यु हो बट दे आर नट अफ युर्स क्या तपाईँ मार्फत चाहिँ हो तर एउटा समय यस्तो आउँछ कि यो मेरै बच्चा हो या होइन भन्नुपर्ने गरी इन्फर्मेसन चाहिँ ल्याकिङ हुन्छ क्या
0: This is like very, very dangerous thing. Eh? A kind of dangerous thing. Right?
1: Yeah.
0: If you have a boss, if you have a boss, it's me, it's me, it's me. But at some time point, parents don't feel like my boss is not a boss.
1: No, I don't know. Physical, biologically, my boss is not a boss. It's not a boss. It's not a boss. It's not a boss. If you have a boss, if you have a boss, if you have a boss, if you have a boss, if you have a boss, if you have a boss, if you have a boss, गरिराखेका कामको विषयमा ट्र्याकको विषयमा चाहिँ त्यो कतिपय त कति क्रिमिनल वेमा पनि त कामहरू भएका छन् नि त्यो चाहिँ सबै त बाबुमालाई थाहा छैन नि होइन बच्चाले नेगेटिभली कतिपय ठाउँमा त ट्र्याक छोडेर चाहिँ गलत ट्र्याकमा लागेका केसेसहरू पनि छन् नि त त्यो बेलामा तपाईँले गर्वका साथ मेरो बच्चा हो भन्न सक्नुहुन्छ सक्नुहुन्न
0: यो कस्तो क्रिटिकल कुरा भन्नुभयो यहाँले नर्मली यस्तो छ है जस्तै अब मेरो मैले यसबाट के बुझ्यो भने प्यारेन्टल पर्सपेक्टिभ हाम्रो श्रोताको भाषाबाट चाहिँ भाष्य त शैलीबाट बुझ्ने हो भने चाहिँ सर्टेन एजसम्म चाहिँ बालबालिका आफूसँगै इन्ट्याक्ट हुने भए सर्टेन एजदेखि पछाडि चाहिँ उनीहरू प्यारेन्ट्ससँग चाहिँ अलिकति ग्यापमा बस्न
1: थाल्छ
0: नर्मली त्यो ग्याप कति एजबाट सुरु
1: हुन्छ यो चाहिँ कस्तो हुन्छ भने लाइक एज सुन एज दे वेन दे आर वेरी चाइल्ड इन देयर चाइल्डहुड एज सानो हुँदा चाहिँ तपाईँलाई पछाडि पछाडि लागेर हैरान हुन्छ सामान्य तपाईँको भाइ या बहिनी सम्झिनुहोस् त होइन तपाईँले त्यो सम्झिनु भने पनि त्यति बेला भाइ बहिनीले एकदमै पछाडि पछाडि लाएर दुःख दिएको हुन्छ अलि पछाडि आए पछाडि दे डोन्ट वान्ट द्याट मच अफ क्लोज distance. They don't want, children don't want parents breathing on their neck. एउटा बेला त्यस्तो आइपुग्छ कि प्यारेन्ट्स असाध्यै नजिक भएको बच्चाले मन पराउँदैन त्यो कति बेलाबाट सुरु हुन्छ भने तपाईँ हामी जहाँ टिनेज भन्छौँ होइन जहाँ एडोलेसन्सको अलिकति चिजहरू सुरु हुन्छ हो त्योभन्दा अगाडि नै अलिअलि लक्षण चाहिँ प्यारेन्ट्सले बुझ्नुपर्छ कि मैले कति नजिक जाने नजाने मैले कति चाहिँ बच्चालाई कुन खालको बिहेभियर गर्ने मैले कुन एप्रोप्रिय कुन एप्रोच राख्ने भन्ने चिजमा चाहिँ प्यारेन्ट्सले पनि अहिले त निकै सचेत हुनुपर्छ तपाईँलाई थाहा हुँदैन यस यस तपाईँलाई थाहा हुँदैन कि बच्चाले तपाईँ घरमा त कसैलाई लाग्दैन नि मेरो बच्चा बुर्ख छ मेरो बच्चा बदमास छ मेरो बच्चाले यस्तो गर्न सक्छ र भन्ने लाग्दै लाग्दैन नि त बट अल दोज इभेन्ट्स टेक प्लेस आउट अफ द के अरे आउट अफ यर होम सबै घटनाहरू त घरभन्दा बाहिर हुने हो नि त घरभित्र त कसैले जस्तो तपाईँले कहिलेकाहीँ बच्चाहरू फरक फाउल ल्याङ्ग्वेजहरू अरू चिजहरू घरमा तपाईँ हामीले सिकाएको

0: होइन त्यो त सबै बाहिर कम्युनिटीबाट सोसाइटीबाट सिक्ने हो नि त. तपाईँले जोडेको चिजमा चाहिँ त्यो फाइभ च्यालेन्जेसमा तपाईँले जोडेको चिजमा चाहिँ एउटा यो भयो, प्यारेन्ट्सले प्रपर इन्फर्मेसन पाएको छैन. दोस्रो, इभन इफ दे हेभ इन्फर्मेसन टु दे आर नट टेक्नोलोजिकल्ली एडभान्स्ड.
1: त्यो
0: प्यारेन्ट्सहरू चाहिँ इन्फर्मेसन नै पाउनुभयो भने पनि त्यसलाई बिहेभ गर्ने शैली चाहिँ के छ त भन्दा पुरानै शैली छ
1: होइन.
0: अनि यो प्रब्लम के हो कसो हो, जस्तो मोबाइल ब्याङ्किङै चलाउन नजान्ने प्यारेन्ट्सलाई त अहिलेको स्मार्ट पुस्ताले त सजिलै टर्न ओभर गरेर पनि त चिट गर्न सक्ने
1: भयो
0: नि त, गलत वेमा जाउँ भन्यो भने त त्यहाँ पनि त सक्ने भयो नि त. कति तपाईँ छक्क पर्नु होला, सामान्य भेप्सको उसको निम्ति, भेप्स खानको निम्ति, भेप्स तान्नको निम्ति प्यारेन्टकै मोबाइल ब्याङ्किङ प्रयोग गरेर पैसा पठाएर किनेर ल्याएर बोकेर कतिपय केसेसहरूमा त्यसरी पनि त्यो ट्रान्सपोर्टिङ भइरहेको छ.
1: बट प्यारेन्ट्स
0: डोन्ट नो इट.
1: हो
0: अब मैले जोडेको दोस्रो चिजमा कहाँ हो त भन्दा इन्फर्मेसन छ बट दे डोन्ट नो हाउ टु बिहेभ होइन, त्यसमा कसरी ह्यान्डल गर्ने. अनि अब तेस्रो चिजमा तपाईँ हेर्नुहुन्छ भने चाहिँ बच्चाले त्यो आफ्नो एज अनुसार अगाडि आइसके पछाडि चाहिँ त्यो राइट हो या रङ हो भन्ने चिजमा चाहिँ प्यारेन्ट्ससँग त्यसरी ओपन अप डिस्कसन पनि भएको छैन कि. त्यो किन भएको छैन भने हामीले घरमा इन्भाइरोमेन्ट कसरी क्रिएट गरेका छौँ त्यसले म्याटर गर्ने कुरा होइन. बच्चाले कतै त्यो बिचमा चेक गर्नुपर्ने दायित्व बुवामाको रहन्छ होइन. फेरि बच्चाले कतिपय इस्युजमा तपाईँले डरै डरमा हुर्काएको बच्चा छ, एकदमै थर्कमान पारेर हुर्काउनु भएको बच्चा छ भने उसले ओपन सेयरिङ गर्दैन. अनि हो त्यो बिहेभियरल पार्टमा चाहिँ प्यारेन्ट्सले चाहिँ एकदमै ख्याल गर्नुपर्ने छ कि बच्चा मेरै हो, जे भन्दा नि भइहाल्छ नि, थर्काउँदा भइहाल्छ नि भनेर त्यसरी हुँदैन. उसको एज अनुसार त उसका इमोसन्सहरू, उसका हर्मोन्सहरू त ग्रो भएको छ नि त. उसले पनि त हिसी वुड लाइक टु फिल कि आइएम समथिङ डिफ्रेन्ट, आई हेभ अ डिफ्रेन्ट स्पेस इन माई होम, घरमा मेरो पनि स्पेस छ है भन्ने हुनुपर्छ. अब मैले यसैमा मलाई भोलि भने पनि सम्झाउनु होला, कहिलेकाहीँ हामी जस्तो हाम्रो घरासी रूपमा हेर्दाखेरि तिमीलाई यति पनि आउँदैन, त सधैँ यस्तै गर्छस्, अथवा तैँले यति पनि जान्दैनस्, तैँले मलाई कहिल्यै बुझ्दै बुझ्दैनस्, हैरानै पारिस्, तँलाई देखेर त दिक्कै ल्याइसक्यो. यी पाँचवटा जे जे वाक्य मैले भने ती वाक्य तपाईँ हामीलाई कसैले भन्यो भने तपाईँ इन्टरटेन गर्नुहुन्छ गर्नुहुन्न नि भने भोलि बच्चाले किन गरोस् त अनि. अनि त्यो बच्चाले कतैबाट म चाहिँ एकदमै लेफ्ट पार्ट हुँ, म चाहिँ यसमा चाहिँ मेरो त्यति धेरै स्पेसिङ छैन भन्ने फिल गर्यो भने बच्चा घरभित्रैबाट आइसोलेटेड हुने अर्को खालको समस्या छ होइन. कि प्यारेन्ट्सले जति भनिदिँदा पनि नबुझेको या प्यारेन्ट्सले त्यसलाई चाहिँ एक्सेप्टेन्सको उसमा चाहिँ नराखिदिँदाखेरि पनि बच्चा ही हिमसेल्फ फिल्स, ही हरसेल्फ फिल्स कि आइसोलेटेड. त्यो चौथो चिज भयो. अब म पाँचौँ चिजमा आइपुग्दाखेरि चाहिँ हेर्नुहोस्, बच्चा हुर्किने कुरा त समय तपाईँ हामीले रोकिँदैन हेर्नुहोस्, यो स्वाभाविक रूपमा अगाडि जान्छ. तर यस्तो इन्भाइरोमेन्ट होस् कि जतिसुकै अप्ठ्यारो पर्दा पनि भिक्ट्री हुँदा होस् या लस हुँदा होस्, बच्चा जित्दा होस् या हार्दा होस्, कि तपाईँसँग खुसी पनि त्यसै गरी साट्न सकोस् र आँसु पनि त्यसै गरी झार्न सकोस्. तपाईँको काख उसले सानोमा जसरी बसेको हो त्यो काख सधैँका निम्ति ओपन रहनुपर्छ, रहन्छ, बुवामाको ममतामा तलमाथि हुँदैन. बट त्यो दुःख पर्दा पनि सुख हुँदा पनि त्यो बच्चालाई ओपननेस, हामीले प्यारेन्ट्सहरूले चाहिँ ओपननेस दिन नसक्दा पनि कहिलेकाहीँ प्रब्लम आउँछ. सो अहिलेका च्यालेन्जेसहरू मैले देख्दाखेरि चाहिँ ग्याजेट वाइज एउटा खालको समस्या छ, स्कुलमा अर्को खालको पेयर समस्या अर्को छ साथीभाइ सर्कलबाट, अनि त्यस पछाडि तेस्रो चिज इन्फ्लुएन्स हुने कुरा यस्तै रिल्सहरूबाट. अहिले त पाठ्यक्रमै रिल्सतिर टिकटकतिर भइसकेको छ, अर्कोलाई सुन्ने खालको हुनै छैन. अनि टिचर र तपाईँलाई मैले बडा यो अन्यथा मान्नु होला, जुन समाजमा यो प्यारेन्ट्स र टिचर्सलाई तपाईँ बच्चाले एनिमी मान्न सुरु गर्छ, जहाँ त्यो दुईवटा तत्त्वलाई रुचाउँदैन, त्यो समाज तलतिर जाने हो, त्यो समाज माथि जाने, त्यो तलतिर जाने हो, ओह्राल लाग्ने समाज हो त्यो. द्याट्स भेरी डेन्जरस. अहिले लियोनार्ड स्याक्सको द कोलाप्स अफ प्यारेन्टिङ भन्ने एउटा किताब छ. तपाईँ हामी शिक्षित प्यारेन्ट्स छौँ, अहिले त जोसुकै प्यारेन्ट्सले पनि एकपल्ट किनेर पढ्नुहोस् कि अन विच डेन्जरस सिचुएसन वी आर, हामी कुन हालतमा छौँ भन्ने चिजमा चाहिँ अमेरिकाले 30 वर्ष अगाडिदेखि चाहिँ बच्चामा आएका समस्याहरू टु मच अफ फ्रिडम दिँदाखेरि, धेरै स्वतन्त्रता दिँदाखेरि, भनेका जति पुरा गर्दाखेरि चाहिँ आज कहाँ पुग्यो अमेरिकन समाज, कस्तो हुँदैछ वर्ल्ड वाइड सिनारियोमा चाहिँ अमेरिका आज के अरे दे आर इन भेरी अलार्मिङ सिचुएसन. बच्चाले जति पर्फर्मेन्स दिनुपर्ने हो दिइरहेको छैन, नेसनल पर्फर्मेन्सहरू उनीहरूको त्यति राम्रो आएको छैन, बरु सिङ्गापुरको चाहिँ बेटर देखिन्छ. अहिले हिजो मात्रै एउटा तपाईँले सुन्नुभयो कि सुन्नु भएन कि अस्ट्रेलियन स्टुडेन्ट्स आर द मोस्ट नटिएस्ट स्टुडेन्ट्स इन द वर्ल्ड भन्दा आएको छ होइन. भने तपाईँ के अरे धन सम्पत्ति मात्रै भएर हुँदो रहेछ त, सुख सुविधा मात्रै भएर हुँदो रहेछ त, तपाईँले के अरे सबै चिजहरू भनेका चिजहरू पुर्याउँदाखेरि चाहिँ बच्चा बेटर नै हुने हो रहेछ त, होइन. सो आई थिङ्क विल हेभ टु मेक अ डिफ्रेन्ट पर्सेप्सन अन दिस. यो मैले मेन्सन गरेको पुस्तक चाहिँ जोसुकै शिक्षित अभिभावक ले चाहिँ एकदमै पढ्नै पर्ने र त्यो त तपाईँका निम्ति बडा ठुलो औषधि नै भन्छ.
1: एकपल्ट बुकको नाम फेरि भनिदिनुहोस्,
0: लियोनार्ड स्याक्सको द कोल्याप्स अफ प्यारेन्टिङ भन्ने बुक छ. यो अब हामीले प्यारेन्टिङ चाहिँ हाम्रो हातमा छैन, अब प्यारेन्टिङ अब हाम्रो बसमा रहेन भन्ने भर्सनको किताब छ यो. अनि सो इट विल गिभ यु डिफरेन्ट आइडियाज.
1: सो सुन्दाखेरि कस्तो अलिकति सिरिङ्ग पनि हुने रहेछ यो तपाईँले जुन पाँचवटा कुरा भन्नुभयो. तर जेनरलमा हामीले बुझिरहेको भन्दा पनि आउट अफ द बक्सका कुरा थिए. अलिकति यही यही विषयलाई जोड्दै यहाँले जुन थिसिस गर्दै हुनुहुन्छ अहिले भन्नुभयो होइन, प्यारेन्टल इन्भल्भमेन्ट इन चिल्ड्रेन्स लर्निङ होइन, हो यो अहिले भनेको कुरा र यो कम्प्लिटली यो थिसिस गर्दै जाँदाखेरि चाहिँ यहाँले देख्नुभएको अथवा प्यारेन्टल इन्भल्भमेन्ट इन चिल्ड्रेन्स लर्निङ होइन, हाउ मच इज इट नेसेसरी. अहिले कस्तो छ भने एक खालको पेरेन्ट्स हुनुहुन्छ जो चिल्ड्रेन्स लर्निङमा के गर्ने लर्न गर्ने भन्ने थाहा नै छैन, अर्को अब हाम्रो लेभल अफ पेरेन्ट्स हुनुहुन्छ नि त, लेभल अफ फ्यामिली भने जस्तै कुनै मिडल क्लास हुनुहुन्छ होला, थाहा छ मैले मेरो बच्चालाई टाइम दिनुपर्छ, एकदम टाइम दिन पनि मन छ उहाँलाई, तर त्यही बच्चाकै लागि कमाउनको लागि काम नगरिकन नहुने खालको पनि हुनुहुन्छ. मेबी अब अहिले अहिले तिन क्याटेगोरी मात्रै राखेँ, ओर्लेट्स छ होइन, अर्को हायर क्लास हुनुहुन्छ उहाँहरूलाई पनि सबै कुरा थाहा छ, तर व्यवहारले यति गाजिनु भएको छ कि टाइम दिन खोज्दाखेरि पनि टाइम दिन खोज्नुहुन्न, तर वाट दे ह्याभ इज लाइक उहाँ चाहिँ आफ्नो टाइम दिन नसके पनि अरूलाई अरूको टाइम किनेर भनौँ न होइन, अब अरूको टाइम किनेर टाइम दिन प्रयास गरिरहनु भएको छ सक्दो. सो थ्रु देयर अरू पनि थुप्रै लेभल्स हुनुहुन्छ होइन, सो कसरी चाहिँ चिल्ड्रेन्स लर्निङमा पेरेन्ट्सले इन्भल्भमेन्ट गर्ने?
0: थ्याङ्क यू सो मच. यो त तपाईँले यस्तो बडा गजब प्रश्न उठाइदिनु भयो कि तपाईँ हामीलाई योगा गर्दाखेरि शरीर एकदम स्फूर्तिको साथ चल्छ भन्ने थाहा छ नि त, होइन, सबैलाई थाहा छ नि योगाले एक्सर्साइजले राम्रो गर्छ
1: भनेर.
0: अब तपाईँले बिहान उठेर गर्नु जाडो हुन्छ तपाईँ गर्नु न भने त त्यो त तपाईँको समस्या हो होइन. प्यारेन्टल इन्भल्भमेन्टले चिल्ड्रेनको लर्निङमा फरक पार्छ भन्ने चिज त यो त ध्रुव सत्य हो होइन. जसले समय निकालेर गर्नुभयो उहाँको बच्चा फरक छ, जसले गर्नु भएन उहाँको बच्चा त्योभन्दा तल्लो लेभलमा छ. भने यसमा तपाईँ हामीले ख्याल गर्नुपर्ने चाहिँ के रहन्छ भने मैले मेरो यो एमफिलको रिसर्च हो होइन, अनि मलाई एकदमै योभन्दा पछाडि पिएचडी लेभलहरूमा पनि यसैमा जानु मन छ मलाई. किनभने मैले यो जति यो टपिक चाहिँ मैले किन छानेको भन्नुहुन्छ भने जतिचोटि विद्यालयहरूमा देख्यो सर हामीले भनेर त मान्दै मान्दैन, तपाईँहरूले भनिदिनुहोस् न के गर्ने, यस्तो यसो भन्छ यसो गर्छ अनि ढोका थुनेर बस्छ यसो गर्छ, विभिन्न त्यो सिम्टम्सहरू चाहिँ जो प्यारेन्ट्स आउनुहुन्छ त्यो अलमोस्ट दे ग्रिभ्यान्सेज आर सेम के, एउटै छ क्या पीडा एउटै छ. अनि यो सबैको यस्तो देख्दाखेरि अनि वाइ डोन्ट आई कन्डक्ट रिसर्च अन दिस, यो भयो भने सबैलाई काम लाग्छ, मलाई व्यक्तिगत रूपमा त लाग्छ नि, म पनि दुई सन्तानको बाबा त म पनि हुँ होइन, अनि एउटा छोरा एउटा छोरी मेरो पनि छन्. अनि यसले चाहिँ मलाई के फिल गरायो भने यो प्यारेन्टल इन्भल्भमेन्टले पार्ने प्रभाव चाहिँ कहाँ हुन्छ भन्ने चिज मैले मात्रै बुझेर हुँदैन है, दिस हेज टु गो इन टु अ लार्जर कम्युनिटी. अनि विद्यालय भनेको त आफैमा करिब 800,000 विद्यार्थी भएको विद्यालय भनेको त त्यसमा त 2,000 त प्यारेन्ट्स थपिएर जाँदा त 3,000 भयो नि त कम्युनिटी त होइन. अनि त्यति भइसके पछाडि चाहिँ बडा यसले काम लाग्छ भन्ने भएर मैले छानेको. हेर्नुहोस् प्यारेन्टल इन्भल्भमेन्ट तपाईँ यो बडा अर्को चिज म तपाईँलाई भन्छु, प्यारेन्टल इन्भल्भमेन्ट भनेर हामीले जसरी बुझ्दैछौँ नि अहिले, यो प्यारेन्टल इन्भल्भमेन्टमा पनि यसका तिनवटा लेयर छन्. हेर्नुहोस् एउटा प्यारेन्टल सपोर्ट भन्ने मात्रै हुन्छ, एउटा प्यारेन्टल इन्भल्भमेन्ट भन्ने हुन्छ, एउटा प्यारेन्टल इन्गेजमेन्ट भन्ने हुन्छ. हेर्नु है अब तपाईँ हामी कहाँ रहेछौँ भन्ने, आम रूपमा नेपालीहरू हामी कहाँ छौँ भन्ने चिज बडा ऊ गरेर बुझ्नु होला. प्यारेन्टल सपोर्ट भनेको चाहिँ कहाँनिर हो भने तपाईँको बच्चाको जुत्ता फाट्यो तपाईँले गएर जुत्ता किनिदिनु भयो
1: सपोर्ट
0: द्याट इज प्यारेन्टल सपोर्ट
1: ओके
0: तर तपाईँले भोलि के भन्न पाउनुहुन्न भने हामी आम रूपमा के गरिरहेको छौँ अथवा अलिक 10 वर्ष अगाडिको समय के थियो भने अस्ति भर्खर जुत्ता किनिदिएको अस्ति भर्खर ब्याट भनेर ब्याट किनिदिएको अस्ति भर्खर यो भनेर यो किन्ने मैले अनि हेर रिजल्ट ल्याउने बेलामा चाहिँ यो जुत्ता र तपाईँले रिजल्ट किनिदिए त्यो किनिदिएको जुत्ता र रिजल्ट चाहिँ तपाईँ
1: टाइपेड
0: भयो प्यारेन्टल सपोर्ट त्यो त सामग्री चाहिएको तपाईँले किनिदिएको मात्रै होइन भलै त्यही चिज फेरि 20 वर्ष अगाडि त्यो पाउँदा बडा ठुलो ह्याप्पिनेस हुन्थ्यो है फेरि बुवाआमाहरूले ज्योमेट्री बक्स मात्रै किनिदिँदा त संसारै जिते जस्तो लाग्छ त्यो चाहिँ आजका हिसाबमा के रहेछ भने त्यो सामान मात्रै परिपूर्ति भयो अथवा त्यसलाई परिपूर्ति गरियो भने चाहिँ द्याट इज प्यारेन्टल सपोर्ट तर प्यारेन्टल इन्भल्भमेन्ट भनेको चाहिँ कस्तो हुन्छ भने तपाईँको बच्चा आज स्कुल गयो बच्चालाई 5 वटा बेलामा चाहिँ गाली नगर्नु भन्छ क्या होइन आज तपाईँको बाबु नानी स्कुल जाने बेलामा जानुभन्दा बिहानै उठ्ने बेलामा चाहिँ बच्चालाई गाली नगर्नु उठाउँदै जाँदा पनि हतनपट तानेर गरेर त्यसरी होइन देयर आर सम डिफरेन्ट वेज टु कडल त्यो बच्चालाई कडलिङ गरेर मात्रै उठाउनुहोस् भन्छ बच्चालाई उठ्ने बेलामा गाली नगर्नुहोस् खाना खाने बेलामा गाली नगर्नुहोस् स्कुल जाने बेलामा गाली नगर्नुहोस् फर्केर आउन साथ गाली नगर्नुहोस् र फेरि साँझ खाना खाने बेलामा या सुत्ने बेलामा चाहिँ यति 5 वटा बेलामा चाहिँ गाली नगरौँ त त्यो प्यारेन्टल हाम्रो के अरे सपोर्टबाट अलिकति माथि इन्भल्भमेन्टमा हामी आइपुग्छौँ इन्भल्भमेन्ट चाहिँ कुन हदमा हो त भन्दा तपाईँ स्कुल गएको बच्चालाई फर्केर आइसके पछाडि चाहिँ ए छोरी आज के भयो मलाई बताउनु तिम्रो फर्स्ट पिरियडदेखि लास्ट पिरियडसम्म के भयो त्यो सुनौँ न आज भन्नुभयो भने चाहिँ तपाईँ त्यो प्यारेन्टल इन्भल्भमेन्टको लेभलमा छिर्नुभयो बल्ल है अब त्यस पछाडि आएर प्यारेन्टल इन्गेजमेन्ट भनेको त झन् बडा अझै डिपेन्डिङ कुरा हो तपाईँ कहीँ रेस्टुरेन्टमा जानुभयो अथवा कहीँ यसै गरी तपाईँ हामी यसरी भेट भयौँ सँगसँगै बच्चा छ भने यो तपाईँले राखिराखेको स्क्रिन या तपाईँको के अरे यसै जडित भएको रुम यी सबै चिजमा आउँदा उसले लिभिङ बिङ र नन लिभिङ बिङ भन्ने च्याप्टर पढाएको छ भने यो छोरी यो लिभिङ बिङ हो कि नन लिभिङ बिङ हो भनेर तपाईँले सोधेर त्यही यसो त्यो इन्भाइरोमेन्टभित्र बच्चालाई क्वेसन सोध्दै जानुभयो भने चाहिँ तपाईँ पनि त त्यसमा त अब त पूर्ण रूपेण छेर्न थाल्नुभयो नि त होइन लर्निङ प्रक्रियामा त छेर्नुभयो नि त भने बल्ल त्यो चाहिँ इन्गेजमेन्ट हो भने हामी कहाँ छौँ त आम रूपमा नेपाली हामी कहाँ छौँ त अहिले पनि भन्दा सपोर्टबाट अलिकति मास्तिर
1: थोरै मास्तिर
0: इन्भल्भमेन्टको लेभलमा इन्गेजमेन्टमा पुग्न नसकेको अवस्थामा छौँ हामी सो अब यसले पार्छ प्रभाव कति तपाईँले भनेर सोधेको चिजमा त मैले अघि भनिहालेँ त्यसले पार्छ पार्दैनमा त कुनै त्यो दुविधा नै होइन क्या जसले मैले तपाईँलाई योगाको इक्जाम्पल दिएँ एक्सर्साइजको इक्जाम्पल दिएँ जसले गऱ्यो उसको बच्चा फरक छ व्यवहार गर्ने तरिकामा तपाईँ हामीलाई झट्टै रिस उठ्यो भनेर त्यो रिसको रियाक्सन तपाईँले बच्चामाथि पुग्दाखेरि त आज के अरे तपाईँले धेरै चढाएर उ गरेको बच्चाले त भोलि तपाईँ हामीले सानोमा कथा पढायो होइन र सबै सामान चोरेर ल्याउँदाखेरि आमाले केही पनि नभनेर अन्तिममा चाहिँ जेलमा पुगे पछाडि अनि आमाकै कान टोक्यो अरे बच्चाले तपाईँले मलाई बेलैमा भनिदिएको भए त पेन्सिल ल्याउँदा पनि इरेजर ल्याउँदा पनि सबै सामान चोरेर ल्याउँदाखेरि चाहिँ नभएर त्यही कथा पढ्थ्यौँ नि हामीले कति मोरल थियो नि त्यो कथाको कस्तो गुड मोरल लेसन थियो नि भने पार्ने प्रभावको विषयमा भन्नुहुन्छ भने चाहिँ हेर्नुहोस् तपाईँ हामीलाई रिस उठ्यो भनेर तपाईँ हामीलाई इरिटेसन छ भनेर तपाईँ हामीलाई बाहिर व्यवहार छ भनेर तपाईँ हामीलाई चाहिँ रिन लागेको छ भनेर तपाईँ हामीलाई अप्ठ्यारा दिनहरू छन् भनेर तपाईँले बच्चासँग गर्ने बिहेभियरमा चाहिँ फरक पनि ल्याउन पाउनुहुन्न
1: हाम्रो श्रोताले यो कुरा सुन्दै हुनुहुन्छ भने चाहिँ दिस इज समथिङ टु नोट डाउन है तपाईँ आफ्नो घर व्यवहारको कुरा हुनसक्छ होइन साथीभाइ इष्टमित्रको कुरा हुनसक्छ ऋण धन त नेपालीको टाउकोमा कहाँ छ होइन सर नेपाललाई नै ऋण छ भने चाहिँ अटोमेटिकली हामीले साइन नगरे पनि हाम्रो टाउकोमा ऋण छ होइन सो हरेक कुरालाई लिएर चाहिँ बच्चाले त रेस्पोन्स गरिदिँदैन नि त उनीहरू त हामीभन्दा सानो हुन्छ हामीले यसो कुटे पनि पिटे पनि कराए पनि रोइदिन्छ बस त्यति गरिदिन्छ अर्को ठुलो मान्छेलाई कसैले भन्यो भने त उसले रेस्पोन्स गर्छ त्यही भएर तपाईँहरूको रिसको अथवा इरिटेसनको त्यो भण्डारलाई चाहिँ पोखाउने भाँडो चाहिँ नसम्झिनुहोस् होइन आई थिङ्क दिस इज अ भेरी गुड पोइन्ट सरले भन्नुभएको श्रोता अब एकैछिन हामी ब्रेकतिर जान्छौँ ब्रेकतिर गइसकिसके पछाडि चाहिँ हामी आज धेरैवटा विषयमा त कुरा गर्छौँ नि एउटा गीत पनि राख्नु मन लागेको छ लेट्स लिसन टु द्याट सङ अनि त्यो गीतको बारेमा म एकैछिन पछि भन्छु है
2: तिमी अनलाइनमा हो
3: अँ हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: ओके फेरि पनि यहाँलाई स्वागत छ. भर्खर एउटा गीत सुन्नुभयो, यो गीतको बारेमा अलिकति भन्नु मन लाग्यो. आजको हाम्रो गेस्ट जो हुनुहुन्छ रामु सर, उहाँ प्रिन्सिपल मात्र अथवा टिचिङ एजुकेसन फर्टर्निटीको मान्छे मात्र नभएर चाहिँ कहिले काहीँ चाहिँ यसो लेख्ने पनि गर्नुहुन्छ होइन. सो उहाँकै शब्दमा रचिएको यो गीत हामीले सुन्यौँ. अरू पनि गीतहरू छन् सायद, आइसकेपछि हामी पक्कै पनि सुन्न पाउँछौँ होला है सर. कार्यक्रममा हामीसँग केही समय बाँकी छ. कुरा त थुप्रै, अब जुन तपाईँले पेरेन्टिङ एक दिन पेरेन्टिङको बारेमा हाउ टु पेरेन्ट मात्र भन्ने तरिकाले हामी फेरि तपाईँलाई स्टुडियोमा हामी कुनै बेला बोलाउँला. अलिकति जल्दो बल्दो विषय जुन रहेको छ अहिले बाढी पहिरो प्रभावित क्षेत्रमा चाहिँ बालबालिकाहरूलाई साइकोलोजिकली मेन्टली धेरै खालको असरहरू परेका छन् होइन. र असर बालबालिकालाई मात्र होइन, हरेक मानवलाई परेको छ. अब क्राइसिसको बेला त दिमागले काम गर्दैन, ठुलो मान्छेकोले त गर्दैन, सानो मान्छेकोले कसरी गर्छ. र यो बेलामा खान पाइरहेको छैन, सुत्न पाइरहेको छैन, यो बेलामा ठुलो मान्छे अग्रेसिभ हुनु स्वाभाविक हो. अब यो बेलामा पेरेन्ट्सले कसरी डिल गर्ने, चिल्ड्रेन्सलाई के गर्ने, अब यहाँ क्वेसन अलमल टाइपको पनि भयो. किनभने देयर आर सो मेनी क्वेसन्स होइन, हाउ टु मेक देम कम्फर्टेबल चिल्ड्रेन्सलाई. के पेरेन्ट्सले यो बेला के गर्ने, उनीहरू आफै आफ्नो मान्छे नभेटेर अर्को तनावमा छन् होइन. सो हाउ टु डिल.
1: अहिले अब तपाईँले जोड्नु भएको भुटकोसी डिजास्टरको पाटोमा हो भने चाहिँ दिस इज समथिङ हरिबल एन्ड अनएक्सपेक्टेड, कल्पना भन्दा बाहिरको चिज हो. म त पुगेर पनि आएँ होइन, देखेँ पनि. अनि हामी रोटरी क्लबबाट पनि हामी यी खालका विभिन्न सहयोगहरूमा पनि जाँदैछौँ. अहिले गइसकेका छौँ, अराउन्ड 10 लाख रुपिसको पठाइसकेका छौँ. तर सबैभन्दा ठुलो चिन्ता चाहिँ मलाई के लागेको छ भने तिनीहरूको एडुकेसनल इस्यु चाहिँ कसरी जान्छ अब होइन. ती बच्चाले अस्तिसम्म त जुत्ता चप्पल लगाएर गाउँकै बाटो भए पनि त हाँसी खुसी स्कुल त जानु पाएका थिए नि त. आज त स्कुल छैन एउटा कुरा हो, कसैको त बाबा हुनुहुन्न, कसैको त आमा हुनुहुन्न, भने त्यो बच्चा त द चाइल्ड हेज बिन टर्मेन्टेड. त्यो बच्चा त यति धेरै ट्रमामा परेको छ नि. हिजोसम्म सँगै भएको आमा भोलिबाट अचानक हुनुहुन्न भन्ने कुरा तपाईँ हामीले कल्पना मात्रै गर्दा पनि आङसरिङ हुन्छ भने त्यो बच्चाले कसरी भोगिराखेको होला होइन. एन्ड अहिले हामी पूर्ण परिवार भएर हामी कसैबाट के अरे छुट्टिन नपरेको भएर तपाईँ हामीले यसको इथोस प्याथोस बुझ्छौँ कि बुझ्दैनौँ त्यो फरक कुरा भयो. बट त्यो साइडमा त ती बच्चा बच्चीहरूको केसमा त अहिले भोटेको यसले पारेको असरको विषयमा हेर्ने भने त ती केटाकेटीको तपाईँले कतै देख्नुभयो कि देख्नुभयो भने मेरो आमा खै भन्दा सानो बच्चा होइन कसरी रुँदै हिँडेको छ नि त होइन. अरू थुप्रै बच्चाहरू त्यहाँ सयौँ बच्चाहरू कतिपय बच्चाहरू त्यसैमा परेका छन् होइन, जसको केही छेउटुको केही पनि भेटिएको छैन होइन. अब कति रातका हिसाबमा अरू हिसाबमा काम त भएको छ, द्याट इज फाइन. बट अब सबैभन्दा तिनीहरूलाई काउन्सिलिङको पाटो सबैभन्दा बढी जरुरी देख्छु म चाहिँ. त्यो ट्रमाबाट बाहिर निकाल्नुपर्ने छ. फिजिकल ट्रमा त भयो, अब त्यो प्रकृतिको बसमा हाम्रो केही पनि लाग्यो, जहाँ नहुनु थियो भयो. तर अब सबैभन्दा पहिलो दायित्व भनेको त्यहाँभित्र जति होल्डिङ सेन्टरहरू या अरू चिजहरू छन् त्यहीँबाट पनि हामीले सायद मलाई त लाग्छ गरेँ मैले हेरेँ पनि त्यहाँ क्लस्टर डिभिजन गर्नुपर्छ. अब एज अनुसारको एप्रोप्रिएट उहरू चेक गर्नुपर्छ. अनि देन बच्चा बच्चीको केसमा फेरि आइसके पछाडि चाहिँ अब के गर्न सकिन्छ त भन्दा कहीँबाट यहाँ काउन्सिलरहरू पठाउन सकिन्छ, केही के अरे संस्थाहरू जान सकिन्छ. विद्यालयबाट नै राम्रो काउन्सिलिङ गर्ने मान्छेहरूलाई चाहिँ 15 दिन यता विदामा राखेर चाहिँ उता पठाउन सकिन्छ. यति बेला त दायित्व पनि हो विद्यालयहरूको, त दायित्व पनि हो. अनि यो विषयमा जानेका एकदम पक्कड मान्छेहरू चाहिँ जो हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो खालको कन्ट्रिब्युसन गर्नु पनि सक्नुपर्छ. अब यति बेला चाहिँ बच्चाहरूलाई त्यो के अरे मेन्टल ट्रमाबाट बाहिर ल्याउने कुरा र एकाडेमिक इन्भाइरोमेन्ट हुनु त उयो के अरे जिउ रहे पो घिउ खाने भन्ने हुन्. अब जो बच्चाहरू छन् हामीसँग भएका ती त भोलि राष्ट्रका गहना हुन्, ती त कतै न कतै गएर उनीहरूले फेरि यस्तै अप्ठ्यारो झेलेको यस्तै दुखम सुखम गरेर आएका बच्चाले नै हो है फेरि भोलिको राम्रो रेकर्ड ब्रेक गर्ने चाहिँ फेरि यिनैले हो है.
0: त्यो त उनीहरूले झेल्दै आएको हुन्छ नि. एउटा कुरा चाहिँ मलाई सर कुरामा जोड्नै मन लाग्यो होइन, क्लस्टर ब्रेक गरेर बालबालिकालाई अब कन्भिन्स गरेर त्यो ट्रमाबाट निकाल्ने एउटा काम. दोस्रो काम भनेको उनीहरूलाई एकाडेमिक कन्टिन्युटी दिन आउन सक्ने. अब हो जिउरह्यो घिउ खाने हो, तर कुरामा चाहिँ कस्तो लाग्यो भन्दाखेरि अब उनीहरूलाई त्यही क्लस्टर ब्रेक गरेर राहतको खानेकुरा दिँदै त्यही ठाउँमा राख्यो भने त उनीहरूको त चञ्चल मन हुन्छ नि त होइन. एकताले सानो दिनो जस्तो जे भए पनि एउटा सानो ल भुइँमै एकछिन एक दुई घन्टा बसेर ओरेर पढ्ने खालको माहौल मात्र बनाइयो भने पनि त्यो उनीहरू त्यो ट्रमाबाट निस्किनलाई पनि आए सायद हेल्प हुन्छ. त्यहाँ अब एकदमै छाप्रो राखेर अथवा कङ्क्रिटकै अहिले बिल्डिङ बनेर स्कुल पढ्न सक्ने क्षमता छैन त्यहाँ, त्यो स्थिति छैन त्यहाँ होइन. तर सानो यसो भुइँमै बसेर ओरेर कोही टिचर्स हुनुहुन्छ भने सायद यो गाइडेन्स गर्नुभयो भने चाहिँ त्यो ट्रमाबाट निस्किनु पनि
1: आफूले देख्दाखेरि भएकोले पनि फरक पार्दैन, कङ्क्रिट भएकोले पनि फरक पार्दैन. पढ्ने कुरा त टिचर एकदमै जीवन्त हुनुहुन्छ भने रुखमुनि गएर पढे पनि केही
0: होइन.
1: सो यति बेला सबैभन्दा ठुलो दायित्व भनेको अब ती बच्चाहरूले फुटबल खोल्लान् भनेर अब सम्म चौर अब खोजेर त्यो ठाउँमा त अहिले त नभेटेला नि त होइन. त्यो जति रिसोर्सेस छ त्यहीँभित्र पनि उनीहरूलाई अलिकति मोबिलिटी, फेरि हेर्नुहोस् बच्चा यस्तो चिज हो, पाउँदाखेरिसम्म चाहिँ ठुलो टुँडी खेलै खोज्छ, नपाउँदाखेरि चाहिँ त्यही बारीको पाटोले पनि काम चल्छ.
2: नेपाली श्रमिक र व्यवसायी अन्यलमा परेका छन्. नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सीमित कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिँदा सिन्डिकेटको अवस्था सिर्जना हुने बताएको छ. संघका अध्यक्ष डिक बहादुर खत्रीले मलेसियाको पछिल्लो निर्णय आफूहरूलाई मान्य नभएको बताउनु भएको छ. नेपालमा करिब 1,100 वैधानिक म्यान पावर कम्पनी रहे पनि सीमित कम्पनीलाई मात्र अधिकार दिनु गलत भएको उहाँको भनाइ छ. युवा श्रम तथा रोजगार मन्त्रालयले भने मलेसियाको निर्णयप्रति असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक नोट पठाएको जनाएको छ. मन्त्रालयका अनुसार नेपाल मलेसिया र श्रम सम्झौता अनुसार प्रक्रिया अघि बढाउन मलेसियालाई आग्रह गरिएको छ, तर मलेसियाबाट हालसम्म ठोस जवाफ आएको छैन. मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य रहेकाले पछिल्लो विवादले रोजगारीका लागि तयारीमा रहेका हजारौं नेपाली युवा र वैदेशिक रोजगार व्यवसायी प्रभावित हुने देखिएको छ. सिराहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी भएका बेला विवाद भएको छ. मन्त्री पोखरेललाई सम्बोधनका लागि सिधै माइक दिएपछि जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतोले गुनासो गर्नुभएको थियो. शिक्षक र अन्य जनप्रतिनिधिले पनि बोल्ने अवसर नपाएको उहाँको भनाइ छ. यसैबीच कार्यक्रममा भिडियो खिचिरहेका रासोपाका औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल खोस्न लगाइएको विषयमा समेत विवाद भएको छ. महतोका अनुसार मन्त्रीसँगै आएका व्यक्तिको आग्रहमा नेपाली सेनाले मोबाइल खोसेको हो. विवाद चर्किएपछि मन्त्री पोखरेलले मन्तव्य छुट्याएर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थल छाड्नु भएको हो. भोटेको सिबाडीमा भेटिएका शब पहिचानका लागि भइरहेको डिएनए परीक्षणमध्ये 400 शबको रिपोर्ट तयार भएको छ. बाँकी शबको पहिचान गर्न अझै 2.5 महिनासम्म लाग्न सक्ने विज्ञहरूले बताएका छन्। अहिलेसम्म 1,384 शब फेला परेका छन्। तीमध्ये 103 शबको मात्रै शनाखत भएर आफन्तलाई बुझाइएको छ। शनाखत हुन नसकेका 1,281 शब जमिन मुनि पुरिएका छन्। प्रहरीका अनुसार डिएनए परीक्षणका लागि हालसम्म 1,779 जना आफन्तको रगत सङ्कलन गरिएको छ। शबको नमुना प्रहरी, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नास्टका प्रयोगशालामा परीक्षण भइरहेको छ। दक्षिण कोरियाले दिएका 4 उपकरण प्रहरी प्रयोगशालामा सञ्चालनमा छन्। भारतबाट आएका उपकरण भने जडान हुन बाँकी छन्। हेटौडामा पनि नयाँ उपकरण जडान गरी डिएनए परीक्षण सुरु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। डिएनएसँगै प्रहरीले औँठा छाप र अनुहार भिडाएर पनि शब पहिचानको प्रयास गरिरहेको छ। चीन, भारत, दक्षिण कोरिया र सिङ्गापुरबाट उपकरण तथा प्राविधिक सहयोग प्राप्त भएको छ। विज्ञहरूका अनुसार हड्डी र दाँतबाट डिएनए निकाल्न समय लाग्ने भएकाले परीक्षण ढिलो भइरहेको छ। अहिलेकै गतिमा काम भए सबै शबको डिएनए परीक्षण सक्न करिब 2-2.5 महिना लाग्न सक्ने अनुमान छ। गोर्खाको पालुङटार नगरपालिकाले महिलालाई अटो चलाउन तालिम दिएको छ। तालिमपछि महिलाहरू स्वरोजगार भएका छन्। च्याङ्लिकी कल्पना कुमार गौतम बुद्धको बाल्यकाल र युवा अवस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
3: पुरातत्व दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलौराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठुलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। स्थानीय शिवशंकर कान्दुका अनुसार पुरातत्व विभाग लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाशमा निरहेको जोडी स्तूप धाम पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलोराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। चौथो शताब्दीमा निर्माण भएको मानिएको ठुलो स्तूप चार चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकै पटक निर्माण गरिएको पुरातात्विक अध्ययनबाट पुष्टि भएको छ।
4: यो BFBS गोर्खा रेडियो हो।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा
0: हजुर नमस्कार गोर्खा रेडियो बेबिसको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम संगीत गंगाको यो साङ्गीतिक साथी म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू हामी भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू चाहिँ यथार्थमा मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहन्छौँ नियालिरहन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा श्रृङ्खलामा म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूको साथ रहिरहनेछ। हजुर, या आशाको साथ अब नि कार्यक्रमको उठानमा सधैँ जस्तै राख्न चाहन्छु एउटा देशभक्ति गीत, देश बोलेको गीत, देश फेरि बन्छ, यो सुमधुर गीत राख्नेछु र त्यस पश्चात फेरि सङ्गीतका तरङ्गहरूलाई म पस्कदै जानेछु। अहिलेलाई भन्छ यही सुमधुर गीत।

यो देश फेरि बन्छ। आदरणीय श्रोताहरू, कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईको उठान गरी मैले एउटा देश बनाउने उद्घोषको गीतबाट गीतकार बी पाण्डेको गीत रचना अनि राजु बरालको स्वर र संगीत रहेको थियो। मलाई यो देशको इतिहास पढ्न मन छ, बनाउँदै बाटो कुलो अघि बढ्न मन छ। हो श्रोताहरू, पक्कै पनि देश बनाउने इच्छा शक्ति बोकेर जब सिङ्गो देशभित्रका देशभक्ति मनहरू उठी, हातमा हात काँधमा काँध मिलाएर उठ्न सक्यो भने, हिमाल पहाड मधेसको एउटै प्रण र एउटै आवाज भयो भने अवश्य पनि यो देश बन्नेछ, देश बन्छ। अनि देश बन्नु भनेको श्रोताहरू आफू स्वयं बन्नु पनि हो। त्यसैमाथि पनि हामी त नेपाली हौ श्रोताहरू, शिरमा सगर माथाको शान बोकेर उठेका जाति हामी, प्रकृतिले कुदेका अनेकौं सम्पदा र खानीहरू लिएर रमेका नेपाली हामीले जाति धर्म भाषा र संस्कृतिका ऐश्वर्य बोकेर बाँचेका हामीले त यही देश बनाएर यिनै संस्कार संस्कृति र सम्पदा बचाउनु छ। अब त साँच्चै सबै युवा शक्तिका जोश जागर यसै माटोमा छरेर समृद्धिको शिखर उठाउनु छ। एकको घाउ चोटमा अर्काले मलम पट्टी गरेरै भए पनि यो देश बनाउनु छ। र यही सन्देश पूर्व मेची र पश्चिमकाली मात्र नभएर श्रोताहरू, सिङ्गो नेपाल आमा र यही चन्द्र सूर्य झण्डाले पनि भन्दैछ, ए नेपाली तिमी जुट, तिमी उठ, तब मात्र देश बन्छ भनेर। हो यस्तै बिम्बको देशभक्ति गीतबाट कार्यक्रम संगीत गंगाको उठान गरिसकेको छु। आजलाई मैले कार्यक्रम संगीत गंगामा यो देशभक्ति गीत पनि राखिनै सकेको छु। र अब भने चाहिँ फेरि पनि आदरणीय श्रोताहरू, संगीतको लहर प्रस्कर्ने क्रमलाई राख्दैछु र यस क्रममा एउटा युगल गीत, र यो गीतमा स्वर रहेको छ प्रमोद खरेल र अस्मिता अधिकारीको।

मायाले बाँधेको संसारमा वास्तवमा आदरणीय श्रोताहरू, एकको खुसी अर्कोको लागि पनि भइदिन्छ अनि अर्कोको दुःख समेत सँगसँगै बाँडेर नै बाँच्ने चाहना हुन्छ। केही भएर एउटाको अभावमा अर्कोलाई सुनैको दरबार समेत कौडी लागिदिन सक्छ श्रोताहरू, अनि स्वीकार समेत हुँदैन त्यस्ता दरबार माया गर्नेहरूलाई। वास्तवमा श्रोताहरू, माया भित्र बास्न गुमेको फुल जस्तै अनि पानी सुकेको मूल जस्तै भएर कोही पनि बाँच्न चाहँदैन। होस गुमेको पागल जस्तै बन्ने हो भने प्रेमीहरू मायाको नाम सुन्ने साथ भाग्ने गर्दथ्यो होला। बरु श्रोताहरू, प्रेमीहरू जीवनका सारा दुःखहरू सङ्घाल्न तयार हुन्छन्, तर एक अर्काबीच टाढा भएर कुनै खुसीहरू कुनै सुनको दरबार रोज्दैनन्। हो यो गीतले पनि हो यस्तै यस्तै भाव पोखेको थियो। क्षितिज सापकोटाको गीत रचना दीपक राज विश्वकर्माको, सङ्गीत अनि प्रमोद खरेल र अस्मिता अधिकारीको स्वर रहेको थियो। हुन पनि आदरणीय श्रोताहरू, जहाँ टक्क अल्झेर मायाको जालमा मन परिसकेपछि त्यहाँ मायाको खातिर ठुलै बन्दोबस्ती भइदिन्छ। सुनकै कचौरीमा गाईको बिगौती मात्र होइन श्रोताहरू, उनको पछ्यौरीमा झिलझिल सितारा जोडेर पकाउने काम सुरु हुन्छ, घुर्की देखाउने काम सुरु हुन्छ।

0: SBS Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर आदरणीय श्रोताहरु, BFBS गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो BFBS गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पुनः स्वागत गर्न चाहन्छु। र आदरणीय श्रोताहरू, सुमधुर नेपाली गीत सङ्गीतको बेजोड तरङ्ग, स्वरको लहर, गीतको भाव अनि सङ्गीतका रागहरू राख्ने क्रममा भर्खरै मैले राजन राज शिवाकोटीको शब्द सङ्गीत रहेको एउटा सुमधुर गीत राखेँ, युगल गीत राखेँ, मदन कृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा। जुन गीतले श्रोताहरू माया जालमा परेको कसैले नबुझ्दा मायाले दिएको सुनकै कचौरीको सगुन खाने कि नखाने भन्ने दोमनको कुरा थियो। वास्तवमा आदर सुधार हो, यस्तै दोमन बीच जागिएको माया नै अन्तत्व जीवनको सुखमा दुःखमा सधैँभरि साथ दिने एउटा दरिलो खाम्बा भएर उभिदिन्छ, जसको सबुतको रूपमा म अब भने एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु। गीत रचना रहेको छ एनपी परदेशीको, स्वर रहेको छ हरि लम्साल र मेनुका पौडेलको। हरि लम्सालकै सङ्गीतमा यही गीतबाट पनि मैले बोलेको कुरालाई सबौत पुष्टि हुनेछ।

सुखमा साथ दुखमा साथ यही हो जीवनको साँचो साथ बनेर दीप हटाउनु छ जीवनको अध्यारो रात। आदरणीय श्रोताहरू, एउटा प्रेमिल भाव मायाको संसार अलौकिक र मखमली हुने भएकोले शुद्ध विचार र पवित्र मन बोकेर खुसीका साथ जीवन बिताउनको लागि साँचो माया भनेको सुख दुःखमा सँगसँगै हुनु नै हो र त्यो मधुर प्रेमलाई बचाई राख्नलाई दुवैले साहस र अठोटको प्रखर लगाउन सक्नुपर्छ भन्ने सन्देश थियो प्रस्तुत गीतको, जसमा शब्द रचना रहेको थियो गीतकार एनपी परदेशीको भने सङ्गीत थियो हरि लम्सालको र श्रोताहरू स्वर रहेको थियो गायिका मेनुका पौडेल र हरि लम्सालको। वास्तवमा आदरण श्रोताहरू, यति भए प्रेमीहरूलाई कुनै हिरा मोती धन सम्पत्ति चाहिँदैन।

चाहिँदैन धन सम्पत्ति। आदरणीय श्रोता, मायामा विश्वास आड अनि भरोसा भइदिएमा त्यहाँ दुनियाँको कुनै धन दौलत सुन चाँदी हिरा मती ऐश्वर्य गौण भइदिन्छ। सागरको लहर जस्तै बनेर बरु नजिक भएर हृदयलाई नै हरदम छोएर बस्ने चाहना हुन्छ अनि सँगै जिउने र मर्ने सम्मको दरिलो विश्वास भइदिन्छ। हो, यस्तै यस्तै भाव बोलेको अझ भनौँ श्रोताहरू, मखमली मायाको त्यही पवित्र भावना टिपेको गीत थियो। गीतकार घनबहादुर थापा मगरको गीत रचना, ताराप्रकाश लिम्बूको सङ्गीत अनि आनन्द कार्की र सबिना कार्कीको स्वरमा। हुन पनि आदरणीय श्रोताहरू, प्रेमीहरूको चाहना भनेको आफ्ना प्रेमीहरूले जस्तै आँधीहुरीमा समेत आफ्नो हात थामेर मायाको साथैमा बाँच्ने रहर भइदिन्छ।

0: SBS गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा तपाईँ यो क्षण बेला सुन्दै हुनुहुन्छ साङ्गीतिक प्रस्तुति, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा, जहाँ आदरणीय श्रोताहरू मैले गीतका भावहरू बोलिरहेको छु, सङ्गीतको झन्कार पनि राखिरहेको छु अनि स्वरका लयहरूलाई समेटिरहेको छु। र यसै क्रममा भर्खरै मैले यहाँहरू माझमा राखे पुष्पन प्रधानको स्वर शब्द सङ्गीत रहेको एउटा गीत, जुन गीतले श्रोताहरू पवित्र मायाको त्यो न्यानो साथ अनि भरोसा कहिले नछुटोस् कहिले नटुटोस् भन्दै हात सधैँभरि थाम्नको लागि आग्रह गरिरहेको थियो। आँधी हुरी तुफान र सुनामी बीच पनि त्यो साथ नछुट्याई एक साथ भएर रहन चाहने, जसका लागि बरु सासै गए जाओस् तर साथ नछुटोस्, सँगै जीवन काटेर सँगै एक अर्काको भएर बाँच्ने चाहना बोलेको थियो। प्रेमिल संसारमा रमाएर जसको साथ हुनु भनेको संसार हुनु हो, बरु झुपनी नै किन नहोस् तर त्यसभित्र माया हुनु भनेको दरबारै हुनु हो भन्ने भाव बोलेको थियो। वास्तवमा आदरणीय श्रोता, मायाको संसारमा यति भए त प्रेमीहरूको माया टाढै भए पनि साँच्चै गाढा भइदिन्छ, जहाँ काँडा भए पनि त्यसको प्रीतमा रमाइरहेकै हुन्छ प्रेमी मनहरू।

टाढा भए पनि आदरणीय श्रोताहरू, मायाको कसिलो विश्वास बोलेको, जहाँ मायालाई भूगोलको कुनै पनि दूरीले समेत पहर पार्ने छैन भन्ने भाव बोलेको गीत थियो। यही जुनीमा मायाले बाँधेर रमाई बस्ने चाहना छरपष्ट बोलेको गीत थियो र माया पनि दुई दिनको घाम छाया किमार्थ होइन भन्ने प्रेमिल आवाज बोलेको गीत थियो अस्मिता अधिकारी र उर्गेन दोङको स्वरमा। र यो गीतमा शब्द सङ्गीत पनि उर्गेन दोङकै रहेको थियो। हुन त आदरणीय श्रोताहरू, मायाको संसारमा कहाँ कतिखेर कसरी तगारो आउने हो थाहा हुन्न। जे जसरी भए पनि मन मिलेर मायाको अनुभूति हुन्छ भने त्यस्ता कुरालाई चाहिँ गोप्य नै राखेर राम्रो हुन्छ।

हजुर आदरणीय श्रोताहरु, मायाको खातिर लाख बिन्ती बिसाएर भए पनि मायाका सबै सबै कुराहरू गोप्य नै राख्ने कुरा यहाँ पोख्दैनु थियो प्रमोद खरेल। एकनारायण भण्डारीको गीत रचना अनि आशिष अविरलको संगीतमा र आदरणीय श्रोताहरु, अब नै कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईबाट मैले पनि विदा हुने बेला भइसकेछ, ओझेल पर्ने बेला भइसकेछ र जाँदा जाँदै कार्यक्रमको पुछारमा भने यहाँहरू माझमा भुवन थुलुङको शब्द संगीत रहेको एउटा गीत गायिका बबिना किरातीको स्वरमा राख्दै म भने आजको यो बसाई कार्यक्रम संगीत गंगाबाट ओझेल पर्न चाहन्छु, विदा हुन चाहन्छु। सुखमा संगीत, दुःखमा संगीत अनि संगीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: अधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कुइकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराउनु भएको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिलाई मंसिर 21 देखि 23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिइएको छ। हामीले देउबा निकट केन्द्रीय सदस्य कुन्दन राज काफ्रेसँग यसै विषयमा कुरा गरेका छौँ।
4: तपाईँहरूले बेग्लै महाधिवेशनको तयारी गर्नु भएको छ, यो भनेको पार्टीलाई औपचारिक विभाजन तर्फ लानु होइन र
5: हामी विभाजनको पक्षमा छैनौ, हामी एकताको पक्षमा छौ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका दुई पक्ष दर भएको आज थुप्रो समय भइसक्यो, त्यो मिलाउनु पर्ने नेतृत्वले हो। हामीले अदालतमा मुद्दा हाल्यौँ, अदालतले हामीलाई निस्तार्यो र अदालतले सँगसँगै हामीले अधिवेशन चाहिँ रोक्नु भनेर पनि हामीले निवेदन दिएका छौँ। अदालतले हामीलाई अधिवेशन गर्नु भनेर भन्यो। यो हामी दुई थरी काङ्ग्रेस भएको विशेष महाधिवेशन पछि हो, विशेष महाधिवेशन भन्दा पहिला एउटै काङ्ग्रेस थियो। त्यो अदालतले हामीलाई निर्वाचनमा भाग लिनुभयो पछि अधिवेशन गर्नु भनेपछि स्वाभाविक रूपले प्रक्रिया अगाडि बढिहाल्छ। यो अदालत बिन अदालत बिना हिजो अदालतले नेपाली काङ्ग्रेसलाई प्रतिबन्ध लगाउँदा पनि नेपाली काङ्ग्रेसमा एकता थियो, त्यो कुरा मिलाउने जिम्मेवारी चाहिँ सानेपा नेतृत्वले हो। सानेपा नेतृत्वले कसैलाई क्रियाशील सदस्य दिन्छु व्यक्तिको नैसर्गिक अधिकारमा लडेको काङ्ग्रेस, कसैलाई क्रियाशील सदस्य दिन्छु, कसैलाई काङ्ग्रेस बनाउँछु, कसैलाई बनाउँदिन, तँलाई क्रियाशील दिन्छु, तँलाई दिन्न, तँलाई नेता बनाउँछु, तँलाई बनाउँदिन भनेर नेतृत्वले भन्छ भने त्यो मण्डलीकरण मानिन्छ त्यसलाई। त्यही भएर सानेपा नेतृत्वले नेपाली काङ्ग्रेसको जस्तो व्यवहार नगरेको कारणले हामी बाध्य भएर छुट्टै महाधिवेशन गर्न बाध्य भयो।
4: यो भनेको त सरासर अब फुटेको हो भनेर बुझ्न सक्यो नि त।
5: यो चाहिँ फुटाउने नफुटाउने चाहिँ सानेपाको नेतृत्वकोमा भर पर्छ, यो हामीमा भर पर्दैन। अहिले त सर्वोच्च अदालतले निस्ता दिएको छ नि त, होइन र उहाँहरू कसरी काङ्ग्रेसको नेतृत्व हुनुभयो, होइन? त्यही भएर अदालतले हामीले उहाँहरूले तोकेको अधिवेशन क्यान्सल गर भन्यो, तर अदालतले पार्टीको प्रक्रिया अगाडि बढा भनेपछि त हामीलाई जिम्मेवारी दिएको हो नि त। पार्टी त हामीले होइन, सानेपाको नेतृत्वले पो फुटाउन कोसिस गरिरहेछ।
4: के अब संस्थापन पक्षसँग संवाद र सहमतिको सबै ढोका बन्द भएको भनेर पनि बुझ्न सकिन्छ कि फेरि किन हतार गर्दै हुनुहुन्छ तपाईँहरू महाधिवेशनमा?
5: हतार होइन, हतार भन्दा नि राजनीतिमा संवाद कहिले अन्त्य हुँदैन, संवाद जतिखेर पनि गर्न सकिन्छ र सँगसँगै राजनीतिमा कुनै पनि कुराले छेकावट पनि गर्दैन। त्यो कुरा चाहिँ नेतृत्व हुँ भन्ने साथीहरूले त्यो जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ। नेपाली काङ्ग्रेसलाई किता काट गर्न जब कोसिस गरिन्छ काङ्ग्रेसभित्र स्वाभाविक रूपमा विद्रोह हुन्छ। अहिले विशेष महाधिवेशनको नेतृत्वले काङ्ग्रेसभित्र किता काट गर्ने, काङ्ग्रेसभित्र चाहिँ क्रियाशील सदस्य यसलाई दिन्छु यसलाई दिन्न भन्ने, काङ्ग्रेसभित्र यो नेता बन्छ यो नेता बन्दैन भन्ने, काङ्ग्रेसभित्र जुन किसिमको एउटा बन्दीकरणको अवस्था सिर्जना गरेको छ त्यसको विरुद्ध त स्वाभाविक रूपमा ऊर्जाशील काङ्ग्रेसका कार्यकर्ता, चेतनशील काङ्ग्रेसका कार्यकर्ता त स्वाभाविक रूपमा अगाडि बढिहाल्छन् नि। यो कुरा नौलो कुरा होइन।
4: तपाईँहरूले हामी आधिकारिक भन्नुहुन्छ, उहाँहरूले हामी आधिकारिक भन्नुहुन्छ, सबै अलमलका बीचमा चाहिँ अब नेता कार्यकर्ता तल्लो तहका कार्यकर्तामा चाहिँ अलिकति निराशा पैदा भएको छ, यसको जिम्मेवारी कसले लिने हो?
5: यो चाहिँ सानेपा जसले विशेष महाधिवेशन गरायो, काठमाडौँ जिल्लाको सभापतिले गरेको त काठमाडौँ जिल्लाको अधिवेशन पो हुन्छ, केन्द्रीय महाधिवेशन हुन्छ र तपाईँले शनाखत बिना पनि कुनै तपाईँले म महाधिवेशन प्रतिनिधि भएँ भनेर कोही आएर लाइनमा बसेर भन्दाखेरि महाधिवेशन हुन्छ कि? शनाखत गर्नुपर्छ, शनाखत बिनाको महाधिवेशन हुन्छ? यस्तो चाल झेम छल कपट गरेर अगाडि नेतृत्व अगाडि जान सक्छ र सबै त्यो कुरा चाहिँ सबै देशभरिका कार्यकर्ताले स्वीकार्छन् भन्ने मूर्खता हो। त्यही भएर यो कुरा इन्डिभिजुअल लिबर्टी व्यक्तिको नैसर्गिक अधिकारका बारेमा बिपीले व्याख्या गर्नुभएको छ। काङ्ग्रेसभित्र धेरै चेतनशील कार्यकर्ताहरू छन्, उहाँले प्रक्रियाको कुरा, उहाँहरूले प्रक्रियाको कुरा, सिद्धान्तको कुरा, नीतिको कुरा, विधानको कुरालाई प्रष्ट ढङ्गले बुझ्नुभएको छ। यो कुरा चाहिँ यदि तपाईँले भने समस्यै छैन त म भन्दिनँ, तर समस्या जसले निम्तायो त्यसले नै समस्याको समाधानको दिशामा अगाडि बढ्नुपर्छ।
3: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म आरती.
0: यो BFBS गोर्खा रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: तीजदेखि तिहारसम्म कुनै बेला गाउँघरमा मादलको ताल घन्किन्थ्यो तर आधुनिक बाजाको बढ्दो प्रयोगसँगै चाडपर्वको रौनकसँगै जोडिएको नेपाली मौलिक बाजा मादलको आवाज भने बिस्तारै हराउँदै गएको छ नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट
4: चाडपर्वको रौनकसँगै गाउँघरमा मादलको माग बढ्थ्यो काठका ठेका र छालाको तालमा गाउँमा आँगन गुन्जिन्थ्यो तर समय फेरिएको छ आधुनिक बाजा र प्रविधिको बढ्दो प्रयोगसँगै नेपाली मौलिक बाजा मादलको आवाज बिस्तारै ओझेलमा पर्दै गएको छ 80 वर्षीय मोहन केसीलाई पनि चाडपर्वको रौनकता क्रमशः हराउँदै गएको अनुभव पाएको छ
5: रमाइलो अब छैन अब यो अहिले मादल बजाउने छमछमी नाच्ने अब त के बजाउने के हार हो मात्रै गर्छन् गर हाउ गरे तल भइगयो गर मारि भइगयो दौड्दै
4: कुनै बेला चाडपर्वको अभिन्न अङ्ग बनेको थियो मादल अहिले यही मादल संरक्षणको पर्खाइमा छ कच्चा पदार्थको अभावका कारण पनि मादल बनाउने सिपले काम नपाएको मादल व्यवसायी दिलबहादुर नेपालीको भनाइ छ
6: मेन त यिनी काठहरूका छालाहरूका समस्या छ कि ओरिजिनल काठ पाइन्न छाला यहाँ उत्पादन छैन बाहिर लिन पर्यो
4: बजारमा आधुनिक बाजा र डिजिटल संगीतको सहज पहुँचका कारण मौलिक बाजा प्रतिको आकर्षण कम हुँदै गएको मादल व्यवसायहरू बताउँछन् नयाँ पुस्ता मादल बनाउने सिप हस्तान्तरण हुन नसक्दा पनि यसको संरक्षणमा थप चुनौती देखिएको छ
3: पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिन्डर ग्यास बिक्री भएको छ
7: पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल अल निगमको समन्वयमा तराईका उद्योगमा सिलिन्डर रिफिल गरेर वैकल्पिक बाटोबाट ती सिलिन्डर काठमाडौँ ल्याएर बिक्री गरिएका हुन् निगमका अनुसार सोमबार 48,109 मंगलबार 46,218 बुधबार 53,469 बिहिबार 45,230 र शुक्रबार 40,636 स्थान सिलिन्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन् मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रे पलाञ्चोकका उद्योगका सिलिन्डर बारा पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ
3: अब खबर फटाफट
8: रसुवा बाढीपछिको राहत र उद्धारमा ड्रोन बन्यो वरदान बाढीले जमिनको बाटो बन्द गरिदिएपछि ड्रोन हिँड्ने आकाश नै दुर्गम बस्तीका लागि राहतको आशा आमा छोदिङमो गाउँपालिकामा सामान ढुवानी हुन नसक्दा महँगी भने अचाक्ली रसुवा र नुवाकोट जोड्न फड्के निर्माण हुँदै बेत्रावतीमा वारपार गर्न सुरक्षा निकाय र स्थानीयको पहलमा संरचना बन्ने नाप जाँच भएको 5 वर्षपछि धनुषाको सबैल्या नगरका 385 परिवारलाई जग्गा धनी पूर्जा जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता भएपछि पूर्जा वितरण धनकुटा निशान मन्दिर परिसरमा रहेको महाघण्टी हेर्न आउने पर्यटकको संख्या वृद्धि साना साना घण्टीलाई जोडेर बनाइएको महाघण्टीमा 500 बढी घण्टी घण्टीकै तौल 150 किलो महाघण्टीमा 1931 सालभन्दा अघिका घण्टी समेत संग्रहित भोजपुरमा उत्पादित अकबरे खुर्सानीले बजार पाउँदै भोजपुरका खुर्सानीको स्वाद लिँदै काठमाडौँ धरान विराटनगर र झापाका बासिन्दा किसानले प्रति किलो 200 रुपियाँसम्म मूल्य पाउँदै भोजपुरमा गएको वर्ष 5,232 मेट्रिक टन अकबरे खुर्सानी उत्पादन म्याग्दीका स्थानीय रातो च्याउको खोजीमा जङ्गलतर्फ प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको मुख्य स्रोत बन्दै ताजा रातो च्याउको बजार मूल्य प्रति केजी 1,000 रुपियाँसम्म प्रस्तावित पोखरा बसपाक क्षेत्रका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया महानगरले अघि बढाउने नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित जिल्ला समिति निर्णयमा पुग्दै र स्याङ्जाको गलाङ नगरपालिका 7 र 11 जोड्ने गरी आँधी खोलामाथि झोलङ्गे पुल निर्माण 444 मिटर लम्बाइको पुल बनेपछि 1 घण्टाको बाटो 10 मिनटमा
3: एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनौट भएको छ मलेसियाको क्वालालम्पुरमा भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गरेको हो जितसँगै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो एसिया कप अर्को वर्ष बङ्गलादेशमा हुनेछ आयोजक बङ्गलादेशसँगै भारत पाकिस्तान श्रीलङ्का र अफगानिस्तान एसिया कपका लागि छनौट भइसकेका छन् एसिसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनौट हुने व्यवस्था छ सोही अनुसार नेपाल एसिया कप खेल्ने भएको हो नेपालले युएलाई 44 रनले पराजित गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछि आएको युए 49 ओभर 2 बल खेल्दा सबै विकेट गुमाएर 268 रनमा समेटिएको हो। हवस् त, खबर यति नै। नमस्कार।

0: नयाँ समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: भुटेकोशी बाढीको प्रभाव लुम्बिनीको पर्यटन क्षेत्रमा पनि परेको छ. लुम्बिनीका पर्यटन व्यवसायी विदेशी पर्यटकले बुकिङ गरेको लुम्बिनी भ्रमण धमाधम रद्द गरिरहेको बताउँछन्. त्यसमाथि कृष्णभीरको पहिरोले पर्यटन क्षेत्रमाथि थप शास्ति दिएको उनीहरूको गुनासो छ. बुटवलबाट छवि पाण्डे.
4: लुम्बिनीको सुरम्मा होटलका सञ्चालक खिम श्रेष्ठका अनुसार लुम्बिनीमा अहिले भारतीय पर्यटक आउने सिजन हो. तर कृष्णवीरको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध हुँदा लुम्बिनीका होटल व्यवसायलाई ठूलो मर्का परेको छ. भोटेकोशी बाढीले तनाव दिइरहेको बेला कृष्णवीरको पहिरोले लुम्बिनीको पर्यटन क्षेत्रमा ठूलो असर परेको श्रेष्ठको गुनासो छ.
5: सुनसान छ, यो बाढीले सत्य हान्दियो. धेरै जसो टुरिस्ट अब होइन इन्डियन चल्ने हो, इन्डियनहरू लुम्बिनी अनि त्यसपछि पशुपतिनाथ काठमाडौँ जाने हो. त्यसले गर्दा पुरै बन्द, अनि अर्को हल्ला पनि बढी भयो. धेरै बुकिङ क्यान्सल भयो नि त. इन्डियन ग्रुपहरू गाडी रिजर्भ गरेर उहाँको स्टेट डेभलप पाउँछ, त्यो ग्रुप पनि क्यान्सल गरेर मेन कुरा त यो कृष्णवीरको बाटो बन्न पर्यो, नत्र त गाह्रो.
4: भोटेकोशीको बाढी र कृष्णवीरको पहिरोकै कारण अहिले लुम्बिनी आउने तयारी गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका छन्. लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माका अनुसार भोटेकोशी बाढीको कारण लुम्बिनी आउन प्री बुकिङ गरेकाहरूले बुकिङ रद्द गर्ने र त्यसमाथि कृष्णवीरको पहिरो थपिएपछि अहिले लुम्बिनी सुनसान बनेको गुनासो गर्नुभयो.
6: बाढी पहिरोले गर्दाखेरि भन्दा पनि हाम्रो त यो कृष्णवीरको पहिरोले सबै सेप्टेम्बर सकायो. अब दुई चार दस दिनमा अब खुल्ने जस्तो कुरो सुनिएछ. अब यो खुल्यो भने त अलिकति आशाको किरण केही बाँकी रहन्छ. तर भने अब उता बाढी पहिरो त अब हाम्रो बुकिङहरू क्यान्सल भएको अवस्था छ, ठुलादेखि साना होटलसम्म होइन. तर यो कृष्ण भीरकोले पनि जुन अलिअलि आउने पर्यटकहरू, आन्तरिक पर्यटक, बाह्य पर्यटक एकदम जिरो अवस्थामा छौँ सर. अहिले लुम्बिनी सुनसान छ.
4: लुम्बिनीका पर्यटन व्यवसायहरूलाई कृष्ण भीरको बाटो छिटो बन्यो भने फेरि पनि लुम्बिनी चलायमान हुने आशा छ. अब अक्टोबर पछि विदेशी पर्यटक लुम्बिनी आउने सिजन सुरु हुने भएकोले लुम्बिनीका पर्यटन व्यवसायहरू त्यसको प्रतीक्षामा बसेका छन्।
3: काठमाडौँको धाप ड्याम क्षेत्रमा भासिएको संरचनाका कारण कुनै जोखिम नदेखिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
7: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले धाप सेन्ट्रल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडक छेउको ग्याबिन वाल भासिए भने उल्लेख्य जोखिम नदेखिएको बताएको छ। जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास ब्याङ्कका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको सचिवालयले जनाएको छ। हाल जलाशयको पानी प्रति सेकेन्ड 400 लिटरका दरले 24 घण्टा निकासी गर्ने काम भइरहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम क्षेत्रमा पहिरो गएको भन्दै स्थानीयले सचेत बनाएका थिए। सिन्धुपाल्चोकतर्फको ढिस्को खसेर पहिरो जाँदा ड्याम साइडको सुरक्षा पर्खाल भत्किन थालेको भनिएको थियो। यो संरचना बागमती नदीमा हिउँदको समयमा पनि सफापानीको बहाव बढाउन र बागमती सभ्यतालाई पुनर्जीवित गर्न निर्माण गरिएको नेपालकै पहिलो कंक्रिट फेस्ड रक फिल बाँध हो।
3: रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज 1 गते हुने भएको छ।
8: आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर विश्व कुमार भूषालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज 1 गते गरिने जानकारी दिनुभएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत सो उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेदेखि सञ्चालनमा आएको प्रोत्साहन कार्यक्रम अन्तर्गत यही भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपदा आएपछि स्थगन भएको थियो। महानिर्देशक भूषालले पहिलो चरणमा भदौ 1 देखि 15 गतेसम्म बिल बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ता मध्येबाट हरेक दिनको 1 जनाका दरले 15 जनालाई 1,33,334 रुपियाँका दरले विजेता छनौट गरिने बताउनु भएको छ। भदौ 1 देखि 15 गतेसम्म कारोबारमा संलग्न उपभोक्ता मध्येबाट 1 जनालाई 10 लाख रुपियाँ राशिको करदाता बम्पर पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा भदौ 16 देखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई पुरस्कारका लागि छनौट गरिने विभागले जनाएको छ। भदौ महिनाको दोस्रो 16 दिनका उपभोक्ता मध्येबाट 1 जना 10 लाख राशिको बम्पर विजेता छनौट हुनेछन्। असोज 1 गते भदौ महिनाका 1,33,334 का 31 जना विजेता र 10-10 लाखका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।
3: पहिलो संस्करणको नेपाल भलिबल लिग उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद कवर्ड हलमा सम्पन्न फाइनलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख पाएको छ। फाइनल खेलमा अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 जित्दै इतिहास रचेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खबर रेडियो हो।

मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको विवाद झन चर्किएको छ। मलेसियाले 25 मुख्य म्यान पावर कम्पनीको माथतमा थप 250 कम्पनीलाई सब एजेन्टका रूपमा सूचीकृत गरेपछि नेपाली श्रमिक र व्यवसायी अन्यलमा परेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सीमित कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिँदा सिन्डिकेटको अवस्था सिर्जना हुने बताएको छ। संघका अध्यक्ष डिक बहादुर खत्रीले मलेसियाको पछिल्लो निर्णय आफूहरूलाई मान्ने नभएको बताउनु भएको छ। नेपालमा करिब 1,100 वैधानिक म्यान पावर कम्पनी रहे पनि सीमित कम्पनीलाई मात्र अधिकार दिनु गलत भएको उहाँको भनाइ छ। युवा श्रम तथा रोजगार मन्त्रालयले भने मलेसियाको निर्णयप्रति असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक नोट पठाएको जनाएको छ। मन्त्रालयका अनुसार नेपाल मलेसिया र श्रम सम्झौता अनुसार प्रक्रिया अघि बढाउन मलेसियालाई आग्रह गरिएको छ, तर मलेसियाबाट हालसम्म ठोस जवाफ आएको छैन। मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य रहेकाले पछिल्लो विवादले रोजगारीका लागि तयारीमा रहेका हजारौं नेपाली युवा र वैदेशिक रोजगार व्यवसायी प्रभावित हुने देखिएको छ।